यात्रा अनुमति पत्रसहित उपस्थित भएका व्यक्तिको राष्ट्रियतामाथि शंका लागेपछि गरिएको सोधपूछका क्रममा जर्मन राजदूतावासले 2068 जेठ 20 गते 5 थान सकल यात्रा अनुमति पत्र अनुसन्धान तथा कार्यवाहीका लागि ब्युरोमा पठाएको थियो। यात्रा अनुमति पत्र जारी गर्ने कार्यमा तत्कालीन परराष्ट्र मन्त्रालयका कन्सुलर शाखाका अधिकृत रहेका भट्टराईको संलग्नता देखिएको सीआईबीले जनाएको छ। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 मस्यौदामाथि सरकारवालासँग छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा हिजो आयोजित छलफलमा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था, निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको 3,50,00,000 रुपियाँ अनुदान रकम पारदर्शी, प्रभावकारी र उपलब्धिमूलक ढंगले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले सरकारवालाको सुझाव लिइएको मन्त्रालयले जनाएको छ। कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले चलचित्र क्षेत्रको विकासमा सरकारको सहयोगलाई व्यवस्थित बनाउन स्पष्ट र व्यवहारिक कार्यविधि आवश्यक पर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषय समेटिएका यथार्थपरक मौलिक र उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो। त्यसक्रममा चलचित्र कर्मीहरूले चलचित्र क्षेत्रलाई प्रत्यक्ष सहयोग गर्ने सरकारको नीति सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिएको छ। मन्त्रालयले देशैभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिहरूको विवरण सोही प्रयोजनका लागि सार्वजनिक गरेको छ। मन्त्रालयले सूची सार्वजनिक गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारीहरू तोकिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल सबै समेटिएका छन्। महिला बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले डिजिटल प्रविधिको दुरुपयोग बढ्दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानूनी र संस्थागत संयन्त्र सुदृढ बनाउनु पर्नेमा जोड दिनुभएको छ। महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा मन्त्री बादीले साइबर अपराधबाट जोगिने नाममा महिला र बालबालिकालाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट वञ्चित गर्नुभन्दा अनुसन्धान सम्बन्धी क्षमता वृद्धि गर्नु र सुरक्षित डिजिटल वातावरण निर्माण गर्नु आवश्यक रहेको बताउनुभयो। बैठकमा सांसदहरूले राजनीतिक रूपमा स्पष्ट धारणा राख्ने महिलामाथि हुने चरित्र हत्या, साइबर बुलिङ तथा घृणायुक्त अभिव्यक्ति बढेकाले विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरूको दर्ता र प्रयोगकर्ताको डाटा संरक्षण आवश्यक रहेको बताउनुभयो। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विदेशबाट नेपाललाई लक्षित गरी हुने साइबर अपराध नियन्त्रणका लागि विद्यमान कानूनमा सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाले टेलिभिजन हेर्ने समयमा हिंसात्मक तथा संवेदनशील दृश्यहरूको प्रसारण गर्न नहुनेमा पनि जोड दिनुभयो। कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ। त्यसै गरी देशका अन्य विभिन्न सडक तथा राजमार्गहरू पनि पहिरो र बाढीका कारण अवरुद्ध अवस्थामा रहेको प्रहरीले जनाएको छ। र जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा राख्नुपर्ने गरी म्याद थप गर्न नपर्ने हिजो आदेश दिएको छ। न्यायाधीश नवराज दाहालको इजलासले मेडिकल व्यवसायी प्रसाई विरुद्ध म्याद थप गर्न नपर्ने आदेश दिएको हो। अदालतले म्याद थप नगरेसँगै हिजै प्रसाई थुनामुक्त हुनुभएको छ। साइबर अपराधको कसुर, त्यसै गरी राज्य विरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्ति विरुद्धको कसुर गरी 3 कसुरमा प्रहरीले प्रसाईलाई आइतबार राति पक्राउ गरेको थियो। बिहान 6 बजेको समाचार सकियो। अब अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2083 साल साउन महिनाको 19 गते मंगलबार, श्रावण कृष्ण पक्ष षष्ठी तिथि, तदनुसार अगस्त 4 तारिक सन् 2026, नेपाल सम्बत 1146। मधेसमा बढ्दो पानी अभाव, सङ्कट टार्न जल पुनर्भरण, यो समाचार गोर्खापत्रको मुख्य समाचार हो। यसै प्रसङ्गलाई कार्यक्रमको सुरुवातमा लिँदैछौँ। मधेसमा देखिएको जलसङ्कटलाई तत्कालीन मौसमी समस्या नभई जलवायु परिवर्तन, भूमिगत जलको अत्याधिक दोहन, चुरे भावर क्षेत्रको विनाश र कमजोर जल व्यवस्थापनबाट सिर्जित दीर्घकालीन संरचनागत संकटका रूपमा औँल्याइएको छ। यसका लागि व्यवस्थित पुनर्भरण, चुरे भावरको संरक्षण, जलवायु उत्थानशील पानी बाँडफाँड र पाइपयुक्त खानेपानी प्रणालीको प्रवर्धन गर्नुपर्ने समेत आवश्यकता औँल्याइएको छ। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले राष्ट्रिय सभामा पेश गरेको मधेस प्रदेशमा बढ्दो पानी अभावलाई सम्बोधन गर्न आपतकालीन राहतसहित दीर्घकालीन दिगो जल व्यवस्थापनसम्मका उपाय समेटिएको अध्ययन प्रतिवेदनमा यस्तो औँल्याइएको हो। समितिका सभापति कृष्ण प्रसाद पौडेलले सभाको हिजोको बैठकमा सो प्रतिवेदन पेश गर्नुभएको हो। मधेस प्रदेशमा देखिएको पानीको सङ्कट टार्न सकिएन भने आगामी दिनमा जटिल अवस्था आउन सक्ने उहाँले बताउनुभयो। समितिको गत वर्ष साउन 15 गतेको बैठकले मधेसको जल सङ्कटबारे अध्ययन गर्न खानेपानी सरसफाई तथा स्वच्छता उपसमिति गठन गर्यो। सो उपसमितिले बुझाएको अध्ययन प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि विज्ञ नेपाल सरकारका सम्बन्धित निकाय तथा विकास साझेदारसँग छलफल गरी अन्तिम प्रतिवेदन तयार गरिएको हो। अध्ययनको निचोड उपशीर्षकमा गोर्खापत्र लेख्छ, समितिले भूमिगत जल सतह 2-3 मिटरले घटेको, हाते पम्पको सक्सन सीमा करिब 7-8 मिटर तल झरेको, पानी सतहमा वार्षिक रूपमा 2-4 मिटरको गिरावट आएको, हाते पम्प सुक्ने दर करिब 90% पुगेको, धनुषाको हंसपुरमा त्यसै गरी खानेपानीको मुख्य स्रोत हाते पम्पमा 71% घरधुरी आश्रित रहेको र सामान्य भन्दा 30-50% वर्षामा कमी भएको अध्ययनको निचोड रहेको छ। राष्ट्रिय सभा नियमावली अनुसार समितिले विषयगत समितिले आफ्नो कार्य सम्पादन सम्बन्धी राय तथा सिफारिस सहितको प्रतिवेदन सभामा पेश गर्न सक्ने व्यवस्था छ। समितिले आफ्नो कार्यक्षेत्रभित्रको विषयसँग सम्बद्ध सरकारका निकायको नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अन्य क्रियाकलाप मूल्याङ्कन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन सक्नेछ। प्रतिवेदनमाथि सभामा छलफल भएपछि आवश्यक निर्देशन सम्बन्धित निकायलाई दिइनेछ। सभापति पौडेलले राष्ट्रिय सभाले गरेको अध्ययनको अपनत्व संघीय संसदले लिने गरी आगामी कार्ययोजनाबारे वृहत छलफलको आवश्यकता औल्याउनुभयो। उहाँले भन्नुभयो, प्रतिनिधि सभाको पूर्वाधार विकास समितिका सभापतिसँग समेत यस विषयमा छलफल भएको छ। संघीय संसद सचिवालयसँगको समन्वयमा प्रतिवेदनको अपनत्वको दायरा बढाएर सिफारिस कार्यान्वयनका लागि प्रभावकारी प्रयास गर्नेछौँ। जल अभावले निम्तिएको सङ्कट उपशीर्षकमा गोर्खापत्र लेख्छ, जेठ लाग्ना साथ मधेस प्रदेशको जनकपुर धामसहित महोत्तरीको जलेश्वर र वरिपरिको क्षेत्र तथा रौतहट र बाराको केही भाग तथा पर्साको वीरगंजमा खानेपानीको चरम अभाव देखिएको छ। यो क्रम पछिल्लो 3 वर्ष यता बढ्दै गएको छ। मधेस प्रदेश सरकारले 2082 असार 26 गते मधेस सुक्खा क्षेत्र घोषणा गर्यो। संघीय सरकारले 2082 साउन 8 गते मधेस प्रदेशलाई 3 महिनाका लागि विपद सङ्कटग्रस्त क्षेत्र घोषणा गर्यो। लगत्तै राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समितिले सो विषयमा अध्ययन गर्यो। अध्ययनले जलवायु परिवर्तनले वर्षाको समय र ढाँचामा परिवर्तन हुनु, सुक्खा यामको अवधि लम्बिनु,
वाष्प उत्सर्जनमा वृद्धि हुनु तथा भूमिगत जल पुनर्भरणको प्राकृतिक जलचक्रमा अनिश्चितता थपिनु जस्ता कारणले जलस्रोत व्यवस्थापन मधेसको प्रमुख चुनौती बन्न पुगेको देखाएको छ। मधेसमा बढ्दो पानी अभाव, सङ्कट टार्न जल पुनर्भरण, गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। यता मधेसमा गहिरिँदै जल सङ्कट शीर्षकमा नागरिकले पनि अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार छापेको छ। गोर्खापत्रले भित्री पृष्ठमा गत वर्षभन्दा धेरै धान रोपियो शीर्षकमा खबर बनाएको छ। यस वर्ष वर्षा कम हुने भनिए पनि हालसम्म गत वर्षभन्दा बढी धान रोपाई भएको छ। गत वर्ष 83.93% धान रोपाई भएकामा यस वर्ष 92% धान रोपाई भएको छ। कृषि विभागका अनुसार मुलुकभर 12,68,270 हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो। यस वर्ष समयमा पानी परेकै कारण गत वर्षभन्दा बढी खेतमा धान रोपाई भएको हो। गत वर्षभन्दा धेरै रोपियो धान, गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। यता गोर्खापत्रकै भित्री पृष्ठमा पर्याप्त वर्षा नहुँदा धान रोपाई प्रभावित शीर्षकमा समाचार छ। पर्याप्त मनसुनी वर्षा नहुँदा महोत्तरीमा यस वर्ष पनि धान रोपाईले अपेक्षित गति लिन सकेको छैन। लामो खडेरीपछि हिजो बिहान केही वर्षा भए पनि त्यो धान खेतीका लागि पर्याप्त नभएको किसानको भनाइ छ। पर्याप्त वर्षा नहुँदा धान रोपाई प्रभावित, गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। खडेरी अध्ययन गर्न कार्यदल शीर्षकमा गोर्खापत्रले समाचार छापेको छ। कर्णाली प्रदेश सरकारले सल्यान र सुर्खेतका खडेरी प्रभावित क्षेत्रको अवस्थाबारे स्थलगत अध्ययन गर्न 5 सदस्यीय कार्यदल गठन गरेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिव स्तरीय निर्णय मार्फत गठन गरेको कार्यदलले सल्यानको बनगाड कुपिन्डे नगरपालिका 1-7 तथा सुर्खेतको सिम्ता गाउँपालिका 1-7 र 7 धान रोपाई हुन नसकेको अवस्थाको अध्ययन गर्नेछ। खडेरी अध्ययन गर्न कार्यदल गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। आन्दोलित नर्सका पीडा, न्यून तलब, अहोरात्र ड्युटी, नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। सेवा सुविधामा अन्याय भएको भन्दै आन्दोलनमा नर्स उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। सरकार र निजी अस्पतालसँग भएका सहमति कार्यान्वयनको माग गर्दै आमरण अनसनमा बस्नुभएकी नर्स ज्योति राणा भाटको स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई चिकित्सकीय निगरानीमा राखिएको छ। 15 बुधे पेशागत माग अघि सार्दै 5 दिनदेखि अनसनरत राणा भाटलाई वीर अस्पतालमा चिकित्सकहरूले निगरानीमा राख्नु भएको हो। उहाँको अनसनप्रति नेपाल नर्सिङ संघ, सरकारी तथा निजी अस्पतालमा कार्यरत नर्स र नेपाल चिकित्सक संघले ऐक्यबद्धता जनाएका छन्। अनसनमा रहनुभएकी नर्स राणा भाटको माग सम्बोधनमा सरकारले चासो नदेखाएपछि क्रमशः अरू नर्स पनि सड़कमा निस्किन थालेका छन्। हिजो वीर अस्पतालमा कार्यरत नर्सहरूले अस्पताल परिसरमा बिहान 11 बजेदेखि करिब 1 घण्टा धरना दिएका थिए। नर्सहरूको श्रम शोषण भएको उनीहरूको गुनासो छ। सेवा सुविधामा अन्याय भएको भन्दै आन्दोलनमा नर्स उपशीर्षक दिँदै नयाँ पत्रिकाले खबर बनाएको छ। नर्सका मागहरू नयाँ पत्रिकाले उल्लेख गरेको छ। विगतको सम्झौता अनुसार निजी अस्पतालले तलब सुविधा दिनुपर्ने, कार्यबोझ थपेकाले पुनर्विचार गर्नुपर्ने, निजीले सरकारी सरह तलब दिनुपर्ने, विगतका सबै सम्झौता कार्यान्वयन गर्नुपर्ने, पढाइ अनुसारको तह हुनुपर्ने, डाक्टर र नर्सको एकै तहको पढाइमा विभेद गर्न नहुने, नर्सलाई क्षमता विकास तालिम दिनुपर्ने, निजी र सरकारी अस्पतालमा नर्सको दरबन्दी बढाउनु पर्ने, बिरामीको संख्या अनुसार नर्सको संख्या मिलाउनु पर्ने, बिरामीको सुरक्षामा ध्यान दिनुपर्ने, नर्सको पलायन रोक्नेतर्फ ध्यान दिनुपर्ने, अनमीलाई पनि स्टाफ नर्सको कोटा दिनुपर्ने, सबै नर्स र
मिडवाइफलाई सम्मानजनक सेवा सुविधा प्रदान गर्नुपर्ने, नर्स तथा मिडवाइफको आवश्यक दरबन्दी सिर्जना गर्नुपर्ने र विशेषज्ञ नर्सिङ तहको पद स्थापना गर्नुपर्ने लगायतका नर्सहरूका माग रहेका छन्। आन्दोलित नर्सका पीडा, न्यून तलब, अहोरात र ड्युटी नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। ग्यास नपाएर भौतारिएका उपभोक्तालाई उद्योगहरूले पनि ठग्दै शीर्षकमा नयाँ पत्रिकाले अर्थ पृष्ठमा समाचार छापेको छ। डिलरबाट ग्यास पाउन नसकेर भौतारिएका उपभोक्तालाई उद्योगहरूले ठगी गरेका छन्। बजारमा ग्यास अभाव भएपछि उपभोक्ताहरू ग्यास खरिद गर्न सिधै उद्योग परिसरमा पुग्न थालेका छन्। उद्योगहरूले पनि आफ्नो बिक्री केन्द्र मार्फत खुद्रा पसलेकै मूल्यमा प्रति सिलिन्डर 2060 रुपियाँ शुल्क असुल गरेर उपभोक्तालाई ग्यास बिक्री गरिरहेका छन्। ग्यास नपाएर भौतारिएका उपभोक्तालाई उद्योगहरूले पनि ठग्दै नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार हो यो। ग्यासका लागि घण्टौँ लाइन, निगमको दाबी अभाव होइन हल्ला शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा समाचार छापेको छ। कैलालीको टिकापुर घर भई काठमाडौँ बस्दै आउनुभएकी निर्मला कठायत 3 दिनदेखि खाना पकाउने ग्यासको खोजीमा हुनुहुन्थ्यो। 3 दिनसम्म खोज्दा पनि ग्यास नपाएपछि हिजो नेपाल आयल निगमको टेकु स्थित डिपोबाट बल्ल सिलिन्डर भर्न सफल हुनुभयो। भर्खर स्नातक 4th वर्षको परीक्षा सक्नुभएकी उहाँले भन्नुभयो, आजसम्म यस्तो ग्यास अभाव कहिले देखेको थिएन, यसपटक भने 3 दिनसम्म ग्यास खोज्नु पर्यो। ग्यासका लागि घण्टौँ लाइन, निगमको दाबी अभाव होइन हल्ला अन्नपूर्णको भित्री पृष्ठमा खबर छ। ग्यासको कृत्रिम अभाव गर्नेलाई कारबाही शीर्षकमा गोर्खापत्रले अर्थ पृष्ठमा समाचार बनाएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायी फर्मलाई आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। विभागले हिजो काठमाडौँ उपत्यकाका विभिन्न 11 उद्योग तथा व्यवसायी फर्ममा अनुगमन गरी कारवाही तथा आवश्यक निर्देशन जारी गरेको हो। ग्यासको कृत्रिम अभाव गर्नेलाई कारवाही गोर्खापत्रको अर्थ पृष्ठमा समाचार छ। 37 वर्षपछि नाफामा नेपाल औषधि लिमिटेड शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर छापेको छ। 2081-82 10,03,72,000 रुपियाँ घाटामा रहेको नेपाल औषधि लिमिटेड गत आर्थिक वर्ष 2082-83 3 करोड रुपियाँ नाफामा फर्किएको छ। औषधि बिक्री बढ्नु, सञ्चालन खर्च घट्नु तथा आफ्ना जग्गा भवन भाडाबाट प्राप्त आमदानीका कारण लिमिटेड 2046 यता पहिलोपटक नाफामा गएको हो। 37 वर्षपछि नाफामा नेपाल औषधि लिमिटेड नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: नेपाल टेलिकमको फाइबर इन्टरनेट नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। तुइनकै तारमा बाँचेको जीवन शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। दार्चुलाका दुर्गम बस्तीहरूमा अहिले पनि स्थानीय बासिन्दाको दैनिक जीवन तुइनमै निर्भर छ। त्यहाँका बालबालिका, बिरामी, ज्येष्ठ नागरिकदेखि दैनिक उपभोगका सामान ओसार्ने तथा सर्वसाधारणसम्मले आफ्नो ज्यानको बाजी लगाएर महाकाली नदी पार गर्न तुइन प्रयोग गर्न बाध्य छन्। तुइनको तार रहे जीवन रहन्छ, टुटे जीवन नै समाप्त हुने, जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् सीमावर्ती ब्यास गाउँपालिका दुई दुम्लिङका स्थानीय बासिन्दा। तुइन तरेर महाकाली वार पार गर्न हरेक पटक झुन्डिँदा स्थानीयवासीले ज्यानकै बाजी लगाइरहेका हुन्छन्। त्यहाँका स्थानीय बासिन्दा नेपालतर्फको तल्लो दुम्लिङ र भारततर्फको गर्भाधार ठाउँलाई जोड्ने महाकाली नदीमाथि अस्थायी अवैध तुइन लगाएर वारपार गर्ने गर्दछन्। तुइनकै तारमा बाँचेको जीवन गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। विभेद विरुद्ध अदालतको ऐतिहासिक फैसला, कामी लेख्न मन लागेन, विश्वकर्मा लेख्नु, राजधानीले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। सर्वोच्च अदालतले जात र थरका कारण जातीय विभेदको शिकार बन्दै आएको दलित समुदायले न्याय अनुभूति गर्ने गरी सरकारका नाममा बाध्यकारी आदेश जारी गरेको छ। नागरिकता लगायत कागजातमा कामी उल्लेख भएका कारण अपमान सहनु परेको र थर फेर्न सरकारी संयन्त्रले नमानेको भन्दै दायर एउटा रिटमाथि अन्तिम आदेश जारी गर्दै अदालतले कामी थरको सट्टा विश्वकर्मा लेख्न पाउने व्यवस्था गरेको हो। विभेद विरुद्ध अदालतको ऐतिहासिक फैसला, कामी लेख्न मन लागेन, विश्वकर्मा लेख्नु, राजधानीको अग्रपृष्ठको खबर हो यो। काँकडभिट्टा नाकाबाट 65% अलैची निर्यात शीर्षकमा कारोबारले भित्री पृष्ठमा खबर बनाएको छ। कोदो संरक्षणमा जुटे भरतपुरका बासिन्दा शीर्षकमा नागरिकको अर्थ पृष्ठमा समाचार छ। योजनामा देशैभर रङ्गशाला, बजेटमा 3-3 करोड शीर्षकमा कान्तिपुरले खबर छापेको छ। र डेढ वर्षमा अमेरिकी हिरासतमा 52 कागजात विहीन आप्रवासीको मृत्यु शीर्षकमा कान्तिपुरले नै खबर बनाएको छ। 17 महिना अवधिमा अमेरिकाको हिरासतमा मृत्यु हुने कागजात विहीन आप्रवासीको संख्या 52 जना पुगेको छ। अमेरिका बस्दै आएका र आपराधिक गतिविधिमा समेत संलग्न देखिएका कागजात विहीन आप्रवासीलाई अमेरिकी अध्यागमन सम्बन्धी उच्च निकाय युएन इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट आइसले पक्राउ गर्ने गरेको छ। पक्राउपछि आइसको हिरासतमा बन्दीका रूपमा रहेका मध्ये 20 जनवरी 2025 4 जुन 2026 17 महिना अवधिमा 51 पुरुष र 1 महिलाको मृत्यु भइसकेको छ। डेढ वर्षमा अमेरिकी हिरासतमा 52 कागजात विहीन आप्रवासीको मृत्यु कान्तिपुरले खबर बनाएको छ। पत्रपत्रिकाले छापेका यिनै प्रसङ्गसँगै कार्यक्रम अखबारबाट बिदा हुन्छौ। प्रविधिमा उत्तम पाण्डेलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
1: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
0: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
1: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
0: किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
1: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
0: सेवा सुचारू गर्नका लागि *1415# डायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: नमस्कार, अन्तर सम्वादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौँ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको छ। यसरी बजार अनुगमन तीव्र बन्दै गर्दा आम उपभोक्ताले भने बजारमा अहिले उपभोग्य वस्तुहरूको चर्को मूल्य तिर्नुपर्ने बाध्यता रहेको छ। पछिल्लो केही महिना यता उपभोग्य सामानको बजार अवस्था, बजार मूल्यको अवस्था हेर्ने हो भने तुलनात्मक रूपमा धेरै नै प्रतिशत मूल्य वृद्धि भएको छ। यो प्रवृत्तिलाई रोक्न बेला बेला सरकारले अनुगमन, बजार अनुगमन गर्ने गरेको छ। तर अनुगमन चाहिँ त्यति उपभोक्ताले विश्वस्त हुने गरी नभएको स्वयं उपभोक्ताहरूले पनि बताउँदै आएका छन्। एक हिसाबमा भन्ने भने यो अनुगमनलाई उपभोक्ताहरूले यो कर्मकाण्डी मात्र भनेर संज्ञा पनि दिएका छन्। जरिवाना काटेर एउटा काम देखाउने परिपाटी सरकारले गरेको, तर उपभोक्ता भने ठगिएको ठगिएई, चर्को मूल्य तिर्न बाध्य र बजारमा गुणस्तरीय सामानभन्दा गुणस्तरहीन सामानहरू बढी उपभोग गर्न बाध्य भएको उपभोक्ताहरूको अनुभव पनि छ। आज हामी यिनै विषयमा केन्द्रित हुन्छौँ। पछिल्लो समय सरकारले गरेको बजार अनुगमन, यसले जुन खालको मूल्य वृद्धि छ, यो मूल्य वृद्धि नियन्त्रण गर्न कस्तो किसिमको सघाउ पुर्याउला, सँगै उपभोक्ताहरूको दृष्टिकोणबाट बजारमा हुनुपर्ने जुन खालका व्यवस्थाहरू छन्, यो व्यवस्था कायम गर्न सरकारले गरिरहेका तयारी, भएका ऐन कानुनहरूको कार्यान्वयनको अवस्था लगायतका सन्दर्भमा आज हामी केन्द्रित हुन्छौँ। हामीसँग हुनुहुन्छ वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोतीराम सापकोटा। महानिर्देशकज्यू, स्वागत छ यहाँलाई, स्वागत छ।
4: नमस्कार।
3: अब अहिले हेर्ने हो भने बजारको अवस्था हेर्ने हो भने उपभोक्ताको दृष्टिकोणबाट, हुन त हामी सबै उपभोक्ता हौँ, उपभोक्ताको दृष्टिकोणबाट हेर्ने हो भने मूल्य वृद्धि चरम भइसकेको छ। पछिल्लो 2-3 महिना यता नै यताको तुलना गर्ने हो भने बजारको मूल्य चाहिँ उत्कर्षमा पुगेको छ। हिजोको राष्ट्रिय सभाको बैठकमा पनि सदस्यहरूले बजारका विषयमा आवाज उठाउनु भएको छ, मूल्य वृद्धिको बारेमा। अब एक हिसाबमा सरकारी एउटा नियामक निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, यहाँहरूले पनि अग्रसरता देखाउनु भएको छ पछिल्लो समय धेरै व्यापारिक संस्थाहरूमा अनुगमन पनि गर्नुभएको छ। अब यो पछिल्लो समय जसरी मूल्य वृद्धि भएको छ उपभोग्य वस्तुमा, यो चाहिँ अहिलेको भनौँ न, यो सही छ कि कस्तो, यो बजारले बजार अनुरूप नै गएको छ कि यसमा कुनै अब यहाँहरूको अनुगमनका क्रममा कुनै कैफियत देखिएको छ कि, यो मूल्य वृद्धिकै प्रसङ्गदेखि यो कुराकानीको सुरुवात गरौँ न।
4: धन्यवाद सर। हाम्रो खास वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तिनवटा पक्ष हेर्ने गर्छ, एउटा वाणिज्यको पक्ष, अर्को आपूर्तिको पक्ष र अर्को उपभोक्ता संरक्षणको पक्ष हेर्ने गर्छ। र यसमा मूल्य वृद्धिको जुन प्रसङ्ग छ, मूल्य वृद्धि विभिन्न फ्याक्टरले हुने गर्छ। अहिले यहाँले भने चाहिँ बजारमा उपभोग्य वस्तुहरूको मूल्य वृद्धि भएको कुरो सत्य कुरा हो, वृद्धि भएको छ। यो विभिन्न फ्याक्टरमध्ये हामीले हेर्ने फ्याक्टर भनेको यसलाई कालोबजारी गरेको अथवा यो आपूर्ति श्रृङ्खलामा कुनै अवरोध भए नभएको, त्यसको कारणले चाहिँ मूल्य वृद्धि भएको अथवा नभएको अवस्थालाई हामीहरूले अनुगमन गर्ने गर्छौँ। र हाम्रो दैनिक रूपमा हाम्रा अनुगमनका टिमहरू खटिरहेका छन् र उनीहरूले चाहिँ एमआरपी लक्षित बजार अनुगमन गरिरहेको अवस्था छ। र उनीहरू मूल्य सूची हेर्ने, मूल्य सूचीको आधारमा चाहिँ बिक्री भए नभएको हेर्ने, वस्तुमा लेबल जुन उपभोक्ता संरक्षण ऐन 2075 को दफा 6 मा अन्य कुराको अतिरिक्त व्यवस्था जुन लेभलका कुराहरू गर्छ, त्यो लेभल अन्तर्गत पर्ने 12-15 मध्येको एउटा एमआरपी हुन्छ, त्यो म्याक्सिमम रिटेल प्राइस त्यो उपभोग्य वस्तुमा छ कि छैन, त्यो अनुसारको चाहिँ नि एमआरपी लक्षित बजार अनुगमन गरिरहेको अवस्था छ, र मूल्य वृद्धि कुनै होर्डिङ गरेर कृत्रिम अभाव सिर्जना गरेर मूल्य वृद्धि गरेको अवस्था भएको भएदेखि त्यस्तो ठाउँमा डिलरहरूमा त्यस्तो चाहिँ विक्रेताहरूलाई हेर्ने, अनुगमन गर्ने, निरीक्षण गर्ने र त्यसलाई चाहिँ कानुन अनुसार कारवाही गर्ने हाम्रो विभागले गरिरहेको अवस्था छ सर। यो अवस्था भइरहेको अवस्था देखिन्छ हाम्रोमा।
3: भनेपछि अहिलेको यो मूल्य वृद्धि अब यहाँले उल्लेख गरेको जस्तै अब आपूर्ति श्रृङ्खलामा कुनै अवरोध पनि त्यति आएको छैन, होइन? अब यो मूल्य वृद्धिलाई चाहिँ कसरी हेर्न सकिन्छ त, यो स्वाभाविक छ त अहिलेको देखिएको मूल्य वृद्धि?
4: अन्य फ्याक्टरको यसको लागि अन्य फ्याक्टर अन्य पक्षहरू पनि सम्बन्धित हुन्छन् मूल्य वृद्धिको लागि। मैले अघि नै भने यसको लागि आपूर्ति श्रृङ्खलामा अवरोध छैन, र यसको लागि चाहिँ आयात निर्यातका कुराहरू भए, उत्पादनका कुराहरू भए, त्यसपछि गएर चाहिने जुन आपूर्ति श्रृङ्खला जुन बाटोमा भएका जुन यो वर्षाको समयमा यो चाहिँ आपूर्ति श्रृङ्खला सामान्य चाहिँ यो विपद प्राकृतिक विपदको कारणबाट चाहिने अवरोध भएर चाहिँ मूल्य वृद्धि हुने पक्षहरू आफ्नो पक्षमा रह्यो। यसबाहेक चाहिँ हामीहरूले यसलाई अब मूल्य वृद्धि भएको छ, केही मूल्य वृद्धि देखिन्छ स्वाभाविक रूपमा देखिन्छ केही वस्तुहरूमा, यसको लागि हाम्रो टिम गएर यसलाई चाहिँ स्वतन्त्र रूपमा अनुमान गरेर यहाँमा जुन मैले हजुर अघि नै भने हामीले हाम्रो कार्यक्षेत्रभित्र तिहारभित्र पर्ने जुन एमआरपी लक्षित बजार अनुगमन जुन म्याक्सिमम रिटेल प्राइस उल्लेख भएको हुनुपर्ने, त्योभन्दा बढीमा चाहिँ उसले भिड गर्न नहुने, उसले जुन मूल्य सूची व्यापारीले विक्रेताले पास गर्नुपर्ने, यी कुराहरूलाई हामीले हेरिरहेका छौँ। र यसलाई चाहिने त्योभन्दा बाहिर गएर उसले चाहिने अस्वाभाविक रूपमा चाहिने बिक्री गरिरहेको कालोबजारी गरिरहेको अवस्थालाई हामीहरूले चाहिने नियन्त्रण गरिरहेका छौँ। यसको लागि दुईवटा कुरा हामीले एउटा आफ्नो इन्टेलिजेन्स प्रयोग गरेर एउटा समस्या कहाँनिर छ भन्दाखेरिमा हाम्रो विभागमा चाहिँ मार्केट इन्टेलिजेन्स अलिक सघन सबल नभएको हुँदाखेरिमा हामीले सामान्य अरूको इन्टेलिजेन्स प्रयोग गरेर चाहिँ हामीले अनुगमन गर्नुपर्ने हुन्छ, र हामीहरूले त्यो इन्टेलिजेन्स प्रयोग गरेर पनि हामीले अनुमान गरिरहेका छौँ तिनीहरूलाई त्यस्तो किसिमको अस्वाभाविक मूल्यमा बिक्री गर्ने, त्यसपछि गएर वस्तुहरू चाहिँ सेवाहरू चाहिने वस्तुहरू चाहिने होर्डिङ गरेर राख्ने, यस्तोलाई हामीले कारवाही गरिरहेका छौँ। र हामीले सूचनाको आधारमा उपभोक्ताले दिएको सूचनाको आधारमा पनि हामीहरू अनुगमन गरेर यसलाई चाहिँ नियन्त्रणको प्रयासहरू हामी गरिरहेका छौँ हजुर।
3: अब अनुगमन यहाँहरूले गर्नुहुन्छ, तर अब ठुला सहरमा अनुगमन गरेको हामीले भनौँ न समाचारमा पढ्ने गरेका छौँ, आउने गरेको छ, तथापि अब अन्य जिल्लाहरूमा अनुगमन चाहिँ त्यति नभएको, फितलो हुने, आम उपभोक्ता चाहिँ ठगिएको कुराहरू चाहिँ उपभोक्ताहरूको गुनासो पनि छ। अब यो सन्दर्भमा यहाँहरूले काठमाडौँ ठुल्ठुला सहरहरूमा अनुगमन गर्ने तर साना सहरहरूमा चाहिँ त्यो अनुगमन नहुँदा उपभोक्ताहरू ठगिएको महसुस गरिरहेको अवस्था छ, अब यसलाई चाहिँ कसरी हेर्नु भएको छ? विभागले कस्तो सबै जिल्लाहरूमा अनुगमन चाहिँ गर्ने परिपाटी गर्ने संयन्त्र चाहिँ नभएको हो कि के छ, यसमा स्पष्ट गरिदिनुहोस् न।
4: यस्तो छ, यसमा विभाग यो चाहिँ उपभोक्ता संरक्षण 2075 विभागलाई सोल अथोरिटीको रूपमा चाहिँ तोकेको अवस्था छ, र विभागको फिलस्तरीय कार्यालय भनेको जम्मा 5 कार्यालयहरू जुन वाणिज्य कार्यालयहरू एउटा विराटनगर छ, भैरवा छ, वीरगन्जमा भयो, त्यस पछाडि गएर कैलाली भयो, यस्तो त उसमा चाहिँ नि हाम्रो फिलस्तरीय कार्यालयहरू 5 छन्, त्यसबाट चाहिँ अनुगमन भइरहेको छ। र हामीहरूले प्रत्येक विभागले प्रत्येक जिल्लाको जिल्ला प्रशासन कार्यालय त्यस पछाडि गएर त्यहाँ अन्तर्गत काम गर्ने सहायक प्रमुख जिल्ला अधिकारी प्रशासकीय अधिकृत र इलाका प्रशासन कार्यालयका प्रमुखलाई अधिकार प्रत्यायोजन गरेर तत्त्व निकायबाट चाहिँ नि अनुगमन गर्ने गरेका छौँ। जिल्लाबाट हुने अनुगमन जुन सहायक प्रजीयको कमानमा हुने अनुगमन पनि हामीले प्रत्यायोजन अधिकार प्रत्यायोजन गरेर हामीले सपोर्ट गरेर भएको अनुगमन हो, त्यसरी अनुगमन भइरहेको छ प्रत्येक जिल्लामा। र यसको चाहिँ नि विस्तारित संयन्त्र नहुँदाखेरिमा अनुगमन प्रभावकारी नभएको अलिक बढी सघन नभएको भन्ने कुरा त हामीले स्वीकार्नै पर्छ। र उपभोक्ता संरक्षण ऐनको प्रावधान अनुसार स्थानीय तह प्रदेश सरकारले पनि यसमा तदारुकता सघनता नदेखाउँदाखेरिमा यसको चाहिँ क्षेत्र विस्तार नभएको र ठाउँ ठाउँमा प्रत्येक साना बजारहरूमा समेत सघन रूपमा चाहिँ नि अनुगमन नभएको अवस्था हो। यसको लागि हामीहरूले प्रत्येक अब उठाइ हामीहरूले प्रत्येक स्थानीय तहलाई र प्रदेश सरकार अन्तर्गतका उद्योग वाणिज्य उपभोक्ता हित हेर्ने जुन मन्त्रालय छ र त्यो अन्तर्गत जिल्ला स्थित कार्यालयहरूलाई समेत परिचालन गरेर जाने संयुक्त क्विक रेस्पोन्स टिम बनाएर जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रत्येक ठाउँमा चाहिने अनुगमन गर्ने गरी कार्ययोजना तयारी गरेका छौँ। त्यो अनुसार हामीले चाहिने प्रत्येक ठाउँमा अनुगमन गर्छौँ हजुर। अब त्यही अनुसार त्यही कार्यक्रम अनुसार
3: त्यसो भए अब यहाँहरूलाई अब भनौँ न तल्लो तहसम्म अनुगमन गर्नका लागि स्थानीय तह अथवा सम्बन्धित निकायहरूको सहयोग प्राप्त भएको छैन?
4: सहयोग भएको छ, उसले सहयोग प्राप्त भएको छ। यसमा चाहिँ त्यही भएर हामीले संयुक्त टिम बनाएर, जस्तै यसमा एउटा समस्या कहाँनिर छ भन्दाखेरिमा, जुन उसलाई कसरी कसुर गरिहाल्यो, अनुगमन गर्ने क्रममा कसुर गरेको अवस्थामा उसलाई सजाय गर्नको लागि हामीले बजार निषेध अधिकृत टोक्नपर्ने हुन्छ। र उसले त्यसको लागि सजाय गर्ने अधिकार उसले प्राप्त गर्छ। र त्यसको लागि हामीहरूले सबै, जुन मैले अघि भने, इलाका प्रशासन कार्यालयको प्रशासकीय अधिकृत सम्मलाई हामीहरूले त्यहाँ अधिकार प्रदान गरेका छौँ। र स्थानीय तहलाई उपभोक्ता शिक्षा, उपभोक्ता सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्नको लागि हामीहरूले समन्वय गरिराखेका छौँ। र प्रत्येक स्थानीय तह मार्फत उपभोक्ता शिक्षा, उपभोक्ता सचेतना, जस्तै एमआरपीका कुराहरू भए, लेबलिङका कुराहरू भए, नक्कली वस्तुको गुणस्तरका कुराहरू भए, त्यसपछि गएर वस्तुमा पहुँच प्राप्त गर्ने उपभोक्ताको अधिकारका कुराहरू भए, त्यसपछि गएर वस्तु तथा सेवाको उपभोगबाट प्राप्त गर्ने सुरक्षाका कुराहरू भए, कुनै चाहिने असुरक्षित वस्तु तथा सेवा बजारमा आएको छ भने त्यसबाट कानुनी कारवाही गर्ने कुराहरू भए, त्यो उपभोगबाट जुन हानि नोक्सानी भयो क्षतिपूर्ति पाउने कुराहरू भए, यस्ता कुराहरू जुन उपभोक्ताको अधिकारका कुराहरू छन् यसको विषयमा पैरवी गर्ने, सचेतना फैलाउने काम स्थानीय तहले गर्छ। त्यो विषयमा हामीले समन्वय गरिरहेका छौँ उसँग, जुन हाम्रो त्रिस्तरीय कार्यालयहरू, जिल्ला प्रशासन कार्यालयहरूले पनि समन्वय गरिराख्नु भएको छ। र बजार अनुगमन गरेर कारवाही गर्ने पक्षमा, जुन जरिवाना गर्ने पक्षमा जुन छ, त्यसलाई हामीहरूले अधिकार प्रत्यादनै गरेर हामीहरूले चाहिँ जिल्ला जिल्लामा किवाती बनाएर अब हामीहरूले बजार लक्षित, के अरे, यो चाडबाड लक्षित बजार अनुगमन कार्ययोजना हामीहरू स्वीकृत गर्दैछौँ। त्यो अनुसार चाहिँ हामीहरूले क्विक रेस्पोन्स टिम बनाएरै हामीहरूले चाहिँ जिल्ला जिल्लामा अनुगमन गर्छौँ।
3: अब मूलत दुई पक्ष, विक्रेता र उपभोक्ता, अब यो दुई पक्षले, अब भनौँ न यहाँहरूले त्यो दुई पक्षलाई हेर्ने गर्नुहुन्छ। अब विक्रेताको पक्षबाट चाहिँ अब मर्यादित र स्वच्छ बजार कायम गर्न चाहिँ के गर्नुपर्छ, उहाँहरूलाई, विक्रेताहरूलाई चाहिँ यहाँहरूले कस्तो किसिमको निर्देशन दिनुहुन्छ? अब विक्रेताहरू पक्षबाट धेरै गल्ती भएको छ, उनीहरूलाई कारवाहीको दायरामा पनि ल्याउनु भएको छ यहाँहरूले, अब उपभोक्ता पक्षमा चाहिँ अब स्वयं उनीहरू नै यसको भागीदार हुन्छन्, यहाँहरूले अब कारवाही गर्ने पक्ष भन्दा पनि उपभोक्ता ठगिँदा पनि उनीहरू नै ठगिन्छन्, गुणस्तरहीन सामान उपभोग गर्दा पनि उनीहरूकै स्वास्थ्यमा असर गर्ने हो, उपभोक्ताकै स्वास्थ्यमा असर गर्ने हो। अब विक्रेताको पक्षमा, विक्रेतालाई चाहिँ यहाँहरूले जुन खालको जरिवाना तिराउनुहुन्छ, सचेत गराउनुहुन्छ, यो हिसाबमा विक्रेताले के कुरामा ध्यान दिनुपर्छ?
4: यसमा जुन उपभोक्ता संरक्षण 2075 छ, यसले विभिन्न पक्षको, जुन मार्केटलाई अटोमेसनमा चलाउनको लागि, उपभोक्ताको हित संरक्षण गर्नको लागि विभिन्न पक्षको दायित्व स्पष्ट रूपमा किर्तन गरेको छ। उत्पादकले के दायित्व पुरा गर्नुपर्ने, त्यसै यस्तो गरेर चाहिने पैसाकर्ताले के दायित्व पुरा गर्नुपर्ने, भुवानीकर्ताले पुरा गर्नुपर्ने दायित्वहरू के हुन्, सञ्चयकर्ताको दायित्व के हो, विक्रेताको दायित्व के हो, त्यसपछि उपभोक्ताको दायित्व के हो, सेवा प्रदायकको दायित्व के हो भन्ने विषयमा स्पष्ट रूपमा उल्लेख गरेको छ। यी सबै पक्षहरूले आफ्नो दायित्व पुरा गरेमा मात्र यसको क्युमुलेटिभ इफेक्टको रूपमा उपभोक्ताको हक अधिकार संरक्षण हुने हो। यसमा विक्रेताको दायित्वमा चाहिने, जस्तै कुनै भेदभाव नगरिकन समान रूपले वस्तुमा वस्तु तथा सेवामा पहुँच स्थापित हुने किसिमले वस्तु तथा सेवाको बिक्री गर्ने कुराहरू, वस्तु तथा सेवाको गुणस्तरमा ह्रास नहुने किसिमले सुरक्षित रूपमा राख्ने, भण्डारण गर्ने कुरा, सुरक्षित रूपमा बिक्री गर्ने कुरा, त्यसपछि गएर सर्वसाधारणले देख्ने गरी, त्यसपछि गएर उसले बुझ्ने गरी, सर्वसाधारणले बुझ्ने गरी त्यो भाषामा मूल्य सूची त्रास गर्ने कुरा, त्यसपछि गएर उसले चाहिँ कसैले त्यो वस्तु तथा सेवाको विषयमा केही जानकारी प्राप्त गर्न चाह्यो भनेदेखि त्यो जानकारी दिने कुराहरू, त्यसपछि गएर कुनै ग्यारेन्टी वारेन्टी, त्यसपछि गएर त्यसपछि कुनै सामानमा चाहिँ कोही त्रुटि देखियो भने त्यसलाई चाहिँ साट्ने कुराहरू, त्यसलाई एक्सचेन्ज गर्ने कुराहरू, त्यस पछाडि गएर जुन बिक्री गरिसके पछाडि, वस्तु तथा सेवा बिक्री गरिसके पछाडि त्यसको चाहिँ नि बिल रसिद दिने कुराहरू, जस्ता कुराहरू चाहिँ नि उपभोक्ता हाम्रो विक्रेताले पुरा गर्नुपर्ने हुन्छ। र हामीहरूले हेर्दा अनुगमन गर्ने क्रममा पनि विक्रेताले तत्पक्षहरू लगायतका पक्षहरू कुरा गरे नगरेको विषयमा अनुगमन गर्छौँ र त्यो गरेको सबै राम्रो देखिएमा उसलाई हामीहरूले धन्यवाद दिन्छौँ, उसलाई चाहिँ हामीले प्रोत्साहन स्वरूप चाहिँ उसलाई हामीले प्रोत्साहन गर्ने गर्छौँ र त्यो केही त्रुटि भएमा केही सामान्य त्रुटि देखियो भने उसलाई हामी सचेत गराउँछौँ, सल्लाह दिन्छौँ, निर्देशन दिन्छौँ र यसमा गम्भीर त्रुटि देखिएको अवस्थामा हामीहरूले चाहिँ नि उसलाई कारवाहीको उसमा लैजान्छौँ।
3: तर अब यहाँहरूकै अनुगमनको डाटा हेर्दा प्रवृत्ति हेर्दा गत आर्थिक वर्षमा 965 अनुगमन टोलीले 4481 व्यावसायिक फर्म अनुगमन गरेको रहेछ, ती मध्ये चाहिँ 115 फर्ममा मात्र चाहिँ सम्पूर्ण रूपमा नियमसङ्गत भनौँ न सामान्य अवस्था फेला परेको रहेछ। अब यसरी हेर्दा धेरै भनौँ न 97% भन्दा बढी प्रतिष्ठानले कुनै न कुनै हिसाबमा त्यहाँ नियम मिचेकै देखिन्छ, यसबाट उपभोक्ता ठगिरहेको अवस्था छ, ठगिनुपर्ने अवस्था आएको छ। अब यसरी हेर्दा अब प्रतिष्ठानहरूले विक्रेताहरूले जुन खालको नियम विपरीत कामहरू गरेको देखियो धेरै देखियो, अब यो प्रवृत्ति किन आयो? अब विगतको अनुगमन हेर्दा पनि त्यस्तै देखिएको छ, अब जरिवाना नै थुप्रै उठेको छ, अब अघिल्लो वर्षमा विभागले 2,61,00,000 रुपियाँ भन्दा बढी जरिवाना असुल गरेको तथ्याङ्क बाहिर आयो। अब यो प्रवृत्ति के छ नि, जुन खालको व्यापारिक प्रतिष्ठान विक्रेताहरूको प्रवृत्तिमा चाहिँ किन सुधार आउन सकेन, किन उनीहरू चाहिँ कुनै न कुनै हिसाबमा गल्ती गरिरहेका छन्?
4: यसमा के हुन्छ भन्दा सर, यी सबै पक्षहरू आफ्नो दायित्वप्रति सचेत नभएर यस्तो भएको, उपभोक्ता पनि आफ्नो दायित्वप्रति आफ्नो कर्तव्य दायित्वप्रति आफ्नो अधिकारप्रति सचेत छैनन्, पूर्ण सचेत नभएको जस्तो देखिन्छ। विक्रेताहरू पनि आफ्नो दायित्वप्रति आफ्नो कर्तव्यप्रति पूर्ण सचेत नभएको अवस्थाले यी त्रुटिहरू देखिएका हुन् र सामान्य त्रुटिहरू भएको अवस्था लाई पनि हामीहरूले त सचेत बनाएका छौँ, उनीहरूलाई निर्देशन दिएका छौँ, त्यसलाई पनि कारवाहीको रूपमा चाहिँ हामीले लिएको अवस्था भएर यस्तो तथ्याङ्क देखिएको हो। यसरी हेर्दाखेरिमा हामीहरूले गरेको जुन बजार अनुगमनको क्रममा त्यस्तै 5-10% हामीले चाहिँ कारवाही गरेर जरिवाना तिराएको अवस्था हो। अरूलाई निर्देशन दिने अवस्था भनेको उसको सरसफाइको अवस्था, वस्तुको चाहिँ नि त्यो सुरक्षा सुरक्षित तरिकाले राखेको अवस्था आदि इत्यादिको विषयमा हामीहरूले चाहिँ नि यो जुन विक्रेताहरू पनि पूर्ण रूपमा आफ्नो दायित्व के हो भन्ने विषयमा चाहिँ असचेत नभएको अवस्था भएको हुँदाखेरिमा उनीहरूलाई चाहिँ विभिन्न अब उनीहरूको फोरम मार्फत जस्तै उद्योग वाणिज्य सङ्घ होला, वस्तुगत जुन वस्तुगत सङ्गठनहरूका चाहिँ सङ्गठनहरू होलान् सङ्घहरू होलान् ती मार्फत पनि उनीहरूको दायित्वहरूका सचेत बनाउने दायित्वहरूको विषयमा प्रबोधीकरण गर्ने भन्ने हामीले सोच बनाएका छौँ, त्यो अनुसार हामीले अगाडि बढाउँछौँ। र यसमा मुख्यतया भनेको अनुगमनको क्रममा सामान्य त्रुटि देखिनु भनेको विक्रेताहरू पनि त्यो आफ्नो दायित्वप्रति सचेत नभएर हो। पहिलो काम भनेको हामीहरूले उनीहरूलाई आफ्नो दायित्वप्रति सचेत बनाउने नै प्रमुख आधारको रूपमा हामीले लिएका छौँ र त्यो अनुसार हामी अब अगाडि बढाउँछौँ, हजुर, विभिन्न क्षेत्र परिचालन गरेर बढाउँछौँ अगाडि।
3: भनेपछि अहिले जुन खालको बजारमा एउटा प्रवृत्ति देखिएको छ, यो प्रवृत्तिलाई चाहिँ बढावा दिन कुनै न कुनै हिसाबमा उपभोक्ताको पनि हात रहेको छ, उपभोक्ता जिम्मेवार नहुँदा जुन खालको बजार मर्यादित हुनुपर्ने थियो, स्वस्थ हुनुपर्ने थियो, त्यो चाहिँ हुन सकिरहेको छैन।
4: छैन, उपभोक्ता प्रमुख उपभोक्ता उसले आफ्नो अधिकारप्रति आफू सचेत भएर उसले चाहिने सबैलाई हामीले उसले सबैलाई नियन्त्रणमा ल्याउन सबैलाई सचेत बनाउन सक्छ उपभोक्ताले। यसको प्राइमेरी उपभोक्ता संरक्षण ऐनको मुख्य केन्द्रबिन्दु भनेको उपभोक्ता हो। उपभोक्ता हेर्ने हो भने अब सामान्यत यहाँले पहिले भने जस्तै अब सबै व्यक्ति उपभोक्ता हो, सबै व्यक्ति उत्पादक हो। कुनै न कुनै रूपमा प्रत्येक व्यक्तिले प्रत्येक परिवारले वस्तु तथा सेवा उत्पादन गरिराखेको हुन्छ र त्यो वस्तु तथा सेवाको उपभोग पनि गरिराखेको हुन्छ। यसरी आफूले उत्पादन गरेर अरूले प्राप्त गर्ने वस्तु तथा सेवाको बारेमा र आफूले उपभोग गर्ने वस्तु तथा सेवाको बारेमा उपभोक्ता चाहिने र उत्पादक दुवै रूपमा चाहिँ सचेत हुनुपर्ने हुन्छ। र उपभोक्ताले आफ्नो अधिकार के हो भन्ने विषयमा चाहिँ सचेत भएर चाहिने उसले गुनासो गर्ने, तुरन्त गुनासो गर्ने, उसको चाहिँ सचेतना अभिवृद्धि भएमा चाहिँ यी सबै कुराहरूमा धेरै सुधार आउँछ। यसका उपभोक्ता सचेतना नै पहिलो पक्ष हो उपभोक्ता अधिकारको भन्ने हामीलाई लाग्छ, हजुर।
3: त्यसो भए अब यो उपभोक्ता सचेतनाको पक्षमा चाहिँ हामीले के काम गरिरहेका छौँ, विभिन्न निकायहरूले यसमा चाहिँ उपभोक्ता को अधिकारका सम्बन्धमा के कस्तो भनौँ न अब उनीहरूलाई सचेतना गराउन जरुरी छ, अब यो पाटोमा चाहिँ हामीले कसरी काम गरिरहेका छौँ?
4: यस विषयमा हामीहरूले जस्तै मैले सुरुमै भने उपभोक्ता सचेतनाको लागि मुख्य चाहिने यसलाई टोल टोलमा तहमा यसलाई औपचारिक अनौपचारिक शिक्षा मार्फत चाहिने यसलाई अगाडि बढाउनु पर्ने हुन्छ। यसको लागि स्थानीय तह मार्फत उपभोक्ता शिक्षा उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गर्नको लागि हामीहरूले उनीहरूलाई अनुरोध गरेका छौँ, उनीहरूसँग समन्वय गरिराखेको अवस्था छ र स्थानीय तहहरूले उनीहरूबाट गठन भएका विभिन्न टोल विकास संस्थाहरू हुन्छन्, त्यसपछि गएर विभिन्न सामुदायिक संस्थाहरू, ती मार्फत चाहिने उपभोक्ता शिक्षा चाहिने कार्यक्रम अगाडि बढाउने शिक्षा मन्त्रालयले उसले आफ्नो औपचारिक अनौपचारिक शिक्षामा चाहिँ उपभोक्ता शिक्षा उपभोक्ता सञ्चालनका पाठ्यक्रमहरू राख्ने र त्यसलाई चाहिँ अगाडि बढाउने कुराहरू हुन्छन्। उपभोक्ता अधिकार कर्मीहरू जुन विभिन्न हुनुहुन्छ, उपभोक्ता अधिकार उपभोक्ताका हकमा काम गर्ने सङ्घ संस्थाहरू, उहाँहरूले पनि उपभोक्ता शिक्षालाई जाने उपभोक्ता जागरणलाई एकदम सघन रूपमा अगाडि लैजाने कुराहरू र विभागले समेत चाहिँ विभिन्न ठाउँमा प्रदेश सरकार स्थानीय तहको चाहिँ समन्वयमा विद्यालय तहसम्मै समुदाय तहसम्मै के के ठाउँमा पुगेर चाहिँ नै उपभोक्ता शिक्षा सचेतना कार्यक्रम सञ्चालन गर्ने गरी हामीले कार्यक्रम अगाडि बढाइरहेका छौँ र त्यो कार्यक्रमहरू हामीहरूले सघन रूपमा अगाडि बढाउने यो आर्थिक वर्षमा हामीले कार्ययोजना तयार गरेका छौँ।
3: अब अहिले बजारमा जुन खालको मूल्य वृद्धि भएको छ, एक हिसाबमा विभिन्न वस्तुहरूमा कार्टेलिङ पनि छ, सीमित व्यवसायीहरूको कब्जामा उपभोग्य वस्तुको वितरण प्रणाली छ, जसले चाहिँ उनीहरूले केही समस्या गर्ने बित्तिकै त्यसको बजार चाहिँ आकाशिने गरेको छ, त्यो हामीले देखेका छौँ। अब यो जुन खालको बिचौलिया प्रणाली नै भनौँ, यसलाई सीमित व्यक्तिहरूको कब्जामा छ, अब यो यसलाई चाहिँ नियन्त्रण गर्न अब यहाँहरूको विभागले मात्र यो सम्भव देखिँदैन, विभिन्न निकायहरूको भूमिका त्यतिकै सशक्त हुन जरुरी छ। अब यो पक्षमा चाहिँ कसरी अब समन्वयको हिसाबमा कसरी काम भइरहेको छ, अब यो गुण नियन्त्रणदेखि लिएर विभिन्न निकायहरू पनि छन्, सँगै अब गृह मन्त्रालयसम्म यो नियन्त्रणका लागि गृह मन्त्रालयलेसम्म तदारुकता देखाउनु पर्ने अवस्था पनि छ, अब यो समन्वयकारी भूमिका चाहिँ कतिको छ यहाँहरूसँग?
4: एकदम हामीहरू विभिन्न यी मन्त्रालयहरूसँग, विभिन्न निकायसँग, विभिन्न संस्थासँग हामीहरू समन्वय गरिरहेका छौँ। यहाँले भने चाहिँ भर्खरै हामीहरूले एउटा वस्तुको वस्तु तथा सेवाको तह निर्धारण सम्बन्धी मापदण्ड हामीहरूले बनाएर अगाडि बढाएका छौँ, सम्भवतः यता सिटी नै स्वीकृत हुन्छ। जस्तै एउटा वस्तु उत्पादकदेखि उपभोक्तासम्म आइपुग्नको लागि कतिवटा तह पार गर्नुपर्ने हो त? एउटा कृषकले उत्पादन गरेको, धादिङको कृषकले उत्पादन गरेको गोलभेडा काठमाडौँको भान्सामा कुनै उपभोक्ताको भान्सामा आउँदाखेरिमा कति तह पार गरेर आउनुपर्ने हो भन्ने विषयमा, कुन वस्तु कृषि उत्पादनदेखि लगायत औद्योगिक उत्पादनसम्मका वस्तुहरूले को तह कति हो त, बजारको तह भन्ने विषयमा हामीहरूले एउटा मापदण्ड बनाएका छौँ। यसमा विभिन्न सरकारवाला निकायहरूसँग चाहिँ समन्वय गरेर कृषि मन्त्रालय भयो, त्यसपछि गएर चाहिँ नि त्यो बाहेक स्वास्थ्य भयो लगायतका सबै निकायहरूसँग चाहिँ यहाँले समन्वय गरेर यो विषयमा त निर्धारण सम्बन्धी मापदण्ड तयार छ। यो स्वीकृत भए पछाडि त्योभन्दा बढी त भयो, त देखियो भनेदेखि हामीले कार्यालयमा जान्छौँ। जब त घट्दै जान्छ, उत्पादकदेखि उपभोक्तासम्म आउने आपूर्ति श्रृङ्खलाको त घट्छ, घटे पछाडि निश्चित रूपमा चाहिँ त्यसलाई चाहिँ त्यसको मूल्यमा, त्यसको चाहिँ पहुँचमा यसले चाहिँ नै सहजता ल्याइहाल्छ, यसले राम्रो गर्छ, यसले चाहिँ नि ती कुराहरू अहिले भने चाहिँ उपभोक्ताको हकितको प्रश्नमा चाहिँ यसले सहयोग गर्छ भन्ने मलाई लागेको छ।
3: अब अन्त्यमा अब चाडपर्वहरू पनि आउँदैछन्, अब यहाँहरूले एकीकृत बजार अनुगमनलाई अगाडि बढाउने योजना बनाइरहेको यहाँले उल्लेख गरिहाल्नु भयो। अब चाडपर्व आउँदै गर्दा बजार चाहिँ अझै अस्वस्थ हुने गरेका हामीले देखेका छौँ, होइन? अब यो समयमा अब एउटा उपभोक्तालाई चाहिँ यहाँहरूले के भन्न चाहनुहुन्छ, यो चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताले के विषयमा ध्यान दिनुपर्छ?
4: उपभोक्ताले चाडपर्व नजिकै गर्दाखेरिमा सबभन्दा पहिला उनी उपभोक्ता आफ्नो अधिकारप्रति सचेत हुनु पर्यो र आफ्नो चाहिँ गुणस्तरीय वस्तु तथा सेवामा पहुँच प्राप्त गर्ने कुराहरूको विषयमा सचेत हुनु पर्यो। वस्तुको गुणस्तर, एमआरपी जुन हाम्रो लेबलिङका कुराहरू गर्छ र कुराहरू हुन्छन्, त्यसपछि उसको मात्रा, मिश्रण आदि इत्यादिको विषयमा, गुणस्तरको बारेमा सचेत भएर मात्रै खरिद गर्नु पर्यो। र चाडपर्व भन्नेमा अनावश्यक, आफूलाई आवश्यक भन्दा बढी चाहिँ हुने गरी चाहिँ वस्तुलाई सञ्चय गरेर खरिद गरेर राख्नु भएन। आवश्यकतालाई हेरेर विगतको चाहिँ नि आफ्नो उपभोगको ट्रेन्ड हेरेर मात्रै वस्तु खरिद गरेर राख्नु पर्यो। यसरी राख्दाखेरिमा बजारमा चाहिँ अभाव हुने अवस्था देखिँदैन। यिनै कुराहरू हुन्, उपभोक्ताले फजुल खर्च गर्ने, फजुल रूपमा चाहिँ नि यो चाहिँ डेमोन्स्ट्रेसन इफेक्ट पर्ने गरी चाहिँ नि वस्तु तथा सेवाको उपभोग गर्नेहरू कामहरू गर्नु भएन र दैनिक उपभोग्य वस्तुहरू उपभोग गर्दाखेरि नै एकदम सचेत भएर यसको गुणस्तरको विषयमा, नापतोलको विषयमा, त्यसको मूल्य अधिकतम मूल्यको विषयमा, त्यसमा भएका त्यसका इन्ग्रिडियन्टहरू के हुन्, त्यसलाई उपयोग कसरी गर्ने भन्ने विषयमा पर्याप्त जानकारी राखेर मात्रै खरिद गर्नु पर्यो। र विक्रेतालाई जहिले पनि आफ्नो वस्तुको बारेमा आफ्नो अधिकार प्रति चाहिँ हाम्रो अधिकार यो छ, तिमीलाई यसमा सचेत हुनुपर्छ भनेर चाहिँ सधैँ चाहिँ उपभोक्ताले उनीहरूलाई सचेत बनाइराख्नु पर्यो भन्ने म यही कुराहरू भन्न चाहन्छु उहाँहरूलाई।
3: हजुर, हुन्छ त महानिर्देशकज्यू, आजको लागि हामीसँग समय यति नै रह्यो, यो समयमा कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद। हामी भएका आजको अन्तरसंवादमा विशेष गरी अहिलेको बजार अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालेका प्रयास सँगै बजारलाई मर्यादित बनाउन के गर्नुपर्छ, विक्रेता प्रतिष्ठान सँगै उपभोक्ताले के भूमिका निर्वाह गर्दा चाहिँ बजार स्वच्छ हुन्छ, मर्यादित हुन्छ भन्ने सन्दर्भमा केन्द्रित रहेर आजको अन्तरसंवादमा कुराकानी गर्यौँ। यो सँगै आजको अन्तरसंवाद यति नै, भोलि अर्को विषयमा कुराकानी गर्न हामी उपस्थित हुनेछौँ। आजको कार्यक्रमबाट प्राविधिक साथी उत्तम पाण्डेलाई धन्यवाद दिँदै म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।
5: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
6: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
5: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
6: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
5: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
7: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
8: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौं, सुरक्षित नेपाल बनाऊ।
7: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।
2: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। तराई मधेसका जिल्लामा सिर्जित तनाव अन्त्य गरी आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रिय सभामा सांसदहरूको जोड, जिल्ला जिल्लामा सद्भाव र्याली जारी। मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोशी नदीमा कार खस्दा बेपत्ता भएका 3 जनाको पहिचान खुल्यो, खोजी कार्य भइरहेको प्रहरीद्वारा जानकारी। गण्डकी प्रदेशमा अब औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रदेशभित्र गाँजा खेतीलाई कानूनी मान्यता, 25 वर्षपछि नयाँ राष्ट्रिय यातायात नीति लागू र इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा 2 जनालाई मृत्युदण्ड।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समाचार अब विस्तारमा। राष्ट्रिय सभाको बैठकमा हिजो सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्नेमा जोड दिनुभएको छ। सांसदहरूले सुनसरीबाट सुरु भएको तनावले तराई मधेसका विभिन्न जिल्लामा सिर्जना गरेको तनावपूर्ण अवस्थालाई पूर्ववत एवं शान्तिपूर्ण अवस्थामा फर्काउन संघ, प्रदेश र स्थानीय सरकारले सक्रिय पहल गर्नुपर्नेमा जोड दिनुभयो। सांसदहरूले शान्ति स्थापना गर्न र सद्भाव कायम गर्न जनप्रतिनिधिहरूको भूमिका महत्वपूर्ण हुने पनि बताउनुभयो। राष्ट्रिय सभाको विशेष समयमा सांसदहरूले किसानका समस्या समाधान, युवालाई स्वदेशमै रोजगारीको सिर्जना तथा मानव बेचबिखन नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुहुँदै रोजगारीको खोजीमा विदेश जाने क्रममा महिला, पुरुष तथा बालबालिकाहरू हराउने र मानव तस्करीको जोखिममा पर्ने घटना बढिरहनु दुःखद भएको बताउनुभयो। उहाँहरूले तत्सम्बन्धमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो। यसअघि बैठकको शून्य समयमा सांसदहरूले दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको भन्नुहुँदै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले खाना पकाउने ग्यासको अभाव भएको भन्नुहुँदै तत्काल उपभोक्तालाई सम्बोधन गर्न सरकारसँग माग गर्नुभयो। उहाँहरूले तरकारी, फलफूल, खाद्यान्न लगायतको बढेको मूल्य वृद्धिले उपभोक्ता मारमा परेको बताउनुहुँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन र मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नुभयो। सांसदहरूले सरकार कोठा खाली छ भन्ने नारासहित दलित समुदायका मानिसहरू माइतीघरमा न्याय माग्न बसिरहेकाले सत्याग्राहीसँग वार्ता गरी समस्याको समाधान खोज्न पनि सरकारसँग आग्रह गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मधेसी आयोगको आर्थिक वर्ष 2081-82 वार्षिक प्रतिवेदन पेश गर्नुभयो। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्ण प्रसाद पौडेलले मधेस प्रदेशमा खानेपानी, सरसफाई तथा जलस्रोत व्यवस्थापन सम्बन्धी अध्ययन प्रतिवेदन 2083 पेश गर्नुभयो। प्रतिवेदन प्रस्तुत गर्नुहुँदै सभापति पौडेलले पछिल्ला वर्षहरूमा तराई मधेसमा कम वर्षा भएको तथा मधेस प्रदेशमा खानेपानीको चरम अभाव र सिँचाइमा समेत समस्या देखिएको बताउनुभयो। मधेसमा देखिएको खानेपानी समस्याको समाधान र पानीको पुनर्भरणका लागि चुरे भावर क्षेत्रको संरक्षण आवश्यक रहेको आर्थिक मामिला तथा सुशासन समितिका सभापति पौडेलले बताउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक साउन 21 गते बिहिबार दिउँसो 1:15 बोलाइएको छ। विभिन्न जिल्लामा शान्ति स्थापना गर्न तथा सद्भाव कायम गर्न सम्बद्धहरूलाई दबाव दिने उद्देश्यले सद्भाव र्यालीहरू आयोजना भइरहेका छन्। हिजो धनगढीमा हिन्दू, मुस्लिम, सिख, इसाई, बौद्ध, किराँत लगायत सबै धार्मिक तथा विभिन्न क्षेत्र पक्षको सहभागितामा सद्भाव र्याली निकालिएको हो। र्यालीका सहभागीहरूले सामाजिक सद्भाव कायम राखौं, जात धर्म फरक होला, हामी सबै नेपाली जस्ता नारा लगाएका थिए। त्यस्ता र्यालीहरू पूर्वदेखि पश्चिम तराईसम्मका प्राय सबै जिल्लामा आयोजना गरिएका छन्। प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बोलाइएको छ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 सभामा पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। त्यसै गरी बैठकमा नेपाली काङ्ग्रेसका संसदीय दलका नेता भीष्मराज आङदाम्बेले प्रस्तुत गर्नुभएको जरुरी महत्त्वको प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ। मध्यपहाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कलमा सुनकोशी नदीमा कार खसेर बेपत्ता भएकाहरूको पहिचान खुलेको छ। सुनकोशी नदीमा कार खसेर बेपत्ता हुने 4 भएको बताइए पनि प्रहरीले अहिलेसम्म 3 पहिचान पुष्टि भएको जनाएको छ। पहिचान खुलेकोमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका 7 निवासी, निर्माण व्यवसायी, कार चालक 39 दिल कुमार लामा, स्काभेटरका चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 निवासी 28 गणेश थापा तथा हेल्पर सिन्धुलीको 3 गाउँपालिका 9 निवासी सूरज मगर रहेको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालले जानकारी दिनुभयो। हिजो दिउँसो काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बसले सडक छेउमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सडकबाट अन्दाजी 50 फिट तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले सुनकोशी नदीमा हराइरहेका 3 जना व्यक्ति र कारको खोजी कार्य जारी राखिएको बताउनुभयो। सुनकोशी नदीमा बाढीका कारण बेपत्ता यात्रु र कारको खोजी तथा उद्धारको कार्य प्रभावित भने भएको प्रहरीले जनाएको छ। आज पनि बिहानैदेखि उद्धार र खोजको कार्य अघि बढाइएको प्रहरीले जनाएको छ। बेपत्ता यात्रु तथा कारको उद्धारका लागि आवश्यक उपकरण सहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुर्कोटबाट गोताखोरको टोली, नेपाल प्रहरी र अन्य सुरक्षा निकाय समेत घटनास्थलमा खटिएर खोजी तथा उद्धार कार्यमा जुटेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो। देशका विभिन्न भागमा वर्षा जारी छ। केही क्षेत्रमा भारीदेखि अति भारीसम्मको वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। विभागले देशका पहाडी भूभागका 1-2 स्थान तथा लुम्बिनी प्रदेशको तराईका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको औँल्याएको हो। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका 1-2 क्षेत्रमा पनि गैराति भारी वर्षा भएको छ। विभागका प्रवक्ता विभूति पोखरेलका अनुसार विगत 24 घण्टामा देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ भने केही स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि मापन गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी एवं तराईका समेत 1-2 स्थान र लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रमा गैराति वर्षा भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने विभागले आफ्नो बुलेटिनमा उल्लेख गरेको छ। नेपाली काङ्ग्रेसले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा भएको घटनाका सम्बन्धमा न्यायिक समिति गठन गर्न माग गरेको छ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा हिजो बसेको बैठकले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा भएका घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेको छ।

0: र स्वतन्त्र निष्पक्ष ढङ्गबाट छानबिन गर्ने न्यायिक समिति बनाउनु पर्ने अडान नेपाली कङ्ग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा राख्नेछ। आजको हाम्रो मुख्य प्रस्ताव हो।
1: महामन्त्री पौडेलले घटनाको स्वतन्त्र निष्पक्ष छानबिन समिति गठन लगायतका विभिन्न विषयमा विपक्षी दलहरूसँग समेत संवाद गर्ने निर्णय भएको जानकारी दिनुभयो। गण्डकी प्रदेशमा अब प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई हिजो प्रमाणीकरण गर्नुभएपछि प्रदेशभर औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाएको हो। गत असार 25 गते प्रदेशसभाको बैठकबाट पारित भएको विधेयकलाई प्रदेश प्रमुखले सन्देशसहित पुनर्विचारका लागि साउन 8 गते प्रदेशसभामा फिर्ता पठाउनु भएकोमा प्रदेशसभाबाट गत शुक्रबार पुनः पारित भएपछि हिजो प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको जनाएको छ। पूर्वाधार विकास मन्त्रालयले नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको छ। उक्त नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नयाँ नीतिले सडक, रेल, जलमार्ग र हवाई यातायातका बीचमा समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सडक सुरक्षामा अभिवृद्धि, वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड दिएको जानकारी दिनुभयो। सरकारले बदलिदो प्रविधि, बढ्दो सहरीकरण, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई मध्यनजर गर्दै यातायात नीतिलाई परिमार्जन गरी कार्यान्वयनमा ल्याइएको जानकारी गराएको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन कुशलतापूर्वक र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गाउँपालिका र नगरपालिकाहरूले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने, उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने लगायतका 10 प्राथमिकता तय गरेको छ। सोही प्राथमिकताका आधारमा विनियोजन कुशलतापूर्वक र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न मन्त्रालयले सबै स्थानीय तहलाई आग्रह गरेको हो। स्थानीय तहले योजना बनाउन संघीय सरकार, प्रदेश सरकारको नीति, लक्ष्य, उद्देश्य, समय सीमा र प्रक्रियासँग अनुकूल हुने गरी सुशासन कायम गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। वर्षायामसँगै पर्वतमा बाढी पहिरोको जोखिम बढ्दै जाँदा जोखिमयुक्त क्षेत्रको संरक्षणको कामलाई पनि तीव्र बनाइएको हाम्रा पर्वत संवाददाता राजन पौडेल बताउँछन्।
2: बर्खायाम सुरु भए लगत्तै देशका अधिकांश पहाडी जिल्लामा बाढी र पहिरोको जोखिम बढ्ने गरेको छ। गण्डकी प्रदेशको पर्वत जिल्लामा पनि विगतमा पहिरोले क्षति पुर्याएका तथा जोखिममा रहेका स्थानहरूको संरक्षणका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय सक्रिय बनेको छ। कार्यालयले पछिल्लो समय गरेका कार्यले कम खर्चमा धेरै काम हुने र जमिनको कटान रोक्नुका साथै बस्ती, सडक, खानेपानी, सिँचाइ लगायतका भौतिक संरचनाको सुरक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुहुन्छ। तथा जलाधार व्यवस्थापन कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भु कुमार मिश्र
3: पानीको व्यवस्थापन सँगै बाढी पहिरो खोला किनार बस्ती संरक्षण जस्ता कार्यमा उत तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले स्थानीय स्रोत साधनको अधिकतम प्रयोगबाट कम खर्चको प्रविधि अप्नाई बाढी पहिरोको संरक्षण गर्दै आएको छ र अबका दिनमा सम्बन्धित सबै सरकार वालाहरू मिलेर भू संरक्षणका नवीनतम प्रविधिहरूको प्रयोगबाट बाढी पहिरो जाने समस्याहरू समाधान गर्नको लागि समेत अनुरोध गर्दछु।
2: जोखिमयुक्त क्षेत्रहरूको स्थलगत अनुगमन गरेर प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले पनि संरक्षणका कामलाई अझ प्रभावकारी बनाउन सम्बन्धित निकायलाई सुझाव दिनुभएको छ।
4: विपद व्यवस्थापन सँग सम्बन्धित आकस्मिक कार्यहरू भनेर यहाँहरूले
2: यो समयमा नागरिकले निकै शास्ति बेहोर्नु परेको र पहिरो जाने कारणको बारेमा आफ्नो बुझाइ व्यक्त गर्नुहुन्छ जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य।
5: जब आकाशबाट पानी आउँछ पहिला चाहिँ जमिनमा सोसिने कारणले गर्दा सर्लक्कै यसले पनि बग्ने भयो,
2: जोखिमयुक्त स्थानहरूको पहिचान गरी त्यहाँ तारजाली निर्माण, घाँस रोप्ने तथा जैविक संरक्षणका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ। पुनः वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भु कुमार।

0: मिश्र
1: इन्जिनियरिङले पनि पहिरोमा तल ठुलो प्रोटेक्सनको लागि इन्जिनियरिङ संरचना बनाएको छ भने त्यसमा फेरि हामीले कटमा सजीवन भागाहरू पनि गाडेको छौँ। पहिरो बन्न नदिनुको लागि सतही भुछाइले नै हामीले रोकिदियो भने त्यसबाट न चिरा बन्न सक्छ न गल्ली बन्न सक्छ।
0: प्राकृतिक विपद पूर्ण रूपमा रोक्न नसकिए पनि समयमै गरिने संरक्षणका प्रयासले यसको क्षति धेरै हदसम्म न्यूनीकरण गर्न सकिनेछ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
2: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। ब्यूरोका प्रवक्ता अनुप शमशेर जौराका अनुसार तिब्बती शरणार्थीका नाममा गैर कानूनी यात्रा अनुमति पत्र जारी गरेको आरोपमा सहसचिव भट्टराई पक्राउ पर्नु भएको हो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा राहदानी कसुर सम्बन्धी मुद्दा दायर भएसँगै ब्यूरोले उहाँलाई त्रिपुरेश्वरबाट हिजो पक्राउ गरेको हो। यात्रा अनुमति पत्र सहित उपस्थित भएका व्यक्तिको राष्ट्रियतामाथि शंका लागेपछि गरिएको सोधपूछका क्रममा जर्मन राजदूतावासले 2068 जेठ 20 गते 5 थान सक्कल यात्रा अनुमति पत्र अनुसन्धान तथा कार्यवाहीका लागि ब्यूरोमा पठाएको थियो। यात्रा अनुमति पत्र जारी गर्ने कार्यमा तत्कालीन परराष्ट्र मन्त्रालयका कन्सुलर शाखामा शाखा अधिकृत रहेका भट्टराईको संलग्नता देखिएको सीआईबीले जनाएको छ। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्रहरूको निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि 2083 को मसौदामाथि सरकारवालासँग हिजो छलफल गरिएको छ। सूचना तथा संचार मन्त्रालयमा गरिएको अन्तर्क्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था, निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो। चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालू आर्थिक वर्ष 2083-84 लागि विनियोजन गरिएको 3,50,00,000 रुपियाँ अनुदान रकम पारदर्शी, प्रभावकारी र उपलब्धिमूलक ढंगले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले मन्त्रालयले सरकारवालाहरूको सुझाव लिएको हो। कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले चलचित्र क्षेत्रको विकासमा सरकारको सहयोगलाई व्यवस्थित बनाउन स्पष्ट र व्यवहारिक कार्यविधि आवश्यक पर्ने बताउनुभयो। मन्त्री डाक्टर तिमिल सिन्हाले सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषय समेटिएका यथार्थपरक मौलिक तथा उत्कृष्ट चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको बताउनुभयो। अन्तर्क्रियाका क्रममा चलचित्र कर्मीहरूले चलचित्र क्षेत्रलाई प्रत्यक्ष सहयोग गर्ने सरकारको वर्तमान नीति सकारात्मक रहेको धारणा राख्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी कार्यक्रम कार्यान्वयनमा जोड दिएको छ। मन्त्रालयले त्यस सम्बन्धमा देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले तत्सम्बन्धी सूची जारी गर्दै निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकृतहरूको नामावली सार्वजनिक गरिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पताल सबै समेटिएका छन्। सचिवालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई व्यवहारमा कार्यान्वयन गराउन मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाई गरेको हो। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले डिजिटल प्रविधिको दुरूपयोग बढ्दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानूनी र संस्थागत संयन्त्र सुदृढ बनाउनु पर्ने आवश्यकता उल्याउनु भएको छ। महिला तथा सामाजिक मामिला समितिको सिंहदरबारमा हिजो बसेको बैठकमा मन्त्री वादीले साइबर अपराधबाट जोगाउने नाममा महिला र बालबालिकाहरूलाई सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट वञ्चित गरिनुभन्दा पनि अनुसन्धानको क्षमता वृद्धि गर्नुपर्ने र सुरक्षित डिजिटल वातावरण निर्माणमा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयो। बैठकमा सांसदहरूले राजनीतिक रूपमा स्पष्ट धारणा राख्ने महिलाहरूमाथि चरित्र हत्या गर्ने, साइबर बुलिङ गर्ने र घृणायुक्त अभिव्यक्ति बढ्दै गएकाले विभिन्न सामाजिक सञ्जालका प्लेटफर्महरूको दर्ता र प्रयोगकर्ताहरूको डाटा संरक्षण आवश्यक रहेको सुझाव सरकारलाई दिनुभयो। बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विदेशबाट नेपाललाई लक्षित गरी हुने साइबर अपराध नियन्त्रणका लागि विद्यमान कानूनमा सुधार आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाले मोबाइल र टेलिभिजन हेर्ने समयमा हिंसात्मक तथा संवेदनशील दृश्यहरूको प्रसारण पहुँच दिन नहुनेमा जोड दिनुभयो। जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई हिरासतमा राख्नुपर्ने गरी म्याद थप गर्न नपर्ने आदेश दिएको छ। न्यायाधीश नवराज दाहालको इजलासले मेडिकल व्यवसायी प्रसाई विरूद्ध म्याद थप गर्न नपर्ने आदेश हिजो दिएको हो। अदालतले म्याद थप्न गरेसँगै प्रसाई थुनामुक्त हुनुभएको छ। साइबर अपराधको कसुर, राज्य विरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्ति विरुद्धको कसुर गरी तीनवटा कसुरमा प्रहरीले प्रसाईलाई आइतबार राति पक्राउ गरेको थियो। बैतडीमा सम्भावित वर्षाजन्य विपद प्रतिकारी योजना लागू भएपछि सम्भावित जोखिम न्यूनीकरणमा सहजता आएको बैतडीबाट संवाददाता गोविन्द पन्तले पठाएको यो रिपोर्टमा उल्लेख छ।
3: बैतडी जिल्लाका जोखिमयुक्त बस्ती तथा सडकहरूमा स्थानीय प्रशासनले निगरानी बढाउनका साथै स्थानीय बासिन्दाहरूलाई समेत सतर्क रहन आग्रह गरेको छ। जिल्लामा हुन सक्ने सम्भावित जोखिमबाट बच्न वर्षाजन्य विपद प्रतिकार योजना लागू गर्दै जिल्ला प्रशासन कार्यालयले सक्रियता बढाएको बताउनुहुन्छ प्रमुख जिल्ला अधिकारी डाक्टर डिजन भट्टराई। विपद व्यवस्थापनमा पूर्व तयारीलाई प्राथमिकता दिँदै विपद घटेपछि गरिने उद्धार तथा राहत भन्दा पहिले नै सम्भावित जोखिम पहिचान गरी क्षति कम गर्न सकिने भएकाले प्रतिकार योजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंह। जिल्लामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विपद उत्पन्न भएको अवस्थामा उद्धार उपचार राहत तथा आवश्यक सहयोगलाई छिटो प्रभावकारी रूपमा सञ्चालन गर्ने गरी संयन्त्र तयार पारिएको जनाइएको छ। जिल्ला ट्राफिक कार्यालय बैतडीका ट्राफिक प्रहरी नायब निरीक्षक यज्ञराज पन्त।
4: स्थानीय सडकहरू छन् तिनीहरू बीच पनि नगरिएका पक्की नभएकोले गर्दा यसमा अचानक पहिरोहरू आउन सक्ने र गाडीहरू चिप्लेर पनि तल झर्न सक्ने जोखिम छ। सामान्यतया यो जोखिमको हिसाबले हाइवेहरू त्यस्तो अत्यन्तै जोखिम त छैन।
3: भारी वर्षा हुँदा नदी खोला र पहिरोको जोखिम भएका क्षेत्रमा नजान, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित विपदको सूचना समयमै सम्बन्धित निकायलाई जानकारी गराउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। गोविन्द पन्त, रेडियो नेपाल, बैतडी।
2: बाढी र पहिरोका कारण मुलुकका विभिन्न राजमार्ग प्रभावित भएका छन्। खास गरी कान्ति लोकपथको सडक पूर्ण रूपमा अवरोध भएको नेपाल प्रहरीले जनाएको छ। ललितपुरमा पहिरो गएका कारण उक्त सडकमा अवरोध भएको प्रहरीले जनाएको छ। त्यसै गरी सीतापाइला धार्के सडक खण्ड पनि पूर्ण रूपमा अवरोध भएको छ। मध्य पहाडी लोकमार्गको भोजपुर खण्डमा एकातर्फी रूपमा यातायात सञ्चालनमा आएका छन्। वैकल्पिक बाटो समेत त्यहाँ व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। मेची राजमार्गको इलाम नगरपालिका 9 राजदुवाली झापादेखि ताप्लेजुङ सडक पनि पूर्ण रूपमा अवरोध भएको छ। त्यहाँ वैकल्पिक बाटोको व्यवस्थापन गरिएको प्रहरीले जानकारी दिएको छ। त्यसै गरी बागमती प्रदेशकै काभ्रेमा बिपी राजमार्गमा अवरोध छ। त्यहाँ प्रहरीसँगको समन्वयमा यातायात सञ्चालनको व्यवस्था मिलाइएको छ। त्यसै गरी हेटौँडा ठिङ्गन बागमती ललितपुर सडक कान्ति लोकपथ अन्तर्गतको त्यहाँ पनि पहिरोका कारण ठाउँ ठाउँमा अवरोध सिर्जना भएको छ। अरनीको राजमार्गको भोटेकोशी गाउँपालिका 3 र भोटेकोशी गाउँपालिका 4 क्षेत्र पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। त्यसै गरी बाढीका कारण दोलखाको लामासाँगु रामेछाप सडक पनि अवरुद्ध भएको छ। त्रिशुली मैलुङ स्याप्रोवेशी सडक खण्डमा पनि अवरोधको अवस्था रहेको छ। त्यसै गरी बागलुङ स्थित कालीगण्डकी करिडोरमा एकातर्फी रूपमा यातायात सञ्चालनमा आएको छ। चामे बेसी सहर सडक खण्ड पनि एकातर्फी रूपमा सञ्चालनमा रहेको छ। मध्य पहाडी लोकमार्ग अन्तर्गत भूमे गाउँपालिका काँडा बजार रुकुम पूर्वमा सडक पूर्ण रूपमा अवरोध भएको छ भने भेरी करिडोर जाजरको डोल्पा सडक खण्ड पनि पूर्ण रूपमा अवरोध भएको प्रहरीले जनाएको छ। कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पनि अवरुद्ध भएको छ। केही अन्तर्राष्ट्रिय समाचार। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी ठहरिएका दुईजनालाई हिजो मृत्युदण्ड दिएको त्यहाँको न्यायपालिकाले जनाएको छ। जासुसीको आरोपमा इरानमा पछिल्लो समय मृत्युदण्डका घटनाहरू स्थानीय प्रशासनले बढाइरहेको छ। न्यायपालिका सम्बन्धी सञ्चार माध्यम मिजानका अनुसार ओमिद बेहजान र पौरिया सफत नाम गरेका व्यक्तिहरूलाई इजरायली गुप्तचर निकाय मोसादको एजेन्टका रूपमा संवेदनशील सैन्य र सुरक्षा स्थलहरूको विवरण उपलब्ध गराएको आरोप लगाइएको छ। उनीहरूलाई जासुसी र जियोनिस्ट शासनसँग सहकार्य गरेको अभियोगमा दोषी ठहर गरिएको मिजानले उल्लेख गरिएको छ। उनीहरूलाई कहिले पक्राउ गरिएको थियो र मुद्दाको प्रक्रिया कहिले सुरु भएको थियो भन्ने बारे भने सार्वजनिक गरिएको छैन। उनीहरूलाई मृत्युदण्ड दिइसकेपछि त्यसबारेका समाचार सार्वजनिक गरिएको हो। ती दुई व्यक्तिले युद्धका क्रममा सैन्य तथा सुरक्षा केन्द्र सम्बन्धी सूचना उपलब्ध गराएर विदेशी गुप्तचर निकायलाई सहयोग गरेको आरोप लगाइएको छ। सुडानको डाफुर क्षेत्र स्थित एउटा गाउँमा परम्परागत ओकालत सत्र चलिरहेका बेला सेनाले ड्रोन आक्रमण गर्दा 35 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सम्झौता हुने विषयमा वार्ता हुने घोषणा गरे लगत्तै तेहरानले वार्ताको खण्डन गर्दै अमेरिकासँग कुनै वार्ताको सम्भावना नरहेको सूचना जारी गरेको छ। अब आर्थिक समाचार।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: नेपालमा सन् 2026 जुलाई महिनामा मात्र 71,775 जना विदेशी पर्यटकहरू भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो संख्या गत वर्षको जुलाई महिनाको तुलनामा 2.3% बढी हो। सन् 2025 जुलाईमा 70,193 जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। पर्यटन बोर्डका अनुसार जुलाईमा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्। भारतबाट 23,490 जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो कुल आगमनको 30.73% हो। जुलाईमा चीनबाट आउने पर्यटकको संख्या उल्लेखनीय रूपमा बढेको छ। जुलाईमा चीनबाट 11,099 जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो अघिल्लो वर्षको जुलाईको तुलनामा 61.09% बढी हो। सन् 2019 जुलाईमा चीनबाट 10,215 जना पर्यटक आएका थिए। त्यसै गरी नेपाल भ्रमण गर्ने तेस्रो स्थानमा अमेरिकी पर्यटकहरू रहेका छन्। अमेरिकाबाट जुलाई महिनामा मात्र 7,754 पर्यटकले नेपालको भ्रमण गरेका छन्। पूर्व अर्थमन्त्री रामेश्वर प्रसाद खनालले COVID-19 पछि थलिएका मुलुकका सूक्ष्म, साना तथा मझौला उद्यमको पुनरुत्थानका लागि बिमा, कर्जा र नीतिगत संरचनामा व्यापक सुधार हुन आवश्यक भएको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनले नेपाल बिमा प्राधिकरण र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम UNDP संयुक्त रूपमा आयोजना गरेको रिस्क म्यानेजमेन्ट इन नेपाल SMEs अध्ययन प्रतिवेदन सार्वजनिक तथा छलफल कार्यक्रममा पूर्व अर्थमन्त्री खनालले आर्थिक संकटको सामना गरिरहेको SMEsको संरक्षण र प्रवर्धनका लागि नीतिगत सुधार आवश्यक भएको बताउनु भएको हो। अर्थतन्त्रमा SMEsको भूमिका महत्वपूर्ण भए पनि जोखिम व्यवस्थापन र वित्तीय पहुँचको अभावमा त्यस क्षेत्र कमजोर बनेको उल्लेख गर्नुहुँदै कृषि बिमा कार्यक्रममा सरकारले 75% प्रिमियम अनुदान दिए पनि किसानले त्यसको पर्याप्त लाभ लिन नसकेको बताउनु भयो। सार्वजनिक गरिएको प्रतिवेदनमा नेपालमा रहेका करिब 9,00,000 SMEs मध्ये 10% मात्रै बिमाको पहुँच पाएको र बाँकी 90% कुनै पनि जोखिमबाट असुरक्षित अवस्थामा रहेको देखिएको छ। काठमाडौँको टेकुमा रहेको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र बीच सम्झौता भएको छ। महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ। सहरमा उत्पादन भएको जैविक फोहोर व्यवस्थापनलाई आधुनिक र प्रविधि मैत्री बनाउने उद्देश्य सहित सो सम्झौता सम्पन्न भएको हो। सम्झौता पछि केन्द्रका कार्यकारी निर्देशक ढकालले आवश्यक उपकरण, सामग्री तथा प्राविधिक सेवाबाट प्लान्ट सञ्चालन गरिने उल्लेख गर्नुभयो। प्लान्ट महानगरपालिकाको एकीकृत दिगो फोहोर व्यवस्थापन परियोजना अन्तर्गत विक्रम सम्बत 2072 निर्माण सुरु गरेर विक्रम सम्बत 2075 सञ्चालन भएको थियो। अघिल्लो साताको शुक्रबार 12.96 अङ्कले बढेको नेपाली शेयर बजारको परिसूचक नेप्से साताको पहिलो कारोबार दिन सोमबार भने 1.20 अङ्कले घटेको छ। यो गिरावटसँगै नेप्से परिसूचक सोमबार 2684 अङ्कमा कायम भएको छ। सोमबार बजारको कारोबार रकम भने केही बढेको छ। अघिल्लो दिन शुक्रबार 3.75 अर्ब रुपियाँ बराबरको कारोबार भएको बजारमा सोमबार 4.57 अर्ब रुपियाँ बराबरको कारोबार भएको छ।
2: भुवनाचार्य, अब खेल समाचार।
7: नेपाल भलिबल संघले 2083-84 वार्षिक कार्यक्रम सार्वजनिक गर्दै एक वर्षभित्र 4 अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। संघले सार्वजनिक गरेको कार्यक्रम अनुसार नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला च्याम्पियनसिप, काभा पुरुष भलिबल च्याम्पियनसिप, काभा पुरुष च्यालेन्ज कप र 3 नेसन्स कप प्रतियोगिता आयोजना गरिनेछ। महिला च्याम्पियनसिप लिग 1-7 सेप्टेम्बरसम्म काठमाडौँमा हुने तय भइसकेको छ। नेपालले यसअघि 2024 र 2026 यो प्रतियोगिता आयोजना गरिसकेको छ। गत सेसन पनि यो प्रतियोगिता नेपालमै हुने तय थियो।
2: अझै बम अब मौसम सम्बन्धी जानकारी. आज देशको हिमाली भागका केही स्थान, त्यसै गरी पहाडी भागका धेरै स्थान तथा तराई मधेसका केही स्थानमा मेघगर्जन र छट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ. गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस. आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ. काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:21 भयो भने सूर्यास्त भरे साँझ 6:57 हुनेछ. अन्त्यमा प्रमुख समाचार पुनः एकपटक. तराई मधेसका जिल्लामा सिर्जित तनाव अन्त्य गरी आपसी सद्भाव कायम राख्नुपर्नेमा राष्ट्रिय सभामा सांसदहरूको जोड. जिल्ला जिल्लामा सद्भाव र्याली जारी. मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोसी नदीमा कार खस्दा बेपत्ता भएका 3 जनाको पहिचान खुल्यो. खोजी कार्य भइरहेको प्रहरीद्वारा जानकारी. गण्डकी प्रदेशमा अब औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रदेशभित्र गाँजा खेतीलाई कानूनी मान्यता. 25 वर्षपछि मुलुकमा नयाँ राष्ट्रिय यातायात नीति लागू. र इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा 2 जनालाई मृत्युदण्ड. बिहान 7 बजेको समाचार सकियो. अर्को समाचार प्रसारण 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.
8: फोर जी एलटिई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना. नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ. नेपाल टेलिकम, राष्ट्रको सञ्चार.

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मङ्गलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौ।
1: हाम्रो सभ्यता कार्यक्रम मार्फत हामी नेपालको गौरवपूर्ण इतिहास, संस्कार, संस्कृति, सम्पदा र परम्परा सम्बद्ध खोज अनुसन्धानलाई विभिन्न विज्ञहरूबाट यहाँहरू समक्ष राख्ने जमर्को गरेका छौँ। विषय महत्त्वका आधारमा कार्यक्रमका केही श्रृङ्खलासम्म एकजना विज्ञ व्यक्तित्व नै हाम्रो प्रस्तुतिको स्रोत रहनुहुनेछ। यही क्रममा विगतका केही कार्यक्रमदेखि संस्कृत वाङ्मय, नेपाली इतिहास, पुरातत्व, संस्कृति, लिपि जस्ता महत्त्वपूर्ण विषयका विज्ञ प्राध्यापक दिनेश राज पन्तसँग कुराकानी गरिरहेका छौँ। गत कार्यक्रममा हामीले नेपालको वेशभूषा, खानपान, रहनसहन, भाषा र लिपिका सन्दर्भमा चर्चा गरेका थियौँ।
0: नेपाल केवल हिमाल, पहाड र तराईले बनेको देश मात्र होइन, यो धार्मिक सहिष्णुता सहितको अनमोल भूमि हो। सदियौंदेखि हिन्दू, बौद्ध, किराँत, मुस्लिम, इसाई, सिख सबै धर्मका मानिसहरू यसै भूमिमा एउटै आँगनका छिमेकी झैं मिलेर बसेका छन्। पशुपतिनाथको मन्दिरमा देखिने श्रद्धा होस् वा बौद्धनाथको स्तूपमा घुम्ने प्रार्थना चक्र, किराँतहरूको साकेलामा होस् वा लोसारको उल्लासमा, सबै रमेको देख्न सकिन्छ।
1: हरेक धर्म, हरेक आस्था यहाँ केवल आफ्नै लागि होइन, सम्पूर्ण समाजलाई उज्यालो दिने दीपक बनेका छन्। हाम्रा चाडपर्व पनि यसैका प्रतिबिम्ब हुन्। दशैं तिहार मात्र होइनन्, रमजान, क्रिसमस वा बुद्ध जयन्ती यी सबैले मनाउने आस्थाका पर्व मात्र नभई सहिष्णुताका साझा उत्सव बनेका छन्।
0: नेपालको इतिहासदेखि अहिलेसम्म यही परम्परा जीवित छ। संसारले नेपाललाई धार्मिक सहिष्णुताको देश भनेर चिन्दछ र हामी सबै नेपालीको लागि यो परम्परा हाम्रो साझा गर्व हो। धर्म फरक हुन सक्छ तर नेपाली मन एउटै हुन्छ। यही नै हाम्रो सभ्यता, यही नै हाम्रो परिचय हो। त्यसैले आज हाम्रो सभ्यता कार्यक्रममा नेपालको धार्मिक सहिष्णुताको सन्दर्भमा प्राध्यापक दिनेश राज पन्तसँग राखिएको जिज्ञासाबाट संवादको सुरुवात गर्छौं।
2: अंशुवनमा भगवत पशुपति पादानुध्यात, म चाहिँ पशुपतिको पाउको अनुग्रहमा छु भनेर ल्याउँछन्। उनले सबै देव देवता, चाहे ती वैष्णव देवता हुन् अथवा ती बौद्ध देवता हुन् अथवा शाक्त देवता हुन्, ती सबैलाई एक नासले भाग छुट्याइरहेछन्। अब नरेन्द्र देव राजा उनी आफूलाई परम माहेश्वर भनेर लेखाउँछन्। चिनिया यात्री वर्णन गर्छन्, उनले चाहिँ राजालाई भेट्न आउँदाखेरि कम्मरपेटी बाँधेका थिए। त्यो कम्मरपेटी कस्तो भने त्यहाँ बुद्धको मूर्ति भएको। ती चिनिया यात्रीहरूले भनेका छन् त्यहाँ चाहिँ सनातनी र बौद्धहरू मिलेर बसेका छन्। त्यो मिल्ने दर्शन चाहिँ सुरुदेखि लिएर अन्तिमसम्म, जस्तो प्राचीन कालमै, जस्तो मेरो घरमा 2023 मेरो बजै हुन्जालसम्म गोलवेणा पनि भित्रिन्थेन। मैले बाल्यकालमा मुसलमान, हाम्रो घर नै चाहिँ ओटुमा मुसलमानहरूको थियो, यो मुहम्मद मोहसिनहरूको घर पनि त्यही हो, अहिले पछि पुरातत्वविद रेहाना बानु सैयदको बुवाको हातबाट मैले बुटी लाएको छु। हाम्रो घरमा कसैले चाहिँ ऊ गर्नु पर्यो भनेदेखि मुसलमानले आएछ नि बत्ती बालिदिन्थे असर सुरुदेखि। क्रिस्चियनहरूसँग त भएन, त्यो क्रिस्चियनसँग पनि हुन्थ्यो। पृथ्वीनारायण शाहले कान्छाबाई सूर्य प्रताप विक्रम सम्बत 1821 किर्तिपुरको लडाइँमा उनको आँखामा काँडा लायो। अर्का काइला भाइ दलजी शाहको खगाली हाड भन्ने हुन्छ अरे पहलतिर, त्यसमा लायो। त्यो आँखाको चाहिँ नि फादर पादरी माइकल एन्जोले भन्ने डाक्टरले औषधि गरे। तर यो सुगौरी, यो चाहिँ उसमा हाम्रो सिन्दुरीको लडाइँमा ती पादरीहरूले अङ्ग्रेजहरूलाई ल्याउनेमा मदत गरेका हुनाले पृथ्वीनारायण शाह रिसाएर विक्रम सम्बत 1826 मार्ग 1 भक्तपुर जितेपछि उनले निकाले। नभए सुरुदेखि नै, जस्तो हाम्रो हिन्दू उसमै भनौँ न, अब हाम्रोमा आए नि मुसलमान आउनुभन्दा अगाडि शक आए, कुषाण आए, जम्मै हाम्रो सनातनमा चाहिँ आविर्भाव भए नि त हाम्रो, हामी स्वयम्भूमा पनि त्यही किसिमको आराधना गरेर जान्छौँ, पशुपतिमा पनि जान्छौँ, अरू वर्गका मान्छे होइन, जस्तो अहिले अब किराँत परिवारका मान्छेले पनि त किराँतेश्वर भनेर, यो हाम्रो पशुपति हाम्रो भनेर भन्छन् नि त। त्यहीले नेपालको यो भूमिकै वैशिष्ट्य के छ भने, यसले समन्वय भन्दा बाहेक काटाकाट मारामार हुँदै नहुने कुरालाई चाहिँ नि यसले गर्न दिन्छ जस्तो मलाई चाहिँ लाग्दैन। सोझै यो भूमिमा आविर्भाव भएका कुरा त छँदैछन्, त्यसका साथ साथै बाहिरबाट आएका कुरालाई पनि हामीले यसरी पचायौं, यसरी मर्ज गर्यौं कि ती हामीबाट भिन्न भएनन्, अभिन्न रूपमा रहेर समन्वय गरेर बस्ने, त्यो नै हाम्रो सभ्यताको संस्कृतिको सुन्दर पक्षको रूपमा रह्यो।
1: समयलाई मापन गर्ने परम्परा नै सम्बत हो। मानव सभ्यताको विकास सँगै विभिन्न देशहरूले आफ्ना आफ्ना सम्बत चलाए। रोमनहरूले ईसा पूर्व सम्बत प्रयोग गरे भने भारत नेपाल क्षेत्रमा विक्रम सम्बत प्रचलित भयो। इतिहासको जानकारी अनुसार सम्राट विक्रमादित्य विजयी भएपछि आफ्नो गौरव सम्झना गर्न नयाँ सम्बतको सुरुवात गरे। त्यस बेलादेखि यसलाई विक्रम सम्बत भनियो। नेपालमा त झन् विक्रम सम्बत नेपालीको जीवन शैलीमै रहेको छ।
0: हाम्रा धेरै जसो चाडपर्व, संस्कार, परम्परा विक्रम सम्बतकै आधारमा निर्धारण गरिएका छन्। यही सम्बतले हामीलाई हाम्रो परिचय दिएको छ, यसैले हाम्रो सभ्यताको गौरव सम्झाइरहन्छ। आज संसारले इस्वी सम्बत प्रयोग गरे पनि हामीले परम्परादेखि चलिआएको विक्रम सम्बतलाई गर्वका साथ बोकेका छौँ। यही हाम्रो इतिहास, संस्कृति र सभ्यता पनि हो।
2: नेपाली सभ्यताको विशेषता हाम्रो सम्बत भनौँ न, विक्रम सम्बत। नेपालको इतिहासमा हेर्दा मानदेवहरूले के सम्बत प्रयोग गर्थे भनेदेखि विक्रम सम्बत 135 वर्षदेखि चलेको सक सम्बत प्रयोग गर्थे। अंशु वर्माहरूले के प्रयोग गर्थे? विक्रम सम्बत 633 चलेको मानदेव सम्बत प्रयोग गर्थे। पछि विक्रम सम्बत 936 कार्तिक शुक्ल प्रतिपददेखि नेपाल सम्बत चल्यो र विक्रमको 12 शताब्दीमा त्यो पनि एउटा गुजराती पण्डितले, त्यो राष्ट्रिय अभिलेखालयमा छ, कुनै पुस्तक अमृतेश्वर पूजा भन्ने पुस्तक सारेको भयो। तर अहिलेको परिप्रेक्ष्यमा विक्रम सम्बत 4 सम्बत हो नेपालको ठाउँमा। तर यसले जस्तो सक सम्बत के भयो हाम्रा चिना टिप्पणमा रह्यो, हामीले भयो। मानदेव सम्बत त 304 वर्ष मजासँग चल्यो, त्यसपछि प्रताप मल्लको पालासम्म अलिअलि भयो। नेपाल सम्बत के हो? अहिले चाहिँ नेपाल टुक्रिँदै गएको, विशेष गरेर नेवार बन्धुहरूले प्रयोग गर्ने सम्बतको रूपमा भयो। अहिलेको नेपालको दृष्टिकोणले 52 भन्दा बढी राज्यमा एकनाथसँग चल्ने त विक्रम सम्बत भयो नि, त्यसले त्यो हाम्रो राष्ट्रिय सम्बत।
1: वर्तमानमा प्रविधिको विकास जसरी भइरहेको छ, यसले नेपाली सभ्यतालाई कस्तो असर पार्ला?
2: विशेष गरेर म त प्रविधिमा त्यति कुशल छैन। अखबारदेखि लिएर यी सबैबाट के काम भइरहेको छ भने हाम्रो समन्वयवादी दर्शनलाई फुटाउने होइन कि जोड्ने रूपमा नै यसले बढी काम गरिरहेको जस्तो लाग्छ र यो भाव चाहिँ अझ बढी बढेर जान्छ जस्तो मलाई लाग्छ। संस्कृतमा एउटा श्लोक छ, आहु तेसु विहङ्गमे सुमसको नायन पुरो बारिएथे। ए चराहरू आओ भनेर झ्याल खोलेपछि आएको लामखुट्टेलाई पनि रोक्न सकिँदैन भने जस्तै त्यो विकृति त मान्छेले बुझ्दै जान्छन्, फिल्टर हुँदै जान्छ। र मलाई के लाग्छ भने अहिले प्रविधि ज्ञानयुक्त जुन नयाँ पुस्ता छ, त्यो नयाँ पुस्ता ज्यादै ज्ञानी छ। जस्तो म जस्तो मान्छेले 10 किताब पल्टाएर राखेर गर्ने ज्ञान उसले एकछिनमा त्यो लिइरहेको छ। अब सुरुमा केही भएर भँगालोमा अलिकति फोहोर आउने, त्यो पनि फोहोर पनि आफ्नो दृष्टिकोणले हो।
1: अहिले आधुनिक नेपाली यो समयमा, आधुनिक युगमा नेपाली सभ्यताले कस्तो रूप लिएको छ र आगामी पुस्ताले यसको संरक्षणमा के कस्तो दायित्व निर्वाह गर्न?
2: मेरो विचारले विशेष संरक्षणलाई रक्षा गर्न भनेर जसो सुनिन्छ, होइन, म त अब बाहिर गएको मान्छे पनि भएन, अलिअलि अखबार पढ्ने हुनाले हामी यहाँभित्र भएकालाई भन्दा पनि बाहिरतिर कति भनौँ उतै छोराछोरीहरू जन्मे, होइन, मेरै परिवारमा पनि, मेरो आफ्नै परिवार छोडेर मेरै दाजुको परिवार कुरा गर्ने हो भने पनि, मेरै चाहिँ बहिनीको परिवारको कुरा गर्ने हो भने पनि, मेरै दिदीको परिवारको कुरा गर्ने हो भने पनि, जाने बाहिरै जन्मेर उता भएकामा पनि म अखबार पढ्दा थाहा पाउँछु कि त्यसमा जाने नेपाली अक्षर चिनाउने, नेपाली भाषा पढाउने स्वयं सब ढङ्गले र साहित्यिक कुराहरू पनि ती भइरहेका कुराहरू, किनभने हिजोका मान्छे भन्दा हरेक दृष्टिकोणले सम्पन्न भएर, होइन, विद्या बुद्धि विवेक सबैबाट मान्छे सम्पन्न हुँदै गएको हुनाले जति आएका संस्कृतिलाई आफ्नोमा ढाल्ने गरेर पचाउने पद्धति अलिकति बढाउनु पर्छ र नेपाली संस्कृतिको सुन्दर पक्ष पनि हो र यसमा हामीले बढी चिन्ता गर्नुपर्ने कुरा छैन। अहिलेको पुस्ता ज्यादै माथिल्लो ज्ञानयुक्त छ।
0: तुलनात्मक रूपमा हाम्रो देश नेपाल सानो भए पनि यहाँको परिचय विशाल छ। विभिन्न जात, भाषा, धर्म, संस्कृति र परम्पराले भरिएको यो हाम्रो देशमा अनेकतामा एकता र एकताभित्रको सहिष्णुता नै हाम्रो मौलिक परिचय हो र यही नै हाम्रो सभ्यता पनि हो।
1: नेपाली परिचयको गौरव आपसी सहिष्णुता, सम्मान र सद्भाव हो। आजको पुस्ताले पनि यसैमा नेपाली हुनुको सगौरव बोध गर्न सक्नुपर्छ। हामी फरक भए पनि हाम्रो परिचय एउटै छ, हामी नेपाली। त्यसैले सहिष्णुता र सद्भावको परम्परा हाम्रो इतिहासको पानामा भेटिने कथा मात्र नभएर हाम्रो भविष्यलाई उज्यालो बनाउने बाटो पनि हो।
2: लिच्छविकालदेखि नै यतापट्टि मानदेवले नै मानव गृह बनाएर धेरै भिक्षु सङ्घहरूको उल्लेख चाहिँ हामी लिच्छविकालका अभिलेखमा पाउँछौ। पशुपतिको जुन महात्म्य छ, स्वयम्भु चैत्यको महात्म्य पनि त्यत्तिकै छ र त्यो कुरा पछिल्लो कालसम्म पनि जस्तो हाम्रो घरबाट हाम्रो बजेले अजिमा भनेको बौद्ध देवता हो। बौद्ध देवताको चाहिँ पूजा गर्न पठाउनु हुन्थ्यो। त्यसमा एउटा के रहेछ भने हाँसको फुल हाल्नु पर्ने अनिवार्य। अब गोलबेडासम्म पनि नभित्रिने बाहुनका हाँसको फुल त आउँदैन। उहाँले अरू चाहिँ घरबाट दिएर पठायो, त्यो चाहिँ बाहिरबाट किन्न लाएर चाडबाड रीतिरिवाजमा, जस्तो हामीहरूकोमा अहिले पनि के छ भनेदेखि जन्ती जाँदा आमा र आमा स्थानीयहरू जन्ती जाँदैनन्, किन उनीहरूको रोल पनि हुँदैन, उनीहरू जान पनि हुँदैन भन्ने छ। बौद्ध मार्गीहरूमा के थियो भने आमा चाहिँ जन्ती नगई नहुने। अब मेरै आदरणीय गुरु भन्नु पर्यो, थानभद्र बज्राचार्य मेरो बुवाको पट्ट शिष्य, उहाँको बिहा हुँदा उहाँ आफ्नो बिहामा जन्ती जानु भएन, उहाँको आमा जन्ती जानु, किनभने दुलाको चाहिँ त्यहाँ कामै नहुने। पछिल्लो पिरियडमा अब हाम्रो चलन चल्यो, उहाँहरूले हाम्रो सिक्यौँ, जस्तो अहिले चाहिँ डाक्टर हाम्रो रत्नावलीको हातमा पनि छैन होला, मेरो हातमा यो औँठी छ, यो मैले अस्ति गठे मङ्गलमा लाएको, किनभने केही पुस्ता अगाडि हामी काठमाडौँवासी भएर आएको हुनाले हामीले यो नेवारी सभ्यता हो के, यो लिने परस्परको राम्रो कुरा लिने, खानापिना चल्थेन, अरू कुरा मुसलमानहरू हाम्रो ओटुका मुसलमानहरूले नेवारहरूले भन्दा पनि राम्रो चाहिँ नेवारी बोल्ने त्यो चलेको होइन। पहाडतिर त मुसलमानहरूको नामै चुरौती, यो नेपाल त भौगोलिक क्षेत्रले कम्ती भए तापनि विविध भाषा, विविध संस्कृति, विविध धर्मले एकदम माथिल्लो तहको देश हो। नेपाल र नेपालीहरू हरेक दृष्टिकोणले सम्पन्न छौँ। हाम्रो मौसमदेखि लिएर यसमा हामीले अलिअलि बिग्रिन खोजेको चाहिँ हाम्रो चाहिँ हुँदै नभएका कुराहरूलाई हामीले भन्ने, त्यस अनुसारको काम गर्न नसक्ने, बाहिरिया ल्याएर हाम्रा राम्रा कुराहरूलाई पनि खोज्ने पद्धति छ, त्यतापट्टि हामी सबैको मन जाओस् भन्दै धन्यवाद।
0: हाम्रो सभ्यता कार्यक्रम मार्फत नेपालको गौरवपूर्ण इतिहास, परम्परा, धर्म, दर्शन, कला, वास्तुकला, भाषा, साहित्य, जीवनशैली, संस्कार, लोक संस्कृति, चाड पर्वका महत्त्वपूर्ण पक्षहरूमा चर्चा गर्नको लागि समय प्रदान गरेर हामीलाई अनुग्रहित गर्नुभएकोमा संस्कृत वाङ्मय, नेपाली इतिहास, पुरातत्व, संस्कृति, लिपि जस्ता महत्त्वपूर्ण विषयका विज्ञ प्राध्यापक दिनेश राज पन्तप्रति आभारी छौँ। विषय सन्दर्भ अनुसार पछि फेरि उहाँका महत्त्वपूर्ण अध्ययन, अनुसन्धान र अनुभवलाई प्रस्तुत गर्ने नै छौँ।
1: नेपालको प्राचीन इतिहास र सभ्यता कुनै एउटा कालखण्डको कथा मात्र होइन, यो निरन्तर विकसित हुँदै आएको हजारौं वर्षको ज्ञानपूर्ण यात्रा हो, जहाँ हरेक पाइलामा विविधताको रंग, आस्थाको गहिराई र परिचयको गौरव मिसिएको छ। यही हो हाम्रो साझा सम्पदा, जसलाई जोगाउने र आगामी पुस्तासम्म पुर्याउने हामी सबैको जिम्मेवारी हो। यसकै प्रयासका लागि हाम्रो सभ्यता कार्यक्रम सञ्चालन गरिएको हो।
0: आउने मंगलबार बिहान 7:25 बजे सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हामी आउनेछौँ र यहाँहरूलाई पनि त्यस बेला यो कार्यक्रम सुन्नका लागि सम्झना गरिरहनु होला भन्ने अनुरोध गर्दै रत्नावली शर्मा र नवीन दाहाल बिदा माग्छौ। नमस्कार।
3: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको Wi-Fi 6 routerहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
4: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ अम्बर गुरुङ र फतेमान राजभण्डारीको स्वरमा रहेको यो सुदेश गान। गोपाल प्रसाद रिमालको रचना अनि सङ्गीत हो अम्बर गुरुङको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ पुष्प नेपाली, तारा देवी र साथीहरूको स्वर, माधव प्रसाद घिमिरेको रचना अनि सङ्गीत हो नातिकाजीको।

स्वदेश गान सुनाउने क्रममा अब सुनाउँछौ प्रेमधोज प्रधान र गङ्गा मल्लको सुर, दमननाथ ढुङ्गानाको रचना अनि सङ्गीत हो उस्ताद गोविन्दलालको।

स्वदेश गान सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौ कोइली देवी, सावित्री शाह र साथीहरूको स्वर, भैरवनाथ रिमालको रचना अनि संगीत हो कोइली देवीको। यसपछि यहाँहरूले ठिक 8 बजे बिहान अङ्ग्रेजीमा समाचार सुन्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: शिक्षाको नीति, अभ्यास र प्राप्ति,
3: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला,
2: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय,
4: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
5: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्ने गर्दछौँ। आदरणीय श्रोता, विदेशमा गएर उच्च शिक्षा हासिल गर्न खोज्ने युवाहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। त्यसमध्ये जापान पनि नेपाली विद्यार्थीहरूको रोजाइमा पर्ने प्रमुख मुलुक मध्ये एक हो। जापान अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको अवस्था कस्तो छ? अध्ययनको लागि जापान जानु अघि के कुरामा ध्यान दिनु पर्दछ? सहजै रोजगारी मिल्छ कि मिल्दैन? आजको कार्यक्रममा हामी यही विषयमा चर्चा गर्नेछौँ। जापानलाई आज पनि सपनाको देश भनिन्छ। गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि, अध्ययनसँगै रोजगारीका अवसर र अन्तर्राष्ट्रिय अनुभवका साथै आफ्नो सुनौलो भविष्यको लागि धेरै विद्यार्थीहरूको आकर्षणको केन्द्रबिन्दु जापान बन्न पुगेको छ। तर यही यात्रामा यहाँको भाषा संस्कृतिमा घुलमिल हुनुपर्ने चुनौती, पढाइसँगै कामको सन्तुलन मिलाउनु पर्ने बाध्यता, आर्थिक दबाव, समयको व्यवस्थापन लगायत थुप्रै समस्यासँग यहाँ अध्ययनरत विद्यार्थीहरू जुझिरहेका छन्। पहिले विद्यार्थीहरूलाई काम पाउन सहज थियो, तर जापान सरकारले SSW भिजाबाट फुल टाइमर कामदार ल्याउन थालेपछि समस्या देखिन थालेको बताउनुहुन्छ 8 वर्ष कि जापान जानुभएकी सिन्धुपाल्चोकी सविता रावत।
6: म 2018 आएको

0: त्यति बेला चाहिँ मैले कन्सल्टेन्सीबाट जे जे सुनेको जस्तो जस्तो उहाँहरूले मलाई चाहिँ काउन्सिलिङ गर्नुभएको त्यस्तै नै थियो। त्यति धेरै फरक मैले पाइनँ। कामहरू पनि सजिलै पाइन्थ्यो। यहाँ हामी आउने भाषा स्कुलले चाहिँ पार्ट टाइम एउटा काम चाहिँ एकदमै आफै छेउ खाइ भन्सुन गरेर काम पनि उपलब्ध गराइन्थ्यो। तर अहिले चाहिँ जापानमा काम पाउन एकदमै गाह्रो, जति अहिले कन्सल्टेन्सीहरूले नेपालमा भनिरहेका छन् त्योभन्दा बिल्कुल फरक छ। अहिलेको 5-6-7 वर्ष यतादेखि र अहिलेको चाहिँ जापान चाहिँ एकदमै गाह्रो हुँदै आएको छ।
1: यहाँको त नेपालबाट गएका विद्यार्थीहरूसँग भेटघाट हुन्छ, सर के भन्नुहुन्छ?
0: पहिला मसँग आउँदाखेरिको विद्यार्थीहरू चाहिँ धेरै जसो काममा बिजी हुने, काम एकदमै पाउने, अनि उहाँहरू सबैको एउटै हुन्थ्यो, वर्किङ गर्ने, यहीँ सेटल हुने, पढ्ने हुन्थ्यो। भने अहिले आएका विद्यार्थीहरूले चाहिँ कामै पाइरहेको हुँदैन। यति धेरै विद्यार्थीहरूको फोन आउँछ कि कहीँ काम छ भने भनिदिनु न, कहीँ काम लगाइदिनु न भनेर 6 महिना 1 वर्षदेखि काम नपाएर पनि एकदमै तडपिरहेको, काम खोजिरहेको विद्यार्थीहरू भेटिरहेको छु। कति विद्यार्थीहरूले चाहिँ डिप्रेस भएर काम नपाएर आत्महत्या गरेका केसहरू पनि आइरहेका छन्। अहिले काम पाउँदै पाउँदैन के जापानमा, अहिले एकदमै गाह्रो छ विद्यार्थीको लागि।
1: सिप नभएर भाषाको समस्या हो यार, काम नै कम भएर अथवा कामको नै अभाव हो।
0: यो एसएस टप्लो भिजामा पनि एकदमै धेरै विदेशीहरू ल्याउन थाल्यो जापानले,
1: हजुर।
0: अनि कामदारको अभाव चाहिँ पहिला एसएस डब्लु भिजा नहुँदाखेरि चाहिँ काम गर्ने मान्छेहरूको अलिकति कमी, जापानमा अलिकति कामहरू पनि हुने, यहाँको अब आर्थिक होला नि त्यो, त्यति चाहिँ मलाई थाहा छैन देशको। अनि अहिले चाहिँ यो एसएस डब्लु भिजाले गर्दा विभिन्न देशबाट चाहिँ फुल टाइम वर्करहरू ल्याउन थालेपछि चाहिँ विद्यार्थीको लागि चाहिँ एकदमै कामको अभाव हुन थाल्यो। र अर्को कुरा, त्यति धेरै अभाव पनि पाउँदै नपाउने भन्ने पनि होइन, एकदमै भाषा जानेको छ, जापानिज भाषा कम्युनिकेसन एकदमै राम्रो छ भने कहीँ कतै पाउन त सकिन्छ। तर कति धेरैलाई चाहिँ भाषाले पनि रोकेको छ काम गर्नलाई,
1: यस्तो समस्या छ। तर विद्यार्थीहरू जापानमा जान घटेका छैनन्, स्टुडेन्ट भिसामा अहिले पनि विद्यार्थीहरू गइरहेका छन्, त्यसको कारण के होला?
0: अब त्यही हो, अरूको देखासिखी, त्यसपछि गएर ठिक छ जाने हो भन्ने। अब यहाँ बसेका हामीहरूले होइन जापान मैले एकदमै गाह्रो छ, तपाईँ आफ्नै पैसाले 3-4 वर्ष चाहिँ ल्याएर घरबाट पैसा मगाएर बाँच्न सक्नुहुन्छ, आर्थिक रूपमा कुनै स्ट्रेस छैन, लोन तिर्नुपर्छ भन्ने कुनै खालको त्यस्तो दबाव छैन भने आएर पढेर बिस्तारै सेटल हुँदा भयो, नभए चाहिँ एकदमै गाह्रो छ भन्यो भने पत्याउँदै पत्याउँदैनन्। कन्सल्टेन्सीहरूले पनि त्यो आफूले पाउने हुन्छ नि पैसाको लोभमा चाहिँ नभनिदिने सबै कुराहरू, यहाँ आएर काम नपाउने, सानो कुरामा पनि स्कुलले भिजा क्यान्सल गरेर फर्काइदिने जस्ता केसहरू। अनि अहिले फेरि जापानमा विदेशीलाई अलिकति हामीहरू आउँदाको तुलनामा चाहिँ अलिकति विदेशी भनेपछि चाहिँ घृणाको दृष्टिले हेरेको हो कि जस्तो पनि लाग्छ। त्यो कारणले पनि धेरै कारणहरू छन्, त्यो कुराहरू चाहिँ कन्सल्टेन्सीहरूले खुलाउँदैनन् जस्तो लाग्छ के।
1: विद्यार्थीहरू नेपालबाट अध्ययनको लागि जापान गइरहेका हुन्छन्, उहाँहरू अध्ययन गरेर फर्किने हिसाबले जान्छन् या सेटल हुने हिसाबले जान्छन्, के देखिन्छ?
0: फर्किने हिसाबले त कोही आएकै हुँदैन नि, सबैजनालाई यहीँ वर्किङ गर्ने, अलिकति लामो समय बस्ने, परिवार यहीँ बनाउने ल्याउने हुन्छ। तर अहिले अलिकति सजिलो थियो भने अहिले आफ्नो परिवार ल्याएर बच्चा बच्ची यहाँको स्कुलमा पढाउन पनि सम्भव छैन, विदेशी स्कुलहरूमा पनि महँगो छ, काम पाउँदैन, जापानमा यति धेरै महँगी छ। फर्किने हिसाबले कोही आएकै हुँदैन, सबै सेटल हुन खोज्छन्। र आएको पनि 10-20 लाख भन्दा बढी लोन हुन्छ, तिर्न सकिन्न, त्यो तिर्न नसकेको स्ट्रेसले चाहिँ बिग्रिने, आत्महत्या गर्ने, अब के गर्ने कसो गर्ने भनेर तडपिने, कतिले चाहिँ स्ट्रगल गरेर अब सेटल पनि हुन्छन्। तर 2018-19-20 जापान जस्तो थियो नि अहिले चाहिँ एकदमै फरक छ, अहिले धेरै गाह्रो छ।
1: 2013 स्टुडेन्ट भिसामा जापान गएर अहिले वर्किङ भिसामा काम गरिरहनु भएका धादिङका रामचन्द्र सिरवाल भन्नुहुन्छ, जापानको पढाइ एकदमै व्यवहारिक र जीवन उपयोगी छ, तर एकातर्फ आफ्नो जीविकोपार्जनको लागि गर्नुपर्ने सङ्घर्ष, अर्कोतर्फ जापान आउँदा लिएको ऋण तिर्नुपर्ने दबावमा नेपाली विद्यार्थीहरू रहने गरेका कारण झनै बढी समस्या देखिने गरेको उहाँको अनुभव छ।
2: 2013 आउँदा चाहिँ यहाँ नेपालीको संख्या एकदम न्यूनतम संख्या थियो, 20,000 हारमा थियो भन्ने सुनेको हो त्यो बेलामा चाहिँ, र अहिलेको अवस्थामा हेर्ने हो भने 3 लाख क्रस छ अहिले नेपालीको जनसङ्ख्या। पहिला आउँदा विद्यार्थीले चाहिँ 28 घन्टा काम गर्न पाउने रुल हो, अहिले पनि 28 घन्टा नै हो। तर के चाहिँ फरक छ भने त्यो बेला चाहिँ विदेशीको संख्या चाहिँ थोरै भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई काम पाउनमा चाहिँ अलिकति सहज हुन्थ्यो भने, अहिलेको अवस्था चाहिँ कस्तो छ भने विदेशीको संख्या चाहिँ धेरै बढ्दै गएको कारणले गर्दाखेरि चाहिँ अलिकति काम पाउन चाहिँ अलिकति गाह्रो अवस्था छ।
1: नेपाली विद्यार्थीको संख्या बढेको कारणले गर्दाखेरि रोजगारीको सम्भावना कम भएको हो या अन्य कुनै कारण पनि छन्?
2: त्यो बेला विदेशीको संख्या चाहिँ अलिकति कम भएको कारणले र अहिले चाहिँ एकदम चाप बढेको कारणले गर्दाखेरि चाहिँ त्यो पनि एउटा कारण हो जस्तो लाग्छ मेरो विचारमा। कामै नपाउने भन्ने कुरा चाहिँ होइन, जस त्यो बेला जति सहज रूपमा काम पाइन्थ्यो अलिकति सहज थियो भने अलिकति अहिले चाहिँ अलिकति डिफिकल्ट अवस्था हो भन्ने मेरो चाहिँ बुझाइ हो।
1: जापान अध्ययनको लागि विशिष्टमा के कुरामा ध्यान दिनुपर्छ?
2: फर्स्ट अफ अल चाहिँ तपाईँहरूले चाहिँ जापानी ल्याङ्ग्वेज चाहिँ पोख्त भएर आउनु होला। जापानी ल्याङ्ग्वेज नै हो यहाँको सबभन्दा प्रमुख कुरो चाहिँ। तपाईँहरूले जति जे भने पनि जापानी ल्याङ्ग्वेज छैन भने अब त्यहाँ इङ्ग्लिसहरू नचल्नेहरू छन्, ठाउँहरू धेरै छन्, इङ्ग्लिस आएर पनि यिनीहरूले इङ्ग्लिस बोल्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ पहिलो प्रायोरिटी गरेर नेपालमा ल्याङ्ग्वेज सिकेर राम्रोसँग दक्ष भएर आउँदा चाहिँ यहाँ काममा सहज हुन्छ। मेरो चाहिँ बुझाइ त्यो हो।
1: त्यहाँ अध्ययन गरेर काम गरेर नेपालमा आमा बुवा लिएको लोन अथवा ऋण तिर्न सक्ने सम्भावना हुन्छ कि हुँदैन?
2: यो 28 घन्टा काम गर्ने हो, काम गर्दा चाहिँ 28 घन्टा भनेको चाहिँ नेपालको 1,00,000 देखि 1,20,000 हुन आउँछ।
1: हजुर,
2: 28 घन्टाको मापदण्डले हिसाब गर्दाखेरि त्यस कारणले गर्दाखेरि नेपालको लोन तिर्ने हिसाबले अब आएको यो 2 वर्षमा लोन तिर्छु भन्ने हिसाबले आउँदाखेरि चाहिँ तपाईँले रुलमा रहेर चाहिँ हामी काम गर्ने हो भने चाहिँ त्यो सम्भव हुँदैन। तपाईँको यहाँ बस्नको सिएका छु भन्छ त्यसो लाइफ स्टाइल चलाउनको लागि मात्रै पुग्ने पैसा हो। त्यो कारणले गर्दाखेरि ऋण तिर्न चाहिँ विद्यार्थी भिजामा आएर 28 घन्टा काम गरेर चाहिँ हामी त्यो ऋण तिर्न चाहिँ अलिकति गाह्रै हुन्छ मेरो बुझाइमा। अलिकति इलिगल, अलिकति ह्यान्ड क्यास काम गर्ने त्यस्तो हिसाबले जाने हो नि त, त्यो छुट्टै पाटो रह्यो। तर नियमअनुसार नियमसँग जान्छु, नियमअनुसार काम गर्छु भन्ने हो भने चाहिँ विद्यालय विदा भएको अवस्थामा चाहिँ 40 घन्टा काम गर्न मिल्ने हो। त्योभन्दा अरू बाहेक अरू टाइम भनेको चाहिँ 28 घन्टाभन्दा काम गर्न मिल्दैन। नियमअनुसार चाहिँ जाने हो भने चाहिँ तपाईँको ऋण तिर्ने घरमा पठाउने भन्ने कुरा चाहिँ अलिकति सम्भव हुँदैन कि जस्तो लाग्छ मेरो विचारमा।
1: यी समस्याका कुराहरू भए जापान त सम्भावनाको मुलुक पनि त हो नि।
2: हजुर, त्यो पक्कै पनि हो तपाईँहरूले भने जस्तो। त्यस कारणले गर्दाखेरि हामीले पहिलो प्रायोरिटी चाहिँ रुल एन्ड रेगुलेसनमा चाहिँ हामी अघि बढेनौँ भने हाम्रो भोलि भविष्यमा हाम्रो भिजा रिन्यु गर्ने नवीकरण गर्ने विषयमा चाहिँ अलिकति नवीकरण नहुन पनि सक्छ। त्यस कारणले गर्दाखेरि गएकोमा स्कुलमा विद्यालय गएर चाहिँ हाम्रो एटेन्डेन्सहरू बुकेन भने भिजा नवीकरण नहुने, टाइम टेबलमा विद्यालय नगयो भने चाहिँ नवीकरण नहुने। तपाईँको 28 घन्टाभन्दा चाहिँ बढाएर चाहिँ हामीले हप्तामा चाहिँ काम गरियो भने चाहिँ भोलि भिजा रिन्यु गर्ने बेला चाहिँ समस्या हुनसक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ म के भन्छु भने अब तपाईँ जो कोही विद्यार्थी पनि जापान आउँदै हुनुहुन्छ भने पहिला प्रायोरिटी चाहिँ आएर चाहिँ तपाईँको चाहिँ भाषा बनाएर आउनुहोस् र यहाँ रुल एन्ड रेगुलेसन अनुसार चाहिँ फलो गरेर चाहिँ स्टुडेन्ट लाइफ सघाउनुहोस्। त्यसपछि चाहिँ वर्किङ गरेपछि चाहिँ तपाईँको भोलि चाहिँ डिपेन्डेन्ट लिएर आउन सक्नुहुन्छ। तपाईँले डिपेन्डेन्ट लिएर आएपछि एकजनाले खर्च गर्ने र एकजनाको बचत गर्न सकिन्छ। त्यसपछि चाहिँ अवसर तपाईँले भनेअनुसार नै अवसरको मुलुक हो, अवसर त्यो बेला चाहिँ हुने हो। सिस्टमको हिसाबले भन्दा फेरि व्यावहारिक हिसाब अब नेपालमा चाहिँ एउटा सैद्धान्तिक शिक्षा भयो हाम्रो जहाँसम्म लाग्छ, प्र्याक्टिकल अलिकति कमै हुन्छ, थ्योरीमा अलिकति रटान गर्ने शिक्षा हुन्छ जस्तो लाग्छ मलाई नेपालमा चाहिँ। यहाँ चाहिँ आएर चाहिँ तपाईँको थ्योरी भन्दा पनि प्र्याक्टिकलमा चाहिँ बेस भएर पढाउने, यहाँ चाहिँ नैतिक शिक्षा कसरी चाहिँ अब बाटामा फोर्न फाल्नेदेखि लिएर टोइलेटहरू सफा गर्ने, आफ्नो काम आफै गर्ने, चक्लेट खायो भने अब नेपालमा बाटा बाटा हुर्याउँदाखेरि चाहिँ पिय पदार्थ बोतल खायो भने बाटा फालर हो रेदेखि चाहिँ नेपालमा हो नि, यहाँ चाहिँ फोहोर गरिसकेपछि आफ्नो चक्लेट खायो भने गोजीमा लिएर डस्टबिनमा डस्टबिनमा भए ठाउँमा गोजीमा हाल्ने, गोजीमा हालेर लिएर आएर चाहिँ सम्बन्धित ठाउँमा चाहिँ फाल्ने र अलिकति नैतिक पनि व्यावहारिक शिक्षा अलिकति उसलाई फोकस गरेको हुन्छ।
1: नेपालमा कन्सल्टेन्सीहरूले ठुला ठुला सपना देखाइदिने सबै कुरा नभन्ने हुँदा त्यहाँ भनिएका कुरा र जापानमा भोगिरहेका कुरा आकाश जमिनको फरक परेको बताउनुहुन्छ भर्खरै जापान जानुभएका डोटी गर्सेराका टङ्कराज भट्ट।
3: फरक ठाउँको भाषा भएर होला अध्ययन गर्नमा चाहिँ अब अलि अप्ठ्यारो छ भनौँ सुरु सुरुमा, अब अहिले बिस्तारै त्यसै भाषामा भिजिँदै अलि बिस्तारै सहज हुँदैछ।
1: के गरेर गएको भए सहज हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
3: त्यसको लागि चाहिँ नेपालमै अझै धेरै यहाँको भाषा पढेर आएको भए चाहिँ अलि सहज हुन्थ्यो कि भन्ने जस्तो लाग्छ। धेरै जसो गरी विद्यार्थीहरूले काम गर्ने चाहिँ रेस्टुरेन्ट साइडतिर पार्ट टाइम काम गर्छन्, त्यसको लागि चाहिँ अब नेपालमै कुनै रेस्टुरेन्टतिर काम गरेको भए यस्तो अनुभव भएको भए अझै यहाँ आएर बेटर हुन्छ जस्तो लाग्छ। विशेष गरी विद्यार्थीहरूले चाहिँ यहाँ बेन्तो फ्याक्ट्री भन्छ खाना पकाउने फ्याक्ट्रीहरूमा
1: हजुर,
3: अनि त्यसपछि रेस्टुरेन्टहरू साना साना होटलहरूमा बस्छन् प्रायः जस्तो, अनि त्यो सामान छुट्याउने एमातो भन्छन् यतातिर गोदाम वेयर हाउसहरूमा काम गर्छन् पार्ट टाइम।
1: विद्यार्थीहरू लोन लिएर विदेश जाने गरेका छन्, यहाँबाट गइसकेपछि पढाइसँगै काम पनि गर्नुपर्ने हुन्छ, जापान महँगो ठाउँ भनिन्छ।
3: पहिला चाहिँ जापानमा पनि धेरैवटा काम गर्न मिल्ने, धेरैवटा काम गरे पनि केही नगर्ने टाइपको थियो, अहिले बिस्तारै सरकार चेन्ज भएसँगै नियमहरू पनि धेरै चेन्ज भइसकेका छ। हप्तामा 28 घन्टा भन्दा बढी काम गर्न मिल्दैन, एक हप्तामा 28 घन्टाको कामले चाहिँ टोकियो जस्तो ओसाका जस्तो सहरहरूमा चाहिँ अब खान बस्न आफ्नो दैनिक जीवनयापन गर्न बाहेक अरू गर्न सकिएको हुँदैन। त्यस्तो अवस्थामा चाहिँ अब नेपालबाट अहिले ऋण लिएर जापान आउँदाखेरि धेरै अप्ठ्यारो छ, भनौँ तिर्न गाह्रो छ। पढाइसकेपछि 2 वर्ष स्कुल लेभलको ल्याङ्ग्वेज लेभल सकेर 2 वर्ष यहाँको युनिभर्सिटीको गरिसकेपछि चाहिँ धेरै राम्रो छ, त्यही तत्कालै 4 वर्ष अगाडि नै तत्काल चाहिँ धेरै गाह्रो छ।
1: नेपालमा हुँदाखेरि यहाँहरूलाई कन्सन्ट्रेसीहरूले भन्ने कुराहरू र त्यहाँ जाँदाखेरि केही फरक पाउनु हो अथवा पाउनु भएन, सबै कुरा भन्छ नि भन्दैनन्?
3: सबै रियालिटी त भन्दैनन्, अब धेरै जस्तो भन्दा पनि धेरै आकाश पातालको कुरा फरक हुन्छ। अब उहाँहरूले त सजिलै तरिकाले 2 काम पाइन्छ जापान जाने बित्तिकै, अब ऋण त 6-7 महिनामै तिरिहालिन्छ नि, भाषा हो अरूको देशको बिस्तारै सिकिन्छ नि भन्ने जस्तो कुरा गर्छन्। तर त्यो एक्चुअलमा चाहिँ त्यो हुँदैन, लागू हुँदैन। यहाँ आयो मान्छेहरूले 6-7 महिनापछि काम पाउने हुन्छन्, त्यही पनि काम गर्यो काम पाइन्छ, अनि त्यसपछि स्कुलको टाइमसँग काम जुत्छ, अनि स्कुल जानु पर्यो काम गर्न त्यो काम पनि छुट्छ। त्यही भएर नेपालमा भन्ने कन्सल्टेन्सीको कुरा र जापान आएको रियालिटीमा चाहिँ आकाश पातालकै फरक छ भने।
1: यहाँका धेरै साथीहरू जापानमा अध्ययनको लागि जाने तयारीमा हुनुहुन्छ होला, उहाँलाई के भन्नुहुन्छ?
3: नेपालमै अब सबै लोन लिएर अब जापानमा गएर छिट्टै तिराउँला, चाँडै नै ठुलो घर बनाउला भन्ने सपनाको लागि चाहिँ अहिले चाहिँ हाल चाहिँ जापान त्यस्तो छैन। अब भाषा सिक्छु, बिस्तारै यहाँको स्किल लिन्छु र अनि बिस्तारै राम्रो 4-5 वर्षपछि राम्रो गर्छु, आफ्नो क्षमता विकास गर्छु भन्नुहुन्छ भने चाहिँ जापान आउँदा बेटर हुन्छ। र किन नेपालमा त कन्सल्टेन्सीहरूले 20-25 हजारमै भाषा पढाउँछ, अब त्यही भाषा पढ्नलाई हामी यहाँ 6-7 लाख तिर्ने, अनि त्यसपछि दिनरात खाना नखाइ काम गर्नुपर्ने हुन्छ। सकभर चाहिँ भाषा चाहिँ नेपालमै सिकेर आउने, सकभर स्टुडेन्टमा आउँदैन आउने, धेरैवटा विकल्प छन् अहिले जापानमा आउने, वर्किङ भिसाहरू छन्। भोलि पछि म फ्यामिलीलाई पनि यतै सेटल गर्छु, आफू पनि राम्रो स्किल दिन्छु भन्नुहुन्छ भने चाहिँ त्यो मेन्टालिटी बनाएर 4-5 वर्षपछि म ऋण तिर्छु, 4-5 वर्षसम्म चाहिँ म आफ्नो पढाइलाई मात्र ध्यान दिन्छु भनेर आउँदा बेटर हुन्छ होला।
1: जापान भिजा लगाउन सहज भएकाले पनि आफूले जापान रोजेको भए पनि विद्यार्थीको लागि जापान सहज नभएको भनाइ छ। धनगढी कैलाली घर भई टोकियोमा बस्दै आउनुभएका भुवन छेत्रीको
4: भिजा लिने तरिका अलिक सहज तरिका र सजिलै जान सकिन्छ भन्ने कुराहरू भएर अब त्यहाँको टेक्नोलोजी कुराहरूदेखि लिएर सबै कुरालाई बुझ्दाखेरि राम्रो छ भन्ने सोचले एउटा सजेसन लिएर जापान नै चुज गरेको।
1: जान सजिलो छ भने जापान जानुभयो, तर यहाँले सोचे जस्तो जापान पाउनु भएन?
4: छैन, सोचेको भन्दा त अब धेरै नै फरक छ। यहाँको बसाइ मान्छेको अब यहाँको खर्चहरू हरेक कुराहरूले गर्दा धेरै नै महँगो छ भन्दा हुन्छ, यताको बसाइ चाहिँ टोटल्ली फरक छ।
1: यहाँ जापान अध्ययनको लागि जानुभयो, अध्ययन गर्दै गर्दाखेरि काम खोज्नु पर्ने हुन्छ, काम सहजै पाउनु भयो पाउनु भएन? यहाँले
4: काम पाउनु धेरै गाह्रो छ अहिले जापानमा कामै पाउन, अब किनकि अब कि त आफूले चिनजानको मान्छेहरू हुनुपर्छ यता, यदि चिनजानको मान्छे राम्रो छैन भनेपछि काम पाउन पनि धेरै गाह्रो छ। चिनेको भए पनि कहिले काहीँ अब के हुन्छ भनेपछि कामै खुलेको हुँदैन, त्यस्तो कुराहरू आफूलाई पनि थाहा हुँदैन, पढ्ने कुराहरूमा फोकस हुन्छ मान्छे, पहिला सुरुमा आउँदा केही कुरा थाहा हुँदैन, भाषा पनि हुँदैन। अब हाम्रै कुरा गर्ने हो भने कम्तीमा 2-3-4 महिनासम्म पनि काम नपाएको साथीहरूले बल्ल काम पाएको थियो, अब हामीहरूले नै 3 महिनापछि काम पाएको।
1: काम नपाए भने खर्च कसरी मिलाउनुहुन्छ, घरबाटै मगाउनुहुन्छ या अन्य केही विकल्पहरू छन्?
4: यहाँ साथीहरू चिनजानको छ त्योबाटै मिलाउने, होइन भने घरबाट पनि मगाएको छ धेरैले, घरबाट फोन गरेर अब समस्या पर्यो यस्तो छ भन्यो भने अब घरकोलाई त्यही पहिले लिएको ऋणहरू हुन्छ त्यस्तै हुन्छ, फेरि त्यहीमै पनि फेरि घरबाट भनेर यस्तो भयो भनेर मगाउनु पर्ने कन्डिसन हुन्छ। नेपालमा भाषा राम्रोसँग सिकेर वर्किङ आयो भने बेस्ट अप्सन हुन्छ, होइन फ्यामिली सपोर्ट छ, पैसा पनि 3-4 वर्षको लागि म केही पनि हेर्दैन, 4-5 वर्ष नै म एकदम पढाइलाई फोकस गरेर आउने सोच छ भनेपछि चाहिँ स्टुडेन्टमा आउँदा राम्रो।
1: यी त समस्याका कुरा भए, राम्रा कुरा पनि त होला नि।
4: विद्यार्थीहरूको लागि फ्युचर हेर्ने हो भने धेरै राम्रो छ, जापानको टेक्नोलोजीको कुराहरू हेर्ने हो, यहाँको विकासहरू सबै कुराहरू, र आफूलाई म यी कन्ट्रीमा म आफ्नो ड्रिम बनाउँछु भन्यो भने त अब स्टुडेन्टमा आउँदाखेरि किनकि लङ टर्म बस्न पनि मिलिन्छ, अब रुल चाहिँ अब एकदमै कडाहरू छ, रुलमा बसेर पढ्ने हो भने चाहिँ फ्युचर पनि राम्रो छ। जति नराम्रो नेगेटिभ कुराहरू छ त्यो मात्र भन्दा पनि अब राम्रो कुराहरू पछि पनि छ, स्टुडेन्टमा आयो भने फ्युचर छ।
1: जापानमा अध्ययनरत विद्यार्थी विद्यार्थीहरूलाई पर्ने समस्याहरूलाई त्यहाँ स्थित विभिन्न संघ संस्थाहरूले पनि सहयोग र समन्वय गर्दै आएका छन्। पछिल्लो समय जापानमा नेपाली विद्यार्थीहरूले आत्महत्या गर्ने गरेका घटना बढ्दै गएको बताउनुहुन्छ सुदूरपश्चिम समाज जापानका उपाध्यक्ष सारिका कुँवर खड्का।
5: फर्स्ट अफ अल त विद्यार्थीहरूले भाषा नसिकेर आएका कारण उहाँहरूले काम पाउन एकदम कठिनाइ भइरहेको हुन्छ र लोकेसनका कुराहरू पनि उहाँहरूले धेरै अध्ययन नगरेर आएको कारणले उहाँहरूले यताबाट उता जाने कता जाने भन्ने लोकेसन नै थाहा हुँदैन। अर्को कुरा उहाँहरूलाई के गर्ने भन्ने आफ्नो भविष्यको बारेमा नै थाहा भएको हुँदैन।
1: विद्यार्थीले समस्या पर्दाखेरि त्यहाँ धेरै जनसम्पर्क समितिहरू छन्, यस्ता सम्पर्क समितिहरूले कसरी काम गर्दैछन्?
5: सबैभन्दा पहिला त उहाँहरूले हामीलाई सम्पर्क गर्यो भने हामीलाई पनि थाहा हुने हो। यहाँ 3-4 लाख जना नेपाली भाइ बहिनीहरू विद्यार्थी भाइ बहिनीहरू आइरहेको छ। त्यही भएर अब उहाँहरूले हामीलाई सम्पर्क गर्यो भने को पीडामा पर्नु भएको छ, कसले काम पाउनु भएको छैन, कसलाई गाह्रो भइराखेको छ भनेर उहाँहरूले हामीलाई सम्पर्क गर्यो भने चाहिँ हामीलाई थाहा हुन्छ। तर उहाँहरूले सम्पर्क गरिसकेपछि हामीहरूले जो जसले जहाँबाट हुन्छ उहाँहरूलाई काम लगाएर हुन्छ कि अथवा उहाँहरूलाई के गाह्रो परिरहेको छ त्यो समस्याको समाधान गर्ने गरेका छौँ। हामीले हर ठाउँबाट, हर समूह, हर समाज, हर व्यक्तिबाट गर्ने गरेका छौँ।
1: विद्यार्थीहरूमा कस्ता समस्या देखेका छन्, यहाँहरूले कसरी सहयोग गर्दै हुनुहुन्छ उहाँहरूलाई?
5: अहिले चाहिँ विद्यार्थीको हकमा चाहिँ विद्यार्थी भाइ बहिनीहरू सकभर जापान आउँदै नआउनुहोस् भन्न चाहन्छु, किनभने उहाँहरूले 12-14 लाख रुपियाँ तिरेर जापान आउनुहुन्छ। फर्स्टमा चाहिँ उहाँहरूले कन्सल्टेन्सीले नै उहाँहरूलाई धोका दिएको हुन्छ, 12-14 लाख खाएको हुन्छ, जानुहोस् तपाईँको यति स्यालेरी हुन्छ, यति कमाउनुहुन्छ भन्नुहुन्छ, यस्तो कलेज छ भन्नुहुन्छ उहाँले। अर्को कुरा, यहाँ जापानमा ल्याएर उहाँहरूले अर्को मार्फत दलहरूलाई कनेक्सन गरेको हुन्छ। उहाँहरूले होस्टेलमा 2 जना बस्ने ठाउँमा 8-10 जना राखिएको हुन्छ, त्यसमा पनि 10,000 लाग्ने ठाउँमा 30,000, 30,000 लाग्ने ठाउँमा 60,000 विद्यार्थीहरूबाट लिइरहेका हुन्छन्। अर्को कुरा, विद्यार्थीले पढेर पनि भोलि यहाँ वर्किङ भिजाहरू नपाउने समस्याहरू धेरै भइराखेको कारणले उहाँहरू डिप्रेसनमा जाने अनि यहाँ आएर 6-7 महिनासम्म कामै पाउँदैन, घरमा भएको ऋण सम्झने, घरका बाउ आमालाई भनौँ भने अब यत्रो ऋण लागेको हुन्छ, अनि आत्महत्या गर्नेको संख्या पनि धेरै बढी राखेको छ नेपालीहरूमा सबैभन्दा। त्यो भएर म त के भन्न चाहन्छु भने आउनुहुन्छ भने भाषा राम्रोसँग भाषाको लेभल बनाएर आउनुहोस्, काम पाउन आफै काम खोज्न सक्नुहुन्छ। यदि यहाँ आएर तपाईँहरूलाई फलानोले काम लगाउँछ, ढिस्कुनोले काम लगाउँछ भनेर सोच्दै नसोच्नु होला, कमाउने हेतुले आउनुहुन्छ भने यहाँ जापानमा आउँदै नआउनु होला भन्न चाहन्छु। अर्को कुरा, 4 वर्ष पढेर उहाँहरूले चाहिँ घर फर्काउनु पर्ने बाध्यता हुन्छ। अब वर्किङ भिजा उहाँहरूले सकभर 100%मा 50%ले पाउनुहुन्छ, 50% चाहिँ घर जाने हो। यदि त्यसमा पनि 10% एसएसडब्ल्यूतिर यताउतातिर पस्नुहुन्छ तर उहाँको जति लाइफ सोचेर आउनुहुन्छ लाइफ चाहिँ यहाँ बन्दैन भन्न चाहन्छु। अहिले त हामी जति मर्यो हामीले प्रत्येक मान्छेले आफूले सके अनुसारको 10,000-20,000 माथि नै उठाइराखेका छौँ। त्योभन्दा तल उठायो, पैसा उठायो भने चाहिँ लास नै नेपाल जाँदैन। अर्को कुरा, यहाँ पनि तिर्नुपर्ने उहाँहरूका धेरै तिर्नुपर्ने कुराहरू छन्। हामीले भन्दाखेरि सबै अहिले कमाएर तिर्दा तिर्दै हामी धेरैजना हैरान भइरहेका छौँ। सबैजनाले आफ्नो ठाउँबाट कम्तीमा 5,000 माथि नै तिरेका छन्। लासहरूको समस्या, एउटा लासलाई नेपाल पठाउँदाखेरि 18-20 लाख लाग्छ, 18-20 लाख उठाउँदाखेरि एकजनाले 10,000 उठाउनै पर्छ। त्यो भएको भएर धेरैजनाले मरिसकेपछि यसरी नै हामीलाई समस्या धेरै आइरहेको भएर तपाईँहरूले पनि केही कुरा बुझेर, गार्जेनहरूले पनि तपाईँहरूले केही कुरा बुझ्नुहुनेछ। यहाँका समस्याहरू अप्ठ्यारो नमानिकन यहाँ चाहिँ धेरै कमाइ हुँदैन। यदि 16-17 लाख लगानी गर्नुहुन्छ भने नेपालमै केही गर्नुहोस् र अन्य देशहरूमा जानुहोला भन्न चाहन्छु।
1: यो त अप्ठ्याराका कुराहरू भए, जापान त सम्पन्न देश हो, धेरैको सपनाको देश पनि हो, त्यहाँ अवसरहरू पनि त होला नि। हामी निराशाका कुरा मात्र गर्यौँ, आशावादी कुरा गर्दाखेरि के कस्ता सम्भावनाहरू छन्?
5: आशा पनि एकदम छन्, आशाका कुराहरू पनि। त्यही त मैले अघि नै हजुरलाई भनिसकेँ, जसले एकदम मेहनत गर्छ, मेहनतका साथ अगाडि बढ्छ, म केही गर्छु भनेर लाग्छ भने त्यो मान्छेले चाहिँ अवश्य नेपालमा पनि प्रगति गर्छ, जापानमा पनि प्रगति गरेकै छन्। धेरै अप्सनहरू पनि छन्। तपाईँको आइटी लेभलका विद्यार्थीहरू, आइटी पढेको विद्यार्थीहरू छ भने 5.5 लाखदेखि स्यालेरी माथि नै हुन्छ है। कोठा भाडा पनि उहाँहरूले कम्पनीले नै बेहोर्छ, उहाँहरूको पैसा धेरै कमाउन सक्नुहुन्छ। अनि यहीँ पनि वर्किङ गरेर राम्रो पढाइ, आफूले जापानी सरह जापानी भाषा सिकेको मान्छेहरू केही गर्छु भने एक्टिभ भएर लाग्यो भने चाहिँ यहीँ बसेका, यहीँ पढेर गरेका मान्छेहरूले पनि धेरै राम्रो लाइफ बनाइसकेका छन्, बनाउनु हुन्छ। तर यदि पढ्नै नसक्ने, जापानको भाषालाई अलि दिमागमा राख्नै नसक्ने मान्छे र पढेर नआउने मान्छेलाई चाहिँ गाह्रो छ मात्रै भन्न खोजेको।
1: आवश्यक तयारी बिना लहलहीमा जापान आउने अभिभावकहरूको पनि आफ्ना सन्ततिलाई विदेश पठाउने होडबाजीले समस्या देखिएको लामो समयदेखि जापानमा रहेर कलम चलाउँदै आउनुभएका सञ्चारकर्मी पूर्ण चलाउनेको अनुभव छ।
4: कारण त पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव पनि हो जस्तो लाग्छ। जस्तै जापान आउँछन् विद्यार्थीहरू, यहाँ आउँछ, यहाँको समुद्र अनि अलिकति रमाइलो गरेर अनि टिकटक बनाउँछ, फेसबुकमा राख्छ, ल जापान पुग्यो भन्ने खालको हुन्छ। अनि अर्को सँगैको उसको साथी उसको छिमेकीलाई कस्तो पर्छ भने चाहिँ फलानाको छोरा जापान गयो, फलानु साथी जापान गयो, ल हामी पनि किन नजाने भनेर अलि हौसिने त्यो प्रवृत्ति चाहिँ नेपालीको छ जता पनि। अब जसले जे गर्यो त्यो गरिहाल्नु पर्ने अनि त्यस कारण बुझ्दै नबुझी पछि लाग्ने हामी नेपालीहरूको त्यो अलिकति प्रवृत्ति त्यो छ जस्तो लाग्छ। त्यसै कारणले पनि धेरै जसो विद्यार्थीहरू बुझ्दै नबुझी जापान आउनुको कारण पछिल्लो समय अब फलानु गयो, फलानुको छोरा गयो भनेर अनि आमा बाबुले पनि ल जापान हामी पनि पठाउँ भने एउटा होडबाजी एउटा विकृति जस्तो पनि हो जस्तो लाग्छ। बुझ्दै नबुझी अब जापान गएपछि ल पैसा भइहाल्छ, त्यहाँ केही न केही भइहाल्छ भन्ने त्यो जुन सोचले आउँछन् त्यो चाहिँ छैन। फेरि जापान आइसकेपछि यो जापान खराब मात्रै छ, जापान नराम्रो मात्रै छ भन्ने पनि होइन। जस्तै हामी गाउँबाट काठमाडौँ आउँछु, काठमाडौँमै राम्रो गरिरहेका साथीहरू पनि हुनुहुन्छ नि त। जस्तो मेरो कतिपय साथीहरू मैले जापानमा जति कमाउँछु मैले भन्दा बढी काठमाडौँमै मसँग पढाएको साथीहरूले कमाइराख्नु भएको छ। कसरी चाहिँ आफूमा भर पर्छ, त्यो चाहिँ त्यो चाहिँ आफूमा भर पर्छ। तपाईँ जापान आएर जापानको नियमअनुसार चल्न सक्नुहुन्छ कि हुँदैन? तपाईँले जापान आउनुभन्दा पहिला जापानका बारेमा के बुझ्नु भएको छ, यहाँको नियम के छ, अनि विद्यार्थीमा आएपछि त्यसका चुनौतीहरू के छन्, अवसर के छन् भन्ने कुरा नेपालदेखि नै अलिकति अध्ययन गरेर आइएन भनेपछि दुःख पाइन्छ जस्तो लाग्छ। अनि अर्को कुरा तपाईँको भाषा अलिकति कन्भर्सेसन गर्न सकेन जापानीहरूसँग, उनीहरूले बोल्या बुझ्ने र आफूले उनीहरूसँग बोल्न सक्ने खालको आफ्नो भाषा छैन भनेपछि अब जापानमा काम गर्ने ठाउँमा पनि अलिक गाह्रै हुन्छ, काम पाउन पनि गाह्रो हुन्छ, इत्यादि समस्याहरू चाहिँ आउन सक्छन् जस्तो लाग्छ।
1: जापान बसेर काम गरिराख्नु भएको छ, कलम पनि चलाइराख्नु भएको छ, सञ्चारकर्मी हुनुहुन्छ, जापानमा गएर कस्ता कस्ता गल्ती गर्छ नेपाली विद्यार्थीहरूले?
4: जापानमा नेपाली विद्यार्थीको सबैभन्दा ठुलो समस्या भनेको के हो भने चाहिँ जापान आइसकेपछि उनीहरू चाहिँ जस्तै अब 28 घन्टा जापान सरकारले जुन तोकेको काम गर्न सक्ने जुन टाइम हुन्छ त्योभन्दा बढी काम गर्ने, धेरै काम गर्ने, अनि आइसकेपछि अध्ययन नगर्ने अनि कामलाई मात्रै बढी प्रायोरिटी दिने, अनि कलेजमा गएर अलिकति नपढ्ने, कलेजमा गएर ध्यान नदिने, अनि पछि जस्तो 2-3 वर्षपछिको लागि तयारी नगर्ने, जस्तै आफू अब 2-3 किन जापान आएको हुँ र अब मैले के गर्नुपर्छ, 1 वर्षपछि के गर्ने, 2 वर्षपछि के गर्ने, अनि मैले कतिसम्म मैले भाषाको लेभललाई चाहिँ बढाउनुपर्छ, मैले जापान आइसकेपछि मैले गर्नै पर्ने आफ्ना जापानका नियमहरू के हुन् त्यसको बारेमा अध्ययन नगरिकन ल मैले नेपालमा मेरो यति तिर्न छ उति तिर्न छ ऋण छ काम काम काम भन्दै तपाईँको कामको पछि दौडिने खालको एउटा त्यो छ, त्यो एउटा मुख्य समस्या हो जस्तो लाग्छ। सबैभन्दा ठुलो समस्या भनेको नेपालबाट धेरै ठुलो अपेक्षा गरेर जापान आउनु नै सबैभन्दा ठुलो समस्या हो। जस्तो आमा बाबुलाई पनि थाहा हुँदैन, गार्जियनलाई पनि थाहा हुँदैन, फेरि अर्को समस्या के भने नेपालमा जुन कन्सल्टेन्सीहरू छन् उनीहरूको गलत उनीहरू सल्लाह पनि छ एउटा। जस्तो तपाईँ जापानमा गएपछि ल घन्टाको यति कमाउनुहुन्छ यति कमाउनुहुन्छ भनेर कन्सल्टेन्सीले उनीहरूलाई त्यसरी सल्लाह दिएको हुन्छ, तर त्यो कमाइ मात्रै छैन नि त, खर्च पनि छ यहाँ, अनि तपाईँको कलेजको फी पनि छ, कोठा भाडा छ, जापानमा अनिवार्य आफूले काम गरेपछि काम गरेको ट्याक्स तिर्नुपर्छ, इन्सुरेन्सहरूमा छिर्नुपर्छ, अनि यो सबै कुराहरूलाई कन्सल्टेन्सी नै उनीहरूलाई नबुझाउँदाखेरि विद्यार्थीहरू नबुझेर अभिभावकहरूले पनि नबुझेर अनि त्यो समस्या पनि आइराखेको छ जस्तो लाग्छ।
1: विद्यार्थीले आफूले चाहे जस्तो काम अथवा आफूले चाहे जस्तो जीवनशैली जापानमा गएर उहाँहरू व्यतीत गर्न पाउँदैनन्, त्यसले गर्दाखेरि डिप्रेसनमा जाने पनि ठुलो सङ्ख्या छ भन्छन् नि?
4: डेफिनेटली त्यो पनि छ सर। अब पछिल्लो समय दूतावासले नै एउटा आँकडा निकालेको छ, त्यसमा पनि कतिपय नेपाली विद्यार्थीले 1 वर्षमा कतिजना विद्यार्थीले त आत्महत्या गरे भन्ने खालको पनि त्यो समाचार अस्ति पढाएको थिएँ मैले। नेपाली विद्यार्थीहरूको अब डिप्रेसनमा गएका विद्यार्थीहरूको सङ्ख्या पनि ठुलै छ पछिल्लो समय। अब धेरै समस्याहरू हामी कहाँ पनि आउँछन्, म त यसो कहिले काहीँ यसो सामाजिक कामहरू पनि गरिराखेको हुन्छु, यस्ता खालका केसहरू म कहाँ पनि आइराखेको हुन्छ, ल दाइ अब म त खत्तमै अब मर्ने अवस्था पुगिसक्यो, के गर्ने, काम छैन, कामबाट निकालिदियो, अनि भाषाको कारणले गर्दा त्यहाँबाट पनि कामबाट निकालिदियो, अर्को काम खोज्न सकेका छैन, अनि के गर्ने, कलेज फी तिर्न सकेका छैन भन्ने खालका विद्यार्थीहरूको गुनासोहरू थुप्रै आइराखेका हुन्छन् म कहाँ पनि।
1: जापानमा नेपालीहरूका पनि जनसम्पर्क समितिहरू छन्, विभिन्न संस्थाहरू छन्, उहाँहरूको भूमिका कस्तो हुन्छ विद्यार्थीलाई सहयोग गर्नमा?
4: धेरै संस्थाहरू छन्, तर जति विद्यार्थीहरूको लागि गर्न चाहिँ सबैले आफ्नो ठाउँबाट केही सक्दो सहयोग त गरिराख्नु भएको होला, तर जति गर्न सकिन्छ यो पछिल्लो समय जुन यो समस्याका रूपमा विद्यार्थीको समस्या आइरहेको छ त्यसका लागि चाहिँ गम्भीर भएर कुनै पनि संस्थाले त्यसरी लिएको म चाहिँ देख्दैन। किनभने चाहिँ विद्यार्थीका यी समस्याका विषयमा विभिन्न अलिक ज्ञानवर्धक यसो कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, अनि विभिन्न खालका अनलाइन मार्फत अथवा आफ्नो अभिव्यक्ति सञ्चारकर्मीले लेखेर
6: सुनिश्चित गर्नुपर्ने यस्ता खालका कामहरू हुनुपर्छ, त्यो चाहिँ भइराखेको छैन जस्तो लाग्छ। त्यो यी कामहरू अहिलेदेखि नै सुरु गरिएन भने चाहिँ यो समस्या अझ यो अलि विकराल रूप लिन सक्छ, यसले चाहिँ भोलि ठुलो समस्या निम्ताउन सक्छ जस्तो मलाई चाहिँ लाग्छ।
1: जापानमा गएर नेपाली विद्यार्थीहरूले नेपालीबाटै बढी दुःख पाएका समाचारहरू पनि आउने गरेका छन् भनिन्छ, यथार्थ के बताइदिनु न?
6: त्यो कस्तो हुन्छ भने चाहिँ सबै मान्छेको नियत एउटै हुँदैन, केहीले चाहिँ विद्यार्थीहरूलाई अब केही सानो सहयोग लिएर सानो रकम लिएर आफ्नो पारिश्रमिक लिएर काम खोजिदिने अनि काम लगाइदिने कम्पनीहरू चेन्ज गरिदिने अब अलिकति राम्रै काम पनि गर्नुभएको हुन्छ, तर कसैले के गर्नु कसैको नियति कस्तो हुन्छ भने चाहिँ विद्यार्थीहरूलाई थाहा हुन्न, उनीहरू पनि आशा हुन्छ नि त अब नेपाली नै हो यसले गरिदिन्छ भन्ने खालको अब विश्वास गर्छन् अनि अलिकति पैसा दिन्छन्, अनि सब पैसा दिएपछि अब त्यो ब्रोकरले चाहिँ अब त्यो पैसा चलाइराख्ने अनि त्यसपछि टाइममा काम नखोजिदिने अनि पछि गएर आफूले पैसा चलाउने चार पाँच महिनापछि ल तपाईँलाई काम खोज्न सकिएन मैले गरेको यो प्रयास गरेको यो ल तपाईँको पैसा फिर्ता लिनुहोस् भन्ने अनि त्यसरी झुल्याउने त्यस्ता खालका कामहरू पनि नभएका होइन त्यो अब त्यस्तो खालको केसहरू पनि यसो सामाजिक सञ्जालतिर यसो पढ्न सुन्न चाहिँ पाइन्छ।
1: यहाँले समस्याका कुराहरू भन्नुभयो, जापान प्रबल सम्भावना भएको मुलुक हो नि,
6: विद्यार्थीले आफूले जुन लक्ष्य जुन उद्देश्यले जापान आएका विद्यार्थीहरू हुन्छन् उनीहरूले त्यो आफ्नो उद्देश्य र लक्ष्यमा टेकेर मेहनत गरेर पढ्ने हो भनेपछि यहाँ अवसर पनि छ। जस्तै तपाईँको राम्रो कम्पनी पहिले आफूले कुन कस्तो खालको कम्पनीमा आफू छिर्न खोजेका छ त्यसको बारेमा तयारी गर्ने अनि आफूले पढ्या सब्जेक्ट अनुसारको कामहरू खोज्ने अनि पढ्ने समयमा चाहिँ आफ्नो लेभललाई चाहिँ बढाउने भाषाको लेभल बढाउने अनि त्यसको अनुभव लिने अनि आफू चाहिँ कुन क्षेत्रमा चाहिँ सुट हुन्छ कस्तो खालको कम्पनीमा आफू जान सक्छ त्यसो भएर तयारीहरू गरेर मेहनत गर्यो भनेपछि तपाईँको नराम्रो छ जस्तो लाग्दैन। जस्तै अब मै पनि तपाईँको 1500 वर्ष अघि विद्यार्थी भिसामै जापान आएको थिएँ, अहिले अब मैले पनि विद्यार्थी भिसामा पनि अब धेरै अब ए ल दुःखै दुःख रहेछ या त गाह्रै रहेछ जापान त धेरै समय के बस्न सकेला र भन्ने जस्तो हुन्थ्यो मलाई पनि विद्यार्थी छँदाखेरि, पछि गएर अब अहिले राम्रै छ त्यस्तो खालको ए ल राम्रै भएछ अब जापान बस्दै जाँदाखेरि पछि चाहिँ राम्रो हुँदो रहेछ भन्ने खालको चाहिँ मलाई चाहिँ त्यो अनुभव त छ। तर धेरै जसो अब सबैले चाहिँ अब राम्रो गर्न सक्छन् भन्ने पनि हुँदैन, अब मेन आफूमै भर पर्छ, आफूले अलिकति मेहनत गर्न सक्यो भनेपछि यहाँ अवसर छैन भन्ने चाहिँ होइन, अवसरहरू छ, जापान अवसर भएको देश हो, तर नेपालीहरू जुन अपेक्षा राखेर आउँछन् जुन तयारी गरेर नेपाली विद्यार्थीहरू नेपालबाट आउँछन् त्यतिले चाहिँ जापानमा चाहिँ पुग्दैन, त्यति मात्रै पर्याप्त होइन, सङ्ख्यात्मक हिसाबले पनि बढ्दै गइराखेको छ। पछिल्लो समय जापानको अध्यागमन नीतिमा तपाईँको दिन प्रतिदिन परिवर्तन आइराखेको छ, त्यस अर्थमा पछिल्लो समय अलिकति भिसामा चाहिँ कडाइ भएको छ, त्यसमा पनि धेरै जसो अब विदेशीहरू त्यसमा हाम्रो नेपालीहरू पनि अलिकति समस्यामा चाहिँ पर्नु भएको छ, कतिपय कम्पनी चलाएर बसेका रेस्टुरेन्ट चलाएर बसेकाहरू पनि भिसा बिग्रेर नेपाल फर्किनु भएको भन्ने खालका समाचार पनि सुन्नमा आएका छन्।
1: यहाँ जापानमा बसेर सञ्चारकर्ममा पनि लागिराख्नु भएको छ, यहाँले त्यहाँका विभिन्न समस्याहरूलाई देख्नु भएको छ, भोग्नु भएको छ र सुन्नु भएको छ, जापान अध्ययनको लागि जान चाहने अथवा तयारी गरिरहेका विद्यार्थीलाई के भन्नुहुन्छ?
6: भाषाको दखल चाहिँ राम्रो बनाएर आउने, आफूले बोल्न सक्ने र बोलेको बुझ्ने भाषाको लेभल बनाएर आउनुपर्छ एउटा, अर्को चाहिँ आफू जापान किन आउने भन्ने उद्देश्य स्पष्ट हुनुपर्छ। विद्यार्थी भिसामा कमाइ गर्नका लागि जापान हो भने तपाईँ दुई चार वर्ष कमाइ हुँदैन, तपाईँ उस्तै गरेपछि तपाईँ यहाँ बस्न खान नै अलिकति गाह्रो हुन्छ, तपाईँ जापान आइसकेपछि तपाईँको फ्यामिलीले त्यो दुई तिन वर्ष तपाईँ अध्ययन गर्ने क्रममा अझ फ्यामिलीबाट पैसा पठाउनु पर्ने अवस्था पनि हुन्छ, तुरन्त एक दुई महिनामै ऋण तिर्नुपर्ने अब घरमा सपोर्ट गर्नुपर्ने त्यस्तो खालको अवस्था छ भने चाहिँ जापान आएर त्यो चाहिँ सम्भव छैन जस्तो लाग्छ मलाई चाहिँ। पछिल्लो समय धेरै विद्यार्थीहरू डिप्रेसनमा जानुको मुख्य कारण त्यो पनि छ, गार्जियनबाट फोन आउँछ ल ऋण यहाँ ब्याज बढिसक्यो हामीलाई पैसा चाहियो जापान गएको चार पाँच महिना भइसक्यो पैसै आएको छैन भन्ने खालको अब गार्जियनहरूबाट पनि त्यस्तो खालको त्यो पनि अपेक्षा ठुलो राखेर आएका हुन्छन्, तर यहाँ चाहिँ त्यो नभेटिएपछि त्यसरी डिप्रेसनमा जानेहरूको संख्या नै बढी छ। त्यही भएर तपाईँ धेरै त्यो चार पाँच वर्ष पैसा कमाउँछु भनेर भने विद्यार्थी भिसा आउने चार वर्ष म राम्रो पढेर पछि त्यहाँको राम्रो कम्पनीमा छिरेर त्यहीँ जमेर बस्छु भन्ने तरिकाले आउनु भने चाहिँ राम्रो छ जापानमा।
1: आज हामीले जापानको चम्किलो रङको पछाडि लुकेका पसिना आँसु र सङ्घर्षको एउटा यथार्थ चित्र प्रस्तुत गर्यौं। जापान कुनै जादुको छडी होइन जहाँ रातारात भाग्य चम्कियोस्, यो त अनुशासन कठोर मेहनत र निरन्तर सङ्घर्षको अर्को नाम हो। पुराना विद्यार्थीको भोगाई, नयाँहरूको छटपटी, पत्रकारको अनुभव र विभिन्न सङ्घ संस्थाहरूको सल्लाह यी सबैले एउटै कुरा प्रष्ट पार्छ, लह लहैमा लागेर वा अन्धाधुन्ध रूपमा जापान यात्रा गर्नु आत्मघाती हुन सक्छ। तर यदि तपाईँसँग सही पूर्व तयारी, जापानी भाषामा दक्षता, पर्याप्त आर्थिक ब्याकअप र स्पष्ट लक्ष्य छ भने जापान नै तपाईँको उज्जवल भविष्यको उडान बन्न सक्छ। जसले सपना देख्छ उनीहरूले नै सपना पूरा गर्ने सामर्थ्य पनि राख्नुपर्छ। तर त्यो सपना देख्नु अघि धरातलको यथार्थ बुझ्न आवश्यक छ। हवस् त, आजलाई शैक्षिक बहस यति। अर्को कार्यक्रममा फेरि भेट गर्ने गरी कार्यक्रमबाट प्राविधिक सहकर्मी रमा अग्रवाललाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।
7: अब प्रस्तुत छ शास्त्रीय संगीत। कलाकारहरू हुनुहुन्छ सितार वादनमा डाक्टर राजेश शाह, राग परमेश्वरी, तबलामा हुनुहुन्छ अच्युतराम भण्डारी र तानपुरामा हुनुहुन्छ सीता भण्डारी।

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका दुई सुनकोशी नदीमा कार खस्दा बेपत्ता भएका तीनैजनाको खोजी कार्य आज बिहानैबाट अघि बढाइएको प्रहरीद्वारा जानकारी। गण्डकी प्रदेशमा अब औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रदेशभित्र गाँजा खेतीलाई कानुनी मान्यता। र इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुईजनालाई मृत्युदण्ड। समाचार अब विस्तारमा। मध्य पहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कलमा सुनकोशी नदीमा कार खसेर बेपत्ता भएकाहरूको खोजी कार्य आज बिहानैदेखि अघि बढाइएको छ। गोताखोर सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाको सक्रियतामा खोजी कार्य अघि बढाइएको प्रहरीले जनाएको छ। कारसँगै बेपत्ता भएकाहरूमा सिन्धुपाल्चोकको जुगल गाउँपालिका सात निवासी, निर्माण व्यवसायी, कार चालक 39 वर्षीय दिलकुमार लामा, स्काभेटर चालक सिन्धुलीको गोलन्जोर गाउँपालिका एक निवासी 28 वर्षीय गणेश थापा र हेल्पर सिन्धुलीको तीन पाटन गाउँपालिका 9 निवासी सूरज मगर रहेको प्रहरीले जनाएको छ। हिजो दिउँसो काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बसले सडक छेउमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सडकबाट अन्दाजी 50 फिट तल सुनकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हिजो नदीमा आएको बाढीका कारण खोजी र उद्धार कार्य प्रभावित भएकोमा आज बिहानैदेखि खोजी कार्य अघि बढाइएको प्रहरीले जनाएको छ। बेपत्ता यात्रु तथा कारको उद्धारका लागि आवश्यक उपकरणसहित सशस्त्र प्रहरी बलको बेस क्याम्प खुर्कोटबाट गएको गोताखोरको टोली, नेपाल प्रहरी, अन्य सुरक्षा निकाय समेत घटनास्थलमा खटिएर खोजी तथा उद्धारको कार्य अहिले भइरहेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले अब कानुनी मान्यता पाएको छ। प्रदेश प्रमुख दिल्ली राज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई हिजो प्रमाणीकरण गर्नुभएपछि प्रदेशभर औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानुनी मान्यता पाएको हो। गत असार 25 गते प्रदेशसभाको बैठकबाट पारित विधेयकलाई प्रदेश प्रमुखले सन्देशसहित पुनर्विचारका लागि साउन 8 गते प्रदेशसभामा फिर्ता पठाउनु भएकोमा प्रदेशसभाले गत शुक्रबार फेरि पारित गरेपछि हिजो प्रदेश प्रमुखले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले उक्त नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको हो। उक्त नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधि मैत्री यातायात निर्माण प्रणाली निर्माण गर्ने लक्ष्य लिएको जनाएको छ। मन्त्रालयका अनुसार यो नीतिले सडक, रेल, जलमार्ग र हवाई यातायातका बीचमा समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सडक सुरक्षामा अभिवृद्धि, वातावरण मैत्री प्रविधिको प्रयोग तथा डिजिटल प्रणालीको विस्तारलाई नीतिले जोड दिएको जानकारी दिनुभयो। सरकारले बदलिदो प्रविधि, बढ्दो सहरीकरण, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यहरूलाई मध्यनजर गर्दै करिब 25 वर्षपछि यातायात नीतिलाई परिमार्जन गरी नयाँ नीति कार्यान्वयनमा ल्याएको हो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले 10% निशुल्क स्वास्थ्य सेवा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ। मन्त्रालयले देशभरका सेवा प्रदायक अस्पताल र जिम्मेवार सम्पर्क व्यक्तिहरूको विवरण समेत हिजो सार्वजनिक गरेको छ। मन्त्रालयले निशुल्क सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न तथा गुनासो आए तत्काल समन्वय गर्न प्रत्येक अस्पतालका सम्पर्क अधिकारी तोकिएको जनाएको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरणमा संघीय, प्रादेशिक, सामुदायिक, शिक्षण तथा निजी अस्पतालहरू समेटिएका छन्। मन्त्रालयका अनुसार कार्यविधिले सुनिश्चित गरेको 10% निशुल्क स्वास्थ्य सेवालाई प्रभाव व्यवहारमा कार्यान्वयन बनाउन सके मन्त्रालयले निगरानी र समन्वयलाई थप कडाई गर्ने अभियानका साथमा पछिल्लो प्रक्रिया अघि बढाएको हो। देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। नेपाली काङ्ग्रेसले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा भएको घटनाका सम्बन्धमा न्यायिक समिति गठन गर्न माग गरेको छ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले हालै मध्य प्रदेशका विभिन्न जिल्लामा भएको घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने भनी न्यायिक समिति गठन गर्न संसदमा दबाव दिने निर्णय गरेको बैठकपछि पार्टीका महामन्त्री प्रदीप पौडेलले जानकारी दिनुभयो। काङ्ग्रेसले घटनाको स्वतन्त्र निष्पक्ष छानबिन समिति गठन लगायतका लागि विपक्षी दलहरूसँग संवाद गर्ने निर्णय पनि गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट विनियोजन गर्दा कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ। स्थानीय सरकार सञ्चालन ऐन 2074 बमोजिम गाउँपालिका र नगरपालिकाहरूले योजना तर्जुमा गर्दा आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुग्ने उत्पादनमूलक तथा छिटो प्रतिफल दिन सकिने 10 प्राथमिकता तय गरेको भन्दै मन्त्रालयले सोही प्राथमिकताका आधारमा विनियोजनमा कुशलता र कार्यान्वयनमा वित्तीय अनुशासन कायम गर्न आग्रह गरेको हो। स्थानीय तहहरूले योजना बनाउँदा संघीय सरकार त्यसै गरी प्रदेश सरकारसँग सम्बन्धित नीति लक्ष्य उद्देश्य समयसीमा र प्रक्रियासँग अनुकूल हुने गरी सुशासन कायम गर्नुपर्ने कानूनी व्यवस्था रहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राहदानी ऐन अन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ। ब्युरोका प्रवक्ता अनुप शमशेर जौहराका अनुसार तिब्बती शरणार्थीका नाममा गैर कानूनी यात्रा अनुमति पत्र जारी गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन र सन्देश।
1: ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुबै जना फेसबुक र भाइबरमा जिरो, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा जिरो रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरै हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। राष्ट्रिय सभाको बैठकमा हिजो सांसदहरूले आपसी सद्भाव कायम राख्नुपर्ने कुरामा जोड दिनुभएको छ। पछिल्लो दिनमा तराई मधेसका विभिन्न जिल्लामा सिर्जना भएको असहज अवस्थाबाट समाजलाई पूर्ववत अवस्थामा फर्काउन संघ र प्रदेश सरकार तथा स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने जनप्रतिनिधिहरूको भनाइ रहेको थियो। विभिन्न जिल्लामा शान्ति स्थापना गर्न तथा सद्भाव कायम गर्न दबाव दिने उद्देश्यले सद्भाव र्यालीहरू पनि आयोजना भइरहेको हाम्रा समाचारदाताहरूले जनाएका छन्। वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। ललितपुरको कान्ति लोकपथ खण्डमा आज बिहान पहिरो जाँदा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसै गरी काठमाडौँको सीता पाइला धार्के सडक खण्डमा पनि पहिरो जाँदा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। इलामको मेची राजमार्ग अन्तर्गत राजदुवाली खण्ड अवरुद्ध छ भने भोजपुरको मध्य पहाडी लोकमार्गमा बाढीका कारण एकातर्फी रूपमा मात्रै यातायात सञ्चालन भएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको अरणीको राजमार्गको भोटेकोसी 4 किलो र भोटेकोसी 2 कोदारीमा पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसै गरी मुगुको गमगढी नाकचे नाङ्ला सडक अन्तर्गत लुम्सदेखि गमगढीसम्मका विभिन्न स्थानमा पहिरो जानुका साथै सडक अवरुद्ध भएको छ। कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दी सदमुकाम बेनीबाट मुस्ताङको जोमसुम जोड्ने सडक पनि पहिरोले अवरुद्ध भएको छ। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले डिजिटल प्रविधिको दुरुपयोग बढ्दै जाँदा साइबर अपराध नियन्त्रणका लागि कानूनी र संस्थागत संयन्त्र बनाउनु पर्नेमा संसदको महिला तथा सामाजिक मामिला समितिको हिजोको बैठकमा जोड दिनुभएको छ। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई कसरी प्रोत्साहन गर्न सकिन्छ भन्नेबारे हिजो सरकारवालासँग मन्त्रालयले छलफल गरेको छ। बाजुराको बढीमालिका नगरपालिका 7 ढम्कनेमा जंगली विषालु च्याउ खाँदा हिजो एकजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ढम्कनेका 51 रामे थापाको मृत्यु भएको र उहाँकी श्रीमती नामसरी थापाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी

0: ती डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सम्झौता हुने विषयमा वार्ता हुने भनेर गरेको घोषणा सत्य नभएको तेहरानले जनाएको छ। ओमानमा जारी वार्ताका क्रममा इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बागीले अमेरिकासँग कुनै वार्ता नगरिने र तत्सम्बन्धी तत्काल योजना नरहेको प्रतिक्रिया दिनुभएको छ। मौसम सम्बन्धी विवरणमा आज देशको हिमाली भागका केही स्थान, त्यसै गरी पहाडका धेरै स्थान तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 सुनकोशी नदीमा कार खस्दा बेपत्ता भएका 3 जनाको खोजी कार्य आज बिहानैदेखि अघि बढाइएको प्रहरीद्वारा जानकारी। गण्डकी प्रदेशमा अब औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि प्रदेशभित्र गाँजा खेतीलाई कानुनी मान्यता र इजरायलका लागि जासुसी गरेको आरोपमा इरानमा दुईजनालाई मृत्युदण्ड। बिहान 9 बजेको समाचार सकियो। अब नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: सहाय पाखे, कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतम, आदिवासी जनजाति आयोग खुकको प्रतिवेदन ह्यवैगु ज्यादलदो मोज्या, नेपाली काङ्ग्रेस संसदीय दलीय नेता विष्णुराज आङदेवेन ह्यवा दिगु सार्वजनिक महत्व या प्रस्तावे, सहलजु सांसद आमदेङ्गे वास्तविक भूमिहीन सुकुम्बासी व अव्यवस्थित बसोबास या मसिका याना नारीक संरक्षण हाक्न पलिस्ता नीति सरकार माकथ व्यवस्थायना भिङ्गु छे सेवा नसा स्वास्थ्य शिक्षा विकेत कुत या मागु प्रस्ताव यानादि थो प्रस्तावे समर्थके सांसद पी एन बहादुर महर, युवराज दुलाल ओ आर एन राई चुनादिगुदो थौ हे थिथि न्यागु संसदीय समिति मुज्यान चुनी संघीय संसद सचिव कथ अर्थ अन्तर्राष्ट्रिय स्वापु व पर्यटन उद्योग वाणिज्य श्रम तथा उपभोक्त हित समिति या मुज्या चुनी तेङ्गु ख टेकु स्थित बायोग्यास प्लान्ट या त हाक्न सञ्चालन हेत ए महानगरपालिका व वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र दोती औपचारिक समझदारी जुगुदो मिग कार्यवाहक मेयर डङ्गोलिया कार्यकक्ष ए महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरगाई व केन्द्रीय निर्देशक नवराज ढकाल समुदायपति लाचिं तयादीको ख ए उत्पादन जुइगु ढोकीगु फोहोर व्यवस्थापन या त आधुनिक वैज्ञानिक व प्रविधि मैत्री देखेको नीति थुकु पला छिगु ख थागु दो कार्यवाहक मेयर डङ्गोल परियोजना या प्रस्तावना जक मुखुसे उक्यात निरन्तरता ओ दिगोपन मु हात्या जुगु ख कनादिल कार्यवाहक मेयर डङ्गोल वङ्गो साउन 14 गते ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ निसे नाप्लना अन्तर सरकार समन्वय व वेस्ट टु इनर्जी परियोजना सहकारी यागु विशेष सहल व्याकादिगु ख उगु उच्चस्तरीय परामर्श या लिचो कथा सम्झौता जुगु ख थागुदो सन् 2017 निसे सञ्चालन वगु प्लान्ट छु यी झ निसे प्राविधिक कारण बन्द जुगु ख युरोपियन युनियन व ए महानगरपालिका या छगु करोड चेनिगु लाख लगानी देखेको प्लान्ट नि सङ्गु मेट्रिक जैविक फोहोर प्रशोधन याना जिनपेङ्गु किला किलो वाट मत व स किलोग्राम जैविक सा उत्पादन यागु तातुना तयात गुदु सूचना व सञ्चार मन्त्री डाक्टर विक्रम तिमी सिन्हा व ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ सुनिगले दिसे सटकिया मतया लठ्या गुचमुचो जुया योगना चोङ्गु व छेलबुला मौया चोङ्गु इन्टरनेट टेलिफोन र टेलिभिजन या तार व्यवस्थापन या प्रगतिबारे मङ्का कथ सुयादिगुदु वेक पिन्से गौशाला पुलाङ्गु बानेश्वर जडीबुटी नापा लागे हुना तार व्यवस्थापन ज्या निरीक्षण यागु नापा स्वापुदुगु निकाय पदाधिकारीले से प्रगति व खनिदुगु पङ्ग बारे जानकारी कयादिगु ख सरकार हापङ्गे त्रिपुरेश्वरी कालीमती कलङ्की जडीबुटी पेप्सिकोला त्रिपुरेश्वर लाचिमपाट समखुसी टाउन प्लानिङ गोङ्गबु किपु लागनेसी पुलाङ्गु बानेश्वर बानेश्वर चाबै याना खुकु रुटे अव्यवस्थित व छेलबुला मौया चुङ्गु तार चिकेको अभियान न्याका चोङ्गुदु अनुगम्य झोले सञ्चार मन्त्री डाक्टर तिमिल सिन्हा नेपाल दूरसञ्चार प्राधिकरण साउन 15 गते दुनी हापाङ्गु बु या ज्या कोचा केगु प्रतिबद्धता पुङ्कुसा बालागु प्रगति खने मधुको थासे असन्तुष्टि पुङ्कादिगुदु सांस्कृतिक व राष्ट्रिय महत्व जागु हलोजुलो दुगु सङ्किपा देखे तहपा बिगु तातुना सरकार हेतिङको सांस्कृतिक व राष्ट्रिय महत्व दुगु सङ्किपा अनुदान ज्या जो दुगु ज्याविधि 2083 या मस्यौदा स्वापु दुपी नाप सल ब्याकु गुदु सूचना तथा सञ्चार मन्त्रालय समिक गोसागोको ज्या जोस थुसी फ्यागु सुङ्गु त्या करोड या दा यिनी त प्याची नक्सा ज्याविधि देखेको कुत जुगु ख ज्याजोस सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमली सिन्हा बालागु भिङ्गु ज्याविधि देखे त इनाप यनादिल वैगु सोनु दिँ देशे तिथि थासे वा वैगु लि सतर्कता छेले त जल ओ मौसम विज्ञान विभाग थागुदु थौ मङ्गलबार कोशी बागमती व गण्डकी प्रदेश या हिमाली व पहाडी भूभाग व मधेस प्रदेश या छेगुनिगु थासे आप्ल वा वैगु सम्भावना दुगु विभाग जानकारी बिगु ख अथे कनेन कोशी बागमती व गण्डकी प्रदेश या हिमाली व पहाडी लागा व लुम्बिनी प्रदेश या पहाडी व तराई या छेगुनिगु थासे आप्ल वा वैगु सम्भावना दुगुली वाचाका चुनित विभाग अनुमा पूर्वानुमान यागु ख विभाग वैगु सुन्यो दि वा वैगुली ज्याजो अपवैगु जुग्ने विशेषना सुन्तला रोङ सङ्केत याना तगु जोखिमयुक्त क्षेत्र चुनिपी नागरिक पिन्त सतर्कता छेले त इनाप यागु ख जिल्ला प्रशासन च्याकु सप्तरपाखे राजविराज बोडे बर्साइन नगरपालिका क्षेत्रीय जुयाचङ्गु कर्फ्यु मिग सुथे चिता इलनिसे पुङ्क चिकु गुदो सप्तरिया प्रमुख जिल्लाधिकारी श्यामकृष्ण थापा कथा सुनसरिया देवानगञ्ज गाउँपालिका तिन कम्तानगञ्ज जुगु झाकालिपा निगु समुदाय दोती बोलोङ्गु असहज परिस्थिति ध्यान तसे जिल्ला कर्फ्यु जारी यागु ख आन्दोलनरत नर्स पिन्स न्यूनतम पार्सिङ वा मर्यादित जिया या ग्यारेन्टी माघ या सेम हिग राजधानी प्रदर्शन यागुदो नर्सिङ क्षेत्र समग्र भिङ्केगु नीति नर्स ज्योति राणा भाट ह्याकादिगु आम्रोन अनसन न्यानुवादि थेङ्गुदु अस्पताल वा स्वास्थ्य संस्था न्यूनतम पारिश्रमिक ग्यारेन्टी वा सुरक्षित ज्या लकस इनाप या से नर्स पि आन्दोलन जुयादिगु ख गुई निद या वैश्य नेपाल भाषा या ना जाम कवियत्री साहित्यकार नारायण देवी श्रेष्ठ अमन्त वेकम हिग शनिले खुता इले वसुन्धरा चङ्गु अस्पताल मधुगु वेक या माइलामाका दिनेश श्रेष्ठ जानकारी ब्यादिकु ख वेक या कथ थौ पशुपति आरी घाटे सिथ यङ्कु गुदु जन्डिसले जुग्ली वङ्गु बिहिबार अस्पताल वेक या त भर्ना यागु ख मधुम श्रेष्ठ या न्याम क्या व छम म्यादि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानले चाहिँ वार्ता याइगु जुगुदु छवान झतक इरान विरुद्ध कडा रूपमा प्रस्तुत जुया सैन्य आक्रमण याएको ख्याजो बिया वया चुनाधी म अमेरिकी राष्ट्रपति ट्रम्प आकाझाका छक्ल कोमिलो जुया वार्ता याएको घोषणा यानादिगु ख ट्रम्प वार्ता घोषणा याओ इरानले चाहिँ वार्ता यागु व सम्झौता या ड्राफ्ट तक तयार जुइदङ्गुको दाबी यागुदु तर थुके हर्मुज खुल्ला मजुकु इरान स्पष्ट यागुदु ओमानले चाहिँ नुगु समुद्र यातायात मार्ग सम्धि जुगु प्राविधिक समुदारी या त कया हर्मुज हाक्न सञ्चालन जुतेङ्गु धैगु ख या त अस्वीकार या छे इरान हर्मुज बन्धे जुया चुङ्गु तत्कालीन नीति त्याकेको धैगु निर्णय पूर्ण रूपमा विस्क विशेष जुगु ख स्पष्ट यागुदु इरानी विदेश मन्त्रालय प्रवक्ता इस्माइल बागाई ओमानले चाहिँ सहमति सुरक्षित समुद्री जलमार्ग व्यवस्थापन नीति आवश्यक प्राविधिक पूर्व शर्त जग जुगु इरानी सरकारी सञ्चार माध्यम आरआरबी या त बिगु छगु अन्तर्वार्ता धागु ख इरान इजरायली नीति जासुसी यागु दोपने दोषी कोचिना निमेषित मृत्युदण्ड बिगु न्यायपालिका धागुदो जासुसी या दोपने इरानले मृत्युदण्ड या छाका अपुयाचुङ्गुदो इरान या सञ्चार माध्यम मिजान या कथ ओमिद बेहजाद ओ पौरिया शपथ या त इजरायली गुप्तचर निका मोसादी या एजेन्ट या त संवेदनशील सैन्य व सुरक्षा लागा या धल ब्युगु तासे फाँसी ब्युगु ख सुडान या डाफोर लागा छगु गामे सल जुया चङ्गु इले सेना ड्रोन आक्रमण याले सी न्याम मुनु त सिगुदु सशस्त्र विद्रोही पुच रेपिड सपोर्ट फोर्स या नियन्त्रण जुगु धारा अल अभिया सेना आक्रमण यागु ख निगुली सरकारी सुरक्षा फौज दथी या ल्वापु या हुने आतक दोलन्द मुनु त सिगु लखौँ मुनु त विष्णुना चङ्गुदु विश्व फुटबल या सर्वोच्च निकाय फिफा या नाया जिया नि इन्फान्टिनो या त ब्यातोको समर्थन वेल्स लित कागुदु फिफा ना इन्फान्टिनो पुननिर्वाचन अभियान या त ब्यातोको समर्थन वेल्स फुटबल एसोसिएसन लित कागु ख विश्वकप फुटबल निजी लगानी दूत हेगु थका विवादास्पद प्रस्ताव योजना असफल छु सार्वजनिक रूपमा समर्थन लित कागु वेल्स नापाङ्गु दे जुगु ख अथे इङ्ल्यान्ड स्कटल्यान्ड नाप या थिथी सङ्गु महादेश या फुटबल महासङ्घ कडा विरोध यावो उगु योजना लित खागु ख थौ देङ्क तिथि कत सामान्यले चाहिँ आफ्नो वावैगु जल तथा मौसम विज्ञान विभाग धागुदो कोशी बागमती गण्डकी या हिमाली वा पहाडी लागा लुम्बिनी वा सुदूरपश्चिम या पहाडी लागा वा तराई लागा छगुनीको थासे मधिको वावैगु टुकमा यागुदो मिग नि खुगु डिग्री सेल्सियस सिवे अपो ता नोगु ख थौ थो सिवे भच्चा ता नोइगु टुकमा यागुदो सुते न्याता इजुया नि छगु मिनेट लुगु सूर्य सनिलिया खुता इजुया निन हेगु मिनेटे बि नेपाल भाषा बुखको चाल शुभ
1: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
2: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
1: हल्लाको पछि नलागी आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
2: रेडियो नेपालद्वारा जनहितका लागि।
3: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
4: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
3: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
4: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
3: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।

आदरणीय श्रोता मित्र नमस्कार, ग्रेटर ग्रेस चर्चको प्रस्तुति रेडियो कार्यक्रम प्रेमको सन्देशमा हार्दिक स्वागत छ। पास्टर राजा नेउपाने र म कार्यक्रम प्रस्तुता रूपक राय आज हामी तपाईँहरूकै प्रिय रेडियो कार्यक्रम प्रेमको सन्देश लिएर तपाईँहरूको घर आँगनमा आइसकेका छौँ। रेडियो नजिक बसेर हामीलाई सुनिरहनु भएकोमा धेरै धन्यवाद छ। श्रोता मित्र, यो कार्यक्रम तपाईँले प्रत्येक हप्ता मङ्गलबार बिहानको 9 बजेको समाचारपछि रेडियो नेपाल नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट सुन्न सक्नुहुनेछ। यदि तपाईँ पहिलो पटक यस कार्यक्रम सुन्दै हुनुहुन्छ र यस कार्यक्रम मार्फत प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै कुराहरू जान्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। हाम्रो ठेगाना हामी हाम्रो कार्यक्रमको अन्तमा भन्ने नै छौँ। श्रोता मित्र, कार्यक्रम प्रेमको सन्देशमा आज तपाईँले केही सुमधुर आत्मिक गीतहरूको साथमा हृदय स्पर्शी बाइबलीय सन्देश पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् श्रोता मित्र, आजको कार्यक्रमलाई सुरु गरौँ यो मिठो आत्मिक गीतबाट।

0: श्रोता मित्र, यो सुमधुर आत्मिक गीतपछि प्रेमको सन्देश कार्यक्रममा पुनः स्वागत छ। नयाँ नेपालको समावेशी आवाज राष्ट्रिय रेडियो राष्ट्रको संचार सार्वजनिक सेवा प्रसारण नेपालबाट नेपालको जुनसुकै ठाउँमा पनि यो सुन्न सकिने यो हो कार्यक्रम प्रेमको सन्देश। श्रोता मित्र, अबको समय रहेको छ पवित्र धर्मशास्त्र बाइबलबाट हृदय स्पर्शी सन्देश सुन्ने, र यो सन्देश लिएर आउँदै हुनुहुन्छ ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यू। उहाँलाई स्वागत छ।
1: नमस्कार आदरणीय श्रोता मित्र, ख्रिस्टी रेडियो कार्यक्रम प्रेमको सन्देशबाट म पास्टर राजन न्यौपाने कार्यक्रममा तपाईँहरूलाई हार्दिक स्वागत गर्दै ख्रिस्टीय अभिवादन, जय मसीह। प्रिय श्रोता मित्र, सदाझैँ कार्यक्रममा हामी बाइबलबाट हेर्नेछौँ। आजको बाइबल सन्देशमा हामी बाइबलकै बारेमा हेर्नेछौँ। बाइबलको सत्यता यो परमेश्वरको वचन हो भनेर हेर्नेछौँ। पवित्र धर्मशास्त्र बाइबल परमेश्वरको प्रेरणाबाट लेखिएको हो। यसमा भएको खण्ड दोस्रो तिमोथी 3:16 हामीले हेर्यौँ भने त्यहाँ यसरी लेखिएको छ, सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, भर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ। हो श्रोता मित्र, यो पवित्र शास्त्र बाइबल परमेश्वरको प्रेरणाबाट भएको हो। यो शास्त्रलाई 40 व्यक्तिहरूले 1600 अवधिमा 3 महादेशमा 3 भाषामा लेखिएको परमेश्वरको जीवित वचन हो। बाइबलको उद्देश्य एउटै छ। यसमा भनिएको एउटै कुरा छ कि परमेश्वरले मानिस बनाउनुभयो तर मानिस पापी भयो र पापको ज्याला मृत्यु भएको कारणले परमेश्वरको सित्तैको वरदान ख्रिस्ट येशूमा अनन्त जीवनको रहस्य मानिसहरूलाई दिएर तिनीहरूको पापबाट बचाउनु हुने कुरा बाइबलमा उल्लेख छ। परमेश्वरको वचन, जसलाई ग्रिक भाषाबाट लोगास भनिन्छ, यो के हो? वचन कहाँबाट आयो? वचनले के गर्छ? साँच्चै श्रोता मित्र, यीभन्दा बढी अलमल पार्ने कुनै प्रश्न मानिससँग छ भन्ने म विश्वास गर्दिनँ। श्रोता मित्र, यदि हामी यस संसारमा आफ्नो बाटो पत्ता लगाउन गइरहेका छौँ भने हामीले परमेश्वरलाई नै पहिलो केन्द्रबिन्दु बनाउनुपर्छ। यदि तपाईँले बाइबलमाथि विश्वास नगर्नु चाहिँ सत्यतालाई पन्छ्याउनु जस्तै हो। हो श्रोता मित्र, परमेश्वरलाई भेट्ने एउटा मार्ग माध्यम बाइबल नै हो। बाइबलबाट हामी जीवित र सत्य परमेश्वरलाई भेट्न सक्छौँ। अनि साँच्चै भन्ने हो भने परमेश्वरको जीवित वचनलाई जीवनमा धारण गर्नु चाहिँ सबभन्दा बुद्धिमानी हुन्छ। परमेश्वरको वचन बाइबलमा विश्वास गर्नुले एउटा मानिसको जीवनमा ठुलो परिवर्तन हुन्छ र तपाईँको जीवनमा एउटा सकारात्मक ढोका उगारिनेछ। तपाईँको जीवनमा सत्यताको मार्गको ढोका उगारिनेछ। हो श्रोता मित्र, परमेश्वरको वचन जसले पापी मानिसहरूको जीवनलाई धार्मिकताको बीजारोपण गर्दछ। तपाईँले साधारण विश्वास परमेश्वरको वचन बाइबलमाथि राख्नाले तपाईँको अगाडि ज्ञान, बुद्धि, सूझबुझ, विचार वा बौद्धिकताको क्षेत्रमा तपाईँको बाटो तयार हुन्छ। बाइबलको केही सत्यतालाई हामी विज्ञानको दृष्टिकोणबाट पनि हेर्नेछौँ। आजभन्दा 400 अगाडि पृथ्वी गुरुत्वाकर्षण शक्तिद्वारा अडिएको कुरा एकजना वैज्ञानिक सर आइज्याक न्युटनले पत्ता लगाए र मानिसलाई थाहा भयो। तर श्रोता मित्र, बाइबलमा आजभन्दा 3500 अगाडि अयुबको पुस्तकमा लेखिएको थियो कि अयुब 26:7 शून्यतामा पृथ्वीलाई झुन्याउनुहुन्छ। श्रोता मित्र, बाइबलमा अगाडि नै पृथ्वी शून्यतामा अडिएको कुरालाई उल्लेख गरिएको छ। यी कुरालाई 400 अगाडि सर आइज्याक न्युटनले प्रमाणित गरिदिए। पृथ्वी गोलो छ भन्ने कुरामा पनि कोलम्बसले 400 अगाडि पत्ता लगाए। तर यस कुरा 2400 अगाडि यसैयाको पुस्तक यसैया 40:22 उल्लेख छ, उहाँ पृथ्वीको परिधिभन्दा माथि हुनुहुन्छ। हो श्रोता मित्र, यी कुराले पनि हामी देख्दछौँ कि बाइबल परमेश्वरको जीवित वचन हो। यो सत्य वचन हो। यसले मानिसको जीवनलाई सत्यतामा परिवर्तन गर्दछ। हो श्रोता मित्र, बाइबलले यो परमेश्वरको वचन हो भनेर प्रमाणित गर्दछ। दोस्रो पत्रुस 1:21 यसरी लेखिएको छ, किनकि मानिसको इच्छाबाट कुनै पनि अगमबाडी आएन, तर पवित्र आत्माबाट प्रेरणा पाएर मानिसहरूले परमेश्वरको तर्फबाट बोलेका हुन्। परमेश्वरले पवित्र वचन मानिसहरूलाई दिन उहाँले 40 व्यक्तिहरूलाई प्रयोग गरेर 66 पुस्तक लेख्नुभयो, जसमा नयाँ करारमा 27 र पुरानो करारमा 39 पुस्तकहरू छन्। यो मानिसहरू 1600 अवधिमा 13 फरक देशमा बसेर 3 महादेश एसिया अफ्रिका युरोपमा बसेर 3 भाषामा हिब्रू ग्रिक र आरामिक भाषामा लेखे। ती व्यक्तिहरू केही व्यक्तिहरूले एकले अर्कालाई चिन्दैनथे, उनीहरूको पेसा पनि फरक फरक थिए। मोसा भन्ने व्यक्ति राजनैतिक अगुवा थिए, दाउद राजा र गोठाला थिए, येसु सिपाही जनरल थिए, नेहेमिया राजाको कामदार, सोलेमन राजा र पत्रुस माझी, लुका डाक्टर, पावल धर्मशास्त्रका अगुवा थिए। यसरी विभिन्न पृष्ठभूमिका व्यक्तिहरूले परमेश्वरको तर्फबाट लेखेको जीवित वचन बाइबल हो। हो श्रोता मित्र, धेरैजना व्यक्तिले लेखेको भए पनि 66 पुस्तकमा पाइने एकता यो हो कि उत्पत्तिको पुस्तकदेखि प्रकाशको पुस्तकसम्ममा यो पुस्तकको लेखक एउटै व्यक्ति भएको जस्तो देखिन्छ। एउटै तथ्यमा रहेको छ, बाइबलको मुख्य रहस्य छुटकारा र मुक्तिको कुरा उल्लेख छ। एउटै मुख्य पात्रको बारेमा देख्न सकिन्छ, उहाँ चाहिँ ख्रिस्ट येशू हुनुहुन्छ। र एउटै खराब चरित्रको व्यक्ति देखिन्छ, ऊ शैतान हो। पुरै बाइबलको एउटै साझा उद्देश्य परमेश्वरको महिमा गर्नु हो। यो विचार गर्नुहोस् कि सबै फरक व्यक्तिले लेखेको कुराहरू कसरी एउटै उद्देश्यको भयो, किनभने यो लेख्नलाई परमेश्वरले विभिन्न मानिसलाई प्रयोग गर्नुभए तापनि लेखक चाहिँ परमेश्वर हुनुहुन्थ्यो। हो श्रोता मित्र, बाइबल किन परमेश्वरको वचन हो भने यसमा भएका अगमवाणी पूरा भएका छन्। बाइबलमा 31,124 पदहरूमा 27% अगमवाणीहरूद्वारा लेखिएको छ। बाइबलमा भएका सम्पूर्ण अगमवाणी पूरा भएका छन् र येशू ख्रिस्टको बारेमा गरिएको अगमवाणी 500 पछिदेखि लिएर 1000 वर्ष अगाडि गरिएका सबै अगमवाणी पूरा भएका छन्। येशूको जीवन, मृत्यु र जन्म, पुनरुत्थानको बारेमा भएको 333 अगमवाणीहरू पूरा भएका छन्। यसैले श्रोता मित्र, तपाईँले थाहा पाउनुहुन्छ कि यो सत्य परमेश्वरको वचन हो। यो परमेश्वरको वचन हो कि यसमा मानिसहरूको जीवन परिवर्तन गर्ने शक्ति छ। बाइबलमा 1 थेसलोनिकी 2:13 यसरी भनिएको छ कि तिमीहरूले हामीबाट सुनेको वचन जो वास्तवमै परमेश्वरको वचन हो, सो तिमीहरूले मानिसको वचन जस्तो होइन तर परमेश्वरको वचन जस्तै ग्रहण गर्यो, जुन वचनले विश्वासीमा काम गर्दछ। हिब्रू 4:12 भन्छ, परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, कुनै पनि दुई धारे तरवार भन्दा धारिलो हुन्छ। हो श्रोता मित्र, त्यसले जीवन परिवर्तन गर्ने शक्ति छ। बाइबलमा हामी देख्दछौँ प्रेरित 9 पावलले परमेश्वरको वचनलाई विश्वास गरे र उनको जीवन परिवर्तन भए, परमेश्वरको महिमा गरे। यसै गरी उत्पत्ति 6 परमेश्वरको वचन अनुसार नुहले जहाज बनाए र परमेश्वरले नुह र उसको परिवारलाई जल प्रलयबाट बचाउनुभयो। यसरी नै परमेश्वरले भन्नुभए अनुसार अब्राहम नचिनेको ठाउँतिर गए र उनी धार्मिकताको पिता भए। उहाँको वचन यर्मिया 23:29 अनुसार आगो जस्तै र घन जस्तै छ, जसले चट्टानलाई चुर चुर पारे झैँ पार्नेछ। हो मित्र, तपाईँले परमेश्वरको वचनमा विश्वास गर्नुभयो भने यसले तपाईँको जीवनलाई परिवर्तन गर्दछ र यसमा जीवन बदल्ने शक्ति छ। हो श्रोता मित्र, योहन्ना 1:1-5 खण्डमा हामीले हेऱ्यौँ भने हामी देख्दछौँ कि आदिमा वचन हुनुहुन्थ्यो, वचन परमेश्वरसँग हुनुहुन्थ्यो अनि वचन नै परमेश्वर हुनुहुन्थ्यो। उहाँ आदिमा परमेश्वरसँग हुनुहुन्थ्यो, सबै थोक उहाँबाट हुन आए अनि हुन आएको कुनै पनि थोक उहाँ बेगर हुन आएन। उहाँमा जीवन थियो, त्यो जीवन मानिसहरूको ज्योति थियो। त्यो ज्योति अन्धकारमा चम्किन्छ र अन्धकार त्यसमाथि विजय भएको छैन। यी माथिका खण्डले हामीलाई 3 सत्यता दिँदछ। वचन नै परमेश्वर हुनुहुन्छ, वचन नभएको कुनै पनि समय थिएन, वचन अनन्त छ, हामीहरूमा आयु छ तर बाइबलको आयु छैन, किनकि वचन परमेश्वर हुनुहुन्छ। वचनलाई परमेश्वर भएको कुरा हामीलाई देखाउँदछ। वचन परमेश्वरको उपस्थितिमा उहाँसँग र उहाँको सामुन्ने थियो। परमेश्वर नै वचन हो भन्ने कुरा तपाईँले जान्नुपर्छ। अनि अर्को कुरा, वचन सृष्टिकर्ता हुनुहुन्छ, सबै थोक उहाँद्वारा सृजिएका हुन्। वचन नै सबै थोकको सृष्टिकर्ता हुनुहुन्छ, सबै थोक उहाँद्वारा नै सृजिएका छन्, कि उहाँ बाहेक अरू कसैद्वारा पनि बनाएको होइन। हो श्रोता मित्र, तब तपाईँले हामीलाई वचन नै सृष्टिकर्ता हुनुहुन्छ भन्ने धारणाको आधार स्तम्भ खडा गर्दछ, किनकि वचनद्वारा नै सबै कुरा सृष्टि भयो, वचनबाट नै सबै कुरा अस्तित्वमा आयो। हो श्रोता मित्र, वचन जो परमेश्वर हुनुहुन्छ, अर्को कुरा वचन सबै कुरा प्रकट गरिदिने हुनुहुन्छ। जीवन मानिसको ज्योति थियो, भनाइद्वारा स्थापित भएको समग्रमा मानवीयताको बारेमा विचार गर्ने शक्ति पनि ज्योति नै हो। उहाँमा नै वचन रूपी जीवन थियो, अन्धकार त्यसमाथि विजय हुन सकेन र त्यो हुन पनि सकेन। जसरी यहाँ एउटा प्रसङ्ग गुफा र सूर्यको बीचमा वार्तालाप भएछ, एक दिन सूर्यले गुफालाई आफू कहाँ आउने निम्ता दिएछ। गुफा सूर्य कहाँ जाँदा जताततै उज्यालो देखेछ र रमाएछ। त्यसै गरी गुफाले पनि सूर्यलाई आफ्नो मनको कुरा भनेछ, मेरोमा त अन्धकार नै अन्धकार छ। अनि त्यसपछि गुफाले पनि सूर्यलाई आफ्नोमा आउन निम्तो दिएछ र सूर्य जाँदा गुफाको सबै अन्धकार हराएछ। हो श्रोता मित्र, उज्यालो अँध्यारोमा गयो भने पनि उज्यालो हुन्छ, उज्यालो अन्धकारमा गयो भने पनि उज्यालो हुन्छ। त्यसैले अन्धकार उज्यालोमाथि विजय हुन सक्दैन। यसैले यहाँ प्रस्तुत वचनले हामीलाई सबै कुरा प्रकट गरिदिनेछ। हो श्रोता मित्र, यहाँ प्रस्तुत तिनवटा सत्य अनुसार परमेश्वर जीवित वचन हुनुहुन्छ, जसलाई लोगास भन्दछौँ। उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ स्वयं सृष्टिकर्ता हुनुहुन्छ र उहाँले सबै कुरा प्रकट गरिदिने हुनुहुन्छ। उहाँमा कुनै पनि कुरा लुकेर रहन सक्दैन, उहाँ सबै कुराको स्रोत हुनुहुन्छ। वचन जो परमेश्वरसँग थियो, त्यही वचन आज हाम्रो माझमा प्रकट भएको छ, जसले मानिसको जीवनलाई परिवर्तन गर्ने शक्ति छ। हो श्रोता मित्र, परमेश्वरको वचन बाइबलले पापीको जीवन परिवर्तन गरी बचाउन यो परमेश्वरमा विश्वास गर्नेहरूको लागि स्वादिष्टता प्रदान गर्दछ, दुःखमा परेकाहरूलाई प्रशस्तता प्रदान गर्दछ। हो श्रोता मित्र, तपाईँले बाइबलमा विश्वास गर्नुभयो भने तपाईँको जीवनको लक्ष्य प्राप्त गर्नुहुनेछ। तपाईँको बाटोको ज्योति भएर, तपाईँलाई पथ प्रदर्शक भएर यसले काम गर्दछ, तपाईँलाई अगुवाई गर्छ, तपाईँले बाटो सत्य र जीवन प्राप्त गर्नुहुनेछ। हो श्रोता मित्र, यदि तपाईँले बाइबलीय सत्यतालाई स्वीकार गर्दै यसलाई प्राप्त गर्ने खोजीमा हुनुहुन्छ भने यो सम्पूर्ण महत्त्वलाई स्वीकार गर्नुहोस् र तपाईँको जीवनको लक्ष्य प्राप्त गर्नुहुनेछ। हो श्रोता मित्र, बाइबलको सत्यतालाई स्वीकार गर्दै येशु ख्रिस्ट मेरो पापको ज्याला तिरी क्रुसमा मर्नुभएको कुरालाई स्वीकार गरी उहाँलाई आफ्नो उद्धारकर्ता भने स्वीकार गर्नुभयो भने तपाईँको अवस्था जस्तो सुकै भए तापनि तपाईँलाई बचाउन सहायता गर्न येशु ख्रिस्ट तयार हुनुहुन्छ। उहाँ तपाईँलाई आफ्नो प्रेमिलो सन्देश बाइबलबाट हामीलाई दिँदै संसारका दुखी पीर मर्कामा परेका अशान्तिमा परेका मानिसलाई बचाउनको लागि उहाँ बोलाउँदै हुनुहुन्छ। हे बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। हो श्रोता मित्र, तपाईँले अहिले नै उहाँलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्न चाहनुहुन्छ भने तपाईँले मसँग यसरी यो प्रार्थना गर्नुहोस्, किनकि बाइबल सत्य परमेश्वरको वचन हो र बाइबलमा उल्लेख गरिएको परमेश्वरको पुत्र प्रभु येशु ख्रिस्टको बारेमा उहाँलाई तपाईँले स्वीकार गर्नुभयो भने यी सबै कुराबाट तपाईँलाई छुटकारा दिनुहुन्छ र तपाईँलाई आफैसँग उहाँले स्वर्गमा राख्नुहुनेछ। प्रिय श्रोता मित्र, तपाईँले मसँग यो प्रार्थनालाई यसरी दोहोऱ्याउनुहोस्। परमेश्वर पिता, म एउटा पापी मानिस हुँ, म आफूले आफैलाई बचाउन सक्दिनँ। प्रभु, तपाईँ मेरो पापको लागि मर्नुभएको कुरा म स्वीकार गर्दछु। बाइबलमा बताए अनुसार तपाईँले सम्पूर्ण पापी मानिसको पापको ज्याला तिर्न क्रुसमा रगत बगाउनुभयो। त्यही रगतले मेरो पाप क्षमा गर्दै मलाई बचाउनुहोस् भनी यो प्रार्थना येशूको नाममा माग्दछु, आमेन। ओ श्रोता मित्र, तपाईँले यसरी अहिले नै यो प्रार्थना गर्नुभएको छ भने साँच्चै परमेश्वर तपाईँको मार्गनिर्देशक भएर, तपाईँको अगुवा भएर, तपाईँ घोर अन्धकारमा हिँड्नु परे तापनि तपाईँलाई जीवन दिएर तपाईँलाई सत्यताको बाटोमा परमेश्वरले सदा सर्वदा अगुवाई गर्नुहुनेछ। तपाईँलाई समस्या पर्दा तपाईँले परमेश्वरलाई पुकार्नुहोस्, उहाँले तपाईँलाई आशिष दिएर आफूसँग राख्नुहुनेछ र तपाईँलाई आफ्नो सन्तान बनाउनुहुनेछ। साँच्चै श्रोता मित्र, परमेश्वर महान र जीवित वचनलाई यदि तपाईँले अहिले नै विश्वास गर्नुभएको छ भने परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई प्रशस्ततामा आशिष दिएर सदा सर्वदा अगुवाई गर्नुहुनेछ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्।
0: श्रोता मित्र, अहिले तपाईँ भर्खरै सुन्नुभयो ग्रेटर ग्रेस चर्चका पास्टर राजन न्यौपानेज्यूले दिनुभएको बाइबली सन्देश। यो आत्मिक कार्यक्रम प्रेमको सन्देश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सम्बन्धी तपाईँको कुनै सल्लाह, सुझाव, प्रतिक्रियाहरू र प्रश्नहरू भएमा हामीलाई भन्नुहोस्, हामी तपाईँबाट सुन्न चाहन्छौँ। श्रोता मित्र, यदि तपाईँ प्रभु येशू ख्रीष्टको बारेमा अझ धेरै जान्न चाहनुहुन्छ भने तपाईँको उत्साहको लागि नयाँ करार बाइबल हामी तपाईँलाई तपाईँको ठेगानामा पठाउनेछौँ। साथै निशुल्क बाइबल अध्ययन सामग्री पनि हामी तपाईँलाई उपलब्ध गराउनेछौँ। तर पत्र पठाउँदा तपाईँको स्पष्ट ठेगाना लेखी पठाउनुहोला। पत्रसारको लागि हाम्रो ठेगाना रेडियो कार्यक्रम प्रेमको सन्देश, पोस्ट बक्स नम्बर 97-49, काठमाडौँ नेपाल। टेलिफोन नम्बर 01-5156-138, 01-5156-138 र मोबाइल नम्बर रहेको छ 98-5-10-53-33-8, 98-5-10-53-33-8, 98-60-19-00-25, 98-60-19-00-25। हाम्रो इमेल ठेगाना रहेको छ ggfnepal@hotmail.com, ggfnepal@hotmail.com। हवस्त श्रोता मित्र, आजलाई कार्यक्रम प्रेमको सन्देश यति नै। हामी फेरि आगामी हप्ता मङ्गलबार बिहान 9 बजेको समाचार पछि पुनः भेट हुनेछौँ। तबसम्मका लागि कार्यक्रम प्रेमको सन्देशबाट आदरणीय पास्टर राजन न्यौपानेज्यू र म कार्यक्रम प्रस्तुत पास्टर रूपव बिदा हुन चाहन्छौँ। तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह। नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठूलो आवश्यकता हो।
2: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै पनि सामग्री सेयर नगर्नुहोस्। जात, धर्म, भाषा र समुदायका नाममा घृणा फैलाउने अभिव्यक्ति र उत्तेजक टिप्पणीबाट टाढा रहनुहोस्। याद राखौँ, सामाजिक सञ्जालमा गरिएको एउटा गैर जिम्मेवार पोस्टले समाजमा ठूलो तनाव सिर्जना गर्न सक्छ भने एउटा जिम्मेवार व्यवहारले शान्ति कायम राख्न महत्त्वपूर्ण योगदान दिन सक्छ।
1: कुनै विवाद वा समस्या देखिएमा सम्बन्धित निकाय, स्थानीय प्रशासन वा समुदायका अगुवासँग समन्वय गरी शान्तिपूर्ण संवादबाट समाधान खोजौँ।
2: सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको अनुरोध।
3: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुनाउँछौ नेपाली चलचित्र कोसेलीबाट नारायण गोपालको स्वर, तुलसी घिमिरेको रचना अनि सङ्गीत हो रञ्जित गजमेरको।

चलचित्रका गीत सुनाउने क्रममा अब सुनाउँछौ चलचित्र तिलहरीबाट आशा भोसलेको स्वर, जीवन अधिकारीको रचना अनि संगीत पनि जीवन अधिकारीकै। यसपछि यहाँहरूले ठिक 10 बजे बिहान समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन 2081-82 पेश गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रस्तुत गर्नुभएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। यस्तै राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजन विधायन समितिको बैठक बस्दैछ। वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। वर्षाका कारण ललितपुरको कान्ति लोकपथ सड़क खण्डमा आज बिहान पहिरो जाँदा सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। काठमाडौँको सीतापाइला धारके सड़क खण्डमा पनि पहिरो जाँदा सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध छ। इलामको मेची राजमार्ग अन्तर्गत राजदुवाली खण्ड पनि अवरुद्ध छ भने भोजपुरको मध्य पहाड़ी लोकमार्ग बाढ़ीका कारण एकतर्फी रूपमा सुचारू रहेको नेपाल प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्गको भोटेकोसी 4 किलो र भोटेकोसी 2 कोदारीमा पनि पहिरो जाँदा सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। लगातारको अविरल वर्षाका कारण मुगुको गमगढी नाक्से लाग्ना सड़क अन्तर्गत दुम्सदेखि गमगढीसम्मका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सड़कमा हिलो र माटो जम्दा सड़क अवरुद्ध भएको छ। सड़क अवरुद्ध भएपछि सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ भने स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ। सड़क अवरुद्ध हुँदा गमगढीबाट मुगुम कारमारोङको छायलसम्म सवारीका साधन प्रयोग गरी त्यहाँबाट सदरमुकाम आउने यात्रुहरू पैदल यात्रा गर्न बाध्य भएका छन्। ठाउँ ठाउँमा सड़कमा पहिरो र बाक्लो हिलो जमेकाले आवत जावत निकै जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन्। काली गण्डकी करिडोर अन्तर्गत म्याङ्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सड़क पहिरोले अवरुद्ध भएको छ। रघुगङ्गा गाउँपालिका 2 बैसेरीमा हिजो सड़कमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो। बाजुराको बढीमालिका नगरपालिका 7 ढम्कनेमा जंगली विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर रहेको छ। ढम्कनेका 51 रामे थापाको मृत्यु भएको हो भने उहाँकी श्रीमती नामसरी थापाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश शाहीले जानकारी दिनुभयो। दुवैजनाले हिजो साँझ जंगलबाट ल्याएको विषालु च्याउ खाएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि दुवैजनालाई राति नै उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याइएकामा उपचारका क्रममा हिजो राति नै अस्पतालले रामे थापालाई मृत घोषणा गरेको थियो। उहाँकी श्रीमती नामसरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा कुनै सुधार आउन नसकेको र अवस्था अझै चिन्ताजनक रहेको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
1: जाने मम्मी चाइना जाने दुबै जना फेसबुक र भाइबरमा 0 अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
2: तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ। अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
1: हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
2: किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। सरकारले करिब 25 राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले उक्त नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको हो। उक्त नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो सर्वसुलभ पहुँचयोग्य सुरक्षित हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिइएको जनाएको छ। मन्त्रालयका अनुसार नयाँ नीतिले सड़क रेल जलमार्ग र हवाई यातायात बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। गण्डकी प्रदेशमा प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले अब कानूनी मान्यता पाएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई हिजो प्रमाणीकरण गर्नु भएपछि प्रदेशभर औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सरकारले गत आर्थिक वर्षमा 103 गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरेको छ। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेना मार्फत हवाई उद्धार गरेको हो। मन्त्रालयले यसका लागि हवाई उद्धार सम्बन्धी कार्यविधि 2077 समेत जारी गरेको छ। र अब अन्तर्राष्ट्रिय समाचार। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी ठहरिएका दुईजनालाई हिजो मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ। जासुसीको आरोपमा इरानमा पछिल्लो समय मृत्युदण्डका घटना बढ़िरहेका छन्। इरानको न्यायपालिका सम्बन्धी संचार माध्यम मिजानका अनुसार उमीद बेहजाद र पौरिया सफवतलाई इजरायली गुप्तचर निकाय मुसादका एजेन्टलाई संवेदनशील सैन्य तथा सुरक्षा स्थलहरूको विवरण उपलब्ध गराएको आरोपमा फाँसी दिइएको हो। उनीहरूलाई जासुसी र जियोनिस्ट शासनसँग सहकार्य गरेको अभियोगमा दोषी ठहर गरिएको मिजानले जनाएको छ। तर उनीहरूलाई कहिले पक्राउ गरिएको थियो र मुद्दाको प्रक्रिया कहिले सुरु भयो भन्ने विवरण सार्वजनिक गरिएको छैन। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

0: नमस्कार नमस्कार नमस्कार। म्युजिक मञ्च कार्यक्रम हामीहरूलाई हार्दिक स्वागत एवं आत्मीय अभिवादन गर्न चाहन्छौ। प्राविधिक मित्र हुनुहुन्छ मोहम्मद असलम अनि दिवाकर शर्माको तर्फबाट। प्रेमित्र आज फेरि पनि यो मंगलबारको समयमा हामीहरू माझमा आइपुगेका छौं गीत संगीतको माध्यमबाट। हजुर, आज पनि हामीले एकजना यस्तो व्यक्तित्वलाई आएका छौं कि जो लामो समयदेखि नेपाली गीत संगीतमा आबद्ध हुनुहुन्छ। उहाँ हुनुहुन्छ राम धिमाल, वरिष्ठ गायक तथा संगीतकार। हजुर, उहाँको थोरै म परिचय दिन चाहन्छु। 2028 साल असोज 10 गते थापा डाँगी ओर्लाबारी मोरङमा उहाँको जन्म भएको थियो। माता नौली माया र पिता नुनीलाल धिमालबाट बालिकादेखि नै उहाँ गीत संगीतमा आबद्ध हुनुहुन्थ्यो। सानैदेखि गाउन थाल्नु भएको थियो र भनौं 2039 सालमा उहाँ काठमाडौँ आउनुभयो र शारदा छेत्रीसँग शास्त्रीय संगीत सिक्न थाल्नुभयो। लगभग 8 वर्षसम्म उहाँले शास्त्रीय संगीत सिक्नु भएको छ र संगीतमा प्रभाकर पनि गर्नुभएको छ। 2039 सालमा आफ्नै भाषा धिमालमा उहाँले पहिलो गीत रेकर्ड गर्नुभयो, जसमा भुवानी धिमालको यसमा संकलन रहेको थियो। 2052 सालमा पहिलो गीत रेकर्ड गर्दाखेरि रमाइलो भेटघाट भन्ने गीत उहाँले गर्नुभयो। त्यसपछि लोकगीत पनि उहाँले गाउनुभयो। लगभग लोकगीत आधुनिक र संगीत दिनुभएका 60-70 वटा उहाँका गीतहरू छन् र उहाँले रीता केसीको एउटा एकल एल्बममा पनि संगीत दिनुभएको छ। उहाँ विशेष गरी भनौं हाल पनि एउटा विद्यालयमा संगीतको शिक्षक पनि हुनुहुन्छ र आफ्नै घरमा पनि शास्त्रीय संगीत उहाँले सिकाउँदै आउनुभएको छ। लामो समयदेखि संगीतमा आबद्ध हुनुहुन्छ। विभिन्न संघ संस्थाबाट पुरस्कार सम्मान पनि प्राप्त गरिसक्नु भएको छ। तिनी व्यक्तित्वलाई हामीले म्युजिक मन्त्र कार्यक्रममा निम्ताएका छौं र आज उहाँसँग 11 बजीसम्म कुराकानी गर्न चाहन्छौ। राम धिमालज्यू, यहाँलाई हाम्रो कार्यक्रम म्युजिक मन्त्रमा स्वागत छ।
1: धन्यवाद सर।
0: आराम कसरी हुनुहुन्छ?
1: एकदम आराम सर।
0: अब यस्तो यो

0: एडजस्टमेन्ट पाएको थिएँ झन्डै एक प्लेट जति हो त्यहाँनिरबाट चाहिँ अब तैँले गीत गाउनुपर्छ अर्को शुक्रबार चाहिँ तैँले गीत गाएर आउनुपर्छ गीत संगीत गर्नुपर्छ राम्रो हुन्छ भन्ने खालको कुरा अनुभव थियो र मैले घरमा गएर फेरि अनि यसो दाइहरूसँग सल्लाह गरेर यस्तो यस्तो भयो आज भनेर भन्दाखेरि त्यसो भने के गाउने त मैले त्यतिखेर त अब गीत संगीत त्यति खासै अब थाहा हुँदैन थियो रेडियो बजिँदै थियो त्यस पछाडि चाहिँ अब के गाउने त भन्दाखेरि त्यो गीतहरू नेपाली गीतहरू पनि त्यति खासै नसुन्ने भएकोले नबजेकोले गर्दाखेरि सायद होला त्यस पछाडि त्यसो भने आफ्नै गीत गाइदिनु त आफ्नै भाषा मातृभाषा गीत गाइदिउ भन्नुभयो त्यसरी अनि अर्को शुक्रबार चाहिँ मैले आफ्नो भाषा चाहिँ जुन अहिले चलेको प्रचलित हाम्रो सर्वसाय छ त्यो गीत चाहिँ मैले सुनाइदिएँ गुड अहिले चाहिँ राम्रो गर्यो अब चाहिँ राम्रो हो ठिक छ हो यसरी गर्नुपर्छ भन्नुभएको थियो सरले त्यस पछाडिबाट चाहिँ मैले संगीत चाहिँ गीत चाहिँ रेडियोमा जे होस् सुन्न थालेको
1: लाग्यो भनेदेखि तपाईँको सुनाएको तपाईँको त्यो मलाई धिमल भाषाको गीत तपाईँले गाउनु भन्ने कुरा गर्नुभयो सुन्न मलाई पनि मन लाग्यो जस्तो भयो सुन्न सकिन्छ थोरै
0: सकिन्छ सत्य धातिङ लोका धर्म राजा सत्य धातिङ लोका धर्म राजा लक्ष्मीको चान्दुङकेलाई सत्य मलाका लक्ष्मीको चान्दुङकेलाई सत्य मलाका सर्व सायो सायो सायो सायो यो तरिकाले
1: भनेको अर्थ के थियो
0: यो अर्थ चाहिँ एउटा असारमा एउटा कस्तो हुन्छ भने त्यो बेलाको यो भनौँ न असार त त्यो बेलाको हाम्रो हिमालयको त खेती गर्ने समय हो नि त खेती गर्ने समयमा चाहिँ कस्तो हुन्छ भने दुई गते होइन असार दुई गते हाम्रो सकियो यो मेला वैशाख दुई गतेदेखि लिएर असार दुई गतेसम्म हाम्रो हरेक गाउँमा मेला लाग्छ त्यो चाहिँ किन लाग्छ भन्दाखेरि रोपाई त्यो खरडीहरूलाई चाहिँ खरडी चाहिँ धेरै लाग्छ नि त पानी परोस् भनेर चाहिँ भगवान्लाई चाहिँ प्रार्थना गरेर पानी परोस् भने पानी पर्छ पनि हो त्यो मेलामा पानी पर्छ नि हो त्यस्तो सेटानी खनजोत गरेर धान रोप्ने
1: हो
0: यस्तो खालको चाहिँ
1: बेसी रोपाईको कुराकानी आउँछ सारा गीतका कुराकानी आउँछ त्यो धिमाल समुदायमा तपाईँले जस्तो रोपाईको कुरा गर्ने गर्नु कति राम्रो प्रसङ्ग उठाउनु भयो तपाईँले यो असारेको भाकालाई लिएर रोपाई गर्ने चलन थियो कि थिएन
0: त्यतिखेर चाहिँ धिमालो भाषामा चाहिँ असारे गीतमा त्यस्तो खास
1: छैन
0: जुन हाम्रो च्याब्रुङ बजाउँछ च्याब्रुङ भन्दा ढोल हुन्छ हो त्यो ढोलको ताललाई चाहिँ ढोल बजाउने र उस्तो ढोलको कम्पिटिसन गराउने त्यो बजार मेला लागेपछि कम्पिटिसन छ र विभिन्न गाउँबाट आउने चेलीबेटीहरूलाई आउने खुवाउने त्यस्तो एउटा ठुलो त्यो पूजा आजा हुन्छ त्यो पूजा आजा भइसकेपछि अनि फेरि अनि त्यसरी नै गाउँदै गाउँदै गाउँदै घर आउने
1: पक्कै पनि हामीसँग धेरै संस्कृति हामीसँग धेरै परम्परा छ होइन धेरै हामीसँग भाकाहरू छन् धेरै हामीसँग धेरै कुराहरू छन् भनौँ न हामी नेपालीभित्र जुन किसिमको जात जाति जुन किसिमको हामीसँग सम्प्रदाय छ जुन किसिम हामीसँग भित्रका हामी बसोबास गर्छौं यही त छ नेपाली मुख्य रूपमा हामीले चिन्ने हाम्रो पहिचान भनेकै कमसे कम आफ्नो किसिमको संस्कृति आफ्नो किसिमको कल्चरलाई हामीले सकेसम्म यसलाई ल्याउन सकेदेखि त्यो संस्कृतिलाई भुल्न नभुलिकन त्यसलाई बचाउन सकेदेखि नि हामी कमसे कम नेपाली हौ भन्ने कुरो एउटा रहन्छ पनि तपाईँले साह्रै राम्रो एउटा बताइदिनु भयो हामीलाई र तपाईँ एउटा परिवार आउनुभयो जुन किसिम कोही पनि संगीतमा नलागेको तपाईँ आफै संगीतमा आउनुभयो लगभग करिब करिब भन्दाखेरि अहिले हेर्दाखेरि 30-35 वर्ष भइसक्यो तपाईँ संगीतमा आबद्ध हुनुभएको है भइसक्यो अहिले सम्झिँदाखेरि के लाग्छ यति यो बेलासम्म आइपुग्दाखेरि मैले संगीतमा ठिकै गरेछु गर्न बाँकी थियो अझै केही गर्थे कि भन्ने कहिले काहीँ मनमा अथवा नलाइकन केही गराए हुन्थ्यो भन्ने कुरो मनमा आउँछ कि आउँदैन
0: कहिले काहीँ आउँछ सर जस्तै त्यस्तरी कहिले काहीँ आउँछ तर पनि ठिकै लाग्छ अलिकति संगीतमा चाहिँ अब धेरै गर्दाखेरि अलिकति त्यही कुरा आउँछ दामकै कुरा आउँछ दाम कमाउन नसक्दाखेरि त्यसले अलिकति अर्कै व्यवसाय गरे भए पनि हुन्थ्यो जस्तो लागेर भने पैसाकै लाग्यो भने तर त्यो पैसै ठुलो होइन रहेछ यो संगीत कला भनेको त धेरै उच्चकोटीकै कला हो
1: सन्तुष्टिको
0: लागि मलाई सन्तुष्टि नै लाग्छ
1: काठमाडौँमा
0: बसेर जेवस परिवार पाएर फ्ल्याटमा बसेर यसो पढाउन सकिएछ बस्न सकिएछ यसैले जेवस अहिलेसम्म टिकेकै यसैले नै हो संगीतले नै हो
1: पक्कै पनि एकदम राम्रो कुरा गर्नु सबै कुरो अर्थको रूपमा हामी सबै हेर्यौँ भनेदेखि केही पनि हुँदैन होइन पैसा पनि अलि व्यावसायिकता बढी भएको छ भन्छन् मान्छेले कहिले काहीँ प्रेसर पनि पर्छ ग्यारे होइन व्यावसायिकता बढी भएको छ संगीतमा मान्छेले गाउँदाखेरि धेरै कतिले अरू रूपमा लिए पनि भन्ने चर्चा गर्छन् कहिले।

0: नै होइन, त्यो पनि सुन्छौं हामी. तर विशेष गरी अहिले जुन किसिमको साधना, जुन किसिमको तपाईँले गर्नु भएको छ, त्यसको पनि कमी मान्छेहरूमा दिनानुदिन घट्दै आइरहेछ भन्ने महसुस पनि गर्छौं. तर शास्त्रीय संगीतमा, शास्त्रीय प्रभाकर पनि गरिसक्नु भएको छ. अहिले के लाग्छ, अहिलेको पुस्ताले यी कुराहरूलाई बिर्सिँदै गएको हो त
1: सर? यसमा चाहिँ बिर्सेको त त्यस्तो चाहिँ छैन, र पनि अलिकति जुन दिनुपर्ने चिजहरू चाहिँ अलिक कमै छ सर यसमा चाहिँ अलिकति, किनभने गर्नुपर्ने कुराहरू अहिले अहिलेको जमा एआई भन्छन् के भन्छन् होइन, त्यसले गर्दाखेरि नै अब कुनै पनि गीतहरू गाउनु परिहाल्यो भने पनि अब रियाज नगरिकन, प्र्याक्टिस नगरिकन गाउने चलन छ नि अहिले जुन छ. अब त्यसलाई अब मिलाइदे है भन्ने खालको त्यस्तो कुरा हुन्छ नि, अटो हालिदिनुहोस् है भन्ने खालको त्यस्तो कुरा हुन्छ नि त. त्यो भनेको त साधन नभएको जस्तो लाग्छ मलाई कहिले काहीँ. तर अब ठेक्नु परेको छ होइन, जसले जे गरे पनि तर सिक्न चाहिँ पर्छ, केही न केही त सिक्नु.
0: अहिले पुस्ता त मैले हेर्नु भएको छ, सायद अहिलेका पुस्ता तपाईँले संगीत पनि शिक्षा दिनुभएको छ क्या होइन, तपाईँका चेला चेलीहरू पनि कमसेकम राम्रै गर्दै गइरहेका पनि होला नि, गर्छन् पनि भविष्यमा हेर्दैछौँ. अब अहिले के लाग्छ, अहिलेको मतलब हुटहुटी, पहिला सिक्दाखेरि सिकेर लामो समय सिक्नु शास्त्रीय संगीतमा, यसलाई मैले के गर्नुपर्छ भन्ने कुरो भित्रदेखि आउँथ्यो, र अहिले हेर्दाखेरि क्षणभर मान्छेहरू 6 महिना 3 महिनामा गायक बन्नको लागि, गाउनको लागि, कमसेकम गीत मात्रै सिक्न पाए, गाउनको लागि मात्रै हुन्छ भन्ने किसिमको त्यो हुटहुटी लिएर आउँछन् सिक्नलाई. यसले के राख्छ, यसले के अर्थ दिन्छ?
1: यसमा चाहिँ लामो समयसम्म जाँदैन सर,
0: जाँदैन.
1: यसमा चाहिँ अब कसै नै अब जुन शास्त्रीय संगीतको बेस र अब सुगम संगीतको बेस बेग्लै हुन्छ, हुन त गाउनलाई त सुगम संगीतलाई गाउनलाई नै शास्त्रीय संगीत सिक्ने हो, तर अब कम्तीमा पनि अहिलेका नयाँ विद्यार्थीहरूले शास्त्रीय संगीत चाहिँ अलिकति 2-4 वर्ष चाहिँ अँगालेर रियाज गर्नुभयो भने, सिक्नुभयो भने अलिक राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई होइन. तर अहिलेकोहरू चाहिँ छिटो, अब अहिलेको चलन अब मान्छेलाई हिट हुनु परेको छ, छिटो अब आज एउटा गीत गाएर हिट हुन्छ, अब बिजुल सिजुल गर्छु छिटै भन्ने खालको त्यो हुन्छ नि, हुटहुटी हुन्छ. त्यसले गर्दाखेरि चाहिँ अलिकति सिकाइमा अलिक कम हुन्छ. गाउनु सबैले गाउनै पर्ने हो, गाउनै पर्छ, गाउनकै लागि सिक्ने हो. तर पनि कतिले चाहिँ अब यति भए पुग्छ भन्ने खाले, यति सिके पुगिहाल्छ नि भन्ने खालको विद्यार्थीहरू कति आउँछन्, त्यस्तो मौका पनि त्यस्तो आउँछ होइन. निरन्तरता नदिने, कहिले आउने कहिले नआउने होइन, त्यस्तो हुँदो रहेछ. अब त्यो आफ्नो आफ्नै समस्या पनि हुन सक्छ त्यो पनि.
0: त्यस्तोमा तपाईँको भनाइ के रहन्छ, तपाईँको उनीहरूले त्यो किसिमको कुरा गर्दा, त्यो किसिमको व्यवहारहरू देखाउँदाखेरि तपाईँले भन्ने के कुरा आउँछ?
1: त्यसमा चाहिँ मैले अलिक निरन्तर दिँदाखेरि राम्रो हुन्थ्यो, तर अब यो अब कि त अब लाग्दै नलाग्नु होइन, संगीतमा लाग्दै नलाग्ने, कि त अब गरेपछि अब यसलाई निरन्तर यति वर्ष चाहिँ म यसलाई दिन्छु, टाइम दिन्छु, अनि त्यसपछि भएन भने चाहिँ विकल्प रोज्दाखेरि चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन. अब नत्र भने चाहिँ अब कहिले यता कहिले उता, अब संगीतलाई चाहिँ अब निरन्तरता
0: दिनै पर्छ. संगीत भन्ने कुरो एकै दिनमा आउने कुरा
1: होइन,
0: होइन, धेरै सिक्नुपर्छ. त्यो सिक्दा सिक्दै पनि महासागरै हो भन्छ संगीतलाई होइन,
1: संगीत
0: महासागरै हो त्यो. त्यसले गर्दाखेरि हामीले त्यो कुरालाई बुझ्नु पनि पर्छ सबैले. अब यो संगीत पनि दिनुहुन्छ, गाउनु पनि हुन्छ विशेष गरी होइन. अब अहिले हामी केही गीत पनि तपाईँसँग लिएर आएको छ, तपाईँ ल्याउनु भएको छ केही गीतहरू, हामी त्यो गीत पनि सुन्छौँ, कुराकानी अगाडि बढाउन जान्छौँ.
1: आज
0: पहिलो गीत कुन राखौँ?
1: पहिलो गीत हाम्रो यो मैले सुरुमा एउटा भिजुअल पनि गरेँ मैले त्यो गीतलाई, चाहिँ राम्रो पनि चल्यो. हाम्रो वरिष्ठ गीतकारज्यू हुनुहुन्छ वीरेन्द्र राई, उहाँको गीतलाई चाहिँ मैले आफै संगीत गरेको छु, गायक म आफै गरेको छु.
0: हो
1: त्यो गीतलाई चाहिँ बजाउँ कि जस्तो लाग्छ.
0: पक्कै पनि त्यो गीतलाई हामी सुन्न चाहन्छौँ. आज म्युजिक मन्त्र कार्यक्रममा आज हामीले गायक तथा संगीतकारलाई ल्याएका छौँ, राम धिमाल हुनुहुन्छ उहाँ. उहाँले भनौँ शास्त्रीय संगीत पनि सिक्नु भएको छ, संगीत पनि दिनुहुन्छ, गाउनु पनि हुन्छ. आज उहाँको जुन गीत छ यो कति टिप छ होइन, त्यो बोलको गीत रहेको छ, वीरेन्द्र राईको रचना गीतलाई हामी राख्न चाहन्छौँ. केही छन् तपाईँ कहीँ कतै नजानु होला, हामी म्युजिक मन्त्र कार्यक्रममा छौँ.

0: कति टिप्छौ ऋतुका फूल कति हुन्छौ माला, मिठो गीत थियो हामी सुनिरहेका छौं, नेपथ्यमा पनि सुनाइरहेका छौं हामीले गीत। हामी भर्खर यहाँ आज हाम्रो कार्यक्रममा वरिष्ठ गायक तथा संगीतकार हुनुहुन्छ राम देवान, उहाँसँग कुराकानी गरिरहेका छौं। मिठो गीत गाउनु भएको छ होइन, राम्रै लाग्छ, राम्रो गीत छ, ठिक छ। भनेपछि अब यो गीत केमा राख्नु भएको छ, आफ्नो च्यानल
1: नेपालले
0: गरेको छ?
1: गरेको छ
0: हजुर हजुर, पहिलेदेखि त्यो गर्नुहुन्थ्यो?
1: होइन, त्यो गीत चाहिँ मैले त्यो त्यसमा लगाइयो।
0: कति समय अगाडि राख्नुभएको
1: यो? यो 6-7 वर्ष अगाडि हो।
0: 6-7 वर्ष भइसक्यो, ठिक छ। भनेपछि अब यो गाउनुहुन्छ, संगीत दिनुहुन्छ होइन, संगीत पनि सिकाउनुहुन्छ, तर आफूलाई चाहिँ कमसेकम यो भन्दै हुन्थ्यो जस्तो लाग्छ, लाग्दैन कसैले? राम दिमाल भनेको गायक अथवा संगीतकार हो अथवा शास्त्रीय संगीतको एउटा भनौँ सिकाउने गुरु हो, के भन्दैछ जस्तो लाग्छ तपाईँलाई?
1: अब यसले त्यस्तो त हुन्छ नै, कसैले हुन्छ भइहाल्छ नि गायकलाई त होइन, गायकलाई त त्यस्तो त भइहाल्छ, नाम भन्दै हुन्छ भन्ने खालको त हुन्छ नै
0: होइन। यो चाहिँ यो आइडेन्टिटी मलाई चिनोस् जस्तो मान्छेले लाग्छ नि तपाईँले, तपाईँलाई केले चिनोस् जस्तो लाग्छ? गायकै भन्दै
1: त्यो त्यो त अब गायकबाटै चिनोस् भन्ने खालको लाग्छ मलाई, होइन
0: यति समयसम्म आइएको छ, अहिले पनि सङ्घर्ष गरिँदैछ नि त, गरिन्छ, यो के जस्तो लाग्छ? यो यो हाम्रो नेपाली संगीत यो उद्योगभित्र, नेपाली संगीतभित्र विशेष गरी विभिन्न थरीका मान्छेहरू छन्, विभिन्न थरीका कामहरू गरिरहेका पनि छन् होइन, फरक फरक थरीले काम गरिरहेका छन्, फरक छ। तर पनि यो अहिले गीत रेकर्डिङ कम भएको जस्तो महसुस भइरहेको छ है, एआई तपाईँले अघि कुरा उठाउनु भएको थियो नि त, यसले प्रभाव पार्ने किसिमका कुरा तपाईँले महसुस गर्नु भएको छ अहिले?
1: एकदम, यसले एआईले त धेरै प्रभाव पारेछ, प्रभाव पारेछ। यसमा चाहिँ अब कस्तो भने अरूभन्दा पनि गायकहरूलाई चाहिँ, गायक गायिकाहरूलाई, संगीतकारलाई त्यस्तो छ, गीतकारलाई चाहिँ ठिकै छ, गीतकारलाई त अब राम्रै छ, गीत गीतकारलाई के मजा छ भने गीत लेखो ठ्याक्कै एआईले यसरी बनाइदियो भनेपछि एआईले बनाइदिइहाल्छ बनाइदिइहाल्छ, त्यस्तो हुनै भएन, पैसा खर्च भएन, 2-3 हजारले बन्दो रहेछ मलाई लाग्छ यो त्यस्तो भयो। मलाई पनि एउटा संगीत गर्न चाहिँ आएको थियो, संगीतले एआईलाई चाहिँ दिएर चाहिँ यस्तो खालकै भनेर मलाई आएको छ। मैले चाहिँ यो कस्तो भने त्यो फिल नआउँदो रहेछ एआईमा चाहिँ, त्यो एकै खालको जस्तो, त्यसमा अब रङ रोगन चाहिँ अलिकति मजाले गर्न नपाइने खालको त्यस्तो खालको, त्यसको स्थायी मात्रै बन्दो रहेछ, अर्को अन्तरा चाहिँ नबन्दो रहेछ जस्तो लाग्यो,
0: उसले
1: माथि
0: मात्रै खालको गीत
1: त्यो नराम्रो चाहिँ होइन, तर अब त्यस्तोसँग जुझ्नै पर्छ,
0: जुझ्नै पर्छ। अहिले के देख्नु भएको छ यो माहौलमा, यो कुराहरू गर्दाखेरि कुरामा तपाईँका संगीतकारले भनौँ न गाउने गायक गायिकाहरूले यो विषयमा कुराकानी गर्दाखेरि उनीहरूको प्रतिक्रिया के पाउनु भएको छ?
1: कसैले राम्रै छ, राम्रै छ, त्यस्तो नराम्रो चाहिँ छैन भन्ने खालको कुरा गर्नुहुन्छ, ठिकै छ, यो त अब अहिलेको स्थितिमा अहिले जे छ त्यसलाई चाहिँ अँगाल्दै रहनुपर्छ भन्ने खालको।
0: अनि यही मात्रै सुन्ने, यही मात्रै गर्न थाल्यो भने त अरू तपाईँहरू जस्तो व्यक्ति त काम त भएन नि, फेरि
1: राम्रो काम चाहिँ भएन त्यो, अहिले स्टुडियोमा पनि त्यस्तै त भइरहेको छ नि त, अनि अहिले कतिपय स्टुडियोहरू बन्द हुने नै छ नि त होइन, एआईले गर्दाखेरि कामहरू मारेको छ नि त होइन, कुरा त्यस्तो पनि छ।
0: हजुर हजुर, त्यो फिल गर्नु भएको छ?
1: त्यो फिल गरेको छ मैले।
0: अच्छा अच्छा, के लाग्छ भनेदेखि जस्तो अहिले धेरै मिडियाहरू पनि छन् नि त, अहिले मिडिया धेरै छन्, अब यसमा रोजी छाने मान्छेले सुन्न पनि पाइरहेको छ होइन, विशेष गरी नेपाली गीत भन्छौँ हामी, नेपाली मूलधारका गीतहरू सुम सङ्गीत पनि कुराकानी गर्नुभयो, त्यो गीतको लागि अलिकता हामीले सोचे जस्तो मिडियाले सपोर्ट गर्ने कुराहरूमा अलिक कमै गर्छन् कि भन्ने कुराहरू आरोपहरू आइरहेको छ, तपाईँ कस्तो महसुस गर्नुभएको छ?
1: त्यो चाहिँ होला त्यस्तै जस्तो लाग्छ मलाई पनि होइन,
0: हजुर,
1: त्यो अब कसै आफ्नो परिचय भएकाहरू जति ल है भने भने बज्ने, अब परिचय छैन अब कसको गीत हो भन्ने खालको त्यो पनि हुँदो रहेछ, त्यस्तो हुन्छ, आफ्नो आफ्नो नजिक नजिकको मान्छेहरूको जति चाहिँ बज्ने, नजिकको मान्छे छैन भने नबज्ने, टाढाको नबज्ने, त्यो होस् एउटा भनौँ न एउटा ग्यादरिङमा एउटा टिम छ भने राम्रै बजिहाल्ने, टिम भन्दा बाहिरको छ भने नबज्ने खालको त्यस्तो त्यस्तो पनि हुन्छ जस्तो लाग्छ मलाई
0: लाग्छ,
1: त्यो चाहिँ अहिले चाहिँ त्यस्तो चाहिँ छैन होइन, बाहिर अब एफएमहरूतिर मैले गीत त दिएको छैन, बज्ने यी नै हो जति गएको छु मैले, यहाँ बज्ने रेडियो नेपालमा बज्ने हो, त्योभन्दा अगाडि त अब एफएमहरूतिर मैले त्यस्तो गीतहरू चाहिँ दिएको छैन अहिलेसम्म।
0: कति सालसम्म गर्नुभयो तपाईँ रेकर्डिङ रेडियो नेपालमा?
1: रेडियो नेपालमा मैले 52-53 गरेँ होला,
0: त्यस पछाडि
1: अध्ययनतिर लाग्यो सङ्गीत, एकरा अब शास्त्रीसँगै त्यही त म गे हजुरलाई भनिहालेँ नि
0: हो
1: अहिले एकरा लागेपछि अहिले गायनतिर चाहिँ अलिकति कम भयो अहिले अब चाहिँ भर्खर सुरु भयो जस्तो लाग्छ कि
0: हो त्यो सिक्नु त राम्रो हो त निरन्तरता दिनु सङ्गीत सिकेर कहिले सकिँदैन होइन
1: जति सिक्यो उति गहिराईतिर जाने शास्त्रीय संगीतमा चाहिँ त्यस्तो हुँदो रहेछ
0: हजुर
1: अलिकति सिकेर कहिले पनि नसकिनु
0: अनि तपाईँ शास्त्रीय संगीतको गायन पनि प्रस्तुत गर्नुहुन्छ
1: अहिलेसम्म मैले गराएको छैन सर
0: सिकाएँ चाहिँ
1: मैले सिकायो त्यस्तो यो त धेरै गाह्रो चिज हो यो शास्त्रीय संगीत गायन एकचोटि मैले उसमा किरातेश्वरमा चाहिँ गराएको थिएँ
0: गर्नुभएको थियो
1: धेरै अगाडि हो त्यतै थर्ड इयरसम्म चाहिँ गराएको थिएँ थर्ड इयर पढ्दाखेरि गरायो होला
0: क्यान्तरता दिए हुन्थ्यो तपाईँले
1: अब चाहिँ गर्नु धेरै समय लाग्ने रहेछ सर यसमा चाहिँ शास्त्रीय संगीत त्यत्तिकै गाउँछु भनेर नहुँदो रहेछ सुगम संगीत जस्तो होइन शास्त्रीय संगीत यसलाई चाहिँ अलिकति
0: बढी शास्त्रीय संगीतमा समय बिताइयो तर लाग्ने चाहना मुहो भने चाहिँ तपाईँ यतापट्टि संगीतमा पर्यो होइन
1: हजुर
0: त्यसले गर्दा त्यस्तो भइरहेछ अब तपाईँले

0: सकिन्थ्यो, सक्ने नसक्ने भए सकिन्छ, तर एउटा कुरो हुन्छ नि त अब यो व्यावहारिक कुराहरूलाई पनि गर्दाखेरि काठमाडौँको स्ट्रगल कस्तो कति हुन्छ भन्ने कुरो पनि हुन्छ नि त। त्यो अब निरन्तर त अब यस्तो हुन्छ कस्तो भने अब बाल संगीत नै हुन्छ, बाल अधिकार सम्बन्धीहरू, बाल के अरे भनौँ न राम्रो कुराहरूलाई सिकाउने कुरो बच्चाहरूको लागि होइन, स्वदेशी गीत राष्ट्र
1: गीतहरू
0: संगीतहरू
1: सिकाउने
0: सरगमहरू चाहिँ हुन्छ सर। त्यो अब धेरै के अरे चाहिँ हेभी चाहिँ हुँदैन, अलि हल्का साधारण तरिकाको सरगमहरू सिकायो, अनि त्यस पछाडि बाल गीतहरूमा धेरै त बाल गीतहरू नै हुन्छ। अब त्यस्तै भएन भने अलिकति त्यस्तै उसिङ्गल नभएका गीतहरू, उसिङ्गल भयो उसिङ्गल शब्दहरू बच्चाहरूलाई पच्ने खालको शब्दहरू त्यस्तो खालको लोकगीतहरू
1: हो,
0: त्यस्तो खालको यो यस्तो गीतले यस्तो भन्छ भनेर गऱ्यो भने अलिक बच्चाहरूले पनि रमाएर पनि गाउँछन्, एक खालको रमाइलो हुन्छ सर,
1: रमाइलो हुन्छ। त्यो निरन्तर त्यो गर्नुपर्छ सधैँ,
0: अँ गर्नुपर्छ। यो हप्तामा अब एउटा स्कुलमा एक दिन जाने हो
1: ए भने कतिवटा स्कुल गर्नुहुन्छ?
0: मैले धेरै त नभनौँ अब के अब एउटाले त पुग्दैन
1: बस्नलाई,
0: त्यस्तै आठ दसवटा स्कुल,
1: आठ दसवटा स्कुलमा आउनुभएको ए भनेपछि हप्तामा एक दिन जानुहुन्छ?
0: हप्तामा एक दिन जाने हो
1: भनेपछि थुप्रै उत्पादन गर्नुहुँदो रहेछ, आठ दसवटा भनेको कमसे कम होइन, त्यो त राम्रै हो त,
0: ठिकै छ
1: होइन। ए भनेपछि उनीहरूलाई गएर सिकाउने अनि अरू पनि संगीतको कोही हुनुहुन्छ कि भोकलको लागि मात्रै हुन्छ अरू के हुन्छ?
0: त्यहाँनिर अब स्कुलले आफ्नो भनौँ न स्कुलले कति
1: बिहोर्न
0: सक्छ त्यही अनुसारको टिचरहरू राख्ने अवसर, कोही टिम भयो भने झन् बच्चाहरू झन् राम्रो हुन्छ, टिम छैन भने कि त भोकलको टिचर अनि रिदमको टिचरहरू हुन्छ, अब त्यति भयो भने पुग्छ।
1: ए उनीहरूलाई हप्तामा एक दिन सिकाउनु पर्यो, सिकाउँदाखेरि होइन भोलिपछि त्यो सिक्दै गएपछि तपाईँको राम्रो एउटा गाउन पनि सक्ने हुन्छ, राम्रो त्यो सङ्गीतलाई बुझ्ने पनि हुन्छ,
0: धेरै राम्रो राम्रो बच्चाहरू पाइन्छ सर। मैले त थुप्रो भयो मैले काम गरेको, जे 52-56-57 मैले गरेको, अब त्यो स्कुलमा स्कुलमा संगीत शिक्षक भएर काम
1: गरेको। अनि लेभल कतिको हुन्छ, क्लास वानदेखि सुरु हुन्छ कि अथवा त्यो
0: यो यस्तो हुन्छ सर, अब स्कुलको के छ अब सानोबाट लैजाने हो कि अब 1-2-3

0: तरिकाले नै गराइहाल्ने सक्नुहुन्छ उहाँहरूले।
1: ए अँ, भने त्यति सुनिसकेपछि आफूलाई थाहा हुन्छ नि त यो गर्न सक्नुहुन्छ सो रहेछ भन्ने थाहापछि त्यसपछि अगाडि बढिन्छ भने है। अहिले यो विशेष गरी कार्यक्रमहरू हुन्छ, बाल गीत प्रतियोगिता पनि हुन्थ्यो होइन, प्रायः गरी स्कुलहरू पनि गर्छन्, ठाउँ ठाउँमा गर्छन्। अब अहिले हेर्दाखेरि मतलब बिस बढे सानो बढे सानै उमेरदेखि चाहिँ कमसेकम गीत सङ्गीतमा रुचि बढ स्कुल स्कुलमा त्यो किसिमको अध्ययन राखिएको छ होइन। जस्तो अहिले हेर्दाखेरि त अब अहिले अरू पनि थपियो होला, जस्तो ओली गार्डन स्कुल कुराकानी गर्दाखेरि चाहिँ त्यहाँ एसएलसीको परीक्षा पनि सङ्गीतमा दिन पाइन्थ्यो भन्ने कुरा आयो, त्यो पनि छ त्यहाँ होइन। त्यसले गर्दा सङ्गीतलाई त्यति ठुलो महत्व पनि दिएको छ। ठिक छ, अब हामी फेरि एउटा गीतको लागि हामी सुन्न चाहन्छौ, अब कुन गीत राखौँ
0: हामी? अब एउटा गजल चाहिँ सुनौँ होला सर। यसमा चाहिँ गीत लेख्नु भएको छ भोला पौडेलज्यूले, संगीत मेरो आफ्नै छ, गायन पनि मेरो आफ्नै छ, स्वर पनि मेरो आफ्नै छ, म रम्दैछु
1: गजलै हो। ठिक छ, हामी त्यहाँ सुनाउँछौँ। रचना भोला पौडेल रहेको छ र स्वर र सङ्गीत हाम्रो

0: म रम्दैछु आज तिमी रमाउन औ यहाँ भर्खरै गीत सुन्यौ यसलाई भलापुरले रचना गर्नुभएको थियो रचना गरेको र संगीत र सुर चाहिँ हाम्रो रामधेमालज्यूले दिनुभएको थियो आज हामी म्युजिक मन्त्र कार्यक्रममा छौं आज हामीले गायक तथा संगीतकार रामधेमालज्यूसँग कुराकानी गरिरहेका छौं फेरि पनि तपाईँलाई स्वागत छ म्युजिक मन्त्र कार्यक्रममा
1: धन्यवाद
0: है अब गीतहरू यो निरन्तर रूपमा

0: गाइरहनु भएको छ, गरिरहनु भएको छ होइन। अब अहिले त विशेष गरी गीतहरू पहिला पहिला एल्बम निक्लिन्थ्यो होइन, एउटा तपाईँको त्यसमा आउँथे, गीतहरू आउँथे, संग्रहहरू आउँथे, गायकको एउटा छुट्टै, संगीतकारको पनि छुट्टै हुन्थ्यो, कहिले गीतकारको पनि छुट्टै हुन्थ्यो। तपाईँको समयमा तपाईँले कुनै त्यो निकाल्ने चाँजो पाँचो गर्नुभयो भयो नि त्यो बेलामा?
1: त्यो बेला एउटा कुरा चाहिँ अब आफूले गरेको कुराहरू चाहिँ अलिक त्यो महसुस हुन्छ। मैले धेरै लोक गीतहरू चाहिँ मैले निकालेँ, दुईटा तिनटा गीतहरू लोक निकालेँ,
0: निकाल्नु
1: त्यो त्यसमा चाहिँ लोकगीतहरू मात्रै छ त्यसमाहरूमा चाहिँ।
0: त्यसमा कतिवटा हुन्थ्यो एउटा गीत?
1: त्यसमा तिनटा,
0: तिनटा एउटा
1: एकातिर दुईटा, एउटा
0: दोरी स्टाइल,
1: दोरी स्टाइलको, दोरी स्टाइलको त्यो चाहिँ हो खास चाहिँ अब शास्त्रीय संगीतको मान्छेले अलिकति मजाले या आधुनिकै निकालेर हुन्थ्यो होइन, तर अब त्यो त्यतिखेर माहौल त्यस्तो थियो, त्यो भएर त्यस्तो भएको हो, खास त्यसो नराम्रो होइन।
0: ठिक छ, गर्नुपर्छ, सबैमा काम गर्नुपर्छ, सबै

0: एउटा गीतलाई एल्बम भन्दो रहेछ क्या र एउटा गीतलाई जति भएको खर्च गर्ने अनि त्यसलाई प्रमोसन गर्ने
1: हजुर
0: हो त्यस्तो चलन
1: भनेपछि त्यसको पनि निकाल्नु भिजुअल पनि गर्नु
0: भिजुअल छ त्यसको
1: भिजुअल गर्नुभयो आज हामीले अब सुन्ने भन्दा पनि अब कहिले काहीँ भनिन्छ गाउने मान्छेलाई साज बिनाको होइन बाजा बिनाको कमीसँग गाइदिनुहोस् भन्नु अप्ठ्यारो हुन्छ त्यो नभन्नु भन्दा रहेछन् भन्नु प्राय गरी तर तपाईँले उठाइहाल्नु भयो तपाईँले अब एउटा तपाईँको आफ्नो तपाईँ मान्छे धिमाल हुनुहुन्छ तपाईँले सुरुमा गीत पनि गाउनु भएको छ लोकगीत पनि गाउनु भएको छ त्यसको मिठास पनि छुट्टै छ तपाईँको भाषाहरूको छुट्टै मिठास रहेछ त्यसले गर्दा आज तपाईँ जुन भन्नुभएको छ नि त्यो गीत थोरै हामी सुन्न सक्छौँ त
0: अहिले भिजुअल भएको यो
1: हजुर हजुर
0: हुन्छ
1: होइन यो गीत अहिले हामीले गीत ल्याएका छैनौँ हामीले खालि तपाईँसँग एउटा लाइभ सुन्ने मात्रै हामीले अपेक्षा गरेका छौँ त्यो सुन्नुहुन्छ
0: हुन्छ।

0: मिठो कति मिठो हजुर हजुर यो ए भनेको अर्थ के छ यसले?
1: यो चाहिँ कस्तो छ नेपालीमा अर्थ चाहिँ यो बुझाउनलाई चाहिँ हाम्रो अब नेपालीमा भन्दाखेरि अलिक अर्थ नै खुल्दैन क्या सर यसमा कस्तो भने माओगिरी फुलमाए न अल्मल्यो फुलमाए भनेको चाहिँ एउटा नाम भनौँ न एउटा
0: कसैको नाम
1: कसैको नाम के अरे एउटा भनौँ न यङ जवान केटीको नाम मानिलो फुलमाए भनेर गरे दिएको के नाम
0: नाम,
1: नाम उपनाम दिएको माघे फुलमाए न अल्मयो फुलमाया आँखामा राख्छु अनि ढोल सनाई त बुझ्नुभयो
0: ढोल
1: सनाई बजाएर तिमीलाई लान्छु
0: भने
1: अर्थ जनाउँछु
0: अच्छा अच्छा भनेपछि एउटा रोमान्टिक किसिमको मूल ल्याउनको लागि यो गीत तपाईँले गाउने कुरा गर्नुभयो होइन जस्तो तपाईँले यस्तो गीतहरू गाउनु भएको छ आफ्नो भाषाको नै ज्ञान छ यो भाषासँग सम्बन्धित मिठा गीतहरू पनि छन् होइन कति गीतहरू हाम्रा पुराना गीतहरू पनि तपाईँको जस्तो त्यो त्यही भाषामा जोडेका गीतहरू पनि आउन सक्छन् हुन सक्छ नि त विशेष तपाईँसँग अब नेपाली गीत पनि गाउनु भएको छ कहिले काहीँ अलिकति यो गीतहरूलाई फ्युजन गर्न मन लाग्दैन
1: मैले फ्युजन गरेँ हजुरले जुन भन्नुभयो सरले जुन भन्नुभयो
0: हजुर
1: मैले ल्याउनु खोजे हो त्यो एउटा गीत छ
0: प्रयास गर्नु नि
1: हजुर मैले सुरुमा चाहिँ जुन भनेको थिएँ मैले सुरुमा मैले गाएको गीत सत्य धातिङ लोका धर्म राजा भन्ने गीत त्यसलाई चाहिँ जाँदाखेरि यो रेडियो नेपालमा गाउने क्रममा चाहिँ आउँदै जाने क्रममा चाहिँ हाम्रो अब वरिष्ठ गायक उहाँ त अब जिउँदो इतिहास बोक्नु हुनु बोकेको बस्नु भएको मान्छे हो कुमार बसन्त दाइले है धिमाल गीतलाई नेपालीमा लगाएर गाउँ तिमीहरूमा गाउँ भन्ने खालको कुरा गर्नु भएको थियो हुँदैन दाई त्यस्तो कहाँ यो मिल्दै मिल्दैन अर्थै नमिलाउन सकिँदैन रहेछ दाई भनेर भने मैले अलिक गाह्रो गाह्रो हुन्छ यसमा मैले त्यतिखेर चाहिँ मलाई चोट परेको थियो क्या त्यसलाई दाइले राम्रो कुरा गर्नुभयो त्यो सही कुरा गर्नुभयो त्यसलाई चाहिँ पछिबाट हुँदै जाने त्यो ताका देखेको अहिले मैले भोइस टेस्ट पास गरेर त्यो गरीसम्म सङ्गीत सिक्दासम्म अहिलेसम्मको मैले त्यो गीतलाई बनाउनलाई करिब पनि मैले गाइसकेँ मैले त्यो गीत किनभने अहिले त्यो गीतलाई चाहिँ मेलिनाले गाएको छ र मैले गाएको छु नेपालीमा चाहिँ
0: होइन
1: छैन छैन म ल्याउन चाहिँ खोजेँ आज नत्र भने रिलिज गर्नुहुन्थ्यो यहाँ रिलिज गर्नुलाई भन्ने योजना गरेको थियो तर बल अब यस्तोमा अलिक नमिल्ला कि भनेर मैले चाहिँ कति छ टाइम भनेर टाइम नमिल्ला भनेर नल्याएको
0: छ ठिक छ हामी त्यो
1: नेपालीमा
0: पहिलो पटक तपाईँको यो म्युजिक मन्त्री कार्यक्रम रिलिज हुन्थ्यो राम्रै हुन्थ्यो होइन नेपालबाट जान्थ्यो जस्तो अब मैले एक प्रश्न तपाईँलाई सोधेको विशेष गरी आफूलाई ज्ञान छ संगीतमा भनेदेखि आफ्नो भाषासँग सम्बन्धित ज्ञान छ त्यो आफ्नो भाषा पनि को गीत पनि गाइन्छ है त आफ्नो आधुनिक पनि छ शास्त्री पनि छ भनेदेखि तपाईँसँग त्यस पर्याप्त मात्रामा सबै कुरा छ भनेदेखि तपाईँ किन त्यो भाषालाई आफ्नो भाषाको पनि तपाईँको संरक्षित हुने आफ्नो भाषा पनि तपाईँको लोप हुन नजाने त्यो भाषाको पनि प्रचलन तपाईँ मान्छेले यति कुन भाषा रहेछ भने मान्छेले सोध्छन् अनि यस्तो कार्यमा तपाईँ लाग्दा अझै राम्रो हुन्छ कि अलिक बेटर हुन्छ कि मैले सोचेको
1: एकदम एकदम सही भन्नुभएको छ अरे होइन यो चाहिँ अब सबैले सल्लाह पनि त्यही दिनु भएको छ होइन प्रायः यसो
0: हजुर
1: त्यो भाषालाई चाहिँ अलिकति प्रमोट गर्नुभयो राम्रो हुन्थ्यो
0: होइन
1: त्योभन्दा अगाडि त मैले एल्बम निकालेको
0: हजुर
1: जुन अहिले माघे फुलमा छ नि त्यो चाहिँ मैले फेरि रिरेकर्ड गरे हो त्यो चाहिँ एल्बमै छ
0: होइन त्यसमा भन्दा पनि जस्तो अहिले प्रचलन पनि विशेष गरी त्यही आइरहेको छ होइन फ्युजनमा जाँदाखेरि मान्छेले जाँदाखेरि अहिले तपाईँको हुँदा हुँदा अब हामीले इङ्ग्लिस शब्दहरू पनि शब्दहरू राखिरहेको हुन्छौँ सुन्छौँ पनि गीतमा होइन कहिले अब हिन्दी पनि कहिले काहीँ कुनै कुनैमा त पहिला परेको पनि थियो होइन राख्छन् पनि मान्छेले तर आफ्नो हामीसँग भएको संस्कृति हामीसँग भएको संस्कार जुन हामीसँग बोल्छौँ जुन हामीभित्रका प्रचलनमा आएका कुराहरूलाई

0: कमसेकम अलिकता मिठो किसिमले त्यसलाई प्रस्तुति गर्न सक्यो भने त त्यसले त कमसेकम मिठास भर्छ नि त मान्छेलाई. तपाईँले गाइरहनु भएको छ नेपाली गीत गाइरहनु भएको छ, तर त्यहीसँग मिल्दोजुल्दो एउटा रोमान्टिक गीतमा तपाईँ कुनै रोमान्टिक शब्दै पर्थ्यो भनेदेखि त त्यसको भाव जुन किसिमको अर्थ खुल्छ भनेदेखि त त्यो त सुन्न सुगन्ध हुन्थ्यो भन्ने मेरो भन्छ.
1: फेरि नेक्स्ट टाइममा चाहिँ अब मौका मिल्यो भने
0: मान्छेले सुनेपछि कुन गीत यो कुन भाषा रहेछ भन्ने कुरो मान्छेले नबुझेको यो भाषा यस्तो रहेछ भन्ने हुन्थ्यो होइन. र त्यो भाषाले प्रेमलाई यो भन्छ, मायालाई यो भन्छ, र अलिकता हृदयलाई यो भन्छ भने हामीसँग हुन्छ नि त तपाईँसँग प्रेमसँग जोडेका शब्दहरूलाई त्यसले ल्याउन व्यक्त गर्न सक्यो भने त गजब राम्रो हुन्छ. त्यो किसिमको प्रयासमा लाग्नुहोस्, हाम्रो तपाईँलाई शुभकामना मिल्छ. तपाईँले गरेको कारणले हाम्रो नेपाली हामीले त्यो गीतलाई पनि हामी प्रमोसन गर्छौँ आफ्नो ठाउँमा छ है रामजी. अब जस्तो यो अहिले हेर्दै जाँदा हामी भन्छौँ व्यापार व्यावसायिक रूपमा हामी अगाडि बढिरहेका छन्, प्राय गरी मान्छेहरू व्यावसायिक भइसकेका छन् र हामीले अहिले यो संगीतको दायरा अलिकता फराकिलो पनि भइरहेको छ हामी देख्छौ पनि. तर के लाग्छ तपाईँलाई हामी कुन दिशातर्फ गइरहेका छौँ नेपाली गीत संगीतहरू होइन यसले भनौँ हामीले सोचेका जुन मेलोडीहरू हामीले सोचेका जुन हाम्रा सुगम संगीतका कुराकानी गर्छौं त्यो संगीतलाई छोड्दै छोड्दै आफ्नोपनलाई बिर्सिँदै बिर्सिँदै हामी गइरहेका छौं कि अथवा त्यो पन फेरि पनि फर्किन्छ तपाईँले के अपेक्षा गर्नु भएको छ?
1: आउँछ होला सर, यो त पना त अब बिर्सिनु भएन नि. अब योभन्दा उता त कति जानु र होइन, यो कुरा सुगम संगीत त सुगम संगीतै होइन, यसलाई त भुल्नै सकिँदैन होइन. नारायण गोपाल दाईको गीतहरू कस्तो छ नि त होइन, उहाँहरूको गीतहरू भुल्न सकिँदैन. पहिलेका गीतहरू के छन् होइन, पहिलेका गीतहरू अब त्यस्तै खालका छन्, त्यस्तो नभनौँ होइन, र एउटा श्रोताले रुचाउने खालको
0: अहिले बढी मात्र सुन्ने भन्दा हेर्ने बढी
1: धेरै हेर्ने भएर हो खास गरी हेर्ने त अब त्यस्तै खालको गीत हेर्ने होइन, अलिकति डान्सिङ स्टाइलको नाच्ने खालको गीतहरू धेरै बनाएको छ हो. त्यसले गर्दाखेरि चाहिँ अहिले सुगम संगीत चाहिँ अलिक कम भयो कि भन्ने हो.
0: तपाईँले जस्तो सुकै अब काम गर्नु भएको छ, काम गरे अनुसारको तपाईँ आफू अलिकता चर्चामा आउने कुरामा अलि आफूलाई कम भएको हो कि अथवा मैले गरेको कुरा मैले गरिरहेको छु आफ्नो किसिमभित्र साधना त गरेको छु मलाई त्यसमा केही छैन भन्ने कतिलाई लाग्छ भने फेरि चर्चाको मान्छेले चासो दिँदैन, मान्छेले आफ्नो काम आफ्नो कर्मलाई बढी मात्रामा मान्छेले महत्व दिएर अगाडि मान्छे बढेर आउँछ. तपाईँलाई के लाग्छ? मैले केही मलाई चर्चा चाहिएन, म आफ्नो कर्मै बढी गर्छु भन्ने खालको नाम दिमाग हो कि के हो?
1: त्यस्तै भन्नु पर्ला. अब चर्चामा आउनलाई चाहिँ अब त्यही हो अलिकति होइन, गीत त्यस्तै हुनु पर्यो. अब त्यस्तै होइन, उरन्ठौले खालको गीतहरू
0: लागिरहेछौँ.
1: अब यसैलाई चाहिँ अब सुगम संगीतलाई नै अलिकति राम्रै तरिकाले लैजाउँ भन्यो भने अब त्यही कुरो आउँछ, पैसै कुरो आउँछ होइन. भिजुअल गर्नलाई पर्यो, टिभीतिर जानै पर्यो, गर्नु पर्यो, प्रमोट गर्नै पर्यो, अलिकति गाह्रै छ यसमा. जे छ अहिले चलिरहेछ, राम्रै छ, ठिकै छ, चलिरहेछ, धेरै नाम कमाउनु पनि परेको छैन भन्ने खालको त्यस्तो हुँदो रहेछ भनौँ
0: न. मैले अघि तपाईँलाई भने त कसैको चाहना तपाईँको भित्र काम गरौँ, चर्मा कर्म गरिरहँ, खास केही छैन. मैले दिएको चिजहरू कमसे कम भोलिको लागि भोलि सम्झिँदाखेरि मान्छेलाई यसरी सम्झियोस् है भन्दा एउटा आफूले गरेको कामलाई सम्झिने बाटो बनाउँदै जाने हो होइन. अहिले नै चर्चा चाहिन्छ भन्ने पनि होइन भन्ने सोच मान्छे हुन्छ. त मैले त्यही प्रश्न तपाईँलाई गरेको है.
1: आउला
0: त्यो त्यसलाई हामीले धैर्य गरेर कुर्नुपर्छ होइन, धैर्य कुर्नुपर्छ. फेरि पनि एउटा गीत राख्न सक्छौँ त हामी, एउटा गीत राखौँ त है त.
1: एउटा गीत राखौँ सर
0: हजुर.
1: यो एउटा गीत चाहिँ छ, यो विदेशी नै विदेशी एउटा अब नेपालमा हाम्रो अब नेपालमा भन्नु सारा संसारतिर त्यस्तै छ है. विदेशी नै एउटा गीत चाहिँ छ, डाक्टर नवि अधिकारी हुनुहुन्छ, उहाँको गीत छ उडे भयभरको भन्ने एउटा, त्यसलाई चाहिँ अलिक बजाउँ कि सर. यसमा पनि संगीत मैले आफै गरेको, गायन मेरो आफ्नै
0: ठिक छ, त्यो गीत राखौँ हामी.

0: उडे भए भरको देश छोड्ने गल्लहरूको पक्कै पनि यो अहिलेको समसामयिक अहिलेको परिवेशसँग जोडिएको गीत छ। देश छोड्ने गल्लहरूको हामी देखिरहेका छौँ, त्यही विषयलाई लिएर केन्द्रित गरेर गीत बनेका छन्, त्यो गीत आइरहेका छन्, जसमा तपाईँले पनि गीत गाउनु भएको छ। यो मिठो गीत रहेछ होइन रामजी? अब हामी करिब कार्यक्रमको अन्त्यमा हुन आइसकेका छौँ है। भावी योजनाको कुराकानी गर्दाखेरि अब यो चिज दिन पाएदेखि यो चिज गर्न पाए भने कतै मनमा खड्केको कुराहरू हुन सक्छ नि त, के लाग्छ तपाईँलाई?
1: अब त्यस्तो चाहिँ खासै लाग्दैन होइन, निरन्तर त अब गीत सङ्गीतले लाग्ने गीतहरू कम्पोज गर्ने, सङ्गीत गर्ने, चेलाचेली उत्पादन गर्ने होइन, गीत आफै गीत गाउने, रेकर्डिङ गर्ने, त्यही नै छ निरन्तर
0: दिने। अब हामी करिब करिब अन्त्यमा आइसकेका छौँ कार्यक्रमको। आज कार्यक्रम हाम्रो आइदिनु भयो, हामीलाई धेरै खुसी लागेको छ होइन। हामीसँग तपाईँसँग भएका कुराहरूले तपाईँलाई जिज्ञासा तर तपाईँले गर्नुभएको कार्यको बारेमा हामी जानकारी दिन पायौँ म्युजिक मन्त्र मार्फत। त्यसको लागि धेरै धन्यवाद छ। आगामी दिन तपाईँको एकदम राम्रो अझै राम्रो बनिरहोस्, गीत सङ्गीत तपाईँको अझै राम्रो सिर्जनाहरू दिन सक्नुहोस्, हामी त्यही कामना गर्दछौ।
1: धन्यवाद सर
0: है। अहिले हामी यतिखेर कुराकानी गरिरहेका छौँ गायक तथा सङ्गीतकार हुनुहुन्थ्यो राम धिमाल, जो विगत तीन दशक भन्दा लामो समयदेखि क्रियाशील हुनुहुन्थ्यो र अहिले पनि शास्त्रीय संगीतमा उहाँले धेरै शास्त्रीय संगीत ज्ञान दिइरहनु भएको छ, विभिन्न स्कूलहरूमा विद्यार्थीहरूलाई संगीत सिकाइरहनु भएको छ, यसरी क्रियाशील भएर उहाँ संगीतमा लाग्नु भएको छ। आगामी दिन उहाँको हामीलाई अझ पनि हामी उहाँलाई शुभकामना दिन चाहन्छौँ, अझै क्रियाशील बन्नुहोस्, राम्रा गीत संगीत नेपाली गीत संगीतमा दिन सक्नुहोस्, त्यही हाम्रो कामना पनि छ। यति साथ दिने प्राविधिक मित्र मोहम्मद आसिमलाई म धन्यवाद दिन चाहन्छु। हामी जहाँ जाँदा एउटा मिठो गीत हामी चाहन्छौँ, यो आमासँग जोडिएको गीत छ होइन, आमाकै माया यसको रचना कसको छ?
1: यो रचना छ बसन्त आचार्यज्यू,
0: बसन्त आचार्यको रचना छ, सङ्गीत स्वर
1: सङ्गीत
0: आफ्नै हुन्छ। त्यो गीत राख्न चाहन्छौ हामी। आमा के माया पक्कै पनि आमाको तीर्थभूषीको दिन पनि लगभग आउँदैछ, आउँदैछ, त्यो पनि हाम्रो लागि एकदमै सुखद कुरा हो होइन, सुखद र उत्सव गीत संगीतले पनि ती कुराहरूलाई प्राथमिकता दियोस्। हामीलाई गीत संगीतमा यस्ता गीत आउनुपर्छ, आमासँग बुवासँग जोडिएको गीत आउनुपर्छ, जसले कर्म गरे जसले हामीलाई यहाँसम्म पुर्याए तिनको गुणलाई हामीले कहिले बिर्सिँदैन। यी भावना सँगाल्दै अब हामी कार्यक्रममा विदा हुने बेला भइसकेको छ, जहाँ यो मिठो गीत राख्छौँ। हस्त, नमस्कार नमस्कार नमस्कार नमस्कार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आदिवासी जनजाति आयोगको 6 वार्षिक प्रतिवेदन 2081 र 82 पेश गर्नुहुने सम्भावित कार्यसूची रहेको छ। यस्तै बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रस्तुत गर्नुभएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। यस्तै राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। वर्षाका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। वर्षाका कारण ललितपुरको कान्ति लोकपथ सडक खण्डमा आज बिहान पहिरो जाँदा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। काठमाडौँको सीतापाइला धार्के सडक खण्डमा पनि पहिरो जाँदा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध छ। इलामको मेची राजमार्ग अन्तर्गत राजदुवाली खण्ड पनि अवरुद्ध रहेको छ भने भोजपुरको मध्य पहाडी लोकमार्ग बाढीका कारण एकतर्फी रूपमा सुचारू रहेको नेपाल प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्गको भोटेकोसी 4 किलो र भोटेकोसी 2 कोदारीमा पनि पहिरो जाँदा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। लगातारको अविरल वर्षाका कारण मुगुको गमगढी नाक्से लाग्ना सडक अन्तर्गत लुम्सदेखि गमगढीसम्मका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा हिलो र माटो जम्दा सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि सवारी साधन सञ्चालनमा पूर्ण रूपमा ठप्प भएको छ भने स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ। सडक अवरुद्ध हुँदा गमगढीबाट मुगुम कारमारोङको छायलसम्म सवारीका साधन प्रयोग गरी त्यहाँबाट सदरमुकाम पुग्ने यात्रुहरू पैदल यात्रा गर्न बाध्य भएका छन्। ठाउँ ठाउँमा सडकमा पहिरो र बाक्लो हिलो जमेकाले आवत जावत निकै जोखिमपूर्ण बनेको स्थानीयले बताएका छन्। कालीगण्डकी करिडोर अन्तर्गत म्याग्दी सदरमुकाम बेनीघाट मुस्ताङको जोमसोङ जोड्ने सडक पनि पहिरोले अवरुद्ध बनेको छ। बाजुराको बढीमालिका नगरपालिका 7 ढम्कनेमा जंगली विषालु च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एकजनाको अवस्था गम्भीर रहेको छ। ढम्कनेका 51 वर्षीय रामे थापाको मृत्यु भएको हो भने उहाँकी श्रीमती नामसरी थापाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक नरेश शाहीले जानकारी दिनुभयो। दुवैजनाले हिजो साँझ जंगलबाट ल्याएको विषालु च्याउ खाएका थिए। स्वास्थ्यमा समस्या देखिएपछि दुवैजनालाई राति नै उपचारका लागि जिल्ला अस्पताल मार्तडी पुर्याइएकामा उपचारका क्रममा हिजो राति नै अस्पतालले रामे थापालाई मृत घोषणा गरेको हो। उहाँकी श्रीमती नामसरी थापाको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा कुनै सुधार आउन नसकेको र अवस्था अझै चिन्ताजनक रहेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका 334 बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका 7 बचत फिर्ता पाएका छन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ। त्यस्तै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले यही साउन 1 गतेदेखि 15 गतेसम्म विभिन्न सहकारीबाट 65 ऋणीहरूबाट रकम असुलिएको जनाएको छ। सरकारले करिब 25 वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गर्दै कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले उक्त नीति संशोधन गर्दै राष्ट्रिय यातायात नीति 2083 जारी गरेको हो। उक्त नीतिले एकीकृत यातायात प्रणालीको विकास मार्फत दिगो, सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, हरित तथा प्रविधि मैत्री यातायात प्रणाली निर्माण गर्ने लक्ष्य लिइएको जनाएको छ। मन्त्रालयका अनुसार नयाँ नीतिले सड़क, रेल, जलमार्ग र हवाई यातायात बीच समन्वय कायम गर्दै आधुनिक तथा प्रभावकारी यातायात प्रणालीको विकासलाई प्राथमिकता दिइएको छ। गण्डकी प्रदेशमा प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले अब कानूनी मान्यता पाएको छ। प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेश सभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई हिजो प्रमाणीकरण गर्नुभएपछि प्रदेशभर औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजा खेतीले कानूनी मान्यता पाएको हो। राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सरकारले गत आर्थिक वर्षमा 103 गर्भवती तथा सुत्केरीको निशुल्क हवाई उद्धार गरेको छ। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको नेपाली सेना मार्फत हवाई उद्धार गरेको हो। र अब अन्तर्राष्ट्रिय समाचार। इरानले इजरायलका लागि जासुसी गरेको आरोपमा दोषी ठहरिएका दुईजनालाई हिजो मृत्युदण्ड दिएको न्यायपालिकाले जनाएको छ। जासुसीको आरोपमा इरानमा पछिल्लो समय मृत्युदण्डका घटना बढ़िरहेका छन्। इरानको न्यायपालिका सम्बन्धी संचार माध्यम मिजानका अनुसार ओमिद बेहजाद र पौरिया सफवतलाई इजरायली गुप्तचर निकाय मोसादका एजेन्टलाई संवेदनशील सैन्य तथा सुरक्षा स्थलहरूको विवरण उपलब्ध गराएको आरोपमा फाँसी दिइएको हो। यो सँगै बिहान 11 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 12 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
1: अहिले सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। रेडियो नेपालको दिउँसोको सेवामा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ पराग पोखरेल, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज दिउँसो प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही छिनमा यहाँहरूले सुन्नुहुनेछ कार्यक्रम शुभेच्छा। शुभेच्छापछि मध्याह बाह्र बजे समाचार प्रसारण हुनेछ। समाचारपछि जीवन सुख कार्यक्रम सुन्नुहुनेछ। करिब एक बजेसम्म एक बजे समाचार सुन्नुहुनेछ। एक बजेको समाचारपछि हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण हुनेछ। कृषि कार्यक्रमको पुनः प्रसारणपछि यहाँहरूले सिने संसार कार्यक्रम सुन्नुहुनेछ। करिब दुई बजेसम्म दुई बजे अङ्ग्रेजीमा समाचार प्रसारण हुनेछ। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

नमस्कार। कार्यक्रम शुभेच्छाको एउटा अर्को श्रृङ्खलामा सम्पूर्ण श्रोता साथीलाई हार्दिक स्वागत अनि अभिवादन गर्छौँ। टेक्निकल सपोर्टमा हुनुहुन्छ पराग पोखरेल, म हुँ रिता तिमल सिन्हा। करिब करिब 12 बजीसम्म तपाईँहरूसँगै हुन्छौँ। आज जो जो साथीहरूको जन्मदिन परेको छ, जन्मदिनको धेरै धेरै शुभकामना। जो साथीहरू यात्रा गर्दै हुनुहुन्छ, सुरक्षित यात्रा गर्नुहोला, पानीको समय छ, बर्खाको समय छ भन्न चाहिँ। जो साथीहरू अस्वस्थ हुनुहुन्छ, कतिपय त पानीमा रुझेर अस्वस्थ हुनुहुन्छ, फेरि कतिपयलाई त रुगामर्गी लागेको छ। आजकल फेरि रुगामर्गी लाग्दाखेरि पनि जिउ पुरै कटकट खाने गरी, जिउ सबै दुख्ने गरी, मासु नै लुछेको जस्तो गरी रुगा लाग्ने गरेको रहेछ। त्यही भएर तपाईँहरू सुरक्षित रहनुहोस्। रुगामर्गी लागिहाल्यो भने तातो पानी खानुहोस्, बाफ लिनुहोस्, भिक्स लगाउनुहोस् अनि सन्चो लगाउनुहोस्, त्यसरी सुरक्षित हुनुहोस्। त्यस्तै गरी जो साथीहरू परीक्षा दिँदै हुनुहुन्छ, शैक्षिक सफलताको कामना, जो साथीहरूले नयाँ काम सुरु गर्दै हुनुहुन्छ, कार्य सफलताको कामना, यी यस्ता शुभकामना शुभेच्छाका शब्दहरू राख्नका लागि कार्यक्रम शुभेच्छा प्लेटफर्म हो 42 11 721, 42 11 736, दुईटा नम्बरहरू तपाईँका लागि हामीले छुट्याएका छौँ। यी नम्बरहरूमा तपाईँले फोन गर्नुपर्ने हुन्छ अनि आफ्ना साथीभाइ आफन्तहरू

साँच्चै नै बर्खाको मौसम छ। जताततै बाढी पहिरो लगायत बाटोहरू बन्द भएको, यता कान्ति लोकपथ बन्द भएको छ। अनि यता फेरि हामी नारायणघाट मुगलिङको कुरा गर्ने हो भने पहिरो आएको आइ गर्छ, खोल्दै अनि गाडीहरू पास गर्दै यस्तो अवस्था छ। हिजो मात्र गोर्खामा चाहिँ 3 तले घर नै पहिरोले भाँसिएर गयो भन्ने समाचारहरू पनि आयो। त्यही भएर घरमै पनि सुरक्षित छैन नि त, तपाईँहरू कस्तो खालको घरमा बस्नु भएको छ त्यो पनि याद गर्नुहोस्। अब अलि पाखोमा घर बनाएको छ, पहिरोको जोखिम छ भने त तपाईँहरू रातभरि पनि त कोही न कोही पालो गरेर जागराम हुनुपर्ने अवस्था पो छ कि, त्यो पनि याद गर्नुहोला। र यात्रा गर्दै हुनुहुन्छ भने रोकिराखेको गाडीसम्म पनि एक्सिडेन्ट भएको समाचारहरू आउँछ। ल हेर्नु त, रोकिराखेको कारलाई गुडिरहेको बसले ठक्कर दिएर सुनकोसीमा जुन कार एक्सिडेन्ट भएको हो, दुर्घटना भएको हो, अहिलेसम्म पनि गाडी पनि भेटिएको छैन, मान्छे पनि भेटिएको छैन। मान्छेको पहिचान चाहिँ भयो 3 मान्छे भनेर, तर भेटिएको छैन नि। अब बाढी आएकै कारणले अब कहाँसम्म बगाएर लैसकेको अवस्था होला, त्यही भएर नभेटिएको होला। त्यसैले जहाँ गए पनि सुरक्षित यात्रा चाहिँ गर्नुहोस्। अनि मोडहरूमा गाडी रोकेर राख्ने, बाइक रोकेर राख्ने त्यो चाहिँ चेष्टा नगर्नुहोस्, किनभने मोडमा त देखिन्न नि त अर्को कुनाबाट। अनि त्यो गाडीहरू आउँदाखेरि त्यो मोडमा टर्निङ लिन नपुगेर पनि त ठोकिने अवस्था आउँछ नि त। त्यही भएर तपाईँहरू जहाँ हुनुहुन्छ सुरक्षित रहनुहोस्, यति मात्र हो समग्रमा भन्न खोजेको। अब आज पनि साउनको महिना, पानी त परिहाल्छ नि भनेर हिजो झमझम पानी परेको, मौका चोपेर गीत छानी हाले। तर काठमाडौँमा आज राति त पानी परेको थियो, तर बिहानदेखि चाहिँ पानी परेको छैन, बादल चाहिँ लागिराखेको छ। कुनै न कुनै समयमा पानी पर्छ जस्तो सङ्केत चाहिँ गरिरहेको छ, तर पानी परेको छैन। आज चाहिँ हामीले लोक दोहोरी, पानी सम्बन्धी लोक दोहोरी लिएर आएका छौँ। पक्कै पनि यी गीतहरू तपाईँलाई मन पर्नेछन्, यो अपेक्षा हामीले गरेका छौँ। कार्यक्रमको सुरुवातमा पशुपति शर्मा र रमिला न्यौपानेको स्वरमा रहेको यो गीत तपाईँलाई राख्छौँ। रचना सङ्गीत पशुपति शर्माको छ। यो गीतपछि तपाईँहरूसँग कुराकानी गर्न आउँछौँ। रेडियो नेपाल सुन्दै गर्नुहोस् है त।

0: यो कार्यक्रम शुभेच्छा शुभेच्छामा पशुपति शर्मा र रमिला नेउपानेको स्वरमा रहेको गीत पक्कै पनि झमझम पारेरै नाच्नु भयो होला तपाईँहरू पनि, म पनि नाची स्यास्यानै आउने गरी। अनि मैले हाम्रो प्राविधिक मित्र पराग पोखरेललाई अब यस्तै गीत बजाएर 2-4 केजी घट्ने गरी नाच्नु पर्यो भने उहाँ हाँस्दै हुनुहुन्छ पुरा दाँत देखाएर। अहिलेलाई भने हाम्रो टेलिफोन सम्पर्कमा आउने साथीहरूलाई स्वागत गर्न चाहिँ 42 11 721 42 11 736 दुईवटा नम्बरहरू रहेका छन्। सबैभन्दा पहिले आउने साथी को होला त? हेलो
1: हेलो दिदी सेवा नमस्ते।
0: नमस्ते हजुर, सेवा कहाँबाट को बोल्नु भयो?
1: यस गर्नु त एकपल्ट
0: मलाई चाहिँ उदयपुर बास्न आयो।
1: हजुर उदयपुरदेखि म प्रदीप भण्डारी।
0: त्यही त नि, मैले ठ्याक्कै चिने नि।
1: हजुर हजुर,
0: के छ प्रदीपजी हालखबर?
1: हालखबर ठिकै छ, राम्रै छ दिदी। अनि के छ?
0: मेरो पनि एकदम ठिक छ। अनि उदयपुरतिर कस्तो छ मौसम? पानी पर्ने, घाम लाग्ने?
1: आज चाहिँ एकदम शीतल छ दिदी, रातभरि पानी परिरहेछ अनि घाम पनि लागेको छैन। अनि हामी चाहिँ श्रीमान श्रीमती कल गर् ट्राई गर्दै थिएँ, श्रीमतीले लगाइदिनु भयो, मैले चाहिँ म चाहिँ बोल्न पाएर मक्ख छु कि।
0: अस्ति त तपाईँ धरान हो कि कता जानु भएको थियो अरे भन्दै थियो।
1: अस्ति लगभग 1 महिना भयो दिदी अनि म धरानतिर गएको थिएँ।
0: त्यही त नि, अनि प्रदीप भाइले पैसा छाप्न सुरु गर्यो त बहिनी भनेर सोधेको थिएँ नि त, अनि हाँस्दै हुनुहुन्थ्यो। अनि अहिले बेला भएको छैन, अब बिस्तारै छर्ने हो दिदी भनेर भनेको थियो, बेला भयो अब चाहिँ गेडागुडी छर्ने
1: अब हुँदैछ दिदी, लगभग अब 25-26 छर्नु पर्छ दिदी।
0: मकै चाहिँ भाँच्न सकियो?
1: हजुर, मकै भाँचेर अब ठाउँहरू बनाउँदै गरेको अवस्था दिदी, अब अलिक 4-5 दिन पछाडिदेखि हुन्छ दिदी।
0: गेडागुडीको लागि त धेरै पानी पनि चाहिन्न होला उम्रिनलाई, छिट्टै उम्रिन्छ?
1: हजुर पानी पऱ्यो भने 2-3 दिनमै उम्रिन्छ, घाम पानी भयो भने पनि उम्रिन्छ दिदी 4-5 दिनमा त।
0: ए ल भइहाल्यो नि त। अब त्यसो भए त्यो खेतीपातीको सबै काम सकिएर बल्ल काठमाडौँ आउनुहुन्छ?
1: हजुर, त्यसपछि म काठमाडौँतिरै प्रस्थान हुन्छ दिदी।
0: अनि फेरि दसैँलाई जानुहुन्छ घर?
1: म दसैँलाई फेरि फर्किन्छु दिदी, 1 महिना लगभग बसेर, होइन 1-1.5 महिना बसेर फेरि म यतै फर्किन्छु दसैँलाई।
0: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्त 8 जनालाई शुभकामना शुभेच्छा दिनुहोस् फटाफट।
1: हुन्छ दिदी, फर्स्टमा त दिदी हजुर लगायत हाम्रो रेडियो नेपाल होल टिमलाई नै विशेष शुभ दिनको कामना, कार्य सफलताको शुभकामना दिदी हजुरलाई दिन चाहेँ। अनि हाम्रो प्राविधिक दाई प्राग पोखरेल दाईलाई पनि विशेष विशेष धन्यवाद पन्द्रिसिप गरिदिनु भयो, उहाँलाई पनि विशेष धन्यवाद शुभ दिन भन्न चाहे। अनि मैसँग हुनुहुन्छ मेरो मिस प्रतिम प्रतीक्षालाई धेरै माया, अनि छोरी प्रियङ्कालाई धेरै माया, भोजपुरतिर हुनुहुन्छ दाई चक्र बान्ता अङ्कल रोशन तुलाङ, अनि हल्प रोशनी बहिनीको चाहिँ जन्मदिन आउँदैछ, जन्मदिनको अग्रिम शुभकामना, र दिलुयाम फुसानु सरिना गुरुङ अनि भावना बाबुलाई पनि धेरै सम्झना बहिनी भन्न चाहेँ, दिलसा राई बहिनीलाई पनि धेरै सम्झना, र यो टाइममा जति पनि शुभेच्छा सुनेर बस्ने हुने सम्पूर्ण साथीहरूलाई शुभ दिन भन्दै सब तपाईँको बसाइबाट छुटे ल भाइ, टेक केयर।
0: हस् धेरै धेरै धन्यवाद। हामीलाई उदयपुरबाट प्रदीप बान्तवार राईले फोन गर्नुभएको हो। कार्यक्रम सञ्चालन हुनुभन्दा एकैछिन अगाडि प्रभाव महजीले गोङ्गबुबाट मलाई मोबाइलमा फोन गरेर तपाईँहरूको कार्यक्रममा फोन लगाउन कति धेरै गाह्रो, मेरो 17 गते र 20 गते 2 जनाको जन्मदिन परेको छ भन्नै पाइनँ भनेर फोन गर्नुभयो। अनि फोन लागेन भने म आफै भनिदिउँला नि त प्रभादी भनेर भने, उहाँले चाहिँ सुस्मिता पुरी बुहारीको चाहिँ 17 गते जन्मदिन, समीरपुरी छोराको चाहिँ श्रावण 20 गते जन्मदिन, दुवैजनालाई जन्मदिनको धेरै धेरै शुभकामना सुनाइदिनुहोस् है भनेर भन्नुभयो। प्रभाजी तपाईँले मलाई सुनिरहनु भएको छ भने तपाईँको शुभकामना शुभेच्छा मैले राख्दिएँ है त। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
2: नमस्ते।
0: नमस्ते हजुर, कहाँदेखि को बोल्नु भयो होला?
2: सोम
0: कुमारी जी, के छ हाल खबर? हाम्रो पनि एकदम ठिक छ। मौसम कस्तो छ अहिले धनकुटामा?
2: मौसमको कुराकानी गर्नुपर्दा चाहिँ घाम पनि लागेको छैन, एकदम शीतल छ भन्नुपर्छ, आज बिहानसम्म चाहिँ पानी परेको थियो त्यही भएर।
0: ए अहिले शीतल छ यसको मतलब?
2: हजुर हजुर।
0: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् ल। सोमकुमारी राईले हामीलाई धनकुटाबाट फोन गर्नु भएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो,
3: हजुर नेपाली नमस्कार। रिता बहिनी
0: नमस्कार। हजुर नेपाली नमस्कार नै फर्काई, कहाँदेखि को बोल्नु भयो?
3: उयो तपाईँको आवाजमा आवाज मिसाएर हल्ला खल्ला गर्न चाहने एकदमै रेडियो प्रेमी र हरदारे दाई चक्रवान्त वा भोजपुरबाट बोल्दैछु रिता बहिनी।
0: अनि भोजपुरको मौसम कस्तो छ चक्रवान्त वा दाई?
3: भोजपुरको मौसम त भण्डारेले उठाएर लाने जस्तो छ, मनग्गै पानी परेको परेछ, एकदम सिक्सिकको झ्याउ लाग्दो छ, सहर जस्तो छैन गाउँघरमा।
0: मेरो गीत त्यसमै भोजपुरलाई मिल्यो नि, झमझम दर्कियो पानी।
3: मनग्गै मनग्गै मिल्यो, अब धेरै ननाच्नु होला, घट्नुहुन्छ फेरि। अब तिजमा को नाच दिने तपाईँहरू अचेलले नाचेर?
0: होइन, तिजको लागि पनि त स्टेप मिलाएर नाच्नलाई साथीहरूसँग सिक्नु पर्यो नि त भनेर अलिअलि यसो जिउ मर्काउन थाले।
3: ब्यालेन्स मिलाउँदै गर्नु होला, यही हो हामी तपाईँ बाचुन्जेल नै हाँस्ने हो, गाउने हो, रमाउने हो, एक अर्कासँग मिलेर सकारात्मक तरिकाको शुभकामना, विभिन्न कार्य सफलताको शुभकामना, विभिन्न हेप्पी बर्थडे दिन आपसमा मिलेर दिने, यही न हो हामी बाचुन्जेलको अर्थ? यही छ।
0: हो हो हो, त्यही भएर त नि एउटा गीत छ नि, कमाउने नै हो रमाउने नै हो भन्ने चाहिँ हो, त्यस्तै गरिरहेछौँ हामी त।
3: ल सबैजना सकेसम्म त्यस्तै गर्न कोसिस गरौँ, त्यस्तैमा हाम्रो सजिलो सहजले जिन्दगी चलोस् है बहिनी रानी।
0: हजुर धेरै धेरै धन्यवाद दाई। अब तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
3: शुभकामना दिने क्रममा अब तपाईँको फेसबुकतिर निकै उन्नति प्रगतिका यात्राका कुराहरू हेर्दै थिएँ, खुसी लाग्यो। यसो अम्लाले एकचोटि घोचिदिएर लाइक पनि गरी हेरे पनि होइन, खुसी लाग्यो। तपाईँको दिनचारी, तपाईँको यात्रा, तपाईँको सोच विचार सधैँ सकारात्मकसँग अगाडि बढोस्। तपाईँलाई कार्य सफलताको धेरै धेरै शुभकामना, रेडियो नेपाल पुरा परिवारलाई शुभ दिनको शुभकामना।
0: धेरै धेरै धन्यवाद।
3: इलाम निवासी एकदमै रेडियो नेपाललाई माया गर्नुहुने, सकारात्मक तरिकाको राम्रो खालको हाँसी मजाक गर्ने मिलनसार हाम्रो बहिनी रानी नै हुनुहुन्छ कमला मुखिया, उहाँको छोरीको जन्मदिन आज मलाई बोलाउँदै हुनुहुन्थ्यो। अब यो समयमा, अब बर्खाको समयमा भोजपुरदेखि इलाम पुग्न निकै नै कठिनाइ छ, मेरो झुपडीबाटै भान्जीलाई एकदम जन्मदिनको भव्य शुभकामना, सुस्वास्थ्य दीर्घायुको कामना। उहाँको मम्मी कमला मुखियाको तर्फबाट त अब झन् जन्मदिने आमा हो, छँदै नै छ। मेरो परिवारबाट, मबाट, सबै रेडियो प्रेमी साथीहरूको तर्फबाट शुभकामना। अनि मसँग रहनुहुने मेरो पूज्यनीय मम्मी, केही दिनदेखि रुगा मर्गीको कारणले अस्वस्थ हुनुहुन्छ, मम्मीलाई एकदम शीघ्र स्वास्थ्य लाभको कामना। अनि भर्खर अघि कल गरेर जानुहुने मेरो आत्मीय भाइ, उदयपुर निवासी भाइ प्रदीप बान्तवा, प्रतिमा प्रतीक्षा राई, धनकुटा निवासी बहिनी पवित्रा राई, अनि बहिनी भरपल रोशनीको जन्मदिन आउँदै रहेछ, हल्ला खल्ला सुनिँदैछ, उहाँको जन्मदिन कहिले हो, आजैबाट अग्रिम शुभकामना। प्यारो भाइ राजेश कुमार माझी, रोशन फुलाङ राई, खर्ग सुब्बा, कला लिम्बू, अब कतिजना भयो, अब जो जो साथीहरू, अब कार्यक्रमको नियम अनुसार सातजनालाई सम्झिनु पर्ने हुन्छ, र अन्तिममा टङ्क किरात भाइ कता हुनुहुन्छ, कस्तो हुनुहुन्छ, चक्र दाईले धेरै मिस गरिरहेछ, तपाईँलाई कार्य सफलताको धेरै धेरै शुभकामना। अनि यो समय रेडियो नेपालबाट गुन्जिरहेको चखिलो कार्यक्रम शुभेच्छा सुनेर बसिरहनुहुने करोडौँ रेडियो प्रेमी साथीहरूको दिन अच्छा रहोस्, सबैलाई शुभ दिन भन्दै बिदा भए। हवस् त, बाई बाई।
0: हस् धेरै धेरै धन्यवाद चक्रवान्त वा राईले हामीलाई फोन गर्नुभएको हो भोजपुरबाट। भोजपुरमा त झमझम पानी परिरहेको छ अरे, गीत त ठ्याक्कै मिल्यो भनेर म त दङ्ग परि। काठमाडौँमा चाहिँ पानी परेको छैन, गीत चाहिँ पानीको छानेको छु। हिजो झमझम पानी परेको बेलामा भोलि पनि पानी पर्छ होला भनेर छानिहालेँ, अनि आज चाहिँ पानी त परेको छैन तर घाम पनि लागेको छैन, त्यही भएर अलि चित्त बुझाएको छु। अहिलेलाई कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो
4: हेलो, नमस्ते। नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
4: म भोजपुरबाट वरुण चञ्चलले बोलिरहेको छु।
0: आहा वरुणजी, के छ हालखबर?
4: ठिकै छ दिदी, राम्रै छ। म यता यहाँ तल खेततिर झर्दैछु घरबाट। अनि
0: अहिले ठ्याक्कै चाहिँ कुन ठाउँमा छ तपाईँ?
4: के भन्नुभयो?
0: ठ्याक्कै चाहिँ कुन ठाउँमा हो तपाईँ बसेको अहिले चाहिँ? अहिले चाहिँ
4: ए म भोजपुरकै प्रधानन्द नगरपालिका हो, होइन? हाम्रोतिर चाहिँ घाम लागिरहेछ, फेरि गर्मी भइरहेछ, टन्टलापुर घाम लागेर।
0: यो चक्रवान्त राई दाईको चाहिँ कहाँनिर हो? आमचोक।
4: आमचोक होला, हाम्रोबाट टाढो पर्छ नि त, यता घाम लागिरहेछ।
0: आमचोकमा चाहिँ पानी परिरहेछ भन्नुभयो, त्यही भएर मैले तपाईँ कहाँ चाहिँ घाम लागेको छ भनेको भएर ठ्याक्कै चाहिँ कहाँनिर हो भनेर सोधिहालेँ।
4: हजुर, हाम्रो चाहिँ त सदानन्द पर्छ, सदानन्द नगरपालिका।
0: हजुर, अनि वरुणजी के छ हाल खबर? अस्ति न त धेरै पछि आउनु भएको थियो, अहिले त अलि नजिक नजिक नै आउनु भयो।
4: मेरो पालो हुँदाखेरि ट्राई गरिरहेको छु, अब लागिरहेको छ भनौँ न।
0: ल ठिक छ, अब शुभकामना शुभेच्छा दिइदिनुहोस्।
4: शुभकामना शुभेच्छा राख्नुपर्छ विशेष गरी हजुरलाई नै, आजको दिन एकदम शुभ रहोस् अनि एकदमै कार्य सफलता पनि धेरै धेरै शुभकामना भन्न चाहन्छु है।
0: धन्यवाद,
4: मस्ट वेलकम। अनि त्यसरी प्राविधिक मित्र लगायत एफएम इन्टा टिम एसएन सुनेर बस्नुहुने सबैजना साथीहरूलाई आज शुभ रहोस् भन्न चाहन्छु, अनि विशेष गरी आज चाहिँ हाम्रो एकदम मिडिया प्रेमी साथी कमला मुखियाको छोरीको जन्मदिन परिरहेको छ, उहाँ नानीलाई चाहिँ एकदम जन्मदिनको धेरै धेरै शुभकामना। अब यो शुभकामना चाहिँ म लगायत मेरो फ्यामिली अनि मेरो बहिनी हिमा राईको साइडबाट पनि भन्न चाहन्छु, अनि मेरो एकदमै हार्टली फ्रेन्ड हुनुहुन्छ हाम्रो आशिष नयन बस्नेतको साइडबाट पनि भन्न चाहन्छु। अनि त्यसै गरी हिजो जन्मदिन मनाउने हाम्रो नानु निर्मला शाहलाई चाहिँ एकदम जन्मदिनको अब ढिलै भए पनि शुभकामना, अनि हाम्रो हरपल रोशनीको जन्मदिन आउँदैछ, उहाँलाई एडभान्स ह्याप्पी बर्थडे भन्न चाहन्छु। अनि मेरो एकदम आत्मीय साथी आशिष नयन बस्नेतलाई एकदम सम्झना सहित एकदम थ्याङ्क यू सो मच भन्न चाहन्छु, अनि प्रकाश लोटेल सुसेली, अनि त्यसरी हाम्रो सबिना मगर दिदी, सुमी लिम्बू, कमला मुखिया हुनुहुन्छ, अनि त्यसै गरी हाम्रो रोशन फुलाङ, अनि हाम्रो टङ्क किरात किरात, अनि त्यसरी टिका किराती हुनुहुन्छ साउथ कोरियातिर, धेरै अब धेरै साथीहरू हुनुहुन्छ जो जति साथीहरूले मलाई वरुण चञ्चले भनेर चिन्नुहुन्छ, विशेष गरी नाम छुटेका साथीहरूलाई एकदम मिठोमा सम्झना भन्दै छुटिन्छु।
0: हस् धेरै धेरै धन्यवाद वरुण चञ्चले राईले हामीलाई भोजपुरबाट फोन गर्नुभएको हो। अहिलेलाई भने फेरि पनि एकजना साथीसँग कुराकानी गर्ने पालो भएको छ, कहाँबाट को हुनुहुन्छ? हेलो
5: हेलो, नमस्कार।
0: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
5: अब सरस्वता पोखरेल बोल्दैछु है, बुटोलबाट।
0: सरस्वता पोखरेल जी, के छ हाल खबर?
5: मेरो एकदम ठिक छ भन्नुपर्छ है, हजुरको के छ पनि?
0: मेरो पनि ठिक छ। बुटोलतिरको मौसम कस्तो छ त सरस्वता जी?
5: बुटोलतिर एकदमै शीतल शीतल मौसम छ, पानी पर्ला पर्ला जस्तो भइरहेछ है, अनि त्यतातिर
0: हाम्रोमा पनि आज बादल लागिरहेछ, अब पानी पर्छ होला दिउँसोसम्ममा।
5: हजुर,
0: अब सरस्वताजीले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
5: ल हुन्छ, धन्यवाद। फर्स्टमा हजुरलाई धेरै धेरै सम्झनासँगै बाँकी दिन शुभ बितोस् भन्न चाहन्छु, अनि टेक्निकल रूपमा सपोर्ट गर्ने मित्रको लागि पनि शुभ दिन, अनि विशेष त मलाई कल लगाएर सहयोग गर्ने हाम्रो प्यारो साथी हुनुहुन्छ आशिष नयन बस्ने, तपाईँलाई धेरै धेरै सम्झना माया अनि शुभ दिन भन्न चाहन्छु। अनि
0: तपाईँ काठमाडौँ हुनुहुन्छ?
5: हजुर,
0: तपाईँ काठमाडौँ हुनुहुन्छ?
5: नै बुटल छु।
0: अनि फोन लगाएर साथ दिनुहुने भन्नुभयो, म त काठमाडौँ हुनुहुन्छ कि भनेर।
5: होइन, मोबाइलबाटै लगाउन मिल्छ नि त।
0: ए ए ए,
5: अनि प्यारी मान्छे दिल्सा राई अनि मायालिम्पू सम्झिता काल धर्मराज हुनुहुन्छ, लगायत एउटा प्रोग्राम सुनेर बस्नुहुने सबैलाई सबैजन भन्दै भाइ भाइ।
0: हस् धेरै धेरै धन्यवाद सरस्वता पोखरेलले हामीलाई बुटोलबाट फोन गर्नुभएको हो। शीतल शीतल छ अरे, नत्र रूपन्देहीबाट जो साथीहरूले फोन गर्नुहुन्छ, ओ गर्मी भएर बस्न सकिन्न भन्नुहुन्थ्यो, अहिले चाहिँ एकदमै शीतल भएको छ अरे, रातभरि पानी परेको भएर पनि शीतल भएको होला। अब पालो भएको छ फेरि पनि गीत सुनाउने, यो गीत हामीसँग तुलसी पराजुली र लरिटु सिंहको स्वरमा रहेको छ रचना सङ्गीत तुलसी पराजुलीको। यो गीतपछि फेरि पनि तपाईँहरूसँग कुराकानी गर्छौँ है त। रेडियो नेपाल सुन्दै गर्नुहोला।

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: झण्डु आयुर्वेद
2: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
1: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
2: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
1: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
2: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि। फोन नम्बर 01-4530-418।
3: यो छोटो विश्रामपछि फेरि पनि स्वागत गर्छौँ। कार्यक्रमको नाम हो शुभेच्छा। शुभेच्छामा हामीले पाँचजना साथीहरूसँग कुराकानी गरिसकेका छौँ। दुईवटा पानी सम्बन्धी गीत, त्यसमा पनि डोहोरी लोक लयमा आधारित गीतहरू सुनाइसकेका छौँ। अझै पनि साथीहरूसँग कुरा गर्ने समय छ, त्यसैले फटाफट तपाईँहरूले फोन गर्नुहोला भन्ने आग्रह। अहिलेलाई कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो
4: हेलो, नमस्कार रिता दिदी।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
4: म इलामदेखि मुना मुखिया बोल्दैछु। है त
3: इलामबाट मुनाजी, के छ हालखबर?
4: एकदम ठिकै छ, खानाहरू खाइसकेर अहिले चाहिँ घरकै काम गरेर रेडियो नेपाल सुन्दै बस्दैछु। भन्नुपर्छ सन्चै हुनुहुन्छ?
3: म ठिक छु, तपाईँ सन्चै हुनुहुन्छ?
4: म पनि सन्चै छु। ल, हाम्रो टेक्निसियन सरलाई पनि नमस्कार सुनाइदिनु है त।
3: नमस्कार फर्काउनु भयो उहाँले, दस औँला जोडेरै। अनि के रे, इलाममा कस्तो छ अहिले मौसम?
4: इलाममा रातभरि चाहिँ पानी पर्यो, बिहान पनि पर्यो, अहिले उक्रिरहेको छ भन्नुपर्छ है त।
3: ए, त्यसो कुल छ मौसम?
4: हजुर हजुर, एकदमै शीतल छ भन्नुपर्छ है त।
3: ल ठिक छ, अब मुनाजी तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
4: हुन्छ, फर्स्ट अफ अल त हाम्रो रिता दिदीको एकदमै शुभ रहोस् है, शुभ दिन, मेरो रेडियो नेपाललाई कार्य सफलताको शुभकामना, शुभ दिन भन्न चाहन्छु। अनि आजको दिनमा विशेष दिन परेको छ, मेरो भदैनी, एक मात्र भदैनी छ, निर्जला मुखिया। उसको मम्मी एकदमै मिडियालाई धेरै माया गर्नुहुन्छ, कमला मुखियाको छोरी निर्जला मुखियालाई जन्मदिनको धेरै धेरै शुभकामना। ह्याप्पी बर्थडे टु यु, तिमीलाई शैक्षिक क्षेत्रको धेरै शुभकामना। इटरीतिर छन्, धेरै मिस यु बा नानु भन्न चाहन्छु। तिम्रो एकदम मम्मी बाबाको दरिलो खामा पनि बनिन है भन्न चाहन्छु। अनि मेरो केही साथीहरूलाई सम्झनु पर्दाखेरि, साथी हुनुहुन्छ वीरेन्द्र लामा, आशिष नयन, टङ्क किराज, गुरासर सुसारा, सुमी लिम्बू, गगन तेरो तिमी कान्छा, कमला मुखिया, सृजना मुखिया, अनि भूमिका राई तामाङ, पूर्वेली आकाश राई, दिलु याम्फू, दिलु सानु याम्फू, राजमान तामालाई भन्दै बाई बाई।
3: हस्, धेरै धेरै धन्यवाद। इलामबाट मुना मुखियाले हामीलाई फोन गर्नुभएको हो। अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा? कहाँबाट को हुनुहुन्छ? हेलो,
5: प्रणाम, दर्शन, नमस्कार, छड्के सलाम भने म पूर्वबाट। है त हजुर, आराम कुशल हुनुहुन्छ? व्रतको शुभकामना प्रकट गरेँ पहिले।
3: धेरै धेरै धन्यवाद। पूर्व भनेपछि पक्कै पनि धनकुटा होला?
5: सम्भवतः धनकुटा, साह्रै चिन्नुहुन्छ, जाजुल्यमान सञ्चालिका उद्घोषिका हुनुहुन्छ। साह्रै कडा मान्छे तपाईँ।
3: कसरी हो कडा चाहिँ, कसरी हो फेरि?
5: होइन, शक्ति त्यो छ नि त, चिन्ने शक्ति चाहिँ पनि चिन्नुहुन्छ नि त, त्यही भएर।
3: ल अब नाम भन्नुहोस्, मैले त नाम पनि चिनिसकेँ, तै पनि भनिनँ मैले।
5: म सधैँभरि फोन गरिरहने मान्छे, तिन हप्ता पछि
3: निरौला जस्तो बास्न आछ।
5: हजुर, शोभा बहिले निरौलै हो, अगाडि रामप्रसाद भने है त त्यसो भने।
3: अनि
5: यो रेडियो नेपालसित घनिष्ठ सम्बन्ध प्रगाड भइरह्यो, रेडियो नेपाललाई छोड्न कहिल्यै पनि सकिएन। कहिलेकाहीँ आलो पालो र सिस्टमले गर्दा दुई तिन हप्ता पछि जान्छु, कहिलेकाहीँ अलिक ओर आउन चाहिँ अलिक त्यहाँको नियम नीति नियम पनि मलाई ठ्याक्कै ठिक लाग्छ कि, त्यही भएर बाँधिन्छु क्या कहिलेकाहीँ भूमिकामा जस्तो लाग्छ है दिदी।
3: हो, अब रेडियोलाई माया नगरे अनि हामी चाहिँ रोएर बस्नु त यहाँ फेरि
5: होइन, रुनु भएन, हाँस्न पर्यो अझ मजाले झन्
3: है खुलेरै।
5: हजुर हजुर, एकदम।
3: अनि तपाईँ बसेको ठ्याक्क धनकुटाको कुन ठाउँ हो, त्यहाँ कस्तो छ अहिले?
5: बिहान चाहिँ सिमसिम अलिअलि पानी परेको अवस्था हो, नभिज्ने यसो टाउको मात्रै भिज्ने, अलिअलि लुगा शीतमै पार्ने खालको, अहिले चाहिँ घमाइलो नै छ, घाम लागिरहेको अवस्था छ बिजु, राति चाहिँ फेरि पानी परेको अवस्था हो, त्यस्तै छ। अनि मकै पाक्दैछन् बिस्तारै बिस्तारै, यताउति अब टमाटरको बिउहरू रोप्ने बेला पनि हुँदैछ क्रमशः, कोपी रोप्ने बेला क्रमशः हुँदैछ, कोदो रोप्ने बेला क्रमशः हुँदैछ, अलिक मासतिर सक्दै सक्दै गएको अवस्था हो, मेरोतिर चाहिँ अब थाल्नुपर्ने अवस्था सिर्जना भइरहेको छ दिदीज्यू।
3: ल ठिक छ, अब रामप्रसादजीले साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि फटाफट।
5: शुभाबाईले यति बेला कार्यक्रम सुन्नुहुने सबै सबै श्रोताले नाम लिइरहेको भन्ने बुझिरहेको त उहाँहरू सबैलाई धन्यवाद प्रकट गर्न चाहन्छु। तेह्रथुमबाट सुमी लिम्बूलाई सम्झन चाहन्छु। त्यसपछि म अलिक पर रौतहट र महोत्तरी जानै पर्ने बाध्यता व्यवस्था छ, त्यहाँ ट्र्याक खोल्न गोरेटो खोल्न जुन चाहिँ कार्य गर्नुहुने मनको साथी जीवन कार्कीलाई सम्झिने यो चाहिँ हिसाब नगरिदिनु हुन भन्न चाहन्छु। राम कृपाल ठाकुर, राम पुकार राय अनि टङ्क किराँत गगन साहको नाम मैले नपढिरहेको अवस्था छ, धेरै नै मैले छुटाइरहेको भन्ने जस्तो लागिरहेको, अनि राई सायमा राई सरु सयत्री र यो भाद्र 20 गते चाहिँ तपाईँको राजेश कुमार माझी सुनसरीको जन्मदिन परेको भन्ने बुझेको, निजलाई भाद्र 20 नै भन्ने नै लागेको, निजलाई जन्मदिनको हार्दिक शुभकामना। साउन 20 हुँदै गर्दा एक महिना छ क्यारे, फोन लाग्छ लाग्दैन, सिङ्गो रेडियो नेपालको उन्नति र प्रगतिको कामना गर्न चाहिरहे, आगामी दिनहरूमा नि यसरी नै फोन यसरी नै कार्यक्रममा बोल्न पाइरहँ, यही अपेक्षा आशा अभिलाषा सङ्गालेर बसिरहेको एउटा नियमित श्रोता भन्न चाहन्छु। र निवर्तमान प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, आसाम जिल्ला प्रहरी प्रमुख ओम प्रकाश खनाललाई सम्झन चाहन्छु, र प्रहरी प्रधान कार्यालय काठमाडौँमा रहनुभएको श्याम सिंह चौधरी सरलाई विशेष सम्झिरहेको छु, ओखलढुङ्गामा रहनुभएको प्रमुख जिल्ला अधिकारी टुबराज पोखरेललाई सम्झन चाहन्छु। सिङ्गो यति बेला रेडियो नेपाल सुनेर बस्नु तमाम श्रोतालाई सम्झँदै यति बेला चाहिँ ज जसले कार्यक्रम सुन्नुहुन्छ उहाँहरूलाई सम्झेर छुट्टिन्छु, छड्के सलाम है त, जय रेडियो नेपाल है त।
3: हस्, धेरै धेरै धन्यवाद, यति धेरै माया गर्नुहुन्छ साथीहरूले, अनि कहिले काहीँ त मनमा कस्तो हुन्छ भने चिसो भएर आउँछ। अहिलेलाई भने रामप्रसाद निरौलालाई धन्यवाद भनिसकेपछि फेरि पनि कोही साथी हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? हेलो
6: हेलो, नमस्ते, नमस्कार।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
6: हजुर, म टङ्क किराँत बोल्दैछु।
3: टङ्कजी, के छ हालखबर?
6: ठिकठाक छ नि हो हजुर।
3: कुन ठाउँमा हुनुहुन्छ अहिले?
6: अहिले म धनकुटातिरै छु।
3: ए, अहिले धनकुटा नै हुनुहुन्छ?
6: हजुर।
3: अनि यात्रा गर्ने सोच चाहिँ छैन अहिले?
6: अहिले यति बेला बर्खा बारी लागेको छ होइन, यात्रा गर्न पनि अलिक सहज त्यति हुन्न, अनि गाह्रो गाह्रो हुन्छ, यति बेला चाहिँ यात्रा गर्ने सोच छैन, कि अब भदौ लागेपछि।
3: अनि टङ्कजी सन्चो छैन क्या?
6: सन्चै छ, एकदमै पानी हल्का बर्सिरहेछ, जे होस् शीतल मौसम छ, त्यस्तो अस्वस्थ छैन।
3: ल ठिक छ, अब तपाईँले आफ्ना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस् न त नि।
6: हुन्छ, अब धेरै पछि सरी खिउने अवसर मैले पाएँ।
3: हजुर,
6: हाम्रो कमला मुखिया बहिनीको छोरी भान्जी निरजला मुखिया माङसेबुङ गजनमुखी इलाम निवासी हाम्रो भान्जी निरजलाको आज 19 गते दिन जन्मदिन परेको छ। धेरै धेरै जन्मदिनको शुभकामना शुभेच्छा कार्यक्रम मार्फत रेडियो नेपाल यति रमाइलो कार्यक्रम मार्फत होइन सदैव उन्नति प्रगति होस् निरजला भान्जीको, शैक्षिक प्रगतिको पनि कामना, दमक झापातिर बसेर आफ्नो अध्ययनलाई अगाडि बढाउँदै हुनुहुन्छ भान्जीले। अनि जन्मदिनको शुभकामना सँगसँगै अब हाम्रो कमला मुखिया मुना मुखिया सृजना मुखिया इलामतिर हुनुहुन्छ, स्काई नवीन आशिष नयन बस्नेत वसुन्धरा काठमाडौँतिर शैक्षिक प्रगति कार्य सफलताको शुभकामना, अनि एक्सन विराज राई भाइ विनोद कार्कीलाई शैक्षिक प्रगतिको कामना सङ्घ सभा निवासी भन्दै हजुरसँग छुट्टिन्छ। नमस्ते।
3: हस्, धेरै धेरै धन्यवाद। टङ्क किराँतले हामीलाई धनकुटाबाट फोन गर्नुभएको हो, अहिलेलाई फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
7: हजुर, नमस्कार रिता दी, नमस्कार।
3: नमस्कार हजुर, कहाँदेखि को बोल्नु भयो?
7: यता धेरै पछाडि अब फोन लागेको थिएन, आज फर्स्ट टाइम हो, रतुवामै मोरङबाट शङ्कर ढकाल।
3: मोरङबाट?
7: हजुर, मोरङको रतुवामाई भन्छ नगरपालिका।
3: हजुर शङ्करजी।
7: हजुर,
3: के गर्नुहुन्छ हजुर?
7: के गर्नु र हजुर, बसी बसाइ हो, बेलुका हिजो बेलुकादेखि निकै ठुलो पानी आयो, धेरै यो वर्षको सबभन्दा ठुलो पानी आयो, आज यता खेततिर सेतामसुर भएको छ, अहिले पनि सिमसिम आउँदै गरेको अवस्था हो, यस्तै भन्नुपर्छ दिदी।
3: ए त्यसो भए अब रोपाई अन्तिम अन्तिम चरणमा पुगेको हो त?
7: रोपाई लगभग लगभग सकियो। अस्तिको हप्ता हाम्रो रतमाईकै साथी रत्नबहादुर थापाले जस्ट पानी पर्दै गरेको बेला हो भन्नुभएको थियो, आज चाहिँ मेरो पालो आएछ, पानी परेर एकदम बिसाको अवस्था हो।
3: अब रोपाई पनि बिसाको अवस्था हो त्यसो भए?
7: हजुर, रोपाई सिद्धिँदै गरेको अवस्था हो। अब थोरै थोरै मान्छेहरूको कसै कसैको बाँकी छ।
3: ल ठिक छ, त्यसो भए एकदम राम्रो भयो। अब पानी नपरेर रोपाई गर्न नपाएको ठाउँ पनि कति बाँकी छ नि त अझै। यसपालि कतै पानी पर्ने, कतै चाहिँ बेसकारी पानी पर्ने, कतै पानी नै नपर्ने गर्दा एकदम धेरै दुःख दिएको थियो नि त। तर तपाईँहरूकोमा
7: अझै पनि हेर्नु न, अब यतातिर यत्रो पानी आयो, साथीहरूसँग सम्पर्क गर्दा अघि बेलवारीतिर हाम्रोमा त सिमसिम पानी आयो भन्दै हुन्छ साथीहरू। जस्तै छ।
3: ल ठिक छ, अब शङ्करजी तपाईँले आफ्ना साथीभाइ आफन्तहरूलाई शुभकामना शुभेच्छा दिनुहोस्।
7: हुन्छ, बल्ल बल्ल बल्ल बल्ल रेडियो नेपालको जय होस्। रेडियो नेपालमा फोन लागेको छ आज, अरू अरू कार्यक्रममा उता लाग्ने गर्थ्यो, यो शुभेच्छा कार्यक्रममा चाहिँ आज भाग्यवश फोन लगाउन सफल भएँ, खुसी छु, धेरै धेरै खुसी छु। अनि हाम्रो टेक्निसियन साथी पोखरेल सरलाई धेरै धेरै नमस्कार, अनि हाम्रो रिता दिदीलाई पनि, अनि साथीहरू सम्झिनु पर्दा साथी हुनुभएको छ यता काठमाडौँतिर हुनुहुन्छ, भक्तपुरतिर हुनुहुन्छ श्रीराम दाहाल, काठमाडौँतिर हुनुहुन्छ अर्जुन थापा, अनि यता तेर्थुमतिर हुनुहुन्छ बहिनी सुमी लिम्बूलाई धेरै सम्झेको छ भन्न चाहन्छु, अनि यतातिर हुनुहुन्छ इटारीतिर मेरो सम्झिनुहुन्छ युवराज पोखरेल, अनि गगनतिर थुमे, अनि रामेछापतिर हुन्छ सुमी लिम्बू, अनि प्युठानतिर हुनुहुन्छ जीवन छेत्री। यतिखेरको समयमा रेडियो नेपाल सुनेर जो जति साथीहरूले रेडियो नेपाल सुन्नुभएको छ, भोजपुरको राजु कोटवाल लगायत शङ्कर ढकालको नामसँग चिर परिचित, अनि काभ्रेको गरिमा श्रेष्ठलाई पनि धेरै सम्झिँदै बिदा हुन चाहन्छु। हवस् त, नमस्कार, बाई बाई, रेडियो नेपालको जय होस्।
3: हस्, धेरै धेरै धन्यवाद। मोरङ रतुवा माईबाट शङ्कर ढकालले हामीलाई फोन गर्नुभएको हो, पहिलोचोटि फोन गर्नुभएको, कस्तो खुसी लाग्यो। रेडियो नेपालको जय होस् भन्दा त आँखाबाट आँसु आउला जस्तै भयो मलाई, त्यति धेरै के भन्छ मुटुमै छोयो। थुप्रो साथीहरूले भन्नुहुन्छ रेडियो नेपालको जय होस् भनेर, तपाईँहरूको पनि धेरै धेरै जय होस्। सधैँ सधैँ यसरी नै तपाईँका औँलाहरूले टेलिफोन सम्पर्क गरेर हामीलाई माया गर्न सकिरहनुहोस्, हामी कामना गर्छौँ। अहिलेलाई भने फेरि पनि कोही हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, कहाँबाट को हुनुहुन्छ? हेलो
8: हेलो सिस्टर, गुड मर्निङ, नमस्कार, अनि जय मातृभूमि।
3: जय मातृभूमि हजुर, कहाँदेखि को बोल्नु भयो?
8: हजुर, म यहाँ जडीबुटीबाट एबिसी दासुरिया।
3: जडीबुटीबाट एबिसी, तपाईँ त झापाबाट फोन गर्नुहुन्थ्यो जस्तो लाग्यो।
8: हजुर हजुर, झापाबाटै गर्थ्यो, झापा नै हो घर, अहिले चाहिँ काठमाडौँ बसै छ।
3: ए कहिलेबाट?
8: यहाँ त भयो 6 वर्षै भयो बसाइ भएको है।
3: तर पहिला पहिला तपाईँले फोन गर्ने बेलामा 6 वर्ष अगाडि त होइन जस्तो झापाबाट गर्नु भा?
8: होइन, म त 73-74 चाहिँ म्याक्सिमम् तपाईँसँग कुराकानी हुन्थ्यो, त्यतिखेर चाहिँ झापाबाटै कुराकानी गर्थेँ। अनि अहिले चाहिँ अब अहिले यहाँ काठमाडौँ बस्न थालेको त 6 वर्षै भइसक्यो।
3: त्यो बेलामा त्यो 6 वर्षभित्रमा चाहिँ तपाईँले फोन गर्नु भएको थिएन त मलाई?
8: गर्न त गरेँ मैले, एकैचोटि चाहिँ कुराकानी भयो 81-82 सालमा चाहिँ भयो, 83मा त पहिलोचोटि नै हो यो वर्षमा चाहिँ।
3: ए ए ए, अनि त्यो बेलामा पनि तपाईँले जडीबुटीबाट नै भन्नुभएको थियो त मलाई, झापा नै भन्नुभएको जस्तो लाग्यो त।
8: नाइ नाइ, म जडीबुटी नै भनेको थिएँ हजुरलाई, तपाईँले चाहिँ म झापाको एड्रेस टिपेको छु हजुरको भन्दै हुन्थ्यो क्या मलाई। अनि त्यतिखेर मलाई कति खुसी लाग्यो कि मलाई यति धेरै मिस गरेर जोस् तपाईँले एकदमै याद रहेछ हजुरलाई,
3: यस्तो धेरै लामो समयपछि फोनमा सम्पर्कमा आउने साथीहरूलाई चाहिँ अलि चिन्न गाह्रो हुन्छ, नत्र स्वरले मैले चिनिसकेका हुन्छु, तर उहाँहरूले आफैले नाम भन्नुहोस् भनेर हजुरको नाम भनिदिनु पर्यो भनेर चाहिँ भन्छु कि मैले।
8: हजुर हजुर, हो हजुरले चिन्नुहुन्छ होइन, अब एबिसी तास्क्रिया भने चाहिँ पहिला अब तपाईँले हेलो भन्दा हजुरले कतिचोटि नाम पनि भन्नुभएको छ नि त मेरो,
3: हजुर,
8: त्यो कारणले गर्दा तपाईँसँग चाहिँ एकदमै जो रेडियो नेपालमा नजिकबाट चिनेको म हजुरलाई नै हो क्या यो कार्यक्रम।
3: ल ठिक छ, अब एबिसी ताजपुरियाजी तपाईँले 8 जना साथीभाइ आफन्तलाई शुभकामना शुभेच्छा दिनुहोस्।
8: हुन्छ, एकदमै फोन लाउन निकै गाह्रो हुने है, बल्ल बल्ल लाग्यो फोन है, सो त्यही भएर चाहिँ सर्वप्रथम चाहिँ एकदमै हजुर प्लस हाम्रो रेडियो नेपाल परिवारलाई नै एकदमै धेरै धेरै सम्झना अनि मिठो माया रेडियो नेपालको जय होस् पनि भन्न चाहन्छु। जन्मदिन मनाउँदै हुनुहुन्छ इलामतिर भान्जी निर्जला मुखिया भान्जीलाई नै जन्मदिनको धेरै धेरै शुभकामना ह्याप्पी बर्थडे टु उन्नति प्रगतिको कामना गर्न चाहन्छु भने इलामतिर हुन्छ दिदी कमला मुखिया अनि त्यसरी सिर्जना मुखिया अनि झापा मेचिनातिर हुन्छ जीवनसाथी चौधरी राजवंशी छोरा सङ्गीत सरगम दाई हुन्छ विजय कुमार राजवंशी बहिनी निशा चौधरी राजवंशी भाइ नवीन चौधरी यही नजिक हुन्छ राजाराम चित्रकार त्यसरी बहिनी रूपाग्री लगायत अहिले रेडियो नेपाल 100 अनि 103 अनि त्यसरी 98 र अनलाइन मार्फत सुन्नुहुने सम्पूर्ण साथीहरूलाई म कसैलाई पनि बिर्सेको छुइनँ सबैलाई सम्झिरहेको छु सबैको जय होस् र शुभ दिनको कामना गर्दै
3: धेरै धेरै धन्यवाद। जडीबुटीबाट एबिसी ताछुरियाले फोन गर्नुभएको हो, उहाँको थाकथलो झापा अहिले चाहिँ जडीबुटीमा 6 वर्षदेखि हुनुहुँदो रहेछ। आजको लागि कार्यक्रमको अन्तिम साथीलाई स्वागत गर्न चाहिँ फोनमा सम्पर्कमा आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? हेलो
9: हजुर, नमस्ते, गुड मर्निङ।
3: नमस्कार हजुर, गुड मर्निङ, कहाँदेखि को बोल्नु भयो? ओहो, दुबईबाट कति धेरै माया गर्नुहुन्छ कि साथीहरूले, के गर्नु होला? अनि धर्मराजी दुबई जानु भएको कति भयो?
9: म त धेरै भइसक्यो नि आउने,
3: हैन बीचमा आउनु भएको थियो कि थिएन भनेर सोधेको,
9: बीचमा अब आउने बेला हुँदैछ।
3: ओ, दसैँ आउनुहुन्छ क्या?
9: दसैँमै चाहिँ नहोला, त्यो भन्दा पछि हुन्छ कि?
3: ए, चकलेट खान पाउने भयो भनेर यहाँ मुख मिठ्याएर बसेका छौँ सुलोचना, पराग अनि परागजी अनि म, तिनजना अब दुबईको चकलेट एकदम मिठो हुन्छ भन्दै हामी मुख मिठ्याएर बसिरा होइन जिस्काइदिया मात्रै हो। अनि अब दुबईदेखि गर्नु भएको छ, फेरि टेलिफोन काट्यो भने नमजा हुन्छ, फटाफट शुभकामना शुभेच्छा दिनुहोस्
9: पनि आएको छु होइन, अब जस फोन लाग्यो अन्तिम कल भए पनि, विशेष गरी अहिले रेडियो नेपालमा कार्यक्रम शुभेच्छा सुनेर बस्नुहुने सबै साथीहरूलाई सम्झन पाएँ, शुभ दिनको कामना गर्न चाहेँ। विशेष गरी आज जन्मदिन मनाउने मेरो बहिनी छिन् ढापा गौरा दहमा रूपा ढकाउने उपाने बहिनीलाई जन्मदिनको धेरै धेरै शुभकामना, अनि हाम्रो मिडिया प्रेमी साथी कमला मुखियाको छोरी नानी निर्जला मुखियाको पनि आज जन्मदिन रहेछ, नानीलाई पनि जन्मदिनको शुभकामना। अनि केही साथीहरू सम्झिनु पर्दा हाम्रो आशिष नयन, सुनिल लिम्बू अनि हिमा राई, बरु चन्दले, बहिनी दिल्छा राई, सम्झिङ सरस्वता पोखरेल, भूमिका राई अनि बहिनी सरिना गुरुङ, कला लिम्बू लगायत सबै साथीहरूलाई शुभ दिनको कामना गर्दै बिदाउँछु। केही बेला है
3: हस्, धेरै धेरै धन्यवाद। दुबई सात समुद्र पारीदेखि हामीलाई माया गरेर फोन गर्नुभएकोमा ढकाल धर्मराजजीलाई धेरै धेरै धन्यवाद। आजको लागि हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ, जाँदा जाँदै रेखा शाहको स्वरमा रहेको यो गीत तपाईँलाई सुनाउँछौँ। 12-11 साथीहरू जो जसले फोन गर्नुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद, जो साथीहरू सुनेर साथ दिनुभयो तपाईँहरूलाई धन्यवाद, फोन नलागेपछि रिसाउने साथीहरूलाई धन्यवाद, त्यस्तै गरी फोन लागेर पनि नउठेपछि रिसाउने साथीहरूलाई पनि धन्यवाद, त्यस्तै गरी मन आएको बेलामा मलाई माया गरेर साथीहरूलाई माया गरेर कार्यक्रम सञ्चालन गर्नुहुन्छ नि विद्या चौधरी, विद्या चौधरीजीको चाहिँ अब आउने 22 जन्मदिन, उहाँलाई पनि यही सोसल मिडिया सँगसँगै हामी रेडियो नेपालको तर्फबाट पनि जन्मदिनको धेरै धेरै अग्रिम शुभकामना दिन चाहन्छौँ। र पराग पोखरेललाई धन्यवाद दिँदै यो बसाइबाट म रिता तिमल सिन्हा बिदा हुन्छु, हवस् त, नमस्कार।

यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। प्रतिनिधि सभाको बैठक आज 1 बजे बस्दैछ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले आदिवासी जनजाति आयोगको 6ौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुहुने सम्भावित कार्यसूची छ। यस्तै बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदिम्बेले प्रस्तुत गर्नुभएको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ। यसै गरी आजै विभिन्न 5 संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद सचिवालयका अनुसार अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्धन गर्न तथा निर्भरता घटाउन नेपाल गुणस्तर NS चिन्ह लिन उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नुभएको छ। उहाँले गुणस्तरीय स्वदेशी उत्पादनको विकास र बजार विस्तारका लागि NS चिन्हको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल गुणस्तर तथा नापतौल विभागका पदाधिकारीसँगको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिन्हको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनुभएको हो। उहाँले नेपालमै उत्पादन भएका वस्तुलाई स्वदेशी बजारमा सहज रूपमा बिक्री वितरण गर्न तथा उपभोक्तामाझ विश्वास बढाउन उक्त चिन्ह आवश्यक रहेको बताउनुभयो। हालसम्म नेपालमा उत्पादन हुने सिमेन्ट, रड, टायर लगायत विभिन्न औद्योगिक उत्पादनले नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेका छन्।

जीवनको सबैभन्दा ठुलो हतियार भनेको हिम्मत हो। मनमा हिम्मत भए जिन्दगीको गोरेटोमा एक्लै पनि हिँड्न सकिन्छ। नमस्कार, कार्यक्रम जीवन सुखबाट तपाईँको जीवनमा सुखको खोजी, सुखद साथ र साङ्गीतिक यात्रामा कार्यक्रम जीवन सुख हामीले हरेक साताको मङ्गलबार मध्याह बाह्र बजीको समाचारपछि सुनाउँदै आएका छौँ। रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको यो कार्यक्रम एफएम 98.1 मेगा हर्ज र इन्टरनेटमा www.radionepal.gov.np र रेडियो नेपालको मोबाइल एपबाट पनि सुन्न सक्नुहुन्छ। सकारात्मक सोच सुखको खोज कार्यक्रम जीवन सुखमा हामी जीवनका सुखद पक्षलाई पल्टाउँदै जानेछौँ, सुनाउँदै जानेछौँ र छर्दै जानेछौँ, जीवनका सम्भावना, विश्वास र आत्मीयतालाई पनि। यसै क्रममा आउनुहोस्, कार्यक्रम जीवन सुखको आजको श्रृङ्खलामा स्वागत गर्छु प्राविधिक साथी पराग पोखरेलसँगै म चन्दा विष्ट। कहाँ हुनुहुन्छ, कता हुनुहुन्छ? पुनः एकपल्ट एक साताको पर्खाइमा हाम्रो भेट भएको छ। यति बेला हामी कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा छौँ। फेरि पनि आत्मीय आग्रह गर्न मन लागेको छ, केही समय हामीसँगै रहिदिनुहोला, हामीलाई सुनिदिनुहोला, हामीलाई साथ दिनुहोला भनेर, साथ दिनुहुन्छ भन्ने विश्वास पनि छ। यसैले त हामी यहाँहरूको लागि केही कुरा भनिरहेका छौँ, सुनाइरहेका छौँ। यो आवाजको संसारमा हामीसँगै छौँ, हामीसँगै यात्रा गर्नेछौँ र जहाँ जता हुनुहुन्छ सुरक्षित रहनुहोस्, आफ्नो ख्याल राख्नुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। साउनको महिना छ, झमझम कहीँ कतै पानी परेको होला, कहीँ कतै बादल लागेको होला, कहीँ कतै पानी पछिको टन्टला पुर घाम, कति चर्को घाम हुन्छ है, त्यसको पनि सामना गरिरहेको छौँ। तर अहिले सिमसिमे पानीले हिजो अस्ति मात्र होइन हामी त्यसको सामना गरिरहेको थियौँ। कतिजना रमाउँदै हुनुहुन्छ होला पानीमा, किसानहरूको लागि पानी पर्नु सुखद पक्ष हो, तर यही पानीले कहीँ कतै बाढी पहिरो नजाओस्, डुबान नपरोस्, हामी यो पनि कामना गर्छौँ। र यसको लागि हामी के कसरी सचेत हुन सक्छौँ, सुरक्षित रहन सक्छौँ, त्यसको लागि अप्नाउनु पर्ने प्रयासहरूमा हामी पछि हट्नु पनि हुँदैन। र साउन महिना छ, यसैले आज साउनसँगै अन्तर सम्बन्धित, पानीसँगै अन्तर सम्बन्धित गीत सौगात यहाँहरूको लागि रोजेर छानेर ल्याएको छौँ। साउन भन्ने बित्तिकै स्वर सम्राट नारायण गोपालको एउटा गीत याद आइहाल्छ हामीलाई, होइन, साउने झरी। हजुर, यो गीत सौगात हामी यहाँहरूमा आज राख्दैछौँ। सङ्गीत रहेको छ दीपक जङ्गमको, सङ्गीत नारायण गोपालकै।

साउनको झरी बनी तिमी आउन, मेरो मनको अँधेरीमा जुन छाउन। कति मिठो शब्द भाव के, अनि कति मिठो सङ्गीत, कति मिठो स्वर, जति सुने सुनिरहँ। र आज फेरि पनि भन्न चाहन्छु, साउन महिना छ, झरी छ, पानी छ, होइन? र साउन महिना पानी झरीसँगै गुनगुनाउन मन लागिहाल्ने गीती सौगात केही छन्, जुन यहाँहरूको लागि छानेर रोजेर ल्याएको छौँ। क्रमशः यहाँहरूमाझ सुनाउँदै जानेछौँ। यति आग्रह छ, आत्मीय आग्रह छ, मायालु आग्रह छ, हामीसँगै रहनुहोला, हामीलाई सुनिदिनुहोला। र आज कार्यक्रम जीवन सुखमा हामी केही युवा पुस्ता, नवयुवा पुस्ताका हाम्रा केही युवाहरू हुनुहुन्छ, जो आफ्नै थाथलोमा स्वरोजगार गर्दै हुनुहुन्छ, सम्भावनाको खोजी गरिरहनु भएको छ, सफलता पनि प्राप्त गरिरहनु भएको छ, सम्भावनाको खोजी गर्न जान्नुपर्छ है भन्ने सन्देश पनि दिइरहनु भएको छ। गरे के हुन्न, गरे के हुन्न, होइन? यसैले स्वदेशमै सम्भावनाको खोजीसँगै सफलता हासिल गर्दै रहेका युवाहरूको सफलताको कथालाई, प्रसङ्गलाई आज हामीले लिएको छौँ, जुन हामीले सेतोपाटी अनलाइनबाट साभार गरेका छौँ। जे कुराहरू पढ्दा मनले छुन्छ नि, जुन कथाले मन छुन्छ, जुन कुरा सुनाउनै पर्छ जस्तो लाग्छ, जुन कुरा प्रेरणादायी लाग्छ नि, ती कुराहरू सटक्क टिपेर यहाँहरूमा सुनाउने हतार पनि लाग्छ। यही हतारमा हामी आज यहाँहरूमा सुनाउँदैछौँ, जसले हुर्काए वर्ष दिनमै 36 देशमा, जुन उहाँले आफ्नो सामग्री उत्पादन पुर्याउनु भयो, त्यस्तो एउटा प्रसङ्गलाई हामीले ल्याएका छौँ आज, जुन चाहिँ ठेकुवा हो। ठेकुवा कतिले खानुभयो होला, कतिलाई असाध्यै मिठो लाग्छ, होइन? हामी नेपालीहरू, हाम्रो मौलिकता कति धनी छ भने, जुन जुन भूगोलमा गयो, जुन जुन समूहमा हामी पुग्यौँ, परिकारहरू पनि फरक फरक, त्यो स्वादहरू फरक फरक पाउँछौँ। र आज हामी त्यस्तै युवाहरूको कथालाई, व्यवसायलाई, प्रसङ्गलाई यहाँहरूमा राख्न लागेका छौँ। सुनौँ है त, एउटा व्यवसाय असफल भएपछि धेरैलाई लाग्छ नयाँ सुरुवात गर्ने कि नगर्ने। नयाँ सुरुवात गर्ने आँट पनि कतिले त गर्दै गर्दैनन्, तर अर्जुन शाह र उनका 3 साथीले भने असफलतालाई अन्त्य होइन है, नयाँ सुरुवातको अवसर बनाउनुपर्छ भनेर अग्रसर रहे। सातु र अचारको व्यापार गर्नुभयो उहाँहरूले पहिला। अब त्यो सातु र अचारको व्यापारबाट सुरु भएको यात्रा त्यति सफल भएन, अब के गर्ने होला त? त्यसपछि उहाँहरूले आफ्नै संस्कृति र परम्परासँग जोडिएको परिकार

ठेकुवालाई व्यावसायिक रूपमा बजारमा ल्याउने निर्णय गर्नुभयो र आज त्यही ठेकुवा नेपालका 36 देशमा पुगेको छ। फेरि सोध्न मन लाग्यो ठेकुवा खानुभएको छ भनेर, छैन भने चाहिँ एकचोटि त्यसको स्वाद लिने कि साँच्चै नै मिठो हुन्छ। अर्जुन शाह, विवेक नेउपाने र दिनेश शिव ठकुरी र राजकुमार घिमिरेले एग्रिरोस कम्पनी मार्फत ठेकुवा बजारमा पुर्याउन थालेको एक वर्षमा मात्र एक वर्ष भयो। चारजना सञ्चालक मध्ये अर्जुनको अनुभवलाई आज हामी यहाँहरूमा आज राख्दैछौँ। एग्रिरोस र ठेकुवा बारे उहाँको विचार के छ, कसरी यसको यात्रा आरम्भ भएको थियो, त्यो कुराहरू हामी यहाँहरूमा आज सुनाउनेछौँ। त्योभन्दा अगाडि भने फेरि पनि एउटा गीत सौगात राख्न हतारो लाग्यो। साउन महिनामा छौँ, साउन महिनासँगै गुनगुनाउन मन लाग्ने अर्को एउटा गीत सौगात छ आशा भोसलेको स्वरमा। यो गीतलाई हामीले चलचित्र बाँसुरीबाट लिएका छौँ। सङ्गीत रहेको छ रञ्जित गजमेरको, रचना कुसुम गजमेरको।

बिर्सिदिने कथा होइन सावनको गीत, हार होइन जित मेरो जीवनको प्रीत, झझलको लिएर आएछ सावन फेरि आँखामा, कस्तो मिठो शब्द बाबा है। सावनसँगै गुनगुनाउन मन लाग्ने गीती सौगात, मिठो गीती सौगात यहाँहरूमा आज राख्यौँ। यति बेला हामी कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा छौँ। रेडियो नेपाल सुनिरहनु भएको छ भने केही समय हामीसँगै रहनको लागि फेरि पनि आग्रह गरेँ। आज हामीसँग प्राविधिक साथी पराग पोखरेल हुनुहुन्छ र सँगै छु म तपाईँहरूकै आवाजको दुनियाँको साथी चन्दा विष्ट। र आज सावनसँगै गुन्जिने गीती सौगात सँगै आज हामीले स्वदेशमै सम्भावनाको खोजी गर्न सफल रहेका केही युवा पुस्ताको सफलताको प्रसङ्गलाई यहाँहरूमा सुनाउने क्रममा आज ठेकुवाको सफलता जुन 36 देशहरूमा पुगिसकेको छ त्यसलाई हामी यहाँहरूमा राखिरहेका छौँ। र यसमा चाहिँ अर्जुन सहित उहाँहरूको चाहिँ तिनजना साथीहरू, अर्जुन शाहसँगै उहाँहरूको तिनजना साथीहरू दिनेश यु ठकुरी, राजकुमार घिमिरे र विवेक नेउपानेले सुरुवात गर्नुभएको ठेकुवाको ब्रान्ड कसरी अहिले फैलिँदो छ त्यस सम्बन्धलाई हामी यहाँहरूमा आज राखिरहेका छौँ। अर्जुनका अनुसार सुरुमा उहाँहरूलाई यो अचार र सातुको उत्पादन गरेर बजारमा लग्ने सोच आयो, तर त्यो परिकारका सामग्रीहरू बजारमा त्यति धेरै अपेक्षित रूपमा स्थान त्यसले पाउन सकेन र उहाँहरूलाई उत्पादन नै बन्द गर्ने हो कि भनेर त्यो उत्पादन बन्द पनि भयो र बजारमा उहाँहरूको सामान त्यति बेला कसैले राख्न मान्नु भएको थिएन, कम मूल्यमा बेच्दा पनि भएन। त्यति बेला अलिकति निराशा लागेको थियो, तर त्यो निराशालाई सफलतामा बदल्नको लागि फेरि अर्को प्रयास उहाँहरूको खिरा चाहिँ गएन। 1.5 लाख रुपियाँ त्यति बेला घाटा भयो। त्यो असफलतापछि उहाँहरूले लामो समयदेखि मनमा रहेको ठेकुवालाई व्यावसायिक रूपमा बजारमा ल्याउने प्रस्ताव एक आपसमा राख्नुभयो। र ठेकुवा भन्ने बित्तिकै यहाँहरूलाई सम्झना छ भने तराईमा खास गरी छठ पर्वको प्रसादको रूपमा ठेकुवा विशेष परिकारको रूपमा हामीले खाँदै आएका छौँ, बनाउँदै आएका छौँ। र सप्तरीका अर्जुनले ठेकुवा खाँदै हुर्किनु भएको थियो। र ठेकुवाको कुरा आउँदाखेरि रेडियो नेपालमा काम गरेको, कार्यरत रहेको 29 वर्ष पुरा भएको छ र 29 वर्षमा धेरै धेरै वर्ष हामीलाई ठेकुवाको स्वाद चखाउनु हुने हाम्रो दिदीलाई हामी बिर्सिन सक्दैनौँ। सुमन कुशवा हाम्रो रेडियो नेपालमा कार्यरत हुनुहुन्थ्यो, उहाँले हामीलाई वर्षै पछि यो छठ पर्वसँगै ठेकुवाको स्वाद हामीलाई चाहिँ चखाउँदै आउनु भएको थियो। सुमनदी जहाँ हुनुहुन्छ हामीलाई सुनिरहनु भएको छ भने एकचोटि धन्यवाद दिन चाहन्छौँ, किनकि ठेकुवाको प्रसङ्ग गरिरहँदा ठेकुवा के हो भनेर हामीले सम्झन गाह्रो परेन, होइन? त्यही दिदीको सम्झना आयो, त्यही ठेकुवाको स्वाद पनि सम्झनामा आएको छ। र यही ठेकुवा खाँदै हुर्किएका थिए अर्जुन पनि, र यसैले उहाँलाई यही ठेकुवा उत्पादन गरेर व्यवसायमा बदलौँ न भनेर उहाँले आफ्नो साथीहरू समक्ष प्रस्ताव राख्नुभयो। र अलमलकै बिचमा थोरै मात्र उत्पादन गरेर अनलाइन मार्फत बिक्री परीक्षण गर्ने रणनीति उहाँहरूले अप्नाउनु भयो र साथीहरूलाई 1 महिनाको समय पनि माग्नु भएको थियो र अर्डर जति मात्र उत्पादन गर्ने भन्ने कुराहरू पनि भयो र स्टकमा नराख्ने है भन्ने कुरा पनि भयो। त्यसअनुसार सानो कोठाबाट ठेकुवा उत्पादन सुरु भयो। उहाँहरू आफैले ठेकुवा बनाउनुभयो, प्याकेजिङ पनि गर्नुभयो र अनलाइनमा राख्ने र अर्डर लिने अनि डेलिभरी गर्ने तयारी पनि जुटाउनु भयो र 2-3 दिनसम्म कुनै अर्डरै आएन। चारैजनालाई अब यो व्यापार पनि सफल हुँदैन कि भन्ने एउटा मनमा डर पस्यो, किनकि पहिला सातु र अचारको व्यापार पनि त्यति फर्स्ट आउन सकेको थिएन। तर एकअर्कालाई व्यक्त कसैले पनि गरेन, मनमा त एउटा डर थियो। बरु ऊर्जा बाँड्दै आएर यो सफल भएन भने के गर्ने भनेर योजनाहरू बन्न थाल्यो। यति नै बेला चौथो दिन भने अर्डर आयो 4-5 वटा, अर्को दिन बिस्तारै अर्डर बढ्न थाल्यो। त्यसपछि उहाँहरूलाई हौसला मिल्यो, अर्डर बढ्न थालेपछि चाहिँ व्यवसाय टिक्छ कि जस्तो लाग्न थाल्यो र परम्परागत ठेकुवालाई मिथिला कलाले भरिएको आधुनिक प्याकेजिङ मार्फत बजारमा ल्याउन सुरु भयो। बिस्तारै ग्राहकको माग अनुसार चिनी भएको र चिनी नभएको सुगर फ्री गरी 2 प्रकारको ठेकुवाहरू उत्पादन हुन थाल्यो। यसरी बजारमा ठेकुवा फैलाइसकेपछि
उत्पादनको प्रकार पनि थप हुँदै गयो र हाल एग्री रुट्सले नेपाली विभिन्न समुदायका परम्परागत परिकार जस्तो लखामडी यस्तै गरी खुर्मा खाप्से पनि बजारमा पुर्याउन थालेको छ। साथै प्रदेशको संस्कृति र परिकार समेट्ने गरी उत्पादन अगाडि उहाँहरूले बढाउन थाल्नुभएको छ र एग्री रुट्सले दैनिक अहिले करिब 50 किलोको हाराहारीमा ठेकुवा उत्पादन गर्दै आएको छ र उत्पादन पूर्ण रूपमा यो कहाँ कता कसरी पुर्याउने भन्ने कुराहरूको अध्ययन पनि भइरहेको छ र अहिले एग्री रुट्सको उत्पादन हाल अस्ट्रेलिया, अमेरिका, बेलायत, क्यानाडा, जापान, मलेसिया, हङकङ, न्युजिल्यान्ड, फिनल्यान्ड गरी 36 राष्ट्रहरूमा देशहरूमा पुगेको छन् र विदेशी बजारमा पुग्ने यात्रा सामाजिक सञ्जालबाट सुरु भएको उहाँहरू बताउनुहुन्छ र हाल कम्पनीमा 10 स्थायी रूपमा कार्यरत कर्मचारी पनि छन् र अर्डर जति आउँछ त्यही अनुसारले उहाँहरूले काम गर्दै आउनुभएको छ र व्यवसायभन्दा माथिको कुरा हो यो सफलता चाहिँ र खानेकुराको माध्यमबाट नेपाल नेपाली समुदाय र परम्परा विश्वमा चिनाउन पाएकोमा अर्जुन लगायत उहाँहरूका साथीहरू दिनेश ठकुरी, राजकुमार घिमिरे, यसै गरी विवेक न्यौपाने उहाँहरू सन्तुष्ट पनि हुनुहुन्छ। यदि तपाईँहरूले सुनिरहनु भएको छ भने अर्जुन शाह, विवेक न्यौपाने, दिनेश ठकुरी र राजकुमार घिमिरे यहाँहरूलाई धेरै धेरै बधाई छ र यहाँहरूको सफलता अझै अगाडि बढ्दै जाओस् हामी कामना पनि गर्छौँ र हाम्रा युवा पुस्ताले सम्भावनाको खोजी गरेको, सफलता हासिल गरेको कुरा सुनाउन पाउँदा हामीलाई असाध्यै खुसी पनि लाग्छ। हामीले गर्नुपर्ने कुराहरू धेरै छन्, कति गर्न सक्यौँ, कति गर्नुपर्ने कुराहरू होला, हामीले आफ्नो ठाउँबाट आफ्नो थाथलोमा रहेर के गर्न सकिन्छ एकचोटि सोचौँ, मनन गरौँ। केही कुराहरू नमिल्ला, केही कुराहरूमा गल्ती पनि भइहाल्ला, त्यसलाई सच्याउँदै अनि घाटा नाफामा भन्दा पनि कसरी अगाडि बढ्न सकिन्छ, योजना र अगाडिको लक्ष्यलाई पहिलाउँदै अगाडि बढ्ने हो भने अवश्य पनि सुरुमा केही कुराहरू नहोला तर बिस्तारै असफलतालाई पनि सफलतामा बदल्न सक्छौँ। यो कुरा हाम्रा युवा व्यवसायीहरूले सन्देशको रूपमा दिँदै पनि आएका छन्। यसैले यो ठेकुवाको उत्पादनको यो असाध्यै प्रेरक प्रसङ्गलाई यहाँहरूमाझ राख्यौँ र अबको पालो भने कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा गीत सौगातकै रहेको छ। फेरि अर्को गीत सौगात, साउन महिना आएपछि, झरी परेपछि, भेल बगेपछि बिर्सिनै नसकिने रचना जीसीको स्वरमा यहाँहरूमाझ राख्दैछौँ साउने खोला। अनि रचना जीसीलाई साथ दिनुभएको छ अनिता जीसीले, सङ्कलन रहेको छ बृह शुक्रको।

यो मिठो गीत सौगातपछि पुनः स्वागत गर्छु कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा। राजा भन्न मन लागेको छ, जीवनको रङ्गमञ्चमा अनेकौँ रङहरू रहेका छन्। यी आँखाहरूले, हाम्रा आँखाहरूले जुन रङ खोज्छ जीवनले त्यही भेट्छ। संसारका हरेक वस्तुमा हामीलाई विश्वास लाग्छ दुईवटा कोणहरू भेटिन्छन्, दुई पक्षहरू हुन्छन्, सिक्काका दुई पाटा जस्तै सुख दुःख, आरोह अवरोह, अँध्यारो उज्यालो, जुन रोज्यो त्यही भेटिन्छ, जुन खोज्यो त्यही देखिन्छ, होइन र? जीवनको उज्यालो पक्षलाई खोज्ने साँचो हामी आफैभित्र छ भन्ने कुरा बिर्सिन्छौँ। त्यो साँचोको सदुपयोग कसरी गर्ने, कहाँनिर खोल्ने भन्ने कुरा पनि बिर्सिन्छौँ। हरेक व्यक्तिमा महान व्यक्ति बन्ने ऊर्जा अवश्य हुन्छ। क्षमतालाई चिन्नु पर्यो, अवसरको खोजी रहनु पर्यो, सम्भावनाको खोजी हुनु पर्यो, होइन र? हामी यस्तै यस्तै सम्भावनाको खोजीमा हाम्रा देशमा रहेका कर्मशील कर्मनिष्ठ व्यक्तित्वहरू, जसले हजारौँको ओठमा मुस्कान छर्न सफल उत्प्रेरक प्रस्तुतिकरणको अनुभवलाई महसुस गर्नुभएको छ, त्यही महसुस सफलता र प्राप्तिलाई यहाँहरूमाझ राख्दै पनि आएका छौँ। र यसै क्रममा आज केही युवाहरू जसले आफ्नै थाथलोमा सम्भावनाको खोजी गर्नुभयो, केही गर्दै हुनुहुन्छ, सफल पनि बन्दै हुनुहुन्छ, उहाँहरूको कथालाई, प्रसङ्गलाई यहाँहरूमाझ राखिरहेका छौँ। अबको पालोमा भने खेर जाने जालोबाट सामान बनाएर बिक्दा कति खुसी हुन्छ त, त्यही प्रसङ्गलाई हामीले लिएका छौँ। यो कुरा चाहिँ रहेको छ रूपन्देही सैना मैनाको, रूपन्देही सैना मैनाका तुलसीराम रेग्मीलाई हजुरआमाले घिरौलाको जालोले मिची मिची खुट्टा धोएको याद थियो। तपाईँ हामीलाई पनि होला होइन, घिरौलाको जालोले नुहाएको, खुट्टा धोएको, हामी पनि सानोमा त्यही गर्थ्यौँ। त्यति यति बेला हजुरआमाको पनि याद आयो होइन, त्यो घिरौलाको जालोको पनि याद आयो। र हजुरआमाको अभ्यास अहिले को लागि भने हामीले कति सम्झनामै राख्यौँ, तर सुगम तुलसीराम रेग्मी, जसलाई हामी सुगम रेग्मी भनेर पनि चिन्छौँ, सुगमको उद्यमशीलताको आधार बन्यो त्यही घिरौलाको जालो। हेर्नुहोस् न, हामी त हेर्छौँ कति त्यो रुखहरूमा झुन्डिरहेको पनि देख्छौँ होइन, धेरै छिप्पिएपछि सुकेर रहेको हुन्छ। हजुर, प्राविधिक साथी हाम्रो पराग जी पनि मलाई यसो इसारा गर्दै हुनुहुन्छ सुकेपछि त है भनेर। हामीले पनि सानोमा त्यसमा प्रयोगमा ल्याएको छौँ भन्दा उहाँको टाउको पनि हल्लिरहेको थियो। हामीलाई सुनिरहनु भएको तपाईँहरूको मनले पनि हो भन्यो होला है, हामी नेपाली भनमा हुर्केका न पऱ्यौँ होइन। सुगम घिरौलाको जालोबाट हात खुट्टा तथा शरीर मार्ने, स्क्रबर भाँडा माझ्ने, जाली र होटेल तथा घरका कोठा र अफिसमा प्रयोग गर्न मिल्ने चप्पल उत्पादन गरिरहेको हुनुहुन्छ। यो सुन्दा पनि कस्तो रमाइलो लाग्यो होइन, खेर जाने घिरौलाको जालो जुन हाम्रै घरबारीमा फलेको हुन्छ त्यसबाट के बन्दो रहेछ त, ओहो चप्पल पनि बन्दो रहेछ होइन, भाँडा माझ्ने जाली पनि बन्दो रहेछ, अनि नुहाउनको लागि एउटा स्क्रबरको काम पनि गर्दो रहेछ। यो चाहिँ दोस्ती नेपाल मार्फत उहाँहरूले पर्यावरण मैत्री उत्पादनलाई व्यवसायमा रूपान्तरण गर्नुभएको हो। गाउँघरमा प्लास्टिक जन्य सामग्री प्रयोग अहिले कति बढेको छ, जता हेऱ्यो प्लास्टिक नै देखिन्छ। कसरी यो प्लास्टिक हटाउन सकिएला, प्लास्टिक बिना पनि हाम्रो दैनिक दिनचर्या कसरी चल्छ होला, यो पनि मनमा आउँछ नि हाम्रो होइन। यसलाई, यो प्लास्टिकलाई प्रतिस्थापन गर्नको लागि, अन्त्य गर्नको लागि पर्यावरण मैत्री सामग्री प्रयोग बढाउन र खेर गइरहेको घिरौलाको जालो सदुपयोग गर्न पनि सकिन्छ। सुगम रेग्मीले यही सन्देश दिनुभएको छ, किनभने कसरी त, यो प्रसङ्गलाई हामी यहाँहरूमाझ राख्ने नै छौँ। अहिलेको लागि पनि फेरि यो साङ्गीतिक यात्रामा यहाँहरूमाझ अर्को एउटा गीत सौगात राख्न मन लागेको छ, चलचित्र लाउरेबाट फेरि पनि आशा भोसलेको स्वरमा रचना कुसुम गजमेर र तुलसी गजमेरको, सङ्गीत रहेको छ रञ्जित गजमेरको साउने झरीमा।

सिमसिमे पानी अथवा दर्के झरी परिरहेकोस् बार्दली झ्यालमा पिँढीमा ढोकामा बसेर कोही कसैको प्रतीक्षा गरिरहेको र यो गीत बजिरहेको त्यसो याद आयो। यो गीत सुन्दै गर्दा साउनसँग सम्बन्धित गीत सौगात आज हामी सुनाइरहेका छौँ र यसलाई निरन्तरता पनि दिनेछौँ। आज हामीले कार्यक्रम जीवन सुखमा युवा पुस्ता जसले आफ्नै थाथलोमा सम्भावनाको खोजी गर्नुभयो, आफ्नै थाथलोमा आफ्नै क्षमता अनुसार के सम्भावना छ त त्यसको खोजी गर्नुभयो, सफलता पनि हासिल गर्दै हुनुहुन्छ, उहाँहरूको असाध्यै प्रेरणादायी प्रसङ्गलाई यहाँहरूमा राखिरहेका छौँ। यसै क्रममा यति बेला हामी रूपन्देही सैना महिना 11 सुगम पोक रेग्मीको यो सफलताको प्रसङ्गलाई यहाँहरूमा राखिरहेका छौँ। सुगमजी, यहाँले सुनिरहनु भएको छ कि छैन, सुगमजीको छिमेकी अथवा आफन्त साथीभाइले सुन्नुभएको छ भने यो खबर पुऱ्याइदिनु होला। यो सुगम रेग्मीजीको यो घिरौलाको जालोबाट जुन सामग्रीहरू उत्पादन गरिरहनु भएको छ यो प्रसङ्गले मन छोएको छ कि हामी त उहाँको सफलताको कामना पनि गर्छौँ। अब कसरी उहाँले यो सुरुवात गर्नुभयो त यो असाध्यै रमाइलो प्रसङ्ग छ। जस्तो कि हामीले भन्यौँ गाउँघरमा प्लास्टिक जन्य सामग्री बढ्दै गएको छ, यसलाई कसरी हटाउन सकिएला भन्ने हामी सोच्छौँ पनि त होइन। सुगमले पनि यस्तै सोच्नुभयो र सुगमले रबरको चप्पल बनाउने उद्यम गर्नुहुन्थ्यो तर कच्चा पदार्थको लागि भने भारत अथवा अन्य मुलुकमा निर्भर रहनुपर्ने त्यो अवस्था थियो, त्यो पनि समयमै नपाउने र बेला बेलामा लागत बढ्ने जस्ता समस्याले उहाँलाई निराश पनि बनाइरहेको थियो। त्यही बेला त्यसमाथि पनि अब रबरका सामानले वातावरणमा पुर्याइरहेको असरबारे पनि चिन्तित हुनुहुन्थ्यो सुगमजी। अनि उहाँहरूको गाउँमा चाहिँ बालीसँगै यो बाली नाली यो बारीमा जुन तरकारीहरू रोपिन्छ त्यसमा घिरौलाको खेती पनि गर्दै आउनुभएको थियो र त्यो घिरौला छिपिएपछि खेर जाने कुरा पनि थाहा पाउनुभयो र उहाँको भाइले जालोबाट पनि केही गर्न सकिने भए कस्तो राम्रो हुन्थ्यो, यत्तिकै घिरौलाको जालो खेर गइरहेको छ भनेपछि उहाँको मनमा चस्स बिजियो, अँ हो त नि भनेर र सुरुमा उहाँहरूले जालोसँगै जुट केराको रेसा लगायत प्रयोग गरेर चप्पल बनाउन सुरु गर्नुभयो र हात खुट्टा र शरीर मिच्न स्क्रबर जालो र भाँडा माझ्ने जाली पनि तयार गर्न थाल्नुभयो। यो उत्पादन छिमेकीमा प्रयोग गर्न दिनुभयो, कस्तो आउँछ त प्रतिक्रिया भनेर प्रतिक्रिया सङ्कलन पनि गर्नुभयो, राम्रो प्रतिक्रिया आयो र केही समय यहीसँग चल्यो। व्यावसायिक रूपमा जान सकेको त थिएन तर अघिल्लो सालदेखि भने व्यावसायिक यात्रा उहाँहरूले सुरु गर्नुभयो र बुटोलको खर्स्योली बजारमा पहिलो पटक, यो चाहिँ 2081 सालको कुरा हो, जालोबाट उत्पादन भएका सामग्रीहरू बेच्न राख्नुभयो। पहिलो दिनमा सुगमको हातमा परेको थियो 660, तर त्यो 660 मात्र थिएन, कामलाई अगाडि बढाउने एउटा हौसला पनि थियो। गाउँघरमा खेरा गएको वस्तुबाट सामान बनाउन सकिन्छ, बिग्दो पनि रहेछ, त्यो कुरा उहाँहरूले थाहा पाउनुभयो र व्यवसाय सुरु गर्न थाल्नुभयो। क्रमशः उत्पादन बढाउँदै लगिरहनु भएको छ, आफ्नै बारी र जङ्गलतिर फेला परेका जालोबाट उत्पादन गर्दै आउनुभएको छ र अचेल अरू किसानसँग सहकारी पनि गर्दै आउनुभएको छ। तरकारी बेचेर बाँकी रहेका घिरौलाहरू जुन सुकेर खेर जान्थे त्यसलाई सङ्कलन गर्न थाल्नुभएको छ, अरू किसानबाट पनि लिन थाल्नुभएको छ र पछिल्लो केही समयमा स्कभर मात्र उहाँले 1,30,000 रुपियाँ बराबरको लगभग बिक्री गर्नुभएको छ र अहिले आफ्नो उद्योग तथा इको दोस्तीको रूपमा स्थानीय बजारदेखि देशका विभिन्न ठाउँमा र विदेशमा समेत निर्यात गर्न थाल्नुभएको छ। खास गरी यो रूपन्देहीको सैना महिना र बुटोलमा सामानहरू असाध्यै रुचाइएको पनि उहाँको अनुभव छ। होटेलहरूमा पनि यो चप्पलको स्लिपरको एकदमै माग बढेको छ र जापान फिनल्यान्डमा पनि केही उत्पादन पठाइएको पनि छ। इको दोस्तीले बनाउने स्कभर 150 रुपियाँ, चप्पल 300-350 रुपियाँ पर्छ भने होटेलहरू जस्ता ठुलो परिणाममा लिनेहरूलाई त अझ सस्तो पर्ने पनि सुगम बताउनुहुन्छ र स्थानीय कच्चा पदार्थबाट बनेको पर्यावरण मैत्री सामानको प्रयोग बढाउन जोड दिइरहेको र थप सहुलियत बनाउने काममा पनि लागिरहनु भएको छ।
र अहिले लगभग दैनिक 200 सामान सामग्रीहरू उत्पादन पनि भइरहेको छ। कति भयो, कति बिक्री भयो भन्ने कुरा होइन, यो सुरुवात चाहिँ कस्तो राम्रो कि। अनि उहाँहरूले चाहिँ स्थानीय महिलाहरूलाई पनि रोजगार दिनुभएको छ। स्थानीय महिलाहरूले बनाएका ढाकी, चकटी, गुन्द्री जस्ता सामानहरू बजारमा पुर्याउने काम पनि गर्दै आउनु भएको छ। बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म एउटा डेरी उद्योगमा जागिर पनि गर्दै आउनुभएको छ। बिहान र साँझ बचेको समयमा आफ्नो उद्योगलाई समय दिँदै पनि आउनुभएको छ। एकजनाले गर्यो भने कति हुने रहेछ नि, होइन? यसबाट नि थाहा हुन्छ। हुन त सुगम रेग्मी इलेक्ट्रिक ओभरसियर पनि हुनुहुन्छ। यसअघि उहाँ यही विषयमा पढाउँदै आउनुभएको थियो। पढाउँदा पढाउँदै रबरको चप्पल बनाउने व्यवसाय सुरु गर्नुभए। यही काममा उहाँको परिवारले पनि सहयोग गर्यो र वातावरण मैत्री उत्पादनको भविष्य राम्रो भएको अहिले उहाँको अनुभव छ। र तत्काल धेरै आम्दानी गर्न नसकेला तर खुसी चाहिँ प्राप्त हुन्छ, सन्तुष्टिको एउटा आधार चाहिँ बन्छ र यति बेला उहाँ खुसी पनि हुनुहुन्छ। सुरुमा रबरको चप्पल बनाउने मेसिनमा 10 लाख रुपियाँ लगानी गर्नुभएको थियो। त्यस्तै घिरौलाको जालोबाट काम थाल्दा थप 2 लाख रुपियाँ खर्च भयो। जागिर गरेर कमाएको पैसा पनि यसमा थप्दै जानुभयो। अहिले उहाँको व्यवसाय राम्रोसँग चलेको छ र उत्पादन बढाउँदै पनि जानुभएको छ। हाम्रा युवाहरूले गर्नुभएको यो प्रयास, सम्भावनाको खोजी, सफलताको प्रसङ्ग, यसैले पनि यहाँहरू माझ राख्नु मन लाग्छ। कस्तो राम्रो सन्देश दिन्छ है, गऱ्यो भने सकिन्छ नि भनेर। रूपन्देही सैना मैनाको सुगम रेग्मीको यो प्रयासलाई त हामी सलामै गर्छौँ। र घिरौलोको जालो र ठेकुवाको कथा आज हामीले यहाँहरू माझ राख्यौँ। कार्यक्रम जीवन सुखको साङ्गीतिक यात्रामा रहनुभएको यहाँहरू माझ भने अब राख्दैछौँ अर्को एउटा गीती सौगात। फेरि पनि आशा भोसलेको स्वरमा रचना यादव खरेलको, सङ्गीत शम्भुजित बास्कोटाको। यो गीतलाई हामीले चलचित्र प्रेम पिण्डबाट लिएका छौँ।

साउन विशेष गीति सौगात, पानी विशेष गीति सौगात यहाँहरूमा राख्यौँ आज कार्यक्रम जीवन सुखको आजको साङ्गीतिक यात्रामा। र अन्तमा भन्न मन लागेको छ, सुखका लागि मानिस सबै थोक बदल्छन्, भेष बदल्छन्, देश बदल्छन्, घर जागिर मित्र पनि बदल्छन्, यहाँसम्म कि श्रीमान श्रीमती बदल्छन्, तर पनि दुःखी हुन्छन्, किनकि आफूभित्रको स्वभाव र संसारलाई हेर्ने दृष्टिकोण बदल्न सकेन भने दुःखी नै होइन्छ। अरूको कुरा बदल्नै नहुने होइन, तर आफू पनि सँगै बदल्यो भने दुःखबाट मुक्ति मिल्छ नि। यो कुरा सात सोत सत्य हो, त्यसैले भनिन्छ सुखी रहन झुपडी बदलेर होइन, बरु खोपडी बदल्ने अभ्यासमा लाग्नु बेस हुन्छ। यो कति मिठो यो वाक्यांश छ, यो अर्थ कति गहिरो छ, यही अर्थलाई मनन गर्दै यही विचारसँगै आजको लागि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट बिदा माग्नुपर्ने सङ्केत मिलिसकेको छ। प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद दिँदै म चन्दा विष्ट पनि कार्यक्रम जीवन सुखको यो साङ्गीतिक यात्राबाट बिदा माग्छु। दिउँसो एक बजेको समय सदाझै समाचारको रहनेछ। मिठो गीत सौगात यहाँहरू माझ राख्दै आजको लागि बिदा माग्छु। यहाँहरूको हरेक पल अर्थपूर्ण रहोस्, सुखद रहोस्, शुभ रहोस्। नमस्कार, शुभ दिन।

0: यो रेडियो नेपाल हो, अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी रहेको छलफलमा समसामयिक राजनीतिक र प्रदेशको विकास निर्माणका सम्बन्धमा सांसदहरूले धारणा राख्नु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। केही दिन अघि झडप र तनावका कारण अत्यन्त संवेदनशील बनेको सुनसरीको भोकराहा नर्सिङ गाउँपालिकामा आज सामाजिक सद्भाव कायम गरौँ भन्ने नारासहित सर्वपक्षीय शान्ति सद्भाव र्याली निकालिएको छ। हालैको घटनापछि स्थानीय प्रशासनले सो क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरेको थियो। तनाव बनेको यस क्षेत्रमा आयोजित र्यालीले समुदायबीचको विश्वास, एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने जनाएको छ। कार्यक्रमका क्रममा हालैको घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। यस्ता दुःखद घटना भविष्यमा दोहोरिन नदिन सबै पक्षले संयमता अपनाई सामाजिक एकता कायम राख्नुपर्ने भोकरा नर्सिङ गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाले बताउनुभयो। हालै तनावग्रस्त बनेको क्षेत्रमा शान्ति सद्भाव र आपसी विश्वास पुनस्थापित गर्ने महत्त्वपूर्ण सन्देश दिएको मियाले बताउनुभयो। मध्यपहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका दुई नवलपुर स्थित सुनकोशी नदीमा खसेर बेपत्ता भएका तीनजना र कारको खोजी कार्य जारी रहेको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस क्याम्प खुर्कुटको गोताखोर टोली, नेपाल प्रहरी र स्थानीयवासीले बिहानदेखि सुनकोशीको नदीमा बेपत्ता भएका व्यक्ति र कारको खोजी गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा खटिएका प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार 20 गोताखोर, 20 नेपाल प्रहरी र दुईवटा ढुङ्गाको प्रयोग गरी खोजी कार्य भइरहेको भए पनि अहिलेसम्म बेपत्ता व्यक्ति र कार फेला पार्न सकेका छैनन्। उहाँले सुनकोशी नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजी कार्य कठिन भएको जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो बिहान 11:45 काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले सडक किनारमा रोकिएको कारलाई ठक्कर दिँदा कार करिब 50 तल सुनकोशी नदीमा खसेको थियो। यसैबीच बेपत्ता व्यक्तिका परिवार, आफन्त र स्थानीयवासीले खोजी कार्य तीव्र बनाउन, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषीमाथि कारवाही गर्न माग गर्दै मध्यपहाडी लोकमार्गको खुर्कुट घोर्मी सडक खण्ड अवरुद्ध गरेका छन्। उहाँका अनुसार बस चालकको लापरवाहीका कारण सडक किनारमा रोकिएको कारलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको र थप अनुसन्धान गरिरहेको जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले स्वदेशी उत्पादनको प्रवर्धन गर्न तथा निर्भरता घटाउन नेपाल गुणस्तर एनएस चिन्ह लिन उद्योगी तथा व्यवसायीलाई आग्रह गर्नु भएको छ। उहाँले गुणस्तरीय स्वदेशी उत्पादनको विकास र बजार विस्तारका लागि एनएस चिन्हको प्रयोग प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो। नेपाल गुणस्तर तथा नाप्तोल विभागका पदाधिकारीसँगको छलफलमा मन्त्री यादवले नेपालमा उत्पादन हुने वस्तुको गुणस्तर सुनिश्चित गर्न नेपाल गुणस्तर चिन्हको दायरा विस्तार गर्नुपर्नेमा जोड दिनु भएको हो। उहाँले नेपालमै उत्पादन भएका वस्तुलाई स्वदेशी बजारमा सहज रूपमा बिक्री वितरण गर्न तथा उपभोक्ता माझ विश्वास बढाउन उक्त चिन्ह आवश्यक रहेको बताउनुभयो। लगातारको अविरल वर्षाका कारण मुगुको गमगढी नाक्चे लाग्ना सडक अन्तर्गत लुम्सीदेखि गमगढीसम्मका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ भने स्थानीय बासिन्दा, यात्रु तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ। गमगढीबाट मुगुम कारमारोङको छायलसम्म सवारीका साधन प्रयोग गरी त्यहाँबाट सदरमुकाम जाने यात्रुहरू पैदल यात्रा गर्न बाध्य भएका छन्। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 1 समाचार। अब एकैछिन विज्ञापन।
1: सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुर चल्ने 4G इन्टरनेट, सललल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेयर लायनले गत साता मोरक्कोबाट स्पेनको सिउटामा 10,000 आप्रवासीहरू अव्यवस्थित रूपमा प्रवेश गरेपछि सीमा सुरक्षाका लागि एकताबद्ध कदम चाल्न आह्वान गर्नुभएको छ। सिउटा प्रवेश गरेका मध्ये झन्डै 70,000 आप्रवासीहरू मोरक्को फर्किसकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको सङ्ख्या 50,000 आसपासमा रहेको थियो। अब मौसम। देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती र गण्डकी सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले आज देशका 30 जिल्ला भएर बग्ने ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
2: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम पौरखी कृषक। कृषि नै जीवनको मूल आधार हो। कृषिलाई जीवनको मूल आधार ठानेर अनुकरणीय कार्य गर्नेहरू हुन् पौरखी कृषक।
3: नमस्कार। कार्यक्रम पौरखी कृषकमा आज हामी महोत्तरी जिल्लामा व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएको जनजागरण कृषक समूह र समूहका अध्यक्ष छटीलाल शाहको पौरखको कथा प्रस्तुत गर्दैछौ। कुनै समय बाख्रा पालन निर्वाहमुखी कृषिको एक हिस्सा मात्र थियो। गाउँघरतिर प्राय सबैको घरमा 1-2 बाख्रा घरको गर्जो टार्नको लागि पालिने गर्थ्यो। तर आज समय फेरिएको छ। हिजोको निर्वाहमुखी पेसा आज आधुनिक र व्यावसायिक बनेको छ। बाख्रा पालनमा आएको यो परिवर्तनले ग्रामीण अर्थतन्त्रको मेरुदण्ड बन्ने सामर्थ्य राख्छ। यही परिवर्तनको उदाहरण बनेको छ महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका। उर्वर तराईको माटो र खुल्ला चरणको सदुपयोग गर्दै यस भेगका किसानले बाख्रा पालनलाई व्यावसायिक रूपमा अपनाएका छन्। आज हामी तपाईँहरूलाई यस्तै कृषकहरूको समूहको कथा प्रस्तुत गर्दैछौ। जनजागरण कृषक समूह र समूहका अध्यक्ष छटीलाल शाहको सफलताको कथा।
4: म चाहिँ कृषिमा पहिले रुचि थिएँ। मैले 57 ग्राफस पनि गरेँ। त्यसपछि आफ्नै फर्म गर्छु भनेर लागि परेको थिएँ। थोरै सामान्य केही बाख्रा 15-20 बाख्राहरू सुरु गरिरहेको थिएँ। त्यस पछाडि रिड अफिसले चाहिँ आर्थिक रूपले सहयोग गरे बापत हामीले चाहिँ सामूहिक एउटा समूह बनाएर अहिले बाख्रा पालन गरिरहेछौँ। बाख्रा पालनमा लगभग 115 बाख्रा र 3 बोका हामीसँग छन्। जसमध्ये 42 बोयर क्रस, त्यसपछि 30 अजमेरी, 30 सिरोही र खरी र लोकल क्रस गरेर 115 बाख्रा, 2 बोयर र एउटा सिरोही गरेर बोका छन् मसँग। अहिले हामी ठिकै छ, कृषिमा सन्तुष्टि छौँ, गर्दैछौँ।
3: समूहका सदस्यहरू आफ्नै तरिकाले कृषि कर्ममा लाग्नु भएको थियो। करिब 1 अगाडि ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको सहयोगमा किसान समूहका सदस्यहरूले मिलेर सामूहिक बाख्रा पालन सुरु गर्नुभयो। समूहका अध्यक्ष शाह किसान समूहको भूमिकालाई कृषि विकासका लागि अत्यन्तै महत्वपूर्ण मान्नुहुन्छ।
4: पहिला त एक व्यक्ति गरिरहेको थिएँ, समूह गरेको 1 जतिको। समूह चाहिँ हामीले चाहिँ कृषिमा चाहिँ एउटा सामूहिक तरिकाले अगाडि बढ्यो भने सहज हुन्छ र एकअर्कासँग सहयोग सहकार्य एउटा सिपहरू र सहज हुन्छ भन्ने तरिकाले चाहिँ सोच बनाइरहेको थियौँ। त्यो हामी समूह दर्ता थियो। त्यस पश्चात हामीले चाहिँ रिड अफिसबाट सूचना आयो। सूचना आइसकेपछि हामी समूहमा बसेर छलफल गऱ्यौँ। छलफल गरे पश्चात हामीले चाहिँ अब ल हामीहरू समूहले पनि बधाउँ, नोटिस दिउँ, सूचना भरौँ भन्ने सल्लाह भए पछाडि हामीले सूचना भऱ्यौँ। सूचना भरेपछि रिडको प्रक्रिया अनुसार हामी छनौट पऱ्यौँ। छनौटमा भयो, छनौट भएपछि हामी अहिले त्यो लागिरहेछौँ। एउटा खोरा पाल्ने हो। सदस्यहरू चाहिँ प्रतिदिन त्यो पालो लगाएर हामीले चाहिँ अनुगमन गर्ने, हेर्ने र त्यो हेरचाह गर्ने त्यही गरिरहेछौँ।
3: हाल उहाँहरूले बाख्रालाई चरण प्रणालीमा पाल्नु भएको छ। बिहान एकपटक हरियो घाँस, दाना, मकैको च्याख्ला र गहुँको भुसाको सन्तुलित मिश्रण खुवाउनुहुन्छ भने दिनभर नजिकैको जङ्गलमा चरणको लागि छोडिदिनुहुन्छ।
4: हामीले चाहिँ अहिले खुल्ला चराएरै गरिरहेछौँ। बिहान चाहिँ हामी खाना राख्छौँ, त्यसपछि दिउँसो चाहिँ चरणमा, जङ्गल नजिक छ, रासिएकै जङ्गल छ यता, त्यस कारण हामी चरणमै, त्यसको लागि हामीले चाहिँ गहुँको भुसा हाल्छौँ, त्यसपछि मकैको च्याख्ला हाल्छौँ, त्यसपछि हामी नुन हाल्छौँ, नुन हाल्छौँ, अब यसमा हामी फेरि दाना, सन्तुलित दाना जुन हुन्छ त्यो हाल्छौँ, पानी हालेर मल्छौँ, लाइक भुस्सालाई नरम बनाउँछौँ, हामी नरम बनाउँछौँ, भुस्सा नरम भइसकेपछि पानीले भिजेर नरम भइसकेपछि अब यसमा हामीले चाहिँ हरियो घाँस हामी हाल्छौँ, हरियो घाँस हालेर हामीले लगभग एउटा बाख्रालाई 1 किलो भुस्सामा 3 किलो हरियो घाँस मिसाउँछौँ, त्यो रेसियो बनाएर दाना चाहिँ हामीले एउटा बाख्रा बराबर 200 ग्राम दाना मिसाएर मिसाउँछौँ, मिसाएर हाम्रो चाहिँ दाना तयारी भयो बाख्रा खाने भुस्सा।
3: बाख्राको जिउमा मासु लाग्नका लागि पोषिलो खानपान मात्र पर्याप्त हुँदैन, मानिसलाई जस्तै बाख्रालाई पनि शारीरिक वृद्धिका लागि गहिरो र आरामदायी निन्द्राको उत्तिकै आवश्यक हुने भएकाले उहाँहरूले आधुनिक खोर बनाउनु भएको छ। यो आधुनिक खोर केवल आरामका लागि मात्र होइन, स्वास्थ्य र सरसफाईका लागि पनि उत्कृष्ट छ।
4: हामीले आरामदायक सुत्न बेड चाहिन्छ, त्यसरी नै बाख्रालाई दिनमा जतिसुकै स्ट्रेस भए पनि, दिनमा जसरी चरे तापनि, राति बास स्थान चाहिँ फ्री तरिकाले एकदम आरामदायी तरिकाले बस्न पायो भने ऊ सर्टिफाई हुन्छ। जब ऊ सर्टिफाई हुन्छ बाख्रा, तनाव स्ट्रेस मुक्त हुन्छ, उसको प्रडक्सन बढ्छ, उसको जिउ लिने क्षमता, उसले मासु लाग्ने क्षमताहरू चाहिँ अटोमेटिक बढ्ने हुन्छ, त्यो स्ट्रेस फ्री भएपछि बढ्ने। त्यस कारणले चाहिँ हामीले बाख्रा हाल्दाखेरि चाहिँ खाना मात्रै खुवाएर भएन, किनभने ऊ स्ट्रेस जतिसुकै खुवाए पनि स्ट्रेसमा राखिदियो भने ऊ लाग्दैन। त्यस कारणले हामीले चाहिँ स्ट्रेस बिना बाँच्न सहज तरिकाले उसलाई आधुनिक बनाउनै पर्छ। हामीले उद्योग व्यवसायमा त जाने हो भने हामीलाई तलको जुन मलको हुन्छ उसको त्यो चाहिँ उसको त्यो मलको गन्धहरू चाहिँ माथि नजाओस् भनेर हामीले हाइट चाहिँ बनाउँछौँ। अब हामी हाइट बनाउँदाखेरि के 3 फिट 4 फिट मात्रै गर्छौँ, 3 फिट 4 फिट गर्दाखेरि के हुन्छ भने हामीले त्यो बर्कुला सर्नलाई गाह्रो हुन्छ, त्यो न्युरे गर्नुपर्ने हुन्छ। अब हामीले 6 फिट गरे पछाडि यसको हाइटले हामीले उभी काम गर्न सजिलो भयो, सहज हुन्छ। त्यसपछि अर्को कुरा त्यो गन्ध जुन हुन्छ त्यो गन्ध माथि जानु पाएन, त्यस कारणले यो चाहिँ अलिकति बढाउँदाखेरि अलग गर्दा राम्रो हो। तल अस्ति भन्दा 4 फिटभन्दा यो 6 फिटै गरेको चाहिँ काम गर्न सहज, गन्ध नआउने न हो, त्यो 4 फिट र 6 फिट हो, त्यही भएर अल्गो मैले गरेँ।
3: एउटा बाख्रा बिरामी पर्दा पुरै बथानमा संक्रमण फैलिने जोखिम हुन्छ, त्यसैले व्यावसायिक सफलताको लागि बाख्राको स्वास्थ्यमा ध्यान दिनु अति आवश्यक हुन्छ। तर हालको अवस्थामा बाख्राको लागि पोषणयुक्त घाँसको उपलब्धता र आवश्यक औषधिको अभाव मुख्य चुनौतीको रूपमा रहेको छ।
4: बाख्रा पालन गर्दाखेरि सबभन्दा पहिला हामीले त बाख्राको डिवार्मिङ, जुकाभित्र

0: पनि अहिले नेपालमा चाहिँ राम्रो राम्रो बिउहरू चाहिँ नपाउँदो रहेछ, त्यो समस्या चाहिँ. तर पनि आवश्यकता अनुसार त खोजिहाल्छन् किसानले, त खोजेर जहाँ पनि ठाउँ किनेर ल्याएर गरिरहेछन्. हामी पनि खेती गरिरहेछौँ, लगभग 3-4 बिघा घाँस खेती गरिरहेछौँ. नेपियर अहिले अस्ति भर्खर यो जय र बर्सीमा हाल्यौँ. यो पहिला नेपियर थियो, बाजरा थियो, टियो सेन्टी लाथ्यौँ. अनि डाले घाँसमा हामीले इपिल इपिल, बकैनो, टाँकी, अर्जुना.
1: समूहका अध्यक्ष छठीलाल शाहको राज्यसँगको अपेक्षा भने यस्तो रहेको छ.
0: राज्यले हामीलाई मेन भनेको बिचबिचमा किसानहरूलाई तालिम, बाख्राको नयाँ तालिमहरू हुन्छन्, त्यस पछाडि जुन रोगहरूको, जुन नेपालमा जुन रोगहरू बिग्रिन्छन् त्यसको औषधि उपचारहरूको कुराहरूलाई लिएर ज्ञान दिने कुराहरू, त्यस पछाडि औषधि उपचारमा लाग्ने, त्यसपछि घाँसको बिउ. हामीसँग अहिले जस्तै यता राँगा, जुन उता मरिनमा जुन राँगा पाल्ने भनेको छ, अब त्यहाँ अस्ति उसको उहाँहरूको युट्युबमा हेरेको थिएँ, उहाँले चाइनाबाटै घाँस ल्याउने, नेपालको घाँसले भएन, त्यो चाँडो बढ्ने प्रोटिन पुग्ने घाँस चाइनाकैबाट ल्याएर चाहिँ उनीहरूले त्यो घाँस खुवाउने भन्ने तरिका जुन गरेका छ, त्यस्तो प्रकृतिको हामीलाई पनि त्यस्तो स्टाइलको जुन घाँसहरू पायो भने सहज हुन्थ्यो. सरकारले त्यसलाई चाहिँ अलिकति किसानहरूलाई त्यस्तो तरिका घाँसहरू चाहिँ उपलब्ध गराइदिएको भए राम्रो हुन्थ्यो.
1: कृषि व्यवसायका थुप्रै विकल्पहरू मध्ये बाख्रा पालन नै किन रोज्नुभयो भन्ने हाम्रो प्रश्नमा उहाँको भनाइ यस्तो थियो.
0: हाम्रो बर्दिवास बजारको र यो लोकल बजारको अवस्था हेर्दाखेरि डेली मासुको खपत राम्रो छ, यहाँ पुगाइनु सकिरहेको छैन. बर्दिवासकै सेरोफेरोमा डेली 10-15 खसी काटिन्छ यहाँ दिनको, त्यस कारण यहाँको मासुको डिमान्ड हामीले पुर्याउन नसक्ने अवस्था, मासु हाहाकारको अवस्था भएकोले हामीले चाहिँ यसमा भविष्य देख्यौँ.
1: यो फर्मको सफलताको रहस्य यसको चुस्त व्यवस्थापनमा लुकेको छ. उहाँहरूले बाख्राको वंशावली र स्वास्थ्यको रेकर्ड राख्ने गर्नुहुन्छ. यस फर्मको अर्को सुन्दर पक्ष भनेको यहाँ खेती र बाख्रा पालन एकअर्काका पूरक बनेका छन्।
0: भोलिको दिनमा हाम्रो यो यसको बाबा आमाको त्यो रेकर्ड हुन्छ, त्यो हामी सबै मेन्टेन गरिरहेका छौँ. हाम्रोसँग उत्पादन भएको बाख्राहरूको यो बाख्रा कुन जात हो, कति पर्सेन्टेज हो भन्ने कुरा हामीसँग डाटा हुन्छ. त्यस कारण हामीले सबै ट्याग नम्बर टिपेर यो ट्याग नम्बर बाख्रालाई यति नम्बर ट्यागले बोका लागेको र यसको बच्चा चाहिँ यो जेनेटिक हो भन्ने कुरा हामी छुट्याएर दिन्छौँ, हामीसँग सर्टिफाई हुन्छ. हामीसँग जति हुन्छ बाख्राहरू निरोगी हुन्छ, भ्याक्सिन टोटल बाख्रा भ्याक्सिनेसन हुन्छ. पालन तौर तरिका हामीले त्यो पौष्टिक तत्त्व खुवाएको हुन्छौँ. बाख्राहरू अर्ग्यानिक खाएको हुन्छ, हामीले अर्ग्यानिक खाँदाखेरि उसको मासु पनि अर्ग्यानिकै हुन्छ. त्यस कारणले मासुको टेस्ट फरक होला, लगभग यो बजारमा जब जान्छ त्यस कारण त्यो बेलासम्म हाम्रो मासुको टेस्टै फरक होला. हामीले चाहिँ यहाँबाट खेर जाने कुनै चिज खेर जानु भएन, हामीले हालेको भुस्सा खुवाउँछौँ, भुस्सा उब्रेको त्यसै बर्कोला सबै हामी फेरि मल बनाउँछौँ. मल बनाएर त्यो मल फेरि हामी के गर्छौँ, खेतमा हाल्छौँ, घाँसमा हाल्छौँ. जब घाँसमा हाल्छौँ हामीले रासायनिक मल हालेर त खेत बिगारिसकेका छौँ, रोगी बनाइसकेका छौँ. अब यो मल आएपछि हाम्रो उत्पादन एकचोटि हालेपछि यसको उत्पादन 3 वर्षसम्म हुन्छ. त्यस कारण हामीले त्यो अहिले मलको अभाव, जुन किसानहरूले मलको अभाव भनेको छ नि, त्यस कारण किसानले त्यो प्राङ्गिर मल छोडेर यो जैविक मलतिर जाने हो भने त मलको आवश्यकता हामीलाई त्यो अर्का देशमा हाम्रो पैसाहरूमा पठाउनै परेन. एउटा किसानले आफ्नो तरिकाको यो जुटोहरू हालिदियो भने त बाली राम्रो हुने भयो. त्यस कारण हामीले चाहिँ यसलाई चाहिँ यहाँबाट कुनै पनि खेर जाएन, त्यो उब्रेकोहरू पनि सबै हामीले मल बनाउँछौँ.
1: व्यावसायिक बाख्रा पालनमा सुरुवातमा खोर निर्माण र उन्नत नस्ल खरिदमा राम्रै पुँजी आवश्यक पर्छ, तर सही व्यवस्थापन भएमा यो लगानीले दिने प्रतिफल लोभलाग्दो हुन्छ.
0: एउटा जेनरल घरमा पाल्दाखेरि चाहिँ किसानले पाल्ने कुरो चाहिँ गाउँ घरमा पाले जस्तो भयो, त्यसमा हुँदैन. तर यो व्यवसाय भनेपछि व्यवसाय अनुसारले पुँजी चाहिँ इन्भेस्ट हुन्छ. गाउँ घरमा पाल्दा चाहिँ अब घरकै जुठोबाट खुवाएर पाल्दाखेरि चाहिँ यो हिसाब हुन्न, तर व्यावसायिक भइसकेपछि यसको त प्रत्येक हिसाब अनुसार हुन्छ, सानोतिनो पानीदेखि लिएर सबैको हिसाब हुन्छ, अनि मात्र थाहा हुन्छ व्यवसाय नाफा हो कि घाटा भनेर. अब एउटा बाख्रा 8-9 महिनामा पुगेपछि लगभग 25 केजी भन्दा माथिको हुन्छ, एउटा खसीहरू 25+ हुन्छ. अनि हामीसँग 15-18-20 हजार नै पाउँछ छसरी गर्दा पनि, त्यो त्यति 15+ नै पैसा आएको हुन्छ. त्यसमा हामीले 3 महिनासम्म त खुवाउनु परे हुँदैन, त्यस पछाडि हामीले जुन खुवाएको हुन्छ बिस्तारै बढेको हुन्छ दानाहरू सामान्य. तर लगानी भनेर दाना नै खुवाएर चाहिँ गाह्रो हुन्छ, तर हामी त चरनमा राख्छौँ, आफ्नो खेतमा घाँस लगाएछौँ, सानी बनाएर खुवाउँछौँ, गहुँको भुसीहरू परालहरू काटेर त्यो मिसाएर खुवाउँदाखेरि हामी लागत खानामा चाहिँ हामी जति बचाउन सक्छौँ किसानले त्यो अनुसार नाफा बढ्छ. त्यस कारणले खास एउटा बाख्रा बराबर 5-7 हजारको चाहिँ खर्च हुन्छ खाना.
1: यस समूहले आयोजना मार्फत आर्थिक सहयोग पनि प्राप्त गरेको छ. यसरी बाख्रा पालनको आफ्नो यात्रामा सहयोग पाउँदा खुसी भएका कृषक शाहको अनुसार अनुदान सरकारी रकम मात्र नभएर यो मेहनत गरे बापतको पुरस्कार हो.
0: ऋणमा परेपछि हाम्रो ऋणबाट चाहिँ खोर बनाउनेमा खोरमा स्टोर हाउस, कम्पोस्ट पिट, त्यस पछाडि बाख्रामा त्यसै मेसिनरी उपकरणमा घाँसको बिउमा सहयोग भएको छ. किसानको पनि मानसिकता कस्तो हुनुपर्छ भन्दाखेरि, हामीले अनुदान भन्ने विषय चाहिँ यो भनेको गरे बापत पाउने पुरस्कार स्वरूप लिनुपर्छ। अनुदान भनेको गर्नुभन्दा पहिला पाउने होइन कि, हामीले गरिरहेको काममा चाहिँ अनुदानले टेवा दिने र हौसला बढाउने काम। त्यस कारणले अनुदानले कति दियो भन्दा पनि यो पुरस्कार हो, गरेको किसानलाई दिएको राम्रो देखेपछि

0: दिने सुविधालाई नै अनुदान भनेकोले त्यसलाई चाहिँ यसरी परिभाषित गर्दाखेरि राम्रो लाग्छ मेरो विचार।
1: कृषक शाहका अनुसार पहिलाको परम्परागत बाख्रा पालन पद्धतिमा आयोजना आबद्ध भएपछि धेरै सकारात्मक परिवर्तनहरू देखा परेका छन्।
0: होइन, पहिला हामीले चाहिँ अलिक खोर व्यवस्थित थिएन, कम्पोस्ट पिट हामीसँग थिएन, हामीले चाहिँ अलिकति जुन गाउँ स्तरमा बनाउने तरिकाले गरिरहेको थियौँ, हामीले मलको व्यवस्थापन गर्न सकेका थिएनौँ। पहिले मलको व्यवस्थापन भयो, खोर सुधारियो, खोर भयो हामीसँग, अनि बाख्रालाई पार्टिसन राति बस्दाखेरि पार्टिसन गरेर छुट्याएर राखिन्छ, बोकालाई एक ठाउँमा, गाभिनी बाख्रा एक ठाउँ, भक्खकोलाई फाउना गर्दाखेरि त्यो अनुसारले फिड म्यानेजमेन्ट गर्नु सहज हुन्छ हामीलाई। बिरामी बाख्रा भयो भने थाहा हुन्छ त्यो काउन्ट गर्दा नि, किनकि सबै छुट्याएको हुन्छ पार्टिसन, कसको त्यो एक्टिभिटीहरू हेरेर सहज तरिकाले छुट्याउन सजिलो हुन्छ।
1: कृषक शाहको सुझाव यस्तो रहेको छ,
0: विदेशमा हामी जन जस्तै 3 लाख रुपियाँ लगाएर जान्छौँ नि, कुनै पनि व्यवसाय गर्दाखेरि कृषि पेसा जतिको नाफा पर्सेन्टेज नाफा अरू व्यवसायमा छैन। हामी अरू उद्योगमा जान्छौँ 5% 10%मा काम गर्नुपर्छ, 2% काम गर्नुपर्छ, अझै ठुल्ठुला उद्योगमा गऱ्यो भने त 2% 3% मार्जिनमा काम गर्नुपर्ने हुन्छ। तर कृषि नै यस्तो पेसा हो जसको पर्सेन्टेज चाहिँ 100% हुन्छ। त्यस कारणले युवाहरूलाई चाहिँ विदेशमा गएर गर्नुभन्दा स्वराजमा आफ्नै देशमा बसेर थोरैबाट गर्ने, आफैले गर्ने, त्यो विदेशमा भेडा चराउनु भन्दा हो, त्यहाँ गएपछि मेरो साथीहरू गएका छन् उनीहरू गएर सिप्छ, मैले त्यही भन्छु उहाँ गएपछि सिप सिकेर आउने हो। कति साथी चाहिँ तरकारी खेती आउँछ भने मैले भने तिमीहरूले तरकारी खेती त्यहाँ जुन गरेका छौ त्यही सिप सिकेर नेपालमा गर न, किन हुँदैन, सिप सिक्ने हो, सिप सिकेर आऊ यहाँ गएर, बाख्रामा जानेहरू पनि बाख्रा सिप सिकेर गरेका छन् साथीहरू, कोरिया छोडेर आएर, कति साथी कोरिया छोडेर मासु पसल गरेका छन्। होइन, त्यो तरिका बजार माग अनुसार चाहिँ हामीले व्यवसाय गर्न सक्यो भने चाहिँ राम्रो छ। यहाँ
1: निर्वाहबाट व्यवसायतर्फको यो यात्रा सही सोच, सहकार्य र व्यवस्थापन भएमा बाख्रा पालनले ग्रामीण समृद्धिको ढोका खोल्न सक्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ।
2: गाउँका कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके, हामी जानु पर्दैन भने?
3: केही थाहा छैन, फुर्सद पनि छैन, किन चाहियो, सबैले कृषक भनेर चिनेकै छन्।
2: त्यसो होइन नि बा, सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ, सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ।
3: कुरा त ठिकै हो, के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त?
2: हो नि, कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ, अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले।
3: सूचीकरण त गर्नै पर्ने हो,
2: नागरिकता, जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ। ल बा, तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस्, तला गरी दिदी पनि जान्छु भन्नुभएछ, म उहाँलाई लिएर आउँछु है।
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ, कृषकको पहिचान स्थापित गरौ।
5: च्याउ बहुउपयोगी पोसिलो र औषधीय गुणले भरिपूर्ण खाद्य वस्तु हो, यो शाकाहारीहरूका लागि प्रोटिनको उत्कृष्ट स्रोत पनि हो।
6: त्यसैले च्याउ खेती गरौँ, समृद्ध बनौँ, दैनिक च्याउ सेवन गरौँ, स्वस्थ रहौँ।
5: तर वर्षायाममा जथाभावी जङ्गलमा उम्रिएका च्याउ विषालु पनि हुन सक्छन्, यस्ता च्याउ खाँदा ज्यानै जाने जोखिम समेत हुन्छ।
6: त्यसैले जङ्गली च्याउहरूको उपभोग नगरौँ, नगराउ, दुर्घटनाबाट बचौँ र बचाउ।
5: व्यावसायिक किट विकास केन्द्र, हरियर भवन।
1: यो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? यस कार्यक्रमप्रति तपाईँका केही सल्लाह, सुझाव र जिज्ञासा भए हाम्रो कार्यालयको इमेल ठेगाना info@aitc.gov.np मेल गर्न सक्नुहुनेछ। साथै हामीलाई हाम्रो टोल फ्री नम्बर 1660195000 फोन गरेर प्रतिक्रिया राख्न सक्नुहुनेछ। हवस् त, आजको लागि कार्यक्रम पौरखी कृषक यति नै। अर्को साता पनि यस्तै पौरखको कथा सहित उपस्थित हुने नै छौ। कार्यक्रमबाट सहकर्मी काशीनाथ दवारीका साथ म कृतिलाई पनि बिदा दिनुहोस्। नमस्कार।

नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण भइरहेको कार्यक्रम सिने संसारमा यहाँहरू सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत छ। म हुँ रमा ढुङ्गाना र प्राविधिक सहयोगमा हुनुहुन्छ उत्तम पाण्डे। चलचित्र, कला, संगीत र मनोरञ्जनका विविध आयाम समेटेको कार्यक्रम सिने संसार हरेक मंगलबार यही समयमा लिएर आउने गर्छौ। कार्यक्रममा तपाईँले सुन्नुहुनेछ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचार, चलचित्र समीक्षा, कलाकारसँग विशेष कुराकानी तथा मन छुने चलचित्र गीतहरू। अब कार्यक्रमको सुरुवात गरौँ एउटा सुन्दर साङ्गीतिक कोशीलीबाट।

0: त्यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारित कार्यक्रम सिने संसार सुन्दै हुनुहुन्छ। म हुँ तपाईँहरूकै प्रस्तुता रमा ढुङ्गाना। तपाईँले हामीलाई रेडियो नेपालको एफएम नेटवर्क 98.3 मेगाहर्जका साथै हाम्रो वेबसाइट www.radionepalonline.com र डिजिटल प्लेटफर्म मार्फत पनि प्रत्यक्ष सुन्न सक्नुहुन्छ। अब समय भएको छ चलचित्र जगतका ताजा गतिविधि बारे जानकारी लिने। सुरु गरौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र समाचारबाट।
1: चलचित्र समाचार।
0: यति बेला नेपाली फिल्म बजार चलायमान बनेको छ। एकातिर नेपाली भाषाको गौथलीले घरेलु बक्स अफिसमा उछाल कमाई गरिरहेको छ भने अर्कोतिर मल्टिप्लेक्समा स्पाइडर म्यान ब्रान्ड न्यू डेको दबदबा छ। यति हुँदाहुँदै पनि गौथलीको कमाई लोभ लाग्दो छ। फिल्मले प्रदर्शनको 16 दिनसम्म देशव्यापी 13,65,35,013 रुपियाँ ग्रस कमाएको छ। सोही अवधिसम्म यसका 4,92,650 टिकट बिकेका छन्। आइतबारसम्म यो फिल्म नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने सूचीको 12 स्थानमा उक्लिएको छ। यही गति कायम रहे यो फिल्मले छक्का पन्जा 2 कमाई 14,51,00,000 रुपियाँ ग्रसलाई चाँडै उछिन्न सक्छ। आइतबार सार्वजनिक बिदाको दिनमा दिउँसोसम्म फिल्मको कलेक्सन झण्डै 10,00,000 रुपियाँ ग्रस छ। विशेष गरी काठमाडौँ उपत्यका बाहिरका हलमा कपिल रिजाल र सुमन गिरीले निर्माण गरेको फिल्मको कमाईमा बढोत्तरी छ। रेखा थापा निर्देशित फिल्म माया भनेको यस्तै होलाको पहिलो शीर्ष गीत युट्युबमा सार्वजनिक गरिएको छ। आयोजित पत्रकार सम्मेलनमा निर्माताले गीत प्रस्तुत गरे। कार्यक्रममा अभिनेत्री तथा पूर्व मिस नेपाल नम्रता श्रेष्ठले गीतप्रति दर्शकले सकारात्मक प्रतिक्रिया दिने विश्वास व्यक्त गरिन्। गीत हेर्दा कथावस्तुबारे केही अन्यल देखिए पनि त्यसको वास्तविक अर्थ बुझ्न फिल्म नै हेर्नुपर्ने उनले बताइन्। छायाङ्कन अनुभव बारे बोल्दै श्रेष्ठले कोशी क्षेत्रमा प्रतिकूल मौसमका बीच गीतको छायाङ्कन गरिएको स्मरण गरिन्। मौसमका कारण केही कठिनाई भए पनि अन्तिम परिणाम निकै राम्रो आएको भन्दै सम्पूर्ण मेहनत सफल भएको बताइन्। रेखासँग पहिलो पटक काम गर्दा सुरुमा केही डर लागेको भए पनि काम गर्दै जाँदा उहाँबाट धेरै कुरा सिक्ने अवसर प्राप्त भएको उनले सुनाइन्। निर्देशन कार्यशैली र कलाकारसँगको व्यवहारबाट आफूले आगामी चलचित्र यात्राका लागि उपयोगी अनुभव हासिल गरेको उनको भनाइ थियो। प्रेमबारे आफ्नो धारणा राख्दै श्रेष्ठले प्रेमको सुरुवात आफूबाट हुने र त्यसपछि परिवार साथीभाइ र समाजसम्म विस्तार हुने भावना भएको बताइन्। प्रेमलाई केवल रोमान्टिक सम्बन्धमा सीमित गरेर हेर्न नहुने उनको धारणा थियो। निरसाहा निर्देशित फिल्म कमला मिसको ट्रेलर युट्युबमा सार्वजनिक गरिएको छ। ट्रेलरले कथावस्तु चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे संक्षिप्त प्रकाश पारेको छ। निर्माताले ट्रेलरले दर्शकमा फिल्मलाई लिएर उत्सुकता पैदा गर्ने आशा लिएका छन्। साहित्यकार विजय मल्लको चर्चित नाटक कोही किन बर्बाद होसबाट प्रेरित मनोवैज्ञानिक कथावस्तुमा आधारित फिल्मको प्रदर्शन 22 साउनदेखि हुने जनाइएको छ। फिल्ममा शाहसँगै रमेश बुढाथोकी, वासना तिमल सिन्हा, शिवम छेत्री, आरव दाहाल, भावना मगर, कृष्ण मुरारी ढुङ्गेल, सुशान्त श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतेडाको अभिनय छ। विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मको कार्यकारी निर्मातामा चैतन्य प्रकाश प्रधान, उमेश मल्ल, रमेश बाबु श्रेष्ठ र राम भट्टराई छन्। पुष्कर लामा लाइन प्रोड्युसर हुन्। कथा विजय मल्लको हो भने पटकथा तथा संवादलाई शाह, प्रज्वल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्। अभिनेता तथा निर्देशक निखिल उप्रेतीको नयाँ फिल्म आचार्य आगामी असोज 9 गतेबाट प्रदर्शनमा आउँदैछ। अभिनेता उप्रेतीले फिल्मको फर्स्ट लुक पोस्टर तथा भिडियो सार्वजनिक प्रचार सुरु भएको जनाएका छन्। सार्वजनिक पोस्टर तथा भिडियोमा निखिललाई शक्तिशाली रहस्यमय तथा फरक अवतारमा प्रस्तुत गरिएको छ। पोस्टरमा निखिल उप्रेतीलाई खुला शरीर, हातमा विशाल चिल बोकेको तथा आधुनिक भर्चुअल रियालिटी हेडसेट लगाएको शैलीमा देखाइएको छ। प्राकृतिक पहाडी पृष्ठभूमिसँग प्रस्तुत गरिएको यो लुकले फिल्ममा एक्सन र अध्यात्म रहेको अनुमान गर्न सकिन्छ। निखिल उप्रेती प्रोडक्सन प्रालीको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता कृष्ण भट्टराई हुन्। फिल्ममा लेखन निखिल उप्रेती, मनोज विश्वकर्मा, नवराज कृष्ण थापा तथा सौरभ लामाको संयुक्त छ। आचार्य निखिल उप्रेतीको निर्देशनमा बनेको दोस्रो फिल्म हो। यसअघि उनले भैरव निर्देशन गरेका थिए। राष्ट्रिय चलचित्र समाचारपछि अबको पालो अन्तर्राष्ट्रिय चलचित्र समाचारको। बलिउड चर्चित अभिनेत्री शिल्पा शेट्टी नेपाल आएकी छन्। उनको नेपाल भ्रमण कुनै चलचित्रको प्रचार, छायाङ्कन वा व्यक्तिगत विदाका लागि होइन, बरु नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यको रूपमा विश्व सामु चिनाउने उद्देश्यले आयोजना गरिएको हो। भारतको अग्रणी इभेन्ट तथा बेडिङ उद्योगका संस्था इएमएफ ग्लोबलले पहिलो पटक नेपालमा आयोजना गरेको 13 इएमएफ एसिई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड 2026 सहभागी हुन शिल्पा काठमाडौँ आएकी हुन्। साउन 15-देखि 17 गतेसम्म द सोल्टी काठमाडौँमा सञ्चालन भएको सम्मेलनमा भारत सहित 7 देशका करिब 550 इभेन्ट व्यवस्थापक, वेडिङ प्लानर, पर्यटन व्यवसायी, लगानीकर्ता तथा आतिथ्य क्षेत्रका प्रतिनिधिहरू सहभागी भएका थिए। विश्वभर चर्चित बलिउड अनुहार शिल्पा शेट्टीको सहभागिताले सम्मेलनलाई अन्तर्राष्ट्रिय आकर्षण थपेको जनाइएको छ। सम्मेलन मार्फत नेपाललाई लग्जरी वेडिङ, अन्तर्राष्ट्रिय सम्मेलन, कर्पोरेट इभेन्ट प्रोत्साहन भ्रमणका लागि उपयुक्त गन्तव्यको रूपमा विश्व बजारमा प्रबन्धन गर्ने लक्ष्य राखिएको थियो। सम्मेलनका सहभागीहरूले काठमाडौँसँगै पोखरा, चितवन र जनकपुरको पनि भ्रमण गर्नेछन्। यसबाट नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, धार्मिक पर्यटन, स्तरीय होटेल तथा आतिथ्य सेवाको प्रत्यक्ष अनुभव अन्तर्राष्ट्रिय इभेन्ट उद्योगका निर्णयकर्ताहरूले गर्नेछन्, जसले भविष्यमा नेपालमा ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम तथा गन्तव्य विवाह आयोजना हुने सम्भावना बढाउने अपेक्षा गरिएको छ। शिल्पा शेट्टीसँगै सम्मेलनमा बलिउड अभिनेता शक्ति कपूर, विक्रान्त मेसी तथा नेपाली अभिनेत्री मनिषा कोइरालाको पनि सहभागिता रहेको छ। मनोरञ्जन क्षेत्रका यी चर्चित व्यक्तित्वहरूको उपस्थितिले नेपालमा आयोजना भइरहेको सम्मेलनलाई थप अन्तर्राष्ट्रिय चर्चा दिलाउने अपेक्षा गरिएको छ। पर्यटन व्यवसायहरूका अनुसार यस्ता सम्मेलनले तत्काल होटेल, ट्राभल, इभेन्ट व्यवस्थापन, यातायात र अन्य सेवा क्षेत्रमा आर्थिक गतिविधि बढाउनुका साथै दीर्घकालीन नेपाललाई अन्तर्राष्ट्रिय माइस तथा डेस्टिनेसन वेडिङ बजारको प्रतिस्पर्धी गन्तव्यको रूपमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ। सोनी र मार्वल स्टुडियोजको स्पाइडर म्यान ब्रान्ड न्यू डे विश्वभर प्रदर्शनमा आएको छ। केही हलिउड सञ्चार माध्यमले यो फिल्मले यो वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने प्रक्षेपण गरेका छन्। स्रोतका अनुसार यो सोनीको अहिलेसम्मकै सबैभन्दा ठूलो विश्वव्यापी ओपनिङ हुनेछ। यसअघि टम हल्यान्ड र जेन्डाया अभिनीत सन् 2021 स्पाइडर म्यान नो वे होमले विश्वभर 600.5 मिलियन डलरको ओपनिङ गरेको थियो। सन् 2003 स्पाइडर म्यान 3 381.6 मिलियन डलरको सुरुवात गरेको थियो। नो वे होम कोभिड महामारी पछिको सबैभन्दा ठूलो र विश्वव्यापी बक्स अफिस इतिहासकै तेस्रो ठूलो ओपनिङ गर्ने फिल्म हो। यसभन्दा अगाडि सन् 2019 एभेन्जर्स एन्ड गेम 1.22 बिलियन डलर र सन् 2018 एडभेन्चर्स इन्फिनिटी वार 640.5 मिलियन डलर सहित छन्। प्रतीक्षित बलिउड फिल्म रामायणको ट्रेलर सार्वजनिक भएको छ। नितेश तिवारी निर्देशित फिल्मको ट्रेलरमा रणवीर कपूर भगवान राम र यस लङ्काप्रति रावणको भूमिकामा देखेका छन्। ट्रेलरमा रणवीर र यस बीचको टकरावको झलक प्रस्तुत गरेको छ। ट्रेलरमा साई पल्लवी, रवि दुबे, अरुण गोविल, विवेक ओवेरियो र रकुलप्रीत सिंह लगायतका कलाकार देखिएका छन्। ट्रेलरको सुरुवात यसले निर्वाह गरेको रावणको पात्रबाट हुन्छ। फकीरको भेषमा अनुहार लुकाएर दरबार प्रवेश गर्न खोज्दा रक्षकले उनलाई सोध्छन्, तिमी को हौ? जवाफमा रावण भन्छन्, तिमीहरूको नयाँ राजा। त्यसपछि उनले लात प्रहार गरेर दरबारको विशाल झुका खोली भित्र प्रवेश गर्छन्। त्यसपछि रावणको आवाज सुनिन्छ। देवलोक, पृथ्वीलोक, पातललोक तिनै लोकमा एउटै शासन हुनेछ रावण राज। रावणको ताण्डव पछि राजा दशरथको भूमिकामा रहेका अरुण गोविललाई हवन र यज्ञ गरिरहेको देखाएको छ। रावणको प्रकोपका कारण देवता र राजाहरू भविष्यप्रति भयभीत भएपछि भगवान विष्णु सहायताका लागि आउँछन्। पृथ्वीमा आएको संकटबाट मानिसलाई बचाउन उनी राजा दशरथका छोरा रामका रूपमा जन्म लिन्छन्। त्यसपछि रामको भूमिकामा रहेका रणवीर विभिन्न विशाल जनावर र राक्षससँग युद्ध गरिरहेको देखिन्छन्। रानी कैकेयीको भूमिकामा लारा दत्तलाई प्रस्तुत गरिएको छ। उनले रामका लागि 14 वर्षको वनवास माग्छिन्। राजा दशरथ गरुङ्गो मन र टुटेको हृदय सहित रामलाई वनवासका लागि बिदाई गर्छन्। साई पल्लवी सीताको भूमिका र स्वरूपमा देखेकी छन्। उनले माता सीताको सरलता र सौम्यतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने प्रयास गरेकी छन्। ट्रेलरमा उनी राम बनेका रणवीरसँग वनवास जान चाहेको बताउँदै गरेको पनि देखिन्छिन्। यसअघि रामायणको पहिलो झलक अर्थात् टिजर सार्वजनिक हुँदा व्यापक आलोचना भएको थियो। भिजुअल इफेक्ट्सका साथै राक्षसलाई जनावर जस्तो देखाइएको भन्दै आलोचना गरिएको थियो। तर जुलाई 18 नयाँ दिल्लीमा आयोजित प्रथम संकल्प नामक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएपछि यसको प्रशंसा भएको थियो। रामायणको बजेट 4,000 करोड भारू छ। फिल्मलाई दुई भागमा प्रदर्शन गरिनेछ। पहिलो भाग यस वर्ष दीपावलीको अवसरमा नोभेम्बर 8 प्रदर्शन हुनेछ। सनी देवल हनुमानको भूमिकामा छन्, तर ट्रेलरमा उनको झलक देखाइएको छैन। दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन्दना घाइते भएकी छन्। एक फिल्मको सुटिङका क्रममा उनी घाइते भएकी हुन्। एक डान्स सिक्वेन्सको छायाङ्कन गर्ने क्रममा उनको कम्मरमा गम्भीर चोट लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। चोटका कारण चिकित्सकले उनलाई करिब 6 हप्तासम्म पूर्ण रूपमा आरामका लागि सल्लाह दिएका छन्। आगामी फिल्मका लागि कठिन एक्सन र डान्स दृश्यको छायाङ्कन गर्ने क्रममा उनलाई यो चोट लागेको हो। स्रोतका अनुसार सुटिङका क्रममा रश्मिकाको कम्मरको हड्डी छुट्टिएको छ। यो चोट निकै गम्भीर प्रकृतिको भएकाले उनलाई निको हुन र पुनः सुटिङमा फर्कन केही समय लाग्ने देखिएको छ। रश्मिका हाल रणवाली र मैसा जस्ता फिल्महरूको तयारी र छायाङ्कनमा व्यस्त थिइन्। रश्मिकाको चोटको गम्भीरता देखेर चिकित्सा विज्ञहरूले समेत आश्चर्य व्यक्त गरेका छन्। विशेषज्ञहरूका अनुसार यस्तो प्रकारको चोट सामान्यतया व्यावसायिक एथलिटहरूमा मात्र देखिने गरिन्छ। अहिले उनी घरमै आराम गरिरहेकी छिन्। भारतीय निर्देशक एटलीको आगामी साइन्स फिक्सन फिल्म राका यति बेला निकै चर्चामा छ। दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र बलिउड अभिनेत्री दीपिका पादुकोणको मुख्य भूमिका रहने यो फिल्मको यति बेला छायाङ्कन भइरहेको छ। यसैबीच फिल्मको बारेमा एक प्रमुख अपडेट आएको छ। लगभग 1,000 करोड भारूको ठूलो बजेटमा बनेको यो फिल्म दुई भागमा रिलिज गर्ने मेकरहरूको योजना छ। इन्डिया टुडेका रिपोर्ट अनुसार राकाको कथा दुई फरक संसार र समय रेखामा सेट गरिनेछ। स्रोतका अनुसार फिल्मको कथा दुई भागमा विभाजित गरिनेछ। यसको एउटा भाग आदिवासी पौराणिक कथा र वैदिक कालमा आधारित हुनेछ भने दोस्रो भाग आधुनिक समयमा सेट गरिनेछ। ठूलो बजेटको यो फिल्म अहिलेसम्मकै सबैभन्दा ठूलो सिनेमेटिक अनुभवहरू मध्ये एक बन्न सक्ने ठानिएको छ। फिल्ममा महिला मुख्य भूमिका बारे पनि जानकारी आएका छन्। रिपोर्टहरूका अनुसार आधुनिक समय रेखामा मृणाल ठाकुरले मुख्य भूमिका निर्वाह गर्नेछिन्। दीपिका पादुकोण, जानवी कपूर र रश्मिका मन्दना ऐतिहासिक भागको हिस्सा हुनेछन्। फिल्मको रिलिज मिति बारे भने अहिलेसम्म कुनै अपडेट आएको छैन। समाचारपछि अब केही क्षण विश्राम लिउँ एउटा समुद्र साङ्गीतिक कोशीलीबाट।

0: तपाईँ सुन्नु भएको छ कार्यक्रम सिने संसार। अब कार्यक्रमको अर्को विशेष प्रस्तुति कलाकारसँगको कुराकानी।
1: सेलिब्रिटीसँगको विशेष कुराकानी।
0: संसारमा हामीसँग हुनुहुन्छ नेपाली चलचित्र क्षेत्रमा आफ्नो मेहनत, समर्पण र स्वाभाविक अभिनयका कारण परिचित कलाकार प्रमोद देव। उहाँले विभिन्न चलचित्र र सृजनात्मक परियोजना मार्फत फरक फरक पात्रलाई जीवन्त रूपमा प्रस्तुत गर्दै दर्शकको मन जित्दै आउनु भएको छ। यसपटक यही साउन 22 गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र हली मार्फत दर्शकमा आउँदै हुनुहुन्छ। यस चलचित्रमा उहाँको भूमिका कस्तो रहेको छ, यो सँगसँगै अरू पनि थप जानकारीको लागि हामी प्रमोद दीपसँग अहिले टेलिफोन सम्पर्कमा रहेका छौँ। सर्वप्रथम प्रमोद दीपज्यू, सिने संसारमा यहाँलाई हार्दिक स्वागत छ।
2: धेरै धेरै धन्यवाद, एकदमै खुसी लाग्यो।
0: हजुर, अहिले के कस्ता काममा व्यस्त हुनुहुन्छ?
2: अहिले प्रमोसनमै हिँडिराखेका छौँ।
0: यहाँको कलाकारिताको यात्राको सुरुवात चाहिँ कसरी भयो, छोटो मिठो भनिदिनुहोस् न।
2: म पहिलादेखि मार्सल आर्ट खेलाडी पनि भएको कारणले गर्दा अनि तपाईँको हाम्रो योगेन्द्र श्रेष्ठ जुन फाइटर हुनुहुन्थ्यो नि, अनि उहाँले चाहिँ मलाई खेलाडीमा अभिनय गर्ने मौका दिनुभयो, अनि त्यहाँबाटै मैले अब चलचित्र क्षेत्रमा अगाडि बढे।
0: र यो हाम्रो यही साउन 22 गतेदेखि हली चलचित्र आउँदैछ, यो कस्तो चलचित्र हो, यसको बारेमा थोरै भनिदिनुहुन्छ?
2: हली भन्ने बित्तिकै तपाईँको गाउँ नै भन्ने बुझिन्छ होइन, अर्को घरमा हली बस्ने मान्छेको कहानी हो। अनि अर्को कुरो यसमा चाहिँ स्पेसल भनेको के छ भने, हेर्नै पर्ने कारण के छ भने, यसमा चाहिँ सुदूरपश्चिमको एकदमै दर्दनाक घटना छाउपडीलाई समेटिएको छ।
0: र यो चलचित्रमा तपाईँ कुन भूमिकामा हुनुहुन्छ भन्न मिल्छ? सायद हलीको होला मलाई त्यस्तै लाग्छ।
2: मिल्छ मिल्छ, मैले चाहिँ मुख्य हलीको भूमिका नै मैले निभाएको छु।
0: र यो छायाङ्कनको क्रममा चाहिँ कुनै एकदमै अप्ठ्यारो अनुभव भएको त्यस्तो कुनै छ?
2: अप्ठ्यारो चाहिँ यस्तो भयो, त्यतिखेर अब हामीले जुम्लामा सुटिङ गरेका हौँ यो, अनि एकदमै बाटो त्यतिखेर राम्रो बनिसकेको थिएन, जाँदा चाहिँ धेरै दुःख पाइयो, राति कहाँ भिर माथि जङ्गल भिरतिर बस्नु पर्यो राति, अनि फेरि यताबाट लिएर गएको गाडी जुन सुटिङमा त त्यही त हो नि, अब भ्यान र अनि मिनी बस रिजर्भ गरेर लिएर गएका हुन्छौँ र आफ्नो पर्सनल गाडीहरू भयो होइन। हामीले उता पनि सोधेका हौँ गाडी चाहिँ आउँछ टेन्सन नलिकन आउनुहोस् भन्नुभयो जुम्ला जाँदाखेरि, तर यताबाट लगेको गाडी चाहिँ बाटोमा गएर कालीकोटको कटेपछि उता अर्को एउटा चेप्रो त त्यहाँ गएर गाडी त्यहाँभन्दा उता जान सकेन, अनि त्यसले गर्दा राति नै बासो बस्नु पर्यो र सामान एउटा वारीबाट पारी खोलामा लाँदाखेरि हामीले नै सामान बोकेर पनि उही जुम्लामै चल्ने गाडी बोलाएर अनि त्यसरी सामान सिफ्ट गरेर हामी त्यहाँसम्म पुग्यो। गाह्रो चाहिँ गाह्रो भएको थियो।
0: कति दिन सुटिङ भयो त्यहाँ?
2: त्यहाँ एक महिना।
0: एक महिनासम्म अब सुदूरपश्चिममा समय बिताउँदाखेरि तपाईँलाई कस्तो लाग्यो त्यहाँको रहन सहन, त्यहाँ के कस्ता समस्याहरू रहेछन्, तपाईँलाई के लाग्यो?
2: समस्या त यस्तो छ, अब तपाईँको बजार गइसकेपछि एकदम राम्रो छ, माथि गाउँहरूमा चाहिँ अलिकति कठिन नै छ। तपाईँको त्यतिखेर हामी जाँदाखेरि चाहिँ अब माटोको घरहरू माटो नै छत बनाएको कि, अनि हावा आउँदाखेरि पुरै त्यो छतबाट माटो उडेर मुखमा पर्ने त्यस्तो खालको थियो अलिकति होइन। अनि र त्यहाँको मान्छेहरू चाहिँ एकदमै सहयोगी भावनाका हुनुहुँदो रहेछ र हामीलाई सुटिङ गर्दा एकदम सहज भयो।
0: प्रमोदजी अघि नै भन्नुभयो हली चाहिँ छाउपडी प्रथा सम्बन्धी बनेको चलचित्र हो भनेर होइन, र सुदूरपश्चिममा एकदमै धेरै छाउपडी भएको स्थान पनि हो, त्यो ठाउँका मानिसहरूसँग छाउपडी प्रथाको बारेमा कुराकानी गर्दा सुटिङको क्रममा कुराकानी त भइ नै हाल्छ होइन, कुराकानी गर्दा चाहिँ तपाईँले कस्तो प्रतिक्रिया पाउनुभयो, के भन्नुहुन्छ त्यहाँका मानिसहरू?
2: अब मेन कुरो के छ भने स्पेसल तपाईँको छाउपडी प्रथा चाहिँ अब सुदूरपश्चिमको अछाम र डोटीमा छ होइन, तर हामीले यता सुटिङ चाहिँ यता जुम्ला गरियो, अनि त्यहाँ कुरा गर्दाखेरि चाहिँ अहिले पनि तपाईँको छाउपडी जुन पिरियड भएको महिला दिदीबहिनी हिँड्ने बाटो अर्कै, अनि पिउने पानीको धारो अर्कै, र सर्वसाधारण हिँड्ने अर्कै छ क्या, अहिले पनि त्यस्तो अवस्था छ। अनि हामी लोकेसन हेर्न जाँदाखेरि सोद्धाखेरि छाउपडी गोठ कहाँ हो के हो कसरी राख्नुहुन्छ भन्दाखेरि कतिपयहरूले चाहिँ ढाड्नु भयो क्या त्यहाँ, सायद के सोचेर होला होइन। ढाड्दाखेरि हामीले के लाग्यो भने यो प्रथा चाहिँ अझै जटिल छ है भन्ने चाहिँ अनुभव चाहिँ भयो हामीलाई होइन, र एकदम कठिन चाहिँ कठिन, धेरै कठिन।
0: हजुर, सुदूरपश्चिमका हाम्रो आदरणीय श्रोता विशेष गरी उहाँहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ यो छाउपट्टी प्रथाको बारेमा?
2: संस्कार संस्कृति जोगाउनु पर्छ, त्यो राम्रो हो होइन? तर त्यो संस्कृतिलाई चाहिँ र त्यो प्रथालाई चाहिँ कुप्रथाको रूपमा लिनु चाहिँ राम्रो होइन भन्न चाहन्छु म, त्यसलाई चाहिँ हटाउँदै राम्रो हुन्छ भन्ने चाहन्छु।
0: र अब अलिकति हाम्रो प्रमोदजीकै बारेमा कुराकानी गरौँ। तपाईँको सम्भवतः यो कतिऔं चलचित्र हो प्रमोदजी?
2: सातौं होला।
0: सातौं चलचित्र होइन, सातवटा चलचित्र मध्ये तपाईँ आफैलाई चित्त बुझेको मन परेको चलचित्र चाहिँ कुन हो त?
2: मेरो एकदमै दर्शकले मन पराइदिनु भएको अब हिटको लिस्टमा परेको भनौँ न खेलाडी हो, त्यसपछि जिन्दगी भन्ने चलचित्र हो, त्यस पनि 51 दिन मनाएको हो बाहिर भ्याली बाहिर त्यतिखेर, अनि जस दर्शकहरूले धेरै माया गरिदिनु भएको थियो, अहिले चाहिँ यो हलीबाट नि धेरै सन्तुष्टि छु अहिलेको कन्डिसनमा चाहिँ।
0: र जति पनि नयाँ पुस्ता हुनुहुन्छ जो चाहिँ चलचित्र क्षेत्रमा आउन चाहनुहुन्छ, उहाँहरूलाई चाहिँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ?
2: यस्तो हो, अभिनय त क्षेत्रमा आउँछु भन्ने बित्तिकै कुनै पनि कुरामा तयारी नभइकन नआउनुहोस् होइन, आफूलाई परिपक्व बनाएर अब एक्सनमा आउने भने एक्सन परिपक्व होइन, हरेक चिजमा भनौँ न, हुन त मुभीलाई हरेक चिज चाहिन्छ, एक्सन लभ स्टोरी होइन, अनि त्यसपछि तपाईँको डान्स भयो, मुख्य कुरो त अभिनय नै बढी चाहिने भयो, त्यो कुराहरूमा चाहिँ आफूलाई हेरेर आफू कतिको परिपक्व भएँ, म यो चलचित्र गर्न सक्छु कि सक्दिनँ भनेर विचार गरेर पर्फेक्ट भएर मात्रै यो चलचित्रमा आउनु होला भन्न चाहन्छु।
0: हजुर प्रमोदजी, अब हामी ऱ्यापिड फायर तर्फ जान्छौँ, धेरै प्रश्न छैन, जम्मा 10 छन्, एकदम छिटो एन्सर दिनु होला है त। तपाईँलाई मनपर्ने नेपाली अभिनेता?
2: नजिक चाहिँ मेरो निखिल दाई हुनुहुन्छ होइन।
0: हजुर, अनि अहिलेकै कन्टेक्स्टमा तपाईँलाई मनपर्ने अभिनेत्री?
2: कामको सिलसिलामा चाहिँ म जोसँग नि काम गर्न तयारी नै छु होइन, अब तपाईँको स्पेसल यो नै मनपर्छ भन्ने चाहिँ छैन मलाई, त्यही भएर अब तोक्नै सकिनँ मैले।
0: तपाईँलाई मनपर्ने नेपाली चलचित्र?
2: सारङ्गी चलचित्र हेरेको थिएँ, अर्को यो जुनी भन्ने चलचित्र थियो, अहिले सानोमा हेरेको मैले, त्यहाँबाट चाहिँ प्रभावित चाहिँ भएको हो म चलचित्रमा, त्यसपछि मैले चाहिँ सपनामा नि हिरोइन छ नाचेको छ भने चाहिँ देख्थेँ मैले
0: भनेपछि धेरै नै प्रभाव परेछ हाम्रो प्रमोदजीलाई। र तपाईँ चलचित्र छान्नु पर्दा कमेडी कि एक्सन कुन छान्नुहुन्छ?
2: अब म स्पेसल चाहिँ मार्सल आर्टको खेलाडी भएको कारणले गर्दा नि स्पेसल मेरो रोजाइमा चाहिँ एक्सनतिरै अलिकति मन जान्छ मलाई, तर म चाहिँ अभिनय चाहिँ जुनसुकै भूमिका पनि गर्न सक्छु चाहिँ मलाई लाग्छ।
0: हजुर, फुर्सदको समयमा चिया पिउन बढी मनपर्छ कि कफी?
2: कहिले काहीँ अब ब्ल्याक टीहरू लिन्छु मैले होइन।
0: हजुर,
2: अनि नत्र भने
0: र तपाईँलाई बिहान चाँडै उठ्न ठिक लाग्छ कि राति अवेरसम्म बस्न?
2: मेरो बानी चाहिँ छिटो सुत्ने छिटो उठ्ने बानी छ।
0: अभिनय र निर्देशनमा छान्नु पर्दा के छान्नुहुन्छ?
2: फ्युचर भन्ने कुरो के होला आफ्नो ठाउँमा छ, तर अहिले चाहिँ म अभिनयबाट नै दर्शकहरूको माया पाउन चाहन्छु मलाई चाहिँ।
0: र अन्त्यमा एक शब्दमा हली भन्नु पर्दा के भन्न चाहनुहुन्छ?
2: हली एउटा श्रमिकको कथा हो।
0: धेरै धेरै धन्यवाद प्रमोदजी, एकदमै व्यस्त समयको बावजुद पनि हामीलाई छोटो समय दिनु भयो, र जाँदा जाँदै हाम्रो रेडियो नेपाल सुनेर बस्नुहुने हाम्रो आदरणीय श्रोताहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
2: खुसी लाग्यो मलाई हजुरले हाम्रो श्रोताहरूसँग तिता मिठा कुराहरू राख्ने मौका दिनुभयो, धेरै धेरै धन्यवाद दिन चाहन्छु सर्वप्रथम त तपाईँलाई। अब साउन 22 गतेबाट चलचित्र हली लाग्दैछ, अब हामीले त के चाहन्छौँ भने दर्शकहरूको माया नै चाहने हौँ, वर्षौँदेखि दर्शकहरूको माया पाउनको लागि सङ्घर्ष गरिरहेका हुन्छौँ, यो हलीबाट चाहिँ भरिपूर्ण रूपमा मैले दर्शकहरूको माया पाउँछु भन्ने आशा छ। साउन 22 गते गएर अहिलेसम्म चलचित्र हली हेरिदिनु होला भन्न चाहन्छु।
0: हस्, यो समयको लागि धेरै धेरै धन्यवाद प्रमोदजी।
2: एकदम थ्याङ्क यू सो मच समय दिनुभएकोमा।
0: कलाकारसँगको कुराकानी पछाडि अबको पालो भएको छ साङ्गीतिक विश्रामको।
3: एक

यससँगै कार्यक्रम सुन्ने संसार आजको लागि समापन गर्ने समय भइसकेको छ। कार्यक्रम सुनेर साथ दिने सम्पूर्ण श्रोताप्रति हार्दिक आभार व्यक्त गर्दछौ। साथै प्राविधिक सहयोगी उत्तम पाण्डेलाई विशेष धन्यवाद। फेरि अर्को मंगलबार यही समय चलचित्र जगतका नयाँ समाचार, रोचक समीक्षा, विशेष अन्तर्वार्ता र उत्कृष्ट साङ्गीतिक कोशीका साथ उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि म रमा ढुङ्गाना बिदा हुन्छु। हस्त, नमस्कार।

0: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपदबारे सचेत बनौं, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
1: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्झै छौ होला, छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ।

0: यसो हेका राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखुबारीमा कतै धाँजा फाटेको देख्यौ भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउनु है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया पिरिमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ। तिमीलाई पनि वस्तु भाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
2: खहरे खोला लेकमा परेको पानीले ल्याउने बाढी हो। तपाईँ बसेको ठाउँमा वर्षा नभए पनि अचानक बाढी आउन सक्छ। पहिरोले थुनिएर बनेको ताल फुटेर पनि बाढी आउने गर्छ। खहरे खोला भिरालो जमिनमा तीव्र रूपमा अघि बढ्ने गर्छ। खहरे खोलाले ढुङ्गा माटो लेदो बगाउँदै ल्याउनाले यो निकै शक्तिशाली हुने गर्छ। बच्ने उपायहरू: लेकतिर पानी परे नपरेको याद गर्ने, खहरे खोलाले बाटो बनाएको ठाउँमा नजाने, त्यहाँ वस्तु भाव नचढाउने, बाढी आएको बेला खहरे खोला बिना कुनै तयारी नतर्ने, खहरे खोलामा बाढी आएको थाहा पाए लगत्तै तल्लो बस्तीका मानिसहरूलाई खबर गर्ने।
1: बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्, त्यसैले विपदबारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।
3: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँले मिडिया वेब 684, 792 र 1143 किलोहर्जका साथमा एफएम 98.1 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारिणी प्रसाद कोइरालाई स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। यसका साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेसनहरूबाट एफएम 98.1 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार, हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणमा बोलिरहेका छौँ। आजको प्रसारणमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक मित्र हुनुहुन्छ राधिका ओझा, उद्घोषणतर्फ विद्या चौधरी र म विमला राई। अब प्रस्तुत गर्दैछौँ आज रेडियो नेपाल बागमती प्रादेशिक प्रसारणमा साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

स्वदेश गानपछि स्वर साधना कार्यक्रम सुन्नुहुनेछ करिब 3 बजेसम्म। 3 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 3:15 दनुवार भाषामा समाचार प्रसारण हुनेछ। 3:25 आधुनिक गीतहरू सुन्न सक्नुहुनेछ। 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 4:05 शेर्पा भाषामा समाचार प्रसारण हुनेछ। 4:15 उर्दू भाषामा कार्यक्रम गुल्चने नेपाल सुन्न सक्नुहुनेछ। 5 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। 5:05 तामाङ भाषामा समाचार प्रसारण हुनेछ। 5:15 लोकदोहोरी गीतहरू सुन्न सक्नुहुनेछ। 5:45 उर्दू भाषामा समाचार प्रसारण हुनेछ। यसरी करिब 6 बजे आजको बागमती प्रादेशिक प्रसारण पुरा हुनेछ।

अब सुनौ स्वदेश गान शिवशंकर र साथीहरूको स्वरमा खेमराज केशव शरणको रचना रहेको छ भने शिवशंकरकै सङ्गीत। यो स्वदेश गानपछि यहाँहरूले स्वर साधना कार्यक्रम सुन्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

नमस्ते, नमस्कार अनि हार्दिक स्वागत छ आज पनि हामी यही समय स्टेसनमा कार्यक्रम स्वर साधनाको साथमा यो मङ्गलबारको बसाइमा आज पनि हामी कार्यक्रममा उपस्थित भइसकेका छौँ। दुईजना टेक्निकल सपोर्टमा हुनुहुन्छ राधिका ओझा अनि म विद्या चौधरी। हजुर, यहाँ यो कार्यक्रम रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट सुन्दै हुनुहुन्छ भने एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत पनि यतिखेर हामीलाई संसारको जुनसुकै कुनामा बसेर कार्यक्रम स्वर साधना सुन्दै हुनुहुन्छ। आज पनि हामी कार्यक्रम स्वर साधनाको साथमा चारवटा गीत लिएर उपस्थित भइसकेका छौँ। यहाँहरू कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, अनि त्यसपछि काममा व्यस्त हुनुहुन्छ, यो खाजाको समय रहेको छ, पक्कै पनि यो समयलाई एकदमै सदुपयोग गरेर हामीलाई थोरै समय निकालेर सुनेर मजाले साथ दिँदै हुनुहुन्छ होला भनेर हामीले अपेक्षा गरेका छौँ। मौसमको कुरा गर्ने हो भने हामी बसेको ठाउँको चाहिँ एकदमै धुम्बधुम्ब छ। आज मौसम पनि रिसाएको जस्तो मलाई महसुस भइरहेको छ। कतिखेर थोरै एकदमै चर्को घाम, कतिखेर चाहिँ एकदमै कालो बादल लागिरहेको छ। त्यस्तो छ यहाँहरू बसेको ठाउँमा चाहिँ कस्तो छ, जहाँ हुनुहुन्छ, जस्तो सुकै अवस्थामा हुनुहुन्छ, स्वस्थ व्यस्त अनि खुसी भएर बस्नुहोला। समयको महत्त्वलाई बुझ्नुहोला, एकदमै आफ्नो कामलाई निरन्तरता दिनुहोला। मजाले पढ्ने विद्यार्थी हुनुहुन्छ भने पढ्नुहोला, पढ्ने समयमा पढ्नुपर्छ, खेल्ने समयमा खेल्नुपर्छ। तर हामी चाहिँ कुन समयमा चाहिँ कुन कामको लागि दिइरहेको छौँ त्यसलाई चाहिँ महत्त्वपूर्ण लिनुपर्छ। अहिले बर्खाको सिजन रहेको छ, मनसुन जुने समय रहेको छ, त्यस कारण यात्रा गर्दै हुनुहुन्छ भने सुरक्षित यात्रा गर्नुहोला। अनि जाने सोच बनाउनु भएको छ भने कहाँ कुन ठाउँ जाँदै हुनुहुन्छ त्यो ठाउँको बारेमा अवश्य पनि बुझेर जानुहोला। जतिजना अब औषधि प्रयोग गर्ने हुनुहुन्छ होइन, यात्राको क्रममा चाहिँ अलिक कहिलेकाहीँ गाह्रो हुन्छ होइन। अहिले यो समय परिस्थिति हेर्नु भने धेरै ठाउँमा बाटोहरू अवरुद्ध भएका छन्, त्यसकारण हामीले बोक्ने पैसाभन्दा अलिकति बढी पैसा, खानेकुरा बढी अनि औषधिहरू चाहिँ नछुटाउनुहोला। र नजिकै यात्रा गर्दै हुनुहुन्छ भने पनि छाता चाहिँ अनिवार्य लिएर चाहिँ हिँड्नुहोला। पानी प्रशस्त मात्रामा पिउनुहोला, सकिन्छ भने उमालेर चिसो बनाएर पिउने कोसिस गर्नुहोला, किनकि पानीबाट हामीलाई चाहिँ धेरै समस्याहरू निम्त्याउन सक्छ। आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्नुहोला। तपाईँ हामी सबैजना स्वस्थ भयो भने हरेक कुरा हामी चाहिँ स्वस्थ देख्छौँ। कस्तो भनेपछि स्वस्थ भयो भने सबै कुरा देख्न, सुन्न, भोग्न पाउँछौँ। कि हामी नै अस्वस्थ छ भने अब के खान मन लाग्यो खान सक्दैनौँ, कुनै ठाउँ घुम्न मन लाग्यो भने घुम्न जान सक्दैनौँ होइन। त्यस कारण स्वस्थ हुन एकदमै जरुरी छ। सरसफाइमा ध्यान दिनुहोला, यो बर्खाको सिजन रहेको छ। साबुन पानीले समय समयमा चाहिँ मिची मिची मजाले 20 सेकेन्ड जति हात मिच्ने, साबुन पानी लगाएर अनि हात धुने सफासँग, अनि केही कामहरू गर्नुहोला, खानुहोला होइन, सुत्नुहोला, खेल्नुहोला। र घुम्ने ठाउँहरूमा जाँदै हुनुहुन्छ, घुम्नुभएको छ भने, कुनै ठाउँ जाँदै हुनुहुन्छ भने त्यस ठाउँमा चाहिँ फोहोर नगरिकन मजाले घुमेर आउनुहोला, किनकि धेरै ठाउँहरूमा हामी घुम्न जाने गरेका छौँ होइन, फोहोरहरू देख्छौँ कि, अनि अर्कोचोटि जानै मन लाग्दैन, सफा भयो भने त फेरि जान मन लाग्छ नि त। त्यस कारण चाहिँ हामीले जहाँ छौँ त्यस ठाउँमा चाहिँ सफा राख्ने प्रयास गर्नुपर्छ। सानो तपाईँ हामीबाटै सुरु गर्ने होइन, कोही आएर तपाईँको मेरो ठाउँमा आएर सफा गरिदिने होइन। हामी आफै चाहिँ सजग हुनुपर्छ, सतर्क हुनुपर्छ हरेक कुरामा। समयलाई चाहिँ एकदमै प्राथमिकता दिनुपर्छ। त्यति गऱ्यो भने चाहिँ हामी हाम्रो जीवनमा चाहिँ एकदमै सक्सेसफुल, निराशारहित जीवन चाहिँ बाँच्छौँ। कसैको मन नदुखाइदिनु होला। अझ यति भन्न चाहन्छु भने तपाईँहरू आफ्नो साथीहरूलाई, आफन्तहरूलाई चाहिँ मजाले टाइम दिनुहोला कि। तपाईँ समय दिन छोड्नुभयो भने तपाईँको साथीहरू आफन्तहरू बिस्तारै चाहिँ भुल्दै जानुहुन्छ,
तपाईँलाई बिर्सिँदै जानुहुन्छ, थोरै समय भए पनि निकालेर दिनुहोला होइन। त्यो अहिले त हामीसँग प्रविधिले यति नजिक गराइदिएको छ है, हामी धेरै टाढा हुन्छौँ तर प्रविधिले यति नजिक गराइदिएको छ कि हामी सँगै छौँ भन्ने भाव गराइदिएको छ, हामी सँगै भएको महसुस गरेका छौँ। अब भने हामी ढिला नगरीकन गीततर्फ लाग्छौँ, त्यसपछि यहाँकै सुमधुर आवाजमा गीत सुन्नेर सुनाउनेछौँ। एकदमै तयार भएर बसिसक्नु भएको छ होला। 0142117136 लाइन पनि हामीले खुला गरिसकेका छौँ। अहिले चाहिँ जताततै यो गीत मैले अनियर गर्नुपूर्व चाहिँ धेरै सोचेँ होइन, जताततै के घुम्न जान्छौँ, हरियाली फुलै फुलहरू फुलिरहेको छ, त्यस कारण यो गीत चाहिँ मलाई चाहिँ एकदमै राख्न मन लाग्यो। पक्कै पनि यहाँहरू यो गीत रुचाउनुहुन्छ, मन पराउनुहुन्छ होला, एकदमै चलेको पनि गीत हो। टेकविसी समीक्षा अधिकारीको स्वरमा रहेको यो गीत राख्दैछौँ भने गीत रचना सङ्गीत रहेको छ ऋषि खड्काको। त्यसपछि यहाँसँग रमाइलो गफ गफ गर्न म यहाँ आउने नै छु, त्यतिन्जेल रेडियो सुन्दै गर्नुहोला।

0: हजुर कार्यक्रमको सुरुवात गीतबाट गरिसक्यो। टेकबिसी समीक्षा अधिकारीको स्वरमा रहेको गीत रहेको थियो। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौँ। हेलो नमस्कार।
1: हजुर गुड आफ्टरनुन। नमस्कार विद्याजी।
0: नमस्कार नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ?
1: म उदयपुरबाट बोल्दैछु, टेक बहादुर कुमार है विद्याजी।
0: उदयपुरबाट टेक बहादुर जी है?
1: हजुर विद्याजी।
0: के छ नि,
1: अर्को नम्बरमा मैले गरेको त लागेन, अर्कोमा गरेको त्यो त लागेछ नि।
0: ए हामी चाहिँ दुईवटै लाइन चाहिँ भर्खरै मात्रै अन गर्यो होइन, गीत बजिरहेको थियो। अब तपाईँहरूलाई किन धेरै बेर कुराउनु भनेर नि।
1: हजुर ठ्याक्क अर्को नम्बरमा लाग्यो त विद्याजी। अनि आराम कुशल सन्चै हुनुहुन्छ?
0: एकदमै आराम कुशल छौँ। अनि यहाँको बरु के छ, उदयपुरको के छ, कस्तो छ मौसम?
1: हजुर उदयपुरको मौसम चाहिँ हिजो चाहिँ अब ठुलो पानी पर्यो, अनि अहिले चाहिँ अब घाम लाग्दैछ उदयपुरमा पनि विद्याजी।
0: ए अहिले घाम लागिरहेको छ है?
1: हजुर विद्याजी। अनि हजुरहरूकोतिर चाहिँ के कस्तो छ?
0: हाम्रोतिर चाहिँ आज मौसम अलिकति रिसाएको छ किन खै
1: हो र
0: मौसम रिसाएको छ आज चाहिँ घाम लाग्यो फेरि रे, उहाँबाट घाम लाग्यो भन्दै हुनुहुन्छ
1: दिदीले। म पनि अब एउटा गीतै गाउँछु नि त, पूर्वेली लोक भाषा।
0: ए हस् ल
1: हस् हुन्छ। ए लैलै कहिले जान्छौ उकाली ओराली, कहिले जान्छौ दिदी देउरानी, यो उमेरमा तिनैसौ त्यो मन बराली, यो मन बराली, यो मन बराली, माया लुलाई चरण छर्के सलाम, माया लुलाई चरण छर्के सलाम, ए नै नै यो पर्यो हिमाली देखाइमा, भेट भयो बेसी खेतैमा, छर्के सलाम चराउँछु पहिलो भेटैमा, पहिलो भेटैमा, पहिलो भेटैमा, अझै भन पुछ तिम्रो मन भेटैमा, ओ आजै भन पुछ तिम्रो मन भेटैमा, आहै लरबन आहै, ओ बराहाती पटुकीले कमर कसेर लगाउन तोको माया शम्भु बसेर, बराहाती पटुकीले कमर कसेर लगाउन तोको माया शम्भु बसेर, कम्मर कसेर, कम्मर कसेर लगाउन तोको माया सँगै बसेर, लगाउन तोको माया सँगै बसेर।
0: हजुर गीत सक्यो, कस्तो सुन्नै मजा आइरहेको थियो नि त, किन सकाउनु भएको यति छिटो?
1: अब साथीहरूलाई पनि त पालो दिनु पर्यो।
0: एकदमै म साथीहरूलाई आग्रह गर्छु, 01/22/11/7/21 एकदम 736 लाइन खुल्ला गरेका छौ। ल हस् त नमस्कार। टेक बहादुर पुमा राई हुनुहुन्थ्यो, उदयपुरबाट एकदमै मजाले गीत गाएर गइसक्नु भएको छ। यहाँहरू पनि कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 01/22/7/21/7/36 लाइन खुला गरिसकेका छौँ। कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई चाहिँ स्वागत गरौँ। हेलो नमस्कार।
2: हेलो नमस्ते। नमस्कार।
0: ए नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हेलो,
2: म दोलखाबाट पार्वती माझी।
0: दोलखाबाट पार्वती माझी, पार्वती जी धेरै पछि आउनु भयो त पार्वती जी।
2: लाग्दैन के गर्नु, गाह्रो छ
0: गुनासो छ, फोनै लाग्दैन के गर्नु है पार्वती जी। साउन्ड लाग्यो कि लागेन?
2: ए साउन्ड त भन्नै नपर्ने,
0: अब पार्वती नै नाम भएपछि त सकिएन र। अनि पार्वती जी दोलखा सैलुङ कति टाढा छ, हामी घुम्न आउँदैछौँ छिटै नै। नजिकै छ, कहाँ कहाँ घुमाउनुहुन्छ ल भन्नुहोस् त, दोलखा आयो भने कहाँ कहाँ छुटाउने नहुने ठाउँहरू? ल हुन्छ पार्वतीजी, आउनुभयो खुसी लाग्यो, अब गीततर्फ लाग्यो।
2: हुन्छ
0: ल सुरु गर्नुहोस्।
2: पिपल पातैमा तिम्रै नाम लेखिदेऊ कि हातैमा
0: पार्वतीजी
2: छोपा छोपा ए माया मिले सिखला तिमी र माए माया मिले सिके होला पिपल पातैमा तिम्रै नाम लेखिदेऊ कि हातैमा तिम्रै नाम लेखिदेऊ कि हातैमा यति नै भन्छ दिदी
0: पार्वतीजी
2: हजुर
0: भाग्यमानी हुनुहुन्छ कि हजुरको हातमा चाहिँ उहाँको नाम चढ्ने
2: गीत मात्र हो लेख्नु पर्ला
0: पार्वतीजी ल हुन्छ खुसी लाग्यो आउनुभयो अहिलेलाई छुट्टिन्छौँ अर्को साता फेरि पनि यसरी नै भेट हुने छौँ
2: दिदी नमस्ते
0: नमस्कार नमस्ते पार्वती माझी हुनुहुन्थ्यो दोलखाबाट फेरि पनि कोही मित्रलाई स्वागत गरिहालौँ कहाँबाट हुनुहुन्छ हेलो नमस्कार
3: ए हजुर नमस्कार
0: नमस्कार हजुर यो चाहिँ सर्लाहीबाट हो
3: सर्लाहीबाट म ध्रुव
0: हरिपुर सर्लाही होइन ध्रुवजी के छ नि हालखबर
3: सब ठिक छ हजुर
0: आज अनि आजभोलि बारीमा के रोप्नु भएको छ
3: यो त तराईमा धानै रोपिएको छ
0: धान छ है सबै अनि राम्रो भएका छन् कि छैनन् नि पानी यहाँले भने जस्तो पर्यो कि परेन
3: पानी यो दुई चार दिन अगाडि चाहिँ रोप्ने गरी आयो यो रोपिसकेपछि चाहिँ त्योभन्दा अगाडि नगरकै भरमा चाहिँ धान रोपिराखेको हो सिँचाइबाटै
0: सिँचाइबाटै
3: हजुर
0: अनि खाजा खानु भयो त
3: नगरबाट अब अलिकति खानपान गरेर कामधाममै हिँडेको म त
0: काममै हुनुहुन्छ है काममा हुँदा हुँदै पनि यसरी सुनेर साथ दिनुहुन्छ कस्तो खुसी लाग्छ कि कोही चाहिँ आफ्नो कार्यालयमा बसेर मजाले हामीलाई सुनेर साथ दिनुहुन्छ होइन कोही चाहिँ अब घरमै बसेर कोही कार्यालयमा कस्तो खुसी लाग्छ क्या तपाईँ चाहिँ काममा जाँदैछु बाटोमा हुनुहुन्छ भन्नुहुन्छ कतिपयजना चाहिँ कार्यालयमा बसेर मजाले सुन्दै हुनुहुन्छ हामीलाई
3: अनि सबभन्दा त अब हाम्रो किसानको चाहिँ मल पाउन गाह्रो छ
0: अहिले पनि त्यस्तो छ है समस्या
3: छ आइपुगेको छैन खै काम पनि होइन पाइहाले पनि
0: समयमा पाइँदैन
3: चार बसेरी एक बोरा खेत दिँदैन समस्याकै समस्या छ
0: समस्या छ है हुन्छ अब गीततर्फ लागौँ
3: के गीत गाउने हो
0: हजुर हजुर
3: त्यो अलि आओ चाहिँ क्या प्रतिध्वनि फर्किन्छ है तर्थ पूर्व हो अल्लाह रे सानी उमेर कति भो एउटा चाहने दे भन्छन् घरैमा कतै पाइँदैन के होला यो कर्म घर त पूर्व हो घर त पूर्व हो शुभ नाम के पर्यो म पनि तिम्रै हो अल्लाह रे सानी उमेर कति भो अल्लाह रे सानी उमेर कति भो पहिले तिमीले गरेनौ धर्म नै पाइँदैन तिम्रो के कर्म घर त पूर्व हो शुभ नाम के पर्यो म पनि तिम्रै हो अल्लाह रे सानी उमेर कति भो अल्लाह रे सानी उमेर कति भो हस् धन्यवाद
0: ध्रुवजी
3: हजुर
0: सान नानीहरूले उमेर भन्दैनन् नि कहिले पनि
3: भन्दैन
0: हुन्छ छुट्टिन्छ
3: कलाकारको
0: ल हुन्छ नमस्कार सर्लाहीबाट हुनुहुन्थ्यो ध्रुव प्रसाद प्रसाई अब भने हामी गीत सङ्गीततर्फ लाग्दैछौँ किनभने कार्यक्रम स्वर साधना र गीत नहुने त कुरै नै भएन अब भने राख्दैछौँ सागर गुरुङ श्रद्धा गुरुङको स्वरमा रहेको यो गीत राख्दैछौँ भने कस्तो राम्रो लाइन छ कि तिमी मेरो जिन्दगी हो बाँकी कलाकारहरूबाट सुन्नुहुनेछ शब्द रहेको छ सागर गुरुङ र तुलाराम विरहीको भने सङ्कलन रहेको छ राजु गुरुङको त्यसपछि फेरि हामी थोरै समय भए पनि यहाँसँग प्रत्यक्ष कुराकानी गर्न आउने नै छौँ

0: हजुर, गीतसँगै फेरि पनि स्वागत छ कार्यक्रम स्वर साधना सुनेर बस्नुहुने सम्पूर्ण सम्पूर्ण मित्रहरूमा। कोही श्रोता फेरि पनि आइसक्नु भएको छ, कहाँबाट को हुनुहुन्छ? हेलो, नमस्कार।
1: हजुर नमस्कार।
0: नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म यहाँ मकवानपुरबाट ध्रुव अधिकारी।
0: मकवानपुरबाट ध्रुव अधिकारी, ध्रुवजी के छ नि हाल खबर?
1: एकदम रमाइलो छ, अब उज्यालै छ भनौँ।
0: अहिलेसम्म उज्यालै छ है?
1: हजुर हजुर, रमाउँदैछु भनौँ पनि।
0: रमाउनु पर्छ जिन्दगीमा
1: है, गुमाउनु त सधैँ छ।
0: एकदमैले
1: बताउँछ,
0: एकदमै हामी जस्तो सुकै परिस्थितिमा पनि खुसी भएर बाँच्न सक्नुपर्छ, त्यही नै हाम्रो जीवनको सबैभन्दा ठुलो उपहार है। हुन्छ ध्रुवजी, अब भने हामी गीत सुन्नतर्फ लागौँ। कुन गीत सुनाउनुहुन्छ आज?
1: ओहो, गीत सुनाउने कार्यक्रम रहेछ, म त रेडियो सुन्दै थिएँ, अब गीतै गाउनु पर्ने हो नि।
0: हजुर हजुर हजुर।
1: ओहो, अब कुन गीत गाउँ त हजुर? म त गाउन त गाउँछु, छोटो मिठो त नहोला है?
0: हस् हस् हस् हस्,
1: छोटो तिते भयो नि, अब के गर्नु त हजुरहरूको? हजुर गाइदिउँ।
0: हजुर हजुर।
1: कल्पना यो

कल्पना ठाडो खोला कहाँ होला यसको शिर, कली हरण काली गर्देला मनको पीर। कल्पना आज म आज गए।

कल्पना जगाए भोलि नै आउँछ दिन चौतारीमा कली बसाउन एकै थिए।

0: हजुर, जय नेपाल हजुर।
1: हजुर हस् नमस्कार।
0: हजुर जय नेपाल हजुर।
1: मकवानपुरबाट हुनुहुन्थ्यो ध्रुव अधिकारी। फेरि हामी अर्को श्रोतालाई लिन्छौँ, कहाँबाट हुनुहुन्छ? हेलो नमस्कार।
2: नमस्कार नमस्कार विद्या चौधरीजी, नमस्कार। म सरणला व्यस्त पनि रहनु होला, स्वस्थ पनि रहनु होला। सुनाउने अब आउने सोमबारको पनि हजुरलाई मङ्गलमय शुभकामना भन्दै म ओमणी सापबाट आएँ नि त हजुर।
1: ओमणीजी के छ नि हालखबर नवलपुरबाट?
2: हजुर हजुर, समग्रमा सबै राम्रो छ विद्याजी। हाम्रो आज 3 दिन भयो रेडियो नेपालको 103 टिपेकै छैन है त, यो पनि हजुरलाई जानकारी गराएँ है त।
1: एकदमै हजुरको यो सुझाव चाहिँ गुनासो सम्बन्धित निकायले सुनिसक्नु भएको छ। एकदमै छोटो है त, अब हामीसँग समय एकदमै कम छ।
2: मैले छोटो ल्याएको छु अलिकति, यही नारायण राय नजिकको 2 लाइन गुनगुनाइन्छ है त।
1: हस् हस् हस्।
2: काटीमा खानु आफैको दाना नखानु परेर, रुपैमा हेर्नु छोडेर, पहाडमा लुनु कोदर पापर, तराईमा सुरती, बर्खामा लाउनु खेती र पाती, मकैमा पिराती। यति नै गरे है त विद्याजी।
1: हुन्छ हस् नमस्कार।
2: 103 चाहिँ डाउनलाइनमा सिमदार पठाइदिनु होला है।
1: हस् हस् हस् हस्। ओमणि सापकोटा हुनुहुन्थ्यो नवलपुरबाट, आजको कार्यक्रमको अन्तिम मित्र भन्नुपर्छ। सुनेर सहभागिता जनाएर साथ दिनुहुने सम्पूर्ण मित्रहरूलाई एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। ज जसको फोन लागेको छैन, अर्को साता पक्कै पनि फोन लाग्नेछ, नरिसाइदिनुहोला र गुनासो पनि नगरिदिनुहोला भन्न चाहन्छौँ। र यतिन्जेल मेरो आवाज सुनेर यहाँहरूको घर आँगनसम्म पुर्याएर साथ दिनुहुने प्राविधिक मित्र राधिका ओझालाई पनि एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। अन्त्यमा गीत बजिसकेको छ, प्रशान्त शिवाकोटी शान्ति शिर परिवारको स्वरमा रहेको यो गीत राख्दैछ भने सुषमा सिकदेल को शब्दमा रहेको छ। यो गीतपछि केही सूचना सन्देशहरू सुन्न सक्नुहुन्छ। 3 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। अहिलेलाई म विद्या चौधरी बिदा हुन्छु। हौस् त नमस्कार।
3: खेतैभरि पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा, ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी।

0: सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। प्रधानमन्त्रीसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूको छलफल। प्रतिनिधि सभाको बैठकमा तराई मधेसमा शान्ति स्थापनाको लागि दीर्घकालीन सोच बनाउन सरकारलाई सांसदहरूको जोड। र इरानसँग वार्ता जारी रहेको दावी गर्दै तेहरानलाई सम्झौतामा पुग्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। स्पेनको सिउटामा आप्रवासी सङ्कटपछि युरोपेली आयोग द्वारा सीमाको कडाईमा जोड। अब समाचार विस्तारमा। सांसदहरूले सुनसरी र तराई मधेसमा भएको धार्मिक तथा साम्प्रदायिक तनावका सन्दर्भमा शान्ति स्थापनाका लागि सरकारले दीर्घकालीन सोच राख्नुपर्ने र नागरिकको मनमा रहेको त्रास हटाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले धनुषामा गृहमन्त्री सुदन गुरुङले गरेको 13 बुँदे सहमतिप्रति प्रश्न उठाउँदै सरकारले धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता तथा धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एउटा पक्षसँग मात्र गरिएको सहमति निष्कर्षमा पुग्न नसकिने बताउनुभयो। बैठकमा सांसदहरूले सरकारको कमजोरीका कारण तराई मधेसमा 4 नागरिकले ज्यान गुमाउनु परेको भन्दै घटनाको निष्पक्ष छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले भारतीय सीमा सुरक्षा बल SSB सुस्ता स्थिति, नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई धम्क्याएको र भौतिक संरचनामा क्षति पुर्याएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। साउन 17 आइतबार सुस्तामा सादा पोसाकमा आएका भारतीय SSB जवानहरूले नेपाली भूमिमा प्रवेश गरी नेपालीले बनाएको संरचना भत्काएको र स्थानीयलाई धम्क्याएको विषयमा सांसदहरूले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सांसदहरूले भेरी करिडोर अन्तर्गत पर्ने विभिन्न ठाउँमा पुल निर्माण हुन नसक्दा वर्षायामा आवत जावत रोकिँदा बिरामी विद्यार्थी र अत्यावश्यक वस्तुको उसार पसारमा समस्या सृजना भएको भन्दै जाजरकोट सहित डोल्पा र रुकुम पश्चिमका नागरिकसँग जनजीवन सहज बनाउन माग गर्नुभयो। सांसदहरूले चिकित्सा शिक्षा आयोगको निर्देशक समयमा नियुक्त नहुँदा क्यालेन्डर अनुसार आयोगका परीक्षा समयमा हुन नसकेको र यसबाट विद्यार्थी र अभिभावक अन्यलमा परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले पासपोर्ट लगायतमा सार्वजनिक सेवा लिने ठाउँमा नागरिकहरू लामो लाइन बस्नुपर्ने समस्या बढेको भन्दै समयमा नै समस्या समाधान गर्न माग गर्नुभयो। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा उहाँहरूले सरकारले सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको प्रशंसा गर्दै सरकारका राम्रा कामका बारे जनतालाई सुसूचित गराउने उद्देश्यले संसद मार्फत जनतालाई जानकारी गराउने उल्लेख गर्नुभयो। छलफलमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषय पनि प्रधानमन्त्री समक्ष राख्नुभएको थियो। कैलाली 4 सांसद खेमराज कोइरालाले प्रधानमन्त्री सकारात्मक भएको उल्लेख गर्नुभएको छ। कैलाली 2 सांसद केपी खनालले कैलालीको चिस्सापानीदेखि महेन्द्रनगरसम्म छाडा चोपाइएको व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, गेटा विश्वविद्यालयमा 300 अस्पताल व्यवस्थापन तथा पार्टीका गतिविधिका विषयमा प्रधानमन्त्री समक्ष कुरा राखेको र प्रधानमन्त्री समस्या समाधानप्रति सकारात्मक रहेको बताउनुभयो। बैतडीका सांसद हरिमोहन भण्डारी लगायतका सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले खाना पकाउने LP ग्यासको आपूर्ति व्यवस्थापन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकमा उद्योग मन्त्रीले उपभोक्ताको हितलाई केन्द्रमा राखेर अभावमा परेका नागरिकलाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो। बैठकमा सांसदहरूले ग्यास अभाव बारम्बार दोहोरिनुमा संस्थागत र प्रणालीगत कमजोरी भएको बताउँदै LP ग्यास वितरण माग आपूर्ति बीचको असन्तुलनको कारण पहिचान गर्न ग्यास सिलिन्डर ट्र्याकिङ प्रणाली लागू गर्नुपर्ने बताउनुभयो। सांसदहरूले आवश्यकता भन्दा बढी LP ग्यास आयात हुँदा पनि बजारमा अभाव देखिनु व्यवस्थापनको कमजोरी भएकाले जनतालाई ग्यासको मूल्य वृद्धिको मारमा पर्न नदिन सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाइनु पर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन, आरोग्य पर्यटन लगायतका सम्भावित विषयमा मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउन आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले देशभरि सञ्चालनमा रहेका 3,000 बढी होटलहरू अझै पनि दर्ता नभई चलाइएको पाइएको भन्दै तिनीहरूलाई दर्ता प्रक्रियामा ल्याउन देखिएका कठिनाई हटाउनुपर्ने समितिलाई जानकारी गराउनुभयो। मन्त्री पौडेलले जिम्मेवारी र साहसिक पर्यटन गतिविधिलाई अझ व्यवस्थित बनाउनु पर्ने पनि टटकारो आवश्यकता रहेको बताउनुभयो। समितिको बैठकमा सदस्यहरूले पर्यटन गतिविधि हुने स्थानहरूमा सर्वसुलभ सञ्चार सुविधा र पर्यटकको सुरक्षा लगायतका विषयमा मन्त्रालयले थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो। अहिले रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन।
1: हेलो,
2: के गर्दैछौ?
1: हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
2: ए हो र, अनि मेरो लागि के किन्दैछौ?
1: बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल। मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
2: अब रात तपाईँको नेपाल टेलिकम
0: राष्ट्रको संचार। विज्ञापनपछि अब बाँकी समाचार। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 पारित गरेको छ। समितिको आज बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृह मन्त्रालय अन्तर्गत नै राख्नुपर्ने गरी राखेको संशोधन प्रस्ताव अस्वीकार गर्दै बहुमतले पारित गरेको हो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मुलुकको कार्यकारी निकाय अन्तर्गत अनुसन्धान विभागलाई राख्दा देशको सुरक्षा चुनौतीका सूचना सहज रूपमा संकलन गर्न नसकिने हुँदा सरकारले विधेयक ल्याएको बैठकलाई जानकारी गराउनुभयो। मध्यपाड़ी लोकमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका 2 नवलपुर स्थित सुनकोशी नदीमा खसेर बेपत्ता भएका 3 र कारको खोजी कार्य जारी रहेको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन बेस क्याम्प खुर्कोटको गोताखो टोली नेपाल प्रहरी र स्थानीयवासीले बिहानदेखि सुनकोशी नदीमा बेपत्ता भएका व्यक्ति र कारको खोजी गरिरहेको प्रहरीले जनाएको छ। घटनास्थलमा खटिएका प्रहरी निरीक्षक विष्णु पौडेलका अनुसार 20 गोताखोर 20 नेपाल प्रहरी र 2 डुङ्गाको प्रयोग गरी खोजी कार्य भइरहेको भए पनि अहिलेसम्म बेपत्ता व्यक्ति र कार फेला पर्न सकेका छैनन्। उहाँले सुनकोशी नदीमा पानीको बहाव अत्यधिक भएकाले खोजी कार्य कठिन भएको जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालयका अनुसार हिजो बिहान 11:45 काठमाडौँबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बसले सडक किनारमा रोकिएको कारलाई ठक्कर दिँदा कार करिब 50 फिट तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको थियो। यसैबीच बेपत्ता व्यक्तिका परिवार आफन्त र स्थानीयवासीले खोजी कार्य तीव्र बनाउन पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा दोषीमाथि कारवाही गर्न माग गर्दै मध्यपाडी लोकमार्गको खुर्कोट घुर्मी सडक खण्ड अवरुद्ध गरेका छन्। मुलुकका 5 सडक बाढी पहिरो लगायत मनसुनी विपदका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक विभागका प्रवक्ता शुभराज नेउपानेले ललितपुरको बागमती गाउँपालिका 3 पाङदुर स्थित कान्ति लोकपथ र काठमाडौँको नागार्जुन नगरपालिका 8 ठुलो खोला स्थित सीतापाइला धार्के सडक खण्ड कोशी प्रदेशमा भोजपुर नगरपालिका 5 बोखिम स्थित मध्यपाडी लोकमार्ग इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग वर्षातका कारण बन्द भएका छन्। बन्द सडक सञ्चालन गर्न विभागले डोजर स्काभेट लोडर लगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्साउने कार्यलाई तीव्रता दिएको छ। प्रहरीले अवरुद्ध सडकको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। लगातारको अविरल वर्षाका कारण मुगुको गमगढी नाक्चे नाग्ला सडक अन्तर्गत लुम्सदेखि गमगढीसम्मका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध भएपछि सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ भने स्थानीय बासिन्दा यात्रु तथा अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या उत्पन्न भएको छ। केही दिन अघि झडप र तनावका कारण अत्यन्त संवेदनशील बनेको सुनसरीको भोक्रा नर्सिङ गाउँपालिकामा आज सामाजिक सद्भाव कायम गरौँ भन्ने नारासहित सर्वपक्षीय शान्ति सद्भाव र्याली निकालिएको छ। हालैको घटनापछि स्थानीय प्रशासनले सो क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरेको थियो। तनाव बनेको यस क्षेत्रमा आयोजित र्यालीले समुदायबीचको विश्वास, एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने जनाइएको छ। कार्यक्रमका कार्यक्रममा हालैको घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। यस्ता दुःखद घटना भविष्यमा दोहोरिन नदिन सबै पक्षले संयमता अप्नाई सामाजिक एकता कायम राख्नुपर्ने भोक्रा नर्सिङ गाउँपालिकाका अध्यक्ष अजमल अख्तर मियाले बताउनुभयो। हालै तनावग्रस्त बनेको क्षेत्रमा शान्ति सद्भाव र आपसी विश्वास पुनस्थापित गर्न महत्त्वपूर्ण सन्देश दिएको मियाले बताउनुभयो। कञ्चनपुरको महेन्द्रनगर स्थित मजगाउँ विमानस्थल पुनः सञ्चालनको तयारी तीव्र पारिएको छ। हालसम्म विमानस्थलको पुननिर्माण कार्य करिब 77% सम्पन्न भइसकेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले केही दिन अघि उक्त निर्माणाधीन मजगाउँ विमानस्थलको स्थलगत अनुगमन गर्दै बाँकी पूर्वाधार समयमै पूरा गरी विमानस्थल सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेसँगै नागरिक स्तरमा थप आशा बढेको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बागको यो रिपोर्ट।
3: विक्रम सम्बत 2030 देखि 2054 सम्म जहाजबाट सेवा दिएर लामो समयदेखि ठप्प रहेको महेन्द्रनगर मजगाउँ विमानस्थललाई पुनः सञ्चालन गर्न निर्माण कार्य अघि बढाइएको हो। 2078 माघ 10 गतेदेखि सुरु भएको आयोजनाको दोस्रो पटक विस्तारित म्याद अनुसार 2083 पौष 24 गतेसम्म निर्माण पूरा गर्ने लक्ष्य छ। 52 बिघा 10 कट्ठा 12 धुर क्षेत्रफलमा फैलिएको यो विमानस्थललाई पुनः निर्माण गर्न रु 51,50,23,622 रकमको लागत अनुमान गरिएकोमा भ्याट सहित रु 45,66,54,174 2078 पुसमा ठेक्का सम्झौता गरिएको थियो। हालसम्म आयोजनाको भौतिक प्रगति 76.65% र आर्थिक प्रगति 73% पुगेको छ। नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी भइसकेकाले रोकिएका कामहरूलाई तीव्रता दिएर बाँकी पूर्वाधार निर्माण पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो।
4: भारतीय पर्यटकहरूलाई यो सजिलो ठाउँमा छ, बफर जोनमा छ, नजिकै बोर्डर छ, पोखरा काठमाडौँ जनकपुर जस्ता धार्मिक स्थलहरूमा आकर्षण बढिरहेको छ भारतीय पर्यटकहरूको, त्यता जान सक्ने वातावरण देखिने आएको छ। भइसकेको कामलाई रोक्ने कुरा हुँदैन, हामी यसलाई कम्प्लिट गर्ने दिशातर्फ अगाडि बढ्छौँ।
3: मजगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले सुदूरपश्चिमको समृद्धिसँग जोडिएको यो विमानस्थल सञ्चालनका लागि वर्षौंदेखि निरन्तर संघर्ष र दबावमूलक अभियान चलाउँदै आएको बताउनुभयो।
5: मजगाउँ विमानस्थल वास्तवमै सुदूरपश्चिमलाई नै पर्यापर्यटनसँग जोडेर देशका विभिन्न ठाउँहरूलाई जोड्न सक्छ। जुन व्यावसायिक रूपमा मजगाउँ विमानस्थल चल्छ भन्ने कुरा चाहिँ हामी विश्वस्त छौँ।
3: पर्यटन व्यवसायी परमानन्द भण्डारीले निर्माणाधीन विमानस्थललाई चाँडै सम्पन्न गरी यस क्षेत्रको आर्थिक बहुआयाम र

गाउँ विमानस्थल पुनः सञ्चालनमा हुने आशा कञ्चनपुरको यो रिपोर्ट पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको दावी गर्दै तेहरानलाई सम्झौतामा पुग्न अन्तिम अवसर रहेको चेतावनी दिनुभएको छ। इरानले भने वाशिङटनसँग प्रत्यक्ष वार्ता भइरहेको दावी अस्वीकार गर्दै आफूहरूको संवाद केवल हम्मुर जलमार्गमा सुरक्षित जलमार्ग सुनिश्चित गर्ने विषयमा ओमानसँग केन्द्रित रहेको जनाएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै राष्ट्रपति ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार लगायत क्षेत्रीय मुलुकहरूको आग्रहमा इरानसँग संवाद जारी राख्न सहमत भएको बताउनुभयो। उहाँले इरानले अस्वीकार गरे पनि दुवै पक्षबीच वार्ता भइरहेको दावी गर्दै तेहरानलाई उपयुक्त दस्तावेजमा हस्ताक्षर गर्ने अन्तिम अवसर दिएको उल्लेख गर्नुभयो। ट्रम्पका अनुसार वार्ताको मुख्य उद्देश्य हम्मुर जलमार्ग पुनः सञ्चालनमा ल्याउनु र इरानको आणविक कार्यक्रमलाई निशस्त्रीकरणतर्फ लैजानु हो। उहाँले हम्मुर्ज निकट भविष्यमा खुल्न सक्ने सम्भावना रहेको तर आणविक निशस्त्रीकरण प्रक्रियाले केही समय लाग्न सक्ने बताउनुभयो। यद्यपि इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बारकाईले अमेरिका र इरानबीच प्रत्यक्ष वार्ता नरहेको स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार ओमानसँग हम्मुर जलमार्ग हुँदै सुरक्षित आवागमनको व्यवस्थाबारे छलफल भइरहेको हो। उहाँले सम्भावित सहमतिले जलमार्ग तत्काल खुल्ने अर्थ नलाग्ने पनि प्रष्ट पार्नुभयो। युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेर लाइनले गत साता मोरक्कोबाट स्पेनको सिउटामा 10,000 आप्रवासीहरू अव्यवस्थित रूपमा प्रवेश गरेपछि सीमा सुरक्षाका लागि एकताबद्ध कदम चाल्न आह्वान गर्नुभएको छ। सिउटा प्रवेश गरेका मध्ये झन्डै 70,000 आप्रवासीहरू मोरक्को फर्किसकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको संख्या 50,000 आसपास रहेको थियो। स्पेनतर्फको सीमामा 72 जनाको र मोरक्कोतर्फ 11 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। आज यस विषयमा छलफल गर्न युरोपेली संघ EU का आन्तरिक मामिला मन्त्रीहरूले भिडियो कन्फरेन्समा आकस्मिक बैठक गर्न लागेका छन्। सिउटाले घटनाको EU का 27 सदस्य राष्ट्रबीचको सम्बन्धमा तनाव उत्पन्न गरेको विश्लेषकहरूले बताएका छन्। स्पेनका प्रधानमन्त्री पेट्रो सान्जेन्सलाई लेखिएको पत्रमा फोन डेडलाइनले सङ्कटको तत्काल व्यवस्थापन गरेकोमा धन्यवाद दिँदै उहाँको प्रशंसा गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्था BBCले जनाएको छ। सिउटामा दुई देशबीचको सीमामा भएको घटना पछि इटालीले स्पेनसँगको सेङ्गन व्यवस्थालाई अस्थायी रूपमा निलम्बन गरेको छ। र देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। विभागले आज देशका 30 जिल्ला भएर बग्ने ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान गरेको छ। विभागका बाढीविद विनोद पराजुलीले स्थानीय तह तथा सम्बन्धित निकायलाई नदीको अवस्थाको निरन्तर निगरानी बढाउन, समुदायलाई समयमै सूचना प्रवाह गर्न तथा आवश्यक पूर्व तयारी अवस्थामा रहन आग्रह गर्नुभएको छ। समाचारको अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्रीसँग सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूको छलफल। प्रतिनिधि सभाको बैठकमा तराई मधेसमा शान्ति स्थापनाको लागि दीर्घकालीन सोच बनाउन सरकारलाई सांसदहरूको जोड र इरानसँग वार्ता जारी रहेको दावी गर्दै तेहरानले सम्झौतामा पुग्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनी। स्पेनको सिउटामा आप्रवासी सङ्कटपछि युरोपेली आयोगद्वारा सीमाको कडाईमा जोड। रेडियो नेपालबाट दिउँसो 3 बजेको समाचार सकियो। समाचार कर्को बुलेटिन अपरान्ह 4 बजे सुन्न सक्नुहुनेछ। हौस् त, नमस्कार।

यी रेडियो नेपाल हो। अब सरस्वती राई दनवारकबाटे दनवारी भाषा समाचार सुन। सुदूरपश्चिम प्रदेशकबाटे प्रतिनिधि सभामा प्रतिनिधित्व कर्लार सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सांसद लखे सरकारी कर्ल सोलारी कामबारे संसदमा आवाज उठालार कट्टरता जनालर छ। प्रधानमन्त्री तसु मन्त्री परिषद कार्यालयमा आज प्रधानमन्त्री बालेन्द्र शाहसँगै हक्ल भेटमा सांसद लखे सरकारी सुशासन ठाउँमा कर्ल कामक प्रशंसा गर्दै उसे विषय जनतासम्म पुर्याएरै संसदकबाटे जानकारी कार्यालार बाजिरहेला। भेटमा सांसद लखे आफ्नै निर्वाचन ठाउँ विकास कर्लार तसु स्थानीय समस्या बारे पनि प्रधानमन्त्री सामु जानकारी कार्यालयलाई छ भने भेटमा रासोपा सुदूरपश्चिमक सांसद लख तसु पार्टी अर्को प्रतिनिधि लखक सहभागिता पनि रहेको छ।

0: के सुनसरी तसु तराई मधेसमा अख्ल धार्मिक तसु साम्प्रदायिक तनावक सन्दर्भमा शान्ति आनेले सरकारी पाछु समगलागि सोच धरे पर्लार तसु मानुषक मनमा रहल डर हट्याले विशेष पहल करे पर्लारमा जोड दिल रह प्रतिनिधि सभाग आजुक बैठक प्रतिपक्षी दलक सांसद लखे धनुषामा गृहमन्त्री सुधन गुरुङे कर तेह्र बुधे सहमतिमा प्रश्न उठाती सरकारी धर्म राज्य संवैधानिक चरित्र नागरिकता तसु धार्मिक संस्था सँगै विषयमा कुनो एकता पक्षसँगै मात्र कर्ल सहमतिबाट निष्कर्षमा पुगे नै पार्लार बाजिरेला बैठकमा सांसद लखे सरकार कमजोरी कारण तराई मधेसमा चारजना मानुषे ज्यान गुम्या पर्ला वास्तिक घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री तसु गृहमन्त्रीले पर्लार तसु घटना कुन पक्षमा नै लागेको छानबिन करेलै एकता विश्वासिलो आयोग गठन करेलै माग गरिरहेला सांसद लखे चिकित्सा शिक्षा आयोगक निर्देशक समयमा नियुक्त नयक्ते क्यालेन्डर अनुसार आयोगक जाँच समयमा अखै नै पार्ला तसु एनाबाटे विद्यार्थी अंशु परिवार अन्यलमा पर्लामा ध्यान काराती पासपोर्ट सहितमा सार्वजनिक सेवा लिला ठाउँमा मानुष लग नाबु लाइन बसे पर्ला समस्या बढ्ल बास्ती समयमा नै समस्या समाधान करेलै माग गर्ल रह इएमआज प्रतिनिधि सभा आज बैठकमा पनि प्रधानमन्त्री बालेन्द्र शाही संसदमा बाझ्ल नेपाल भारत सीमा बारे धारणा सच्यालय माग कर्ला छ बैठक सुरु अखे बित्तिकै प्रतिपक्षी दल नेपाली काङ्ग्रेस नेकपा एमाले नेपाली कम्युनिस्ट पार्टी श्रम संस्कृति पार्टी तसु राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद लगे उठेको विरोध गरिरहेला मध्यपहाडी लोकमार्गभित्र सिन्धुलिक फिक्कल गाउँपालिका दुई नवलपुरक सुनकोसी लरीमा खसेको बेपत्ता अख्ल तीनजना तसु कारक खोजी करिधर्ल रचिक सशस्त्र पुलिस बलक विपद व्यवस्थापन बेस क्याम्प खुर्कोटक गोताखोर टोली नेपाल पुलिस तसु स्थानीय बासी जैलकानु ब्यानी सोकोने सुनकोसी लरीमा बेपत्ता आख्ल मानुष तसु कारक खोजी करिधर्ल पुलिसले जनाल रचिक दुर्घटनामा सिन्धुपाल्चोकक जुगल गाउँपालिका सात बसलार 39 वर्षक बानालार व्यवसायी दिल कुमार लामा सिन्धुलिक गोलन्जोर गाउँपालिका एक बसलार 28 वर्षक इस्काभेटर चालालार गणेश थापा तसु तीन पाटन गाउँपालिका नौ डाँडा खर्क बसलार 17 वर्षक सुजन बलमपाग मगर कारसहित बेपत्ता अख्ल हो उतै मुलुकक पाँचवटा बाट पूरा रूपमा रोकन झैरेलिक बाढी पैरासहित मनसुनी विपदक कारण बाट आए ज्यालै बन्द अख्ल हो सडक विभागक प्रवक्ता शुभराज नेपाने ललितपुरक बागमती गाउँपालिका तीन पाङदुरक कान्ति लोकपथ तसु काठमाडौँ नागार्जुन नगरपालिका आठ बर्के लरिक सीतापाइला धार्केबाट खण्ड कोशी प्रदेशमा भोजपुर नगरपालिका पाँच बोखिमग मध्य पहाडी लोकमार्ग इलाम नगरपालिका नौ राजदुवालिक मेची राजमार्ग पानी कारण बन्द अख्ल हो बन्द अख्लबाट खुल्याले विभागीय डोजर स्काभेटर लोडरसहित मेसिन चालाको पैरा पन्छालार काम चार चारो करै लागिरहेलिक कोशी प्रदेशमा भोजपुर नगरपालिका त पाँच बोखिमग मध्य पहाडी लोकमार्ग बाढी कारण एक बाटे मात्र चलिरहेलिक यसनिकै बिपी राजमार्गभित्र खुर्कोत नेपालथोक कटुन्जे बेसीमा बिहानी 4 बजे सोको बिहारको 6 बजेसम्म मात्र मोटरगाडी चालालार व्यवस्था गर्ल रहेछिक कान्ति लोकपथभित्र घेटौँडा भीमफेदी बागमती ललितपुर बाटमा रातिक समयमा मोटरगाडी आए ज्यालै रोक लाइदिल रचिक उसनिके सिन्धुपाल्चोकक भुटेकोसी गाउँपालिका चार किलो तातोपानी जेलार बाट तसु कोदारीमा पैराक कारण अरणीको राजमार्ग रोकन जेल पुलिसले जनाल रचिक पुलिसले बर्खाक समयमा यात्रा करे आगु उयो सङ्घिक निकायबाट बाटक पास्लो अवस्था बुझेको मात्र यात्रा करे तसु खतरा आख्ल ठाउँमा होसियारी अपनाएलाई सेब्बेले अनुरोध गर्ल रचिक सुनसरी देवानगञ्ज गाउँपालिका तीन कप्तानगञ्जमा साउन 10 गते अख्ल गोलीकाण्डमा बेसको घाइते अख्ल रविन्द्र मेहता काठमाडौँमा स्वास्थ्य जाँच कर्ता गर्दै आज बितिरहेलक देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचेन प्रसाद मेहताक अनुसार गोली लाग्ने सो बेसको घाइते अख्ल मेहताक सुरुक जाँच विराटनगरमा अख्नु पनि थप जाँचेले त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पताल रेफर गर्ल रहेलिक स्थानीय विवेक मेहताक अनुसार यी घटनामा मर्लारक संख्या 3 पुगिरहेलिक अर्थमन्त्री डाक्टर स्वर्णिम वागले नेपाल राष्ट्र बैङ्कलाई थप सक्रिय तसु उत्तरदायी बनाएलै नेपाल राष्ट्र बैङ्क ऐन संशोधन आवश्यक रहल बाजिरहेलक प्रतिनिधि सभाग अर्थ समितिक बैठकमा राष्ट्र बैङ्क ऐन संशोधन विधेयक उपर छलफलमा उही अर्थ मन्त्रालय तसु राष्ट्र बैङ्क बीच सोलारी समन्वय एकदम चैला धारणा धरिरहेलक उही नेपालमा भारतीय पैसासँगै रहल विनिमय दर तसु आयातित मुद्रास्फीतिक कारण मौद्रिक नीति स्वायत्तता सीमित रहल उल्लेख गर्ल रहेछ अर्थमन्त्री वागले राष्ट्र बैङ्कमा दुईजना डेपुटी गभर्नर बेसको अख्लार सञ्चालक समितिमा थरी थरी ठाउँ विज्ञ प्रतिनिधित्व कर्लार पक्का करे पर्लार तसु सदस्य लखक योग्यताबारे व्यवस्था थप स्पष्ट बान्या पर्लार बाजिरेलग संस्कृति पर्यटन तसु नागरिक उद्यान मन्त्री खड्गराज पौडेलले पर्यटन ठाउँ व्यवस्थित विकासका लागि पर्यटन विधेयकलाई समय अनुसार संशोधन गरे पर्ला बाजिरिलक। प्रतिनिधि सभा अन्तर्राष्ट्रिय नाता तसु पर्यटन समिति बैठकमा साराती मन्त्री पौडेलले आधुनिक बात बुल्लार आरोग्य पर्यटन सांस्कृतिक तसु साहसिक पर्यटन सहित नयाँ आयामलाई समितिको विधेयकलाई फेरिको गरे पर्ला आवश्यकता औलाल रहेस। उद्योग वाणिज्य तसु आपूर्ति मन्त्री गौरी कुमारी यादवले स्वदेशक सामान चिजबिज निकालारमा बढालार गुणस्तर पक्का करलार तसु नेपाली ब्रान्ड विकासक लागि उद्योगी तसु व्यवसायीले नेपाल गुणस्तर एनएस चिन्ह पाएले अनुरोध गरिरेली। नेपाल गुणस्तर तसु नाप्तोल विभाग संघिक छलफलमा वही एनएस चिन्ह घेरा बढाती पाइलार प्रक्रियालाई थप सजिलो बनालार जानकारी दिल रछात्। मन्त्री यादवले गुणस्तर चिन्ह स्वदेशक सामानमा चलालार किन्लार विश्वास बढ्यासँगै अन्तर्राष्ट्रिय बजारमा पनि नेपाली सामानक पहुँच बढ्याले सहयोग पुग्लार बाजल रहेस। परराष्ट्र सेवा अधिकृतक भाषिक तसु व्यावसायिक क्षमता बढ्याले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले चिनिया फ्रान्सेली तसु अरबी भाषा तालिम सुरु गरिरहेलिक। परराष्ट्र मन्त्री शिशिर खनाले तालिमक सुरुवात गर्दै कुटनीतिमा छलफल तसु भाषिक दक्षता विशेष भूमिका रहल बाजिरहेलक। प्रतिष्ठानक अनुसार चिनिया तसु फ्रान्सेली भाषा कक्षा चाँडो चल्छिक भने अरबी भाषाक तालिम आइलार दुई हप्ताभित्र सुरु गर्छिक। तालिमे अधिकृत लख कुटनीतिक संलग्नता तसु अन्तर्राष्ट्रिय काम सिद्धलारले सोलारी बनालार विश्वास लिल रचिक। बागमती प्रदेशमा नयाँ सरकार गठनक लागि दल लखे छलफललाई चारचारो कराई लागिरहेलिक। सरकार गठनक लागि नेकपा एमाले तसु नेपाली कम्युनिस्ट पार्टी नेकपा बीच सत्ता साझेदारीको लागि सहमति भइसिद्धा लखीको अर्को दलसँगै पनि छलफल आगु बढाल रहेछ। सरकार गठनक लागि राष्ट्रिय प्रजातन्त्र पार्टी हाम्रो नेपाली पार्टी तसु नेपाल मजदुर किसान पार्टीसँगै छलफल भइदल एमाले संसदीय दलक मुख्य सचेतक एकालाल श्रेष्ठ जानकारी दिल रछात्। भूमि समस्या समाधान समिति जग्गा जमिन नयखल दलित सुकुम्बासी तसु नैमिलाको जथाभावी बसोबासीले जग्गाक निस्सा डिला डिलार बास्ती पैसा असुलर मान सुपर कानुन अनुसार कारवाही करला चेतावनी दिइरहेलिक। समिति निस्सा डिलार स्थानीय तहकबाटै पैसा नै पर्लारको भैरहलाई स्पष्ट पार्थी सेवा लिलारलाई कुनै पनि मानुसले पैसा नै दिलै अनुरोध गरिरहेलिक। निवेदन दर्ता वा निस्सा डिला डिलार नाममा पैसा असुल्ल गुनासो आइनेसो उनको बेहोरामा मिल्ल उपर छानबिन गरेको कारवाही करलार समिति जनाएछ। सप्तरीक महादेवा गाउँपालिका एकक महुवा लरीमा जैलकानु राति अख्ल मोटरसाइकल दुर्घटनामा दुईजनाको ज्यान जैरेलिक। पुलिसका अनुसार मोटरसाइकल नियन्त्रणमा आनेने पारेको पुलमा ठोकेको दुर्घटना अख्ल हो। दुर्घटनामा परेको महादेवा गाउँपालिका एकक 37 वर्षक फैकन राम तसु 28 वर्षक सन्तोष राम बेसको घाइते अख्ल रला। स्वास्थ्य जाँच गर्दा गर्दै एकजना राजविराजक गजेन्द्र नारायण सिंह अस्पतालमा तसो अर्को विराटनगरमा ज्यान जैल पुलिसले जनाल रछिक। आजलाई दनवारी भाषाक समाचार सिद्धिलिक हस्त सेवा ढोकरिनु।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल
2: राष्ट्रिय रेडियो राष्ट्रको संचार।

अहिले सुनायौँ आधुनिक गीत अर्जुन मिलनको स्वरमा रमेश क्षितिजको रचना, सागर अधिकारीको सङ्गीत। अब सुनाउँदैछौँ यसै गरी यो अर्को गीत रिमा गुरुङको स्वरमा। टिन रेग्मीको रचना रहेको छ भने प्रकाश पराजुलीको सङ्गीत।

अहिले सुनायौँ डम्बर शङ्करको स्वर रचना र सङ्गीतमा यो अर्को गीत. अब सुनाउँदैछौँ रामकृष्ण ढकालको स्वर, देवेन गिरीको रचना, न्यू बज्रचारीको सङ्गीत.

अहिले सुनायौँ कुबेर नेपालीको स्वर, दुर्गा कुमार श्रेष्ठको रचना, केपी घिमिरे र कुबेर नेपालीको सङ्गीत। अब सुनाउँदैछौँ यो अर्को गीत मनु लिम्बूको स्वरमा, प्रतिमा श्रेष्ठको रचना रहेको छ भने रत्नबहादुर खड्गीको सङ्गीत।

अहिलेलाई आधुनिक गीतहरू सुनाउने क्रमको अन्त्यमा सुनाउँदैछौँ प्रमोद खरेलको स्वरमा प्रसाद लामिछानेको रचना र सङ्गीत रहेको छ। यो गीतपछि यहाँहरूले केही सूचना र सन्देशहरू सुन्नुहुनेछ। सूचना र सन्देशहरूपछि ठिक 4 बजे केन्द्रीय प्रसारणबाट नेपाली भाषामा समाचार सुन्नुहुनेछ। नेपाली भाषामा समाचार प्रसारण भइसकेपछि शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। त्यसपछि यहाँहरूले उर्दू भाषामा कार्यक्रम गुल्सने नेपाल सुन्न सक्नुहुनेछ। सुन्दै गर्नुहोला रेडियो नेपाल।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औल्याउनु भयो। मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले पहुँचका आधारमा नभए राइट टु हेल्थका आधारमा स्वास्थ्य सेवासम्म पहुँचको व्यवस्था गर्न सरकारले काम गरिरहेको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले विभिन्न समयमा उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले व्यक्तिगत पहुँचका आधारमा हुने उपचारलाई निरुत्साहित गर्न सरकारले डिजिटल तथा नीतिगत प्रणाली लागू गरेको बताउनुभयो। स्वास्थ्य मन्त्री मेहताले स्वास्थ्य बिमा प्रभावकारी बनाउन अनुगमनमा जोड दिएको बताउँदै विपन्न नागरिकहरूका लागि सघन उपचारमा पहुँच बढाउन, बिरामीको चाप बढी भएको अस्पतालहरूमा थप आइसियु र बेड विस्तार गर्ने गरी कार्यक्रम अगाडि बढाइएको बताउनुभयो। उहाँले विपन्न नागरिकहरूका लागि औषधि उपचार कार्यक्रम अन्तर्गत सूचीकृत 123 अस्पतालहरूबाट नियमित हेमोडायलाइसिस सेवा प्रवाह भइरहेको र डायलाइसिस सेवालाई प्रभावकारी बनाउन बिरामीको चापको आधारमा थप डायलाइसिस मेसिन उपलब्ध गराउने तथा थप स्वास्थ्य संस्था सूचीकृत गर्ने काम अगाडि बढाइने पनि बताउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 पारित गरेको छ। समितिको आज बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृह मन्त्रालय अन्तर्गत नै राख्नुपर्ने गरी राखेको संशोधन प्रस्ताव अस्वीकार गर्दै बहुमतले पारित गरेको हो। बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले मुलुकको कार्यकारी निकाय अन्तर्गत अनुसन्धान विभागलाई राख्दा देशको सुरक्षा चुनौतीका सूचना सहज रूपमा सङ्कलन गर्न सकिने हुँदा सरकारले विधेयक ल्याएको बैठकलाई जानकारी दिनुभयो। बैठकमा नेपाली काङ्ग्रेस र नेकपाका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत लैजान नहुने बताउनुभयो। त्यस्तै नेकपा एमालेका सांसदहरूले विगतमा एमाले नेतृत्वको सरकारले सो अभ्यास गरिसकेकाले नैतिक रूपमा विरोध गर्न नसक्ने भए पनि सैद्धान्तिक रूपमा काङ्ग्रेसका सांसदहरूले राखेको संशोधन प्रस्तावमा समर्थन गर्नुभएको थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिंहदरबारमा बसेको बैठकमा उद्योग मन्त्रीले उपभोक्ताको हितलाई केन्द्रमा राखेर अभावमा परेका नागरिकलाई प्राथमिकताका साथ ग्यास उपलब्ध गराउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो। बैठकमा सांसदहरूले ग्यास अभाव बारम्बार दोहोरिनुमा संस्थागत र प्रणालीगत कमजोरी भएको बताउँदै एलपी ग्यास वितरण, माग र आपूर्तिबीचको असन्तुलनको कारण पहिचान गर्न ग्यास सिलिन्डर ट्र्याकिङ प्रणाली लागू गर्नुपर्ने बताउनुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाइनुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण, ऐन, आरोग्य, पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउन आजको आवश्यकता रहेको बताउनुभयो। मुलुकका 5 सडक बाढी पहिरो लगायत मनसुनी विपदका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक विभागका प्रवक्ता शुभराज नेउपानेले ललितपुरको बागमती गाउँपालिका 3 पाङदुर स्थित क्रान्ति लोकपथ र काठमाडौँको नागार्जुन नगरपालिका 8 ठुलो खोलास्थित सीतापाइला धार्की खण्ड सडक खण्ड कोशी प्रदेशमा भोजपुर नगरपालिका 5 बोकिम स्थित मध्य पहाडी लोकमार्ग इलाम नगरपालिका 9 राजद्वाल स्थित मेची राजमार्ग वर्षाका कारण बन्द भएको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपरान्ह 4 बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: सुरेश, के छ खबर, कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकारी।

0: यार भएको म त 15 वर्ष भयो यार देशबाट टाढा भएको. सजेस्ट गर न यार कुन राम्रो होला.
1: ए इन्टरनेट टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल. तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ. ढुक्क भएर लिँदा हुन्छ.
0: ल गजब भएछ. मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि. थ्याङ्क यू यार.
1: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन. जनतालाई निरन्तर सेवा दिँदै आएको छ
2: नेपाल टेलिकम. राष्ट्रको सञ्चार
3: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको दावी गर्दै तेहरानलाई सम्झौतामा पुग्न अन्तिम अवसर रहेको चेतावनी दिनुभएको छ. इरानले भने वासिङटनसँग प्रत्यक्ष वार्ता भइरहेको दावी अस्वीकार गर्दै आफूहरूको संवाद केवल हर्मुज जलमार्गमा सुरक्षित जलमार्ग सुनिश्चित गर्ने विषयमा ओमानसँग केन्द्रित रहेको जनाएको छ. रेडियो नेपालबाट अपरान्ह 4 बजेको समाचार सकियो. समाचारको अर्को बुलेटिन साँझ 5 बजे सुन्न सक्नुहुनेछ. हवस् त, नमस्कार.

दि रेडियो नेपालीन आङसिरिङ लामा शेर्पाने सेरिकेकी साङ्गुर सेन्ड्रोनाङ प्रतिनिधि सभाकी आरिङ सग्दुला सोकमितुई सुनसरी तङ तराई मधेसला सिदे टडिकी तन्दोक्ला सुङ्की पुताक्पु सर्सी जोगौला मिक्सल हुर्ताकी गौला सुगेप नाङवाय सग्दुला प्रतिपक्षी सोकी सोकमितुई धनुशाला नाङसित लोनपो सुदन गुरुङकी क्याउ बुधा चुक सुङ्की थुना मिगी कोर्ला टिवा जागनाङिन मिमाङतुई नागरिकता तेजिन छो तङ रिक्सुङ तङ क्यान डलो तुप कोर्ला छोक चिक्नेतिरङ थुनलाम क्याने थाक्षत कितुप म्याङ्गु सुङसुङ सोकमितुई तराई मधेसलाई मिरजी नासा ग्रुप ल्यागेन सिलोन ताङ नाङसित लोनपोकी लङ्गौ ताङ तामिया ट्याङ्बु सचेतुप तोदोक्ला सोकपा जोगो सुहजाक नाङसुङ सोकदुला सोकमितुई ग्याकर्की सुङक्युप सोकपा एसएसबीकी सुस्ताला हुतुप एमबी ससिङला वाने खाङबात्यो रम्बु ताङ त्याकी मिला जुवा कु कोर्ला सुङला सु नाङसुङ दुराङ क्याने बेरी करिडोरला साम्बा टिम्बु जोगौ चिकित्सा शिक्षा आयोगला निर्देशक कसेकी गौताङ पासपोर्ट दोके सामाजिक सेवा लङ्गुप्ला लाइन रिङ्बु देगु कालेमेता जोगौला सोकमितुई सुङताङ क्यान सुहजाक नाङसुङ दिपारदाराङ सिलोन बालेन्द्र साहकी टोसोक्ला यम्बु ताङ ग्याकर कि सन्सम कोर्ला सुङ्गुप सुङ्लप कोर्ला आरिङसाङ प्रतिपक्षी सोकी सोकमितुई गोकुल क्या नाङवाए नोरलोनपो डाक्टर स्वर्णिम वाक्लेकी राष्ट्र बैङ्कला मङ फेन्सन पोजोप्ला ठिम गिरुवा जोगो खक्षण पोतु सुङ्वाए प्रतिनिधि सभा नङ्गी पल्जोर सकपी आरिङ सक्दुला लोनपो वाक्लेकी सार्वजनिक सकपातिवाला मङ फेन्सन पोजोप्ला ठिम गिरुवा जोप खक्षण पोतु सुङसुङ नेपाल राष्ट्र बैङ्क ऐनितोङ अप्चुङा ग्याला गिरुवा जोप्ला जो विधेयक कुर्की दफावर टोङ्गुला डाक्टर वाक्लेकी एमबी पल्जोर सखुल्ला वित्तीय सिचु ताङ मौद्रिक सिचु डेलो तुप तपकी नोरलोन खाङताङ नेपाल राष्ट्र बैङ्क पर्ला फेन्सन पोसिक दिल्की गोला सुगेप नाङसुङ जिन्ग्योक सोकपी सोकमितुई योन्देन ताङ लोबजुङ कोर्की टडिक्लासङ फेन्सन पो गिरुवा तोङ्गुप्लाका गोजुगो सुङसुङ टिम डिक्टिम तेजिन सिथु कोर्की लोनपो सोभिता गौतमकी राष्ट्रिय अनुसन्धान विभागला सिलोन तेजिन लोनसोक ल्याखुङकी ओङला जोगो सुङ्वाए प्रतिनिधि सभा नङ्गी ग्यालखप टरिक तेजिन सुशासन सोकपी आरिङ सक्दुला नेपाल विशेष सेवा ऐन नितोङ सिप्चुस्या निकी टरिक सुङक्युप कोर्की विधेयक नितोङ गेजुग्या सुम कोर्की टोङ्गुला लोनपो गौतमकी राष्ट्रिय अनुसन्धान विभागकी लाका थोरिम लाका इन्दुप्तकी विभाग सिलोन तेजिन लोनसोक ल्याखुङकी ओङला देगो सुङसुङ सक्दुला सोकपी सोकमितुई विभागला फेन्सन पोजोप्ला टिमकी टडिक खक्षण पोतुब्ला सुगेप नाङवाए दिपारदारङ ग्यालखप टडिक तेजिन सुशासन सोकपी राष्ट्रिय अनुसन्धान विभागला सिलोन तेजिन लोनसोक ल्याखुङकी ओङला जोकु टडिक ओतु विधेयक तेरिकी थुलाम्तेमा थाक्चोत क्यानवाए रिक्सुङ टोसम तेजिन नागरिक उड्डयन लोनपो खडक राज पौडेलकी टोसम सकुलकी यागेकी तोन्दोकला टोसम विधेयकला तुसो नङसिन गिरोजोगो सुङ्वाए प्रतिनिधि सभाकी जम्बुलिङ तम्जी तेजिन टोसम सोकपी सकदुला सुङ्लप नङिन लोनपो पौडेलकी तन्दी तुसो नङसिन लामग्याछा जोगो टोसम सकुल यार्ग्या जोगो रिक्सुङ टोसम यार्ग्या जोप्ला विधेयकला गिरो तोङ्गो सुङसुङ लोनपो पौडेलकी टोसम सकुल बङ्गी ओतु बियम्बुला टडिक कितुब्ला ठिम रम्बु टडिकी गौ सुङिन विधेयक कोर्ला डेलो ओतु ख्यापा ताङ सोकमित्यो ताङ क्यान टोङ्गु लङ्गो सुङसुङ सिग्याल लोनपो सिसिर खनालकी तन्दी सुङकी ग्यालखापकी पल्जोर यार्गेकी मिकिल डुपाकी तुप्क्याने लाका किङ ओतु सुङ्वाए सिग्याल लोनखाङला हारिङ कोरिक्याउ पल्जोर कुटनीति कोर्की ल्यारिमला लोनपो खनालकी पल्जोर यार्गेकी तन्दोक्ला जम्बुलिङ रोग्रम ताङ छोङ खाक्षण पो ओतु सुङसुङ सिग्याल लोनपो खनालकी ग्यालखाप यमजुङा तुई शिला एम्बी न्याई वाउ सुनिया भन्सार सुविधा फेन्सन पो क्याने थोकमा थुपु सुङिन गोमी कोकप तुई लोबजुङकी लाका गोजुगो सुङसुङ ल्यारिमला गोमी सिग्याल टुङ्गी ज्ञानचन्द्र आचार्य ताङ गोमी सुङस दीपक दितालकी जम्बुलिङ रोग्रम ताङ सोङकोर्की कार्यपत्र जाक्नङ्गुप सेनवाए जुक्टुन सोङरिल तेजिन आपूर्ति लोनपो गौरी कुमारी यादवकी समाजप एलपी ग्यासकी टडिकी तुप्ला लोनखाङकी ख्यालेनोतुप सुङवाए जुक्टुन तेजिन सोङरिल ताङ श्रम तेजिन उपभोक्ता हित सोकपी आरिङ सिंह दरबारला देउ सक्दुला लोनपो यादवकी उपभोक्ता तुई छोकला खक्षण पोसिने मेमाङतिवाला ग्यास टडिकी तुप्ला लोनखाङकी लाका कि ओतु सुङसुङ सक्दुला सोकमी तुई तँदा ग्यास मलङ्गु न्याताङ ओतुप सुङिन तिकी गुन्छ्यान गोसिकाने ग्यास सिलिन्डर ट्र्याकिङ कितुप सिस्टम लगलेन कि गो सुङसुङ सक्दुला डेलो ओतुप तिवी एलपी ग्यासकी कले मेता जोप्ला एलपी ग्यासकी पाइपलाइन ग्याछा जोगो खक्षण पोहोतुप खेन्थोक नाङसुङ बागमती प्रदेशला सुङ सम्बा जप तोन्दोक्ला सोखातुई पर्ला टोङ्गु गोसुनवाए सुङ जप तोन्दोक्ला नेकपा एमाले ताङ नेपाली कम्युनिस्ट सोकी पर्ला थुलम चुङ्गुप ताङ तान्दा यम्बा सोखाती ओताङ क्यान टोङ्गु गोसु सेनवाए सुङ सम्बा जप तोन्दोक्ला राष्ट्रिय स्वतन्त्र पार्टी हाम्रो नेपाली पार्टी ताङ नेपाल मजदुर किसान पार्टी ताङ क्यान टोङ्गु कि ओतुप एमाले सिथु सोकी सचेतक सो एकालाल श्रेष्ठकी ख्यान्तोक नाङसुङ सुङ सम्बा जपलाका जोलमु जपला लोन्छेन इन्द्रबहादुर बानियाकी सोखा तिरिताङ क्यान टोङ्गु क्यानाङिन
सुङ सम्बा जपला नेपाली काङ्ग्रेसकी गोठितकी तन्दी सुङला ग्यापुर तिगौला तेरिला सु नाङसुङ ग्यालखापकी लामसुङ जिङक्योङकी माथुपु सेनवा सतक टोकपा दोके रङजुङ कलेकी जोसालेन्सी लाम जिङक्योङकी माथुपुइन कान्ति लोकपत लाम सीतापाइला दार्के लाम कोशी प्रदेशकी भोजपुर ओडा आङ्गाला खेलुप मध्य पहाडी लोकमार्ग इलाम टङ्केर ओडा आङ्गा राजदुवालीला खेलुप मेची गेलाम जिङक्योङकी माथुपु सेनवा नागलुप लाम त्यो जिङक्योङकी दुप्ला सडक विभागकी डोजर स्काबेटर तङ लोडर थने टोकपा दोकुलाका कि हो दुप सेनवा तँदा कोशी प्रदेशकी भोजपुर टङ्केर ओडा आङ बोखिमला उतुप मध्य पहाडी लोकमार्ग छक चिग्ने तिरङ जिङक्योङ क्याउ सेनवाए तुक्राङ क्याने बिपी ग्यालम नङ्गी खुरकोट नेपाल थोक कटुन्जे बेसी लामला टोपकी छुजो झिन्याजुन गमी छुजो टुक्स्याक तिरङ गाडी जिङक्योङ किटुप टडी क्याउ सेनवाए सिसी कान्ति लोकपत नङ्गी हेटौँडा बिम्फेदी बागमती ललितपुर लाम गमी तुसोला जिङक्योङ मिकितुप सेनवाए तुक्राङ क्याने सिन्धुपाल्चोकी बोटेको सिल सोक्पा वाडा आङजी तातोपानी ड्रप तेजिन कोदारी सखुल्ला टोपी जोसालेन्सी अरनीको ग्याल जिङक्योङकी माथोपु कोर्सुङ मकमिकी सेनवाए हेम्बी कोर्सुङ मकमिकी तँदा यर्बी तुसोला फाडसुरु फेउसिनाङ गमाला डेलो उतुप छोक्पी तेमा लामकी नेताङ कोर्ला ख्यान्थोक लानेतिरङ फाडसुरु फेगोला तङ च्याकपुकी गोला मिमाङ तेउला सुवाए सुनसरीकी देवानगञ्ज सिल्सोकमा वडा आङसुम कप्तानगञ्जला साउन लाकी गते चिथम्बी छेर्मुचुङ्गुप घटनाला क्योन्फोकु रविन्द्र मेहता आरिङ नासगन वाय देवानगञ्ज सिल्सोक पिचिख्या बेचन प्रसाद मेहता कि सेतुप नङसिन मेवक फोङने बङ्गी क्योन्फोकु मेहता मेन्जुकी रिमाला आरिङ टिचिङ म्यान खाङला नासगलुपिन तँदा सेक्ला सुनसरी घटनाला नासगलुप तिथो मिरासुम लेम वाय रेडियो नेपालने आरिङ कि सेरिके कि साङ्गिर डुप्सुङ थुजिसे

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास चुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा यसै मेसोमा। देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतनामा।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति सा

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

0: सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। प्रविधि संयोजनमा धर्मपाल प्रसाद शाह, पुष्परत्न बज्राचार्य, उद्घोषणमा सहकर्मी गणेश थापासँगै म विष्णुदेवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। अब शोभा भट्टराईबाट समाचार सुन्नुहोस्। पछिल्लो समय बजारमा देखिएको ग्यास अभावको समस्या समाधान गर्ने मामिलामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वृहत छलफल भएको छ। सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग उद्योगी तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिका बारे समीक्षा गरिएको थियो। छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चले जस्तो ग्यासको अभाव नभएको बताउनुभयो। बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिने बारे निर्णय भएको छ। साथै आगामी दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई मध्यनजर गर्दै आगामी 3 महिनासम्म प्रत्येक महिना 50,000 मेट्रिक टन भन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने समेत बैठक मार्फत निर्णय भएको छ। सांसदहरूले सुनसरी र तराई मधेसमा भएको धार्मिक तथा साम्प्रदायिक तनावका सन्दर्भमा शान्ति स्थापनाका लागि सरकारले दीर्घकालीन सोच राख्नुपर्ने र नागरिकको मनमा रहेको त्रास हटाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले धनुषामा गृहमन्त्री सुदन गुरुङले गरेको 13 बुँदे सहमतिप्रति प्रश्न उठाउँदै सरकारले धर्म राज्यको संवैधानिक चरित्र नागरिकता तथा धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एउटा पक्षसँग मात्र गरिएको सहमतिबाट निष्कर्षमा पुग्न नसकिने बताउनुभयो। बैठकमा सांसदहरूले सरकारको कमजोरीका कारण तराई मधेसमा 4 नागरिकले ज्यान गुमाउनु परेको भन्दै घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने र घटनाको निष्पक्ष छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले भारतीय सीमा सुरक्षा बल एसएसबीले सुस्ता स्थित नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई धम्क्याएको र भौतिक संरचनामा क्षति पुर्याएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा उहाँहरूले सरकारले सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको प्रशंसा गर्दै सरकारका राम्रा कामबारे जनतालाई सुसूचित गराउने उद्देश्यले संसदमा मार्फत जनतालाई जानकारी गराउने उल्लेख गर्नुभयो। छलफलमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषय पनि प्रधानमन्त्री समक्ष राख्नु भएको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीतिक महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औल्याउनुभयो। मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। मुलुकका 5 सडक बाढी पहिरो लगायत मनसुनी विपदका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक विभागका प्रवक्ता शुभराज न्युपानेले ललितपुरको बागमती गाउँपालिका 3 पाङदुर स्थित कान्ति लोकपथ र काठमाडौँको नागार्जुन नगरपालिका 8 ठुलो खोला स्थित सीतापाइला धारके सडक खण्ड कोशी प्रदेशमा भोजपुर नगरपालिका 5 बोखिम स्थित मध्य पहाडी लोकमार्ग इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग वर्षाका कारण बन्द भएका हुन्। बन्द सडक सञ्चालन गर्न विभागले डोजर स्काभेटर लोडर लगायत उपकरण परिचालन गरी मर्मत तथा पहिरो पन्साउने कार्यलाई तीव्रता दिएको छ। प्रहरीले अवरुद्ध सडकको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। रेडियो नेपालबाट अहिले सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: सुरेश, के छ खबर? कहाँ छौ?
2: मेरो सब ठिक छ यार, अफिसमा छु।
1: अनि घर तयार भयो तिम्रो?
3: घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
2: ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ। ढुक्क भएर लिँदा हुन्छ।
3: ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएको छ। थ्याङ्क यू यार।
2: थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
4: नेपाल टेलिकम। राष्ट्रको सञ्चार।
0: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता जारी रहेको दावी गर्दै तेहरानलाई सम्झौतामा पुग्न अन्तिम अवसर रहेको चेतावनी दिनुभएको छ। इरानले भने वासिङटनसँग प्रत्यक्ष वार्ता भइरहेको दावी अस्वीकार गर्दै आफूहरूको संवाद केवल हम्बुल जलमार्गमा सुरक्षित जलमार्ग सुनिश्चित गर्ने विषयमा ओमानसँग केन्द्रित रहेको जनाएको छ। व्हाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार लगायत क्षेत्रीय मुलुकहरूको आग्रहमा इरानसँग संवाद जारी राख्न सहमत भएको बताउनुभयो। र युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन डेयर लाइनले गत साता मोरक्कोबाट स्पेनको सिउटामा 10,000 आप्रवासीहरू अव्यवस्थित रूपमा प्रवेश गरेपछि सीमा सुरक्षाका लागि एकताबद्ध कदम चाल्न आह्वान गर्नुभएको छ। सिउटा प्रवेश गरेका झण्डै 70,000 आप्रवासीहरू मोरक्को फर्किसकेको स्पेनको अनुमान छ। यसअघि मोरक्को फर्किनेको संख्या 50,000 आसपास रहेको छ। स्पेन तर्फको सीमामा 72 जनाको र मोरक्को तर्फ 11 जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। रेडियो नेपालबाट साँझ 5 बजेको समाचार सकियो। हौस् त, नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ लोकदोहोरी, यसै क्रमको पहिलो गीत राख्दैछौँ मदन परियार र माया पार्देको स्वरमा श्रीकृष्ण बम मल्लको लय सङ्कलनमा।

0: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ? होसियार, बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्।
1: विपद बाजा बजाएर आउँदैन, त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्त्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्।
0: हल्लाको पछिन लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्।
1: रेडियो नेपालद्वारा जनहितका लागि।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। लोकदोहोरी गीत सुनाउने क्रममा भर्खरै राख्यौं बसन्त थापा र शर्मिला विश्वकर्माको स्वरमा बसन्त थापाको लय संकलनमा। अब राख्दैछौ आजको लागि अन्तिम गीत समीक्षा अधिकारी र नरेश खातीको स्वरमा नरेश खातीको लय संकलनमा।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
1: नेपालको समावेशी आवाज।
2: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ उर्दू भाषामा समाचार।

हामी रेडियो नेपालको केन्द्रीय प्रसारणबाट बोलिरहेका छौँ। 6:10 समयमा सुन्न सक्नुहुनेछ प्रदेश समाचार। यति बेला भने साँझको 6 बज्न लाग्यो। अब सुन्नुहुनेछ मैथिली भाषामा समाचार।

नमस्कार, यो रेडियो नेपाल हो। प्रदेश समाचारमा स्वागत छ, म विजय यादव। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउनु पर्ने बताउनु भएको छ। प्रदेश स्तरीय सडक सुरक्षा सम्बन्धी गोष्ठीमा आज लम्हीमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा 16 30 वर्ष उमेर समूहका युवा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने गरेको बताउनुभयो। उहाँले उक्त घटनालाई प्रदेशकै सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषय भएको उल्लेख गर्नुभयो। मुख्यमन्त्री आचार्यले विद्यालय तहदेखि नै सडक सुरक्षा सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औल्याउँदै सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताउनुभयो। लुम्बिनी प्रदेशको दाङ, बाँके, कपिलवस्तु र रूपन्देहीमा सवारी दुर्घटना बढी हुने गरेको छ। तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति र लागु औषधको प्रयोग दुर्घटनाका प्रमुख कारण हुन्। पुराना सवारी साधन, गुणस्तरहीन सडक र चालकको लापरवाहीले दुर्घटना बढेको बताइन्छ। कार्यशालामा भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले गुणस्तरीय सडक निर्माणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। त्यस्तै आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री भण्डारीलाल अहिरले सवारी दुर्घटना न्यूनीकरणका लागि नियम कानुनको इमान्दारीपूर्वक पालना र सडक सुरक्षा सम्बन्धी प्रशिक्षण अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका फोकल पर्सन शङ्कर सिंह धामीले 5 सडक दुर्घटना विवरण प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत विवरणले 90% दुर्घटना चालकको लापरवाहीका कारण हुने गरेको उल्लेख गरेको छ। बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री विनु राय माझी पौडेलले मङ्गलबार मन्त्री पदबाट राजीनामा दिनुभएको छ। मन्त्री पौडेलले नेपालको संविधानको धारा 169 उपधारा 2 खण्ड क बमोजिम राजीनामा दिनुभएको हो। मुख्यमन्त्री बानियाले मङ्गलबार नै नेपालको संविधानको 168 उपधारा 9 बमोजिम मन्त्री परिषदको पुनर्गठन तथा कार्यविभाजन गर्दै हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान वज्राचार्यलाई भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री नियुक्त गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको हो। सिफारिस अनुसार मुख्यमन्त्री इन्द्रबहादुर भानियाले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। त्यसै गरी शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय, उर्मिला नेपाल कृषि पशुपक्षी वन तथा वातावरण मन्त्रालय, कञ्चन चन्द्र वादेलाई स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसै गरी प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, सुरेश श्रेष्ठ

बजेटको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ। आर्थिक वर्ष 2082-83 सामाजिक विकास मन्त्रालय र मातहतका निकायबाट सम्पादन गरिएका कार्यको मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले योजना अल्पत्र नपार्न निर्देशन दिनुभएको हो। विद्यालय भवन निर्माण लगायत सुरु भएका योजना समयमै सम्पन्न गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले काम गर्ने शैली र कार्य सम्पादनको तौर तरिका परिवर्तन गर्नुपर्ने आवश्यकता औल्याउँदै तालिम गोष्ठी र सेमिनार भन्दा प्रत्यक्ष प्रभाव र उपलब्धि दिने कार्यक्रम कार्यान्वयनमा प्राथमिकता दिन निर्देशन दिनुभयो। मुख्यमन्त्री आचार्यले कार्यविधि निर्माणमा ढिलाइ नगर्न पनि निर्देशन दिनुभयो। साउन र भदौ महिनाभित्र आवश्यक कार्यविधि तयार गरी असोजदेखि कार्यक्रम कार्यान्वयनमा लैजानुपर्ने उहाँको भनाइ थियो। उहाँले सम्पन्न हुने सक्ने योजनालाई पहिलो प्राथमिकता दिन र पूरा गर्न नसक्ने योजना अघि नबढाउन निर्देशन दिनुभयो। 10 लाख रुपियाँ भन्दा माथिका योजनामा ठेका प्रक्रिया अपनाउन र 10 लाख रुपियाँ भन्दा कम लागतका विद्यालय सम्बन्धी योजनाहरू कोटेसन मार्फत नभई सम्बन्धित विद्यालयसँग सम्झौता गरेर कार्यान्वयन गर्नुपर्ने उहाँको निर्देशन थियो। मुख्यमन्त्री आचार्यले मन्त्रालय निर्देशनालय तथा मातहतका सबै निकायले आफ्नो कार्य सम्पादनलाई जिम्मेवारीपूर्वक अघि बढाउनु पर्ने बताउनुभयो। बजेटको सही कार्यान्वयन, जनपक्षीय सेवा, उपलब्धिमूलक कार्यक्रम र सहज सेवा प्रवाहमा विशेष ध्यान दिन उहाँले निर्देशन दिनुभयो। वार्षिक समीक्षा कार्यक्रममा प्रमुख सचिव कृष्ण प्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिलीराज अर्याल लगायतले सामाजिक विकास मन्त्रालयको वार्षिक प्रगतिको समीक्षा गर्नुभएको थियो। म्याग्दीको रघुगङ्गा गाउँपालिका 6 मूलपानी स्थित एक तारे खोलाले बगाउँदा 35 वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ। रघुगङ्गा 8 चौरखानीबाट किनेर ल्याएको भैँसी सहित खोला तर्ने क्रममा उहाँ बगेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको महदेवा गाउँपालिका 1 चिम्टीमा भएको मोटरसाइकल दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। पक्रीबाट बत्नाहातर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई कलभर्टमा ठोकिएर दुर्घटना हुँदा मोटरसाइकल चालक स्थानीय 35 वर्षीय सन्तोष राम र पछाडि सवार 45 वर्षीय शङ्कर रामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिनुभयो। दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारको लागि राजविराज स्थित छिनमस्ता अस्पतालमा ल्याएकोमा सन्तोषलाई तत्कालै चिकित्सकले मृत घोषणा गरेको थियो। घाइते शङ्करलाई थप उपचारको लागि विराटनगर स्थित गोल्डन अस्पताल लगेकोमा उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो। यसै साथ प्रदेश समाचार सक्यो। सुन्दै रहनुहोला रेडियो नेपाल। हस्त नमस्कार।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ राति 11 बजेसम्म प्रसारण हुने कार्यक्रमबारे जानकारी। अहिले केही बेरमै सुन्न सक्नुहुनेछ बाल गीत, 46 कृषि कार्यक्रम, 7 बजे समाचार, 7:30 समय रहनेछ आधुनिक गीतको, 8 बजे अङ्ग्रेजीमा समाचार, 8:10 समयमा चलचित्रका गीतहरू सुन्न सक्नुहुनेछ भने 8:25 शैक्षिक बहस कार्यक्रमको पुनः प्रसारण, 9 बजे समाचार, 9:15 समय रहनेछ कार्यक्रम खेल संसारको, 9:45 सदाबहार गीत, 10 बजे हिन्दीमा समाचार, समाचार पछिको समय रहनेछ करिब 11 बजेसम्म कार्यक्रम गजल गङ्गाको, 11 बजे समाचार, समाचार पछि पनि हाम्रो प्रसारण भने निरन्तर रूपमा रहिरहनेछ। तपाईँहरू भने रेडियो नेपाल सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको

0: आईपीटीवी सेवा प्रदान करने डिश होम इंटरनेट नेपाल को एकमात्र नेक्स्ट जेनरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: वर्षा यामसँगै जंगल पाखा काठका ठुटा र खाली चौरहरूमा थरी थरीका च्याउ उम्रन्छन्।
2: केही च्याउ खान हुने, केही च्याउ खान नहुने विषालु हुन्छन्।
1: खान हुने र खान नहुने विषालु च्याउ चिन्न गाह्रो हुन्छ।
2: नचिनेको जंगली र जथाभावी उम्रेका च्याउ खानाले ज्यान समेत जान सक्छ।
1: होसियारी अपनाऊ, नचिनेको जंगली च्याउ नखाऊ।
3: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
4: ए गजल के धुन आउ
5: गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि, मङ्गलबारको अँधेरीमा गजल गङ्गा बगाउँ कि, गजलकै जलमाथि एउटा डुङ्गा खियाउँ कि।
6: हरेक मङ्गलबार राति 10 बजेको हिन्दी समाचारपछि रेडियो नेपालबाट कार्यक्रम गजल गङ्गा।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल के बाल गीत सुनाउने क्रमको पहिलो गीत राख्यौँ मीरा राणाको स्वरमा राममणि रिजालको रचना नातिकाजीको सङ्गीतमा. अब राख्दैछौँ रोशन रसाइलीको स्वरमा वासुदेव मुनालको रचना दिलकुमारीको सङ्गीतमा.

0: खस्यो पहिरो जङ्गलै ओइरो, बर्खाको भेलमा नदी छ गहिरो, नपसौँ फुत्त बगाउला सुत्त, काठदाउरासँगै हुत्त हुत्त, थाहा हुन्न है बर्खाको पानी, जोखिम मोल्ने नराम्रो बानी, नपस्नु नदी जानी जानी, सब थोक पाइन्छ तर पाइँदैन जिन्दगानी।
1: होसियार, बाढीले बगाएर ल्याएको काठदाउरा बटुल्न जाँदा धेरैको ज्यान जाने गरेको छ। काठदाउराको लोभमा अमूल्य ज्यान जोखिममा नपारौँ।
2: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

तपाईँ सुन्दै हुनुहुन्छ रेडियो नेपाल बाल गीत सुनाउने क्रममा भर्खरै राख्यौँ राजन रिजालको स्वरमा गणेश रसिकको रचना र सङ्गीतमा, अब राख्दैछौँ यज्ञ राईको स्वरमा एकराज राईको रचना र सङ्गीतमा।

0: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। बाल गीत सुनाउने क्रममा अन्तिम गीत राख्यौँ मदन कृष्ण श्रेष्ठको स्वरमा, रुद्रराज आचार्यको रचना, मदन परियारको सङ्गीतमा। अब सुन्न सक्नुहुनेछ कृषि कार्यक्रम।
1: कृषि सूचना तथा प्रशिक्षण केन्द्रद्वारा उत्पादित कार्यक्रम नवीन कृषि प्रविधि। अनुसन्धानबाट प्रमाणित कृषिका नयाँ नयाँ प्रविधिहरूको सङ्गालो नवीन कृषि प्रविधि।
2: नमस्कार, कार्यक्रम नवीन कृषि प्रविधिको आजको श्रृङ्खलामा स्वागत छ। म समीक्षा बराल
3: अनि म चित्रकला चौहान।
2: यस कार्यक्रममा हामी कृषि तथा पशुपक्षीको क्षेत्रमा प्रयोगमा आइरहेका र अनुसन्धानको क्रममा रहेका नवीन प्रविधिहरू बारे जानकारी प्रस्तुत गर्ने गर्दछौ। आजको नवीन कृषि प्रविधि कार्यक्रममा भने हामी गाई भैँसीको गोठ व्यवस्थापन, गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू र गाई भैँसीका प्रमुख रोगहरू र तिनको रोकथाम र नियन्त्रणका उपायहरूका बारेमा चर्चा गर्नेछौ। आउनुहोस् कार्यक्रम सुरु गरौं। श्रोताबिन, सुरुमा प्रस्तुत गर्दैछौ गाई भैँसीको गोठ व्यवस्थापन बारे। गाई भैँसी पालनमा व्यवस्थित र पशुलाई पर्याप्त क्षेत्रफल भएको गोठको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ। जति नै सन्तुलित दाना पानी दिए पनि गोठ सफा र आरामदायी छैन भने पशुहरू निरोगी हुन सक्दैनन् र तिनीहरूबाट क्षमता अनुसारको उत्पादन पनि प्राप्त गर्न सकिँदैन। उपयुक्त गोठ गाई भैँसीलाई हुरी, बतास र घाम पानीबाट बचाउन मात्र भए सफा दुध उत्पादन गर्न तथा स्वस्थ पशु हुर्काउन पनि जरुरी छ। गोठको बनावटले गोठ भित्रको तापक्रमलाई नियन्त्रण गर्छ, जसको दुध उत्पादनमा प्रत्यक्ष प्रभाव पर्छ। 15-21 डिग्री सेल्सियस बीचको तापक्रममा गाई भैँसीले राम्रो दुध उत्पादन गर्ने र त्यो भन्दा तल वा माथिको तापक्रममा दुध उत्पादन घट्ने कुरा अनुसन्धानहरूले देखाएका छन्। हिमाल, पहाड र तराईमा एकै मोडलको गोठ निर्माण गर्दा विभिन्न आधारभूत पक्षहरूमा ध्यान दिन आवश्यक हुन्छ। गाई भैँसीको गोठ निर्माण गर्दा पानीको निकासको राम्रो प्रबन्ध भएको अग्लो ठाउँमा गोठ निर्माण गर्न उपयुक्त मानिन्छ। त्यस्तै गाई भैँसी पालनको क्रममा गोठ सफा गर्ने, घाँस खेती गर्ने, दुध प्रशोधन गर्ने तथा पशु वस्तुलाई पिउने आदि विभिन्न कार्यको लागि पानीको स्रोतको पनि निश्चित हुन जरुरी हुन्छ। त्यसै गरी फार्ममा विभिन्न उपकरणहरू सञ्चालन गर्न उज्यालोको लागि तथा अन्य प्रशोधन कार्यको लागि विद्युत चाहिने भएकोले गोठ निर्माण गर्ने ठाउँमा विद्युतको नियमित आपूर्ति पनि हुनुपर्छ। त्यसै गरी हावा तथा सूर्य विकिरणबाट बचाउनको लागि फार्म हावाहुरी कम लाग्ने ठाउँमा र रुख बिरुवा भएको ठाउँमा निर्माण गर्नु राम्रो मानिन्छ। फार्मलाई आवश्यक पर्ने सामग्री ल्याउन र फार्मका उत्पादनको बजारीकरण सहज पार्न फार्म निर्माण गर्ने स्थान बजारको पहुँच भित्र पनि हुनु पर्दछ। त्यसै गरी फार्ममा आवश्यक विभिन्न सामग्री, घाँस, दाना ल्याउन तथा फार्म उत्पादनलाई बजारसम्म पुर्याउन गोठ निर्माण गरिने ठाउँसम्म सडक सञ्जाल पनि पुगेको हुनु पर्दछ। गाई भैँसीको गोठ निर्माण गर्दा विभिन्न कुरामा ध्यान दिनु पर्दछ। जस्तै गोठ पूर्व पश्चिम मोहडा पारेर बनाउनु पर्दछ वा गोठको मोहडा पहाडमा दक्षिण र तराईमा उत्तर तर्फ हुने गरी बनाउनु उपयुक्त हुन्छ। गोठको बनावट गोठ भित्र हावा सजिलै आवत जावत गर्न सक्ने प्रकारको हुनुपर्छ र सोही अनुसार गोठको उचाइ तथा चौडाई निर्धारण गर्नुपर्छ। गोठ लागत कम हुने गरी सकेसम्म स्थानीय सामग्रीबाट बनाउनु पर्दछ। गोठको भुइँ चिप्लो वा उखड बाखड हुनु हुँदैन। गोठको भुइँ थोरै भिरालो हुनु पर्दछ, जसले गर्दा मल मूत्र सजिलै बगेर जान्छ। गोठमा गाई भैँसीलाई समूहमा दाना पानी दिँदा पशुको संख्यालाई पुग्दो संख्या र लम्बाई चौडाईका रुढ हुन पर्दछ, जसले गर्दा पशुहरू बीच घाँस, दाना र पानीको लागि प्रतिस्पर्धा हुन पाउँदैन। गोठ सुविधाजनक, जाडोमा न्यानो, गर्मीमा शीतल हुने, सजिलै सफा गर्न सकिने र उज्यालो हुनु पर्दछ। गोठ बनाउँदा टाउको एकै तर्फ पारी बाँध्ने वा पुच्छर एकातर्फ पारी बाँध्ने कुन प्रणाली हो सोही अनुसार बनाउनु पर्दछ। गाई भैँसीलाई अनुहार एकै तर्फ पारी बाँध्ने गोठ बनाउँदा खर्च कम लाग्छ र पुच्छर एकै तर्फ पारेर पशु बाँध्ने गोठ बनाउँदा खर्च अलि बढी लाग्छ। गोठमा गाई भैँसी दुहुने ठाउँ बनाउनु राम्रो हुन्छ। मलको खाल्डो गोठबाट 10 मिटर भन्दा टाढा बनाउनु पर्दछ।
3: श्रोताबृन्द, गाई भैँसीको गोठ व्यवस्थापनपछि अब हामी चर्चा गर्न गइरहेका छौँ गाई भैँसीमा लाग्ने प्रमुख रोगहरू र तिनको रोकथाम र नियन्त्रण विधि बारे। नेपालमा गाई भैँसीमा विभिन्न प्रकारका रोगहरू लाग्ने गर्दछन्। जुन रोगहरू मध्ये प्रमुख रहेको छ खोरेत रोग। खोरेत जीवाणुको कारणले लाग्ने र आर्थिक दृष्टिकोणले सबैभन्दा बढी नोक्सानी गराउने गाई भैँसी भेडा बाख्रा बङ्गुर जस्ता खुरफट्टा पशुहरूको संक्रमण सरुवा रोग हो। यो रोग लागेमा मुख वरिपरि एवं खुरको बीचमा फोका सहित घाउ भई पशुहरूमा हिँडुल गर्नमा कठिनाई देखा पर्दछ। खोरेत पशु पशुको बीचको प्रत्यक्ष सम्पर्क र संक्रमित दाना पानी चारा गोबर तथा मानिसबाट अप्रत्यक्ष रूपमा सर्ने गरेको पाइन्छ। खोरेत विभिन्न विषाणुहरूले लाग्ने गर्दछ। खोरेत रोग लाग्ने विभिन्न कारणहरू हुने गर्दछन्। पिकोर्ना भाइरिडी समूह अन्तर्गतको एप्थो भाइरसले गर्दा लाग्ने गर्दछ। खोरेतका विभिन्न विषाणुहरू रहेका हुन्छन्। ती विषाणुहरू अन्तर्गत ए ओ सी एसिया वान स्याट वान स्याट टू स्याट थ्री गरी सात प्रकारका रहेका छन्। यी सात प्रकारका विषाणुहरू मध्ये नेपालमा ए ओ सी र एसिया वान पाइएको छ, जसमा प्रमुख ओ रहेको पाइएको छ। पशु वस्तुमा खोरेत रोग लाग्दा विभिन्न लक्षणहरू देखिने गर्दछन्। ती लक्षणहरू अन्तर्गत उच्च ज्वरो जस्तै 104 देखि 106 डिग्री फरेनहाइट सम्म ज्वरो आउने गर्दछ। त्यस्तै मुख वरिपरि विशेष गरी गिजा र जिब्रोमा ससाना फोकाहरू आउने गर्दछन्। मुखबाट अत्याधिक मात्रामा र्याल आउँछ, जुन मुखदेखि भुइँसम्म लहरा लाग्ने गर्दछ। पशुको खुरको कापमा पनि फोकाहरू देखा पर्ने गर्दछन्। त्यसै गरी खुट्टामा घाउ भई खोच्याएर हिँड्ने गर्दछ। रोगले ठुला पशुहरू भन्दा बाछा बाछी र पाडा पाडीलाई बढी असर गर्दछ। ब्याउने पशुमा गर्भ तुइने समस्या हुन सक्छ। त्यसै गरी पाठा पाठी पाडा पाडीहरू मर्ने पनि गर्दछन्। खोरेत रोगको रोकथामको लागि खासै उपचार नभएकोले लक्षणको आधारमा उपचार गरिन्छ। मुखको घाउलाई 1% पोटास पानीले वा फिटकिरी पानीले सफा गर्नु पर्दछ। त्यसै गरी खुट्टाको घाउमा झिङ्गा बस्न नदिने 2% निलो तुथोले सफा गर्ने र एन्टिसेप्टिक मलम लगाउने गर्नु पर्दछ। घाउ छिटो सुकाउन र अन्य रोगाणुको आक्रमणबाट बचाउन आवश्यकता अनुसार एन्टिबायोटिक सुईको प्रयोग गर्न सकिन्छ। त्यसै गरी 6 महिनाको उमेर पुगिसकेपछि पहिलो पटक र त्यसपछि प्रत्येक वर्ष खोप लगाउने गर्नुपर्छ। रोगी पशुलाई अलग्गै राख्ने र नजिकको पशु सेवा हेर्ने कार्यालयलाई खबर गर्नुपर्छ। रोगी पशुले प्रयोग गरेको दाना र मरेका जनावरलाई खाडलमा गाड्ने वा सुरक्षित तरिकाले विसर्जन गर्ने गर्नुपर्छ। त्यसै गरी पशु वस्तुमा लाग्ने अर्को रोग रहेको छ भ्यागुते रोग। भ्यागुते नेपालमा गाई भैँसीमा देखिने र बढी मृत्युदर हुने एउटा संक्रमण रोग हो। यो रोग जीवाणुबाट हुन्छ र सुँगुर भेडा बाख्रा घोडा जस्ता पशुमा देखिने भए पनि दक्षिण एसियाली देशमा मुख्य गरी भैँसीमा बढी देखिन्छ। भ्यागुते रोग वर्षको कुनै पनि समयमा देखा पर्न सक्ने भए पनि वर्षायाममा बढी देखिने गरेको छ। भ्यागुते रोग पास्चुरेला मुल्टोसिडा नामको जीवाणुले हुने गर्दछ। यो रोग लाग्दा पशुहरूमा विभिन्न लक्षणहरू देखिने गर्छन्। जस्तै अति तीक्ष्ण रूपमा देखिए 8 देखि 24 घण्टामा पशु मर्ने गर्दछ। त्यस्तै संक्रमित पशुहरूमा उच्च ज्वरो आउने घाँटीको भाग तथा जिब्रो सुन्निने र र्याल बग्ने श्वास फेर्न गाह्रो भई पशु घ्यार घ्यार आवाज निकाल्ने सिगान बाक्लो र गाढा हुने र आन्द्रा सुनिने भएकोले कहिलेकाहीँ रगत मिसिएको छेरौटी पनि देखिन सक्छ। भ्यागुते रोगको रोकथाम र उपचारको लागि सुरुवातमै उपचार गर्न पाइएमा एन्टिबायोटिक औषधिहरूको प्रयोग प्रभावकारी हुन्छ। त्यसै गरी ज्वरो आएका र भ्यागुते लागेका शंका भएका पशुहरूलाई सल्फाइनोमाइड र एन्टिबायोटिक औषधि सकेसम्म नसा मार्फत दिनुपर्छ। भ्यागुते रोगको उपचारमा सल्फोनामाइड जेन्टामाइसिन टेट्रासाइक्लिन इन्द्रोफ्ल्याक्सिन जस्ता औषधिहरू प्रभावकारी मानिएका छन्। प्रत्येक वर्ष वर्षायाम सुरु हुनु अघि भ्यागुते रोग विरुद्ध खोप लगाउनु पर्दछ। त्यसै गरी रोगी पशुको संसर्गमा आएको दाना पानी र अन्य सामग्रीहरू राम्रोसँग व्यवस्थापन गर्नुपर्दछ। त्यसै गरी पशु वस्तुमा लाग्ने अर्को रोग रहेको छ पड्के रोग। पड्के रोग जीवाणुको संक्रमणबाट उग्राउने पशुहरूमा लाग्ने तथा मानिसमा समेत सर्न सक्ने यो तीक्ष्ण संक्रमण रोग हो। पड्के रोगले गाई भैँसी तथा भेडा बाख्रामा अचानक मृत्यु हुने गर्दछ। नेपालमा यो रोग फाटाफुट रूपमा देखा पर्ने गर्छ। पड्के रोग ब्यासिलस एन्थ्रासिस नामक जीवाणुको कारणले लाग्छ। यो जीवाणु अक्सिजनको सम्पर्कमा आएमा स्पोर बनाएर लामो समयसम्म वातावरणमा बाँच्न सक्छ। पड्के रोग लागेपछि पशु वस्तुहरूमा विभिन्न लक्षणहरू देखा पर्न सक्छन्। पड्के रोग अति तीक्ष्ण रूपमा देखा परेमा पशुहरू कुनै पनि लक्षण नदेखाई अचानक मर्ने गर्दछन्। तीक्ष्ण रूपमा देखा परेका पशुहरूमा उच्च ज्वरो आउने गर्दछ। त्यसै गरी श्वास फेर्न अप्ठ्यारो हुने, पशुले मुख फोलेर श्वास फेर्ने, आँखा रातो हुने तथा पेट ढाडिने हुन्छ। गर्भावस्थाका पशुहरू तुहिने पनि गर्दछन्। मरेका पशुहरूको नाक, मुख, मलद्वार तथा शरीरको अन्य प्राकृतिक प्वालहरूबाट गाढा रङको नजम्ने रगत पनि निस्कने गर्दछ। पड्के रोगको रोकथाम र उपचारको लागि रोग लागेको पशु तुरुन्तै मर्ने भएकोले प्राय उपचार गर्ने अवसर प्राप्त हुँदैन। उपचार गर्ने अवसर प्राप्त भएमा पेनिसिलिन समूहको एन्टिबायोटिक प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ। पेनिसिलिन नपाइएमा अक्सिट्रेटासाइक्लिन पनि प्रयोग गर्न सकिन्छ। धेरै रोग देखिने ठाउँमा प्राविधिकहरूको सिफारिसमा पशुलाई वर्षमा एक पटक खोप लगाउने गर्नुपर्छ। पड्के रोग एकिन भएमा मृत पशुसँग भरसक सम्पर्कमा आउनु हुँदैन र चिरफार पनि गर्नु हुँदैन। पड्केले मरेका पशु र रोगी पशुको सम्पर्कमा आएमा सामग्रीहरू जतनसाथ व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसै गरी पशु वस्तुहरूमा लाग्ने अर्को प्रमुख रोग रहेको छ, चरचरे रोग। चरचरे जीवाणुले गर्दा मांसपेशीहरू सुन्निने र मांसपेशीहरूमा ग्यास भरिने तथा विषाक्तता हुने गाई भैँसीको एक तीक्ष्ण संक्रमण रोग हो। नेपालमा यो रोग वर्षायामको सुरुवातसँगै प्राय जसो देखा पर्ने गर्दछ। चरचरे रोग क्लोस्ट्रोडियम चौबै नामक जीवाणुले लाग्ने गर्दछ। यो रोग लाग्दा पशु वस्तुहरूमा विभिन्न लक्षणहरू देखा पर्दछन्। जस्तै चरचरे रोग तीक्ष्ण रूपमा देखा पर्ने भएकोले रोग लागेको 24-48 घण्टाभित्र पशुको मृत्यु हुने गर्छ। त्यसै गरी पशुहरूमा उच्च ज्वरो आउने, पछाडिका फिला वा गर्दनमा संक्रमण हुने, मांसपेशी सुन्निने र सुन्निएको ठाउँमा तातो र दुख्ने हुन्छ। सुन्निएको भाग सुरुमा तातो भए पनि पछि चिसो हुन्छ र दुखाइ पनि बिस्तारै कम हुँदै जान्छ। सुन्निएको ठाउँमा छालामुनि ग्यास भरी थिच्दा उक्त ठाउँबाट चरचरको आवाज आउँछ। खुट्टाको फिलामा लक्षण देखिएपछि पशुले त्यो खुट्टा खोच्याउन थाल्छ। चरचरे रोगको रोकथाम र उपचारको लागि रोग लागेको पशुलाई तुरुन्तै बथानबाट अलग्याउनु पर्छ। रोगी पशुले खाएको दाना पानी एवं रोगी पशुको संसर्गमा आएको घाँस, पराल जस्ता पदार्थहरूलाई जलाएर विसर्जन गर्नुपर्छ र अरू निरोगी पशुहरूलाई खुवाउनु हुँदैन। रोगी पशुको सम्पर्कमा आएको जमिनलाई 2% फर्मालिनको झोलले सफा गर्नुपर्छ। प्रत्येक वर्ष वर्षायाम अघि पशुलाई बिक्यू विरुद्ध पोलिभ्यालेन्ट खोप गाई भैँसीलाई 5 ml र पाडापाडीलाई 3 ml का दरले लगाउनु पर्छ। रोगबाट मरेका पशुलाई सुरक्षित तवरले गहिरो खाल्डो खनी पुर्नु पर्छ। रोगी पशुको चरेको आशंका भएको चरन क्षेत्रमा निरोगी पशु वस्तुहरूलाई चराउनु हुँदैन। उपचार गर्नु परे बढी मात्रामा पेनिसिलिन सुई दिनुपर्छ। मांसपेशीमा ग्यास भरिएपछि चिरेर ग्यास निकाली खुल्ला घाउको रूपमा उपचार गर्नुपर्छ। श्रोताबिन, पशु वस्तुहरूमा लाग्ने मुख्य रोगहरू मध्ये अर्को रोग रहेको छ, थुनेलो रोग। थुनेलो बढी दुध दिने गाई भैँसीहरूमा कल्चौडोमा चोटपटक लागेर वा विभिन्न माध्यमबाट कल्चौडोमा प्रवेश गरेका जीवाणु, विषाणु, ढुसीले गर्दा दुग्ध ग्रन्थि संक्रमित भएर उत्पन्न हुने अवस्था हो। थुनेलो संसारभरि नै दुग्ध उत्पादन व्यवसायको सबैभन्दा ठूलो चुनौती भएको छ। थुनेलो लाग्ने विभिन्न कारणहरू मध्ये कल्चौडोभित्र प्रवेश गरेका जीवाणु, विषाणु, ढुसी, प्रोटोजोवा जस्ता धेरै कारणहरूले गर्दा थुनेलो हुने गर्छ। त्यस्तै कल्चौडोमा लाग्ने चोटपटक, पशु र गोठको सरसफाइमा कमी जस्ता कारणले पनि यो थुनेलो रोग लाग्ने गर्दछ। थुनेलो रोग लाग्दा विभिन्न लक्षणहरू पशु वस्तुहरूमा देखिने गर्छन्। जस्तै पुरै कल्चौडो, कल्चौडोको एक हिस्सा वा थुन चुनिने, रातो हुने र छाम्दा दुख्ने हुन्छ। संक्रमित थुन वा सबै थुनबाट निस्कने दुध पातलो पानी जस्तो हुने, छोक्रा मिसिएर आउने वा रगत मिसिए जस्तो हुने र गन्ध आउने पनि गर्दछ। कहिले काहीँ कल्चौडोमा दुध भरिएको हुने तर थुनबाट नआउने पनि हुन सक्छ। कल्चौडो वा थुन सुन्निएर दुख्ने हुन्छ। कल्चौडोको संक्रमणले गर्दा पशुलाई ज्वरो समेत आउन सक्छ। कल्चौडोको कडा संक्रमण भएमा पशुले आहारा खान छोड्छ र संक्रमण लामो समयसम्म रहेमा पशुमा विषाक्तता पनि हुन सक्छ। थुनेलो रोगको रोकथाम र उपचारको लागि विभिन्न कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। जस्तै पशु, गोठ, दुध दुहिने मानिस र भाँडाहरूको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। गोठ सफा स्वच्छ, सूर्यको प्रकाश छिर्ने, पर्याप्त हावा ओहोर दोहोर गर्ने र सकेसम्म सुक्खा हुनुपर्छ। दुध दुहुनु पूर्व दुध दुहुने मानिस र थुन कलचौडो राम्रोसँग सफा गरी सफा कपडाले पुछेर सकेसम्म ओभानो पार्नु पर्छ। दुध दुई सकेपछि चारवटै थुनलाई एन्टिसेप्टिक झोलमा चोप्ने गर्नुपर्छ। यसरी थुन चोप्ने तयारी झोल र औषधि र भाँडाहरू बजारमा पाइने गर्दछन्। थुनेलोको लक्षण देखिएमा सबैभन्दा पहिले नबिग्रेको थुनबाट दुध दुहुने र त्यसपछि मात्र थुनेलो भएको थुनको दुध दुहुने गर्नुपर्छ। दुहुने समयमा कलचौडोमा दुध बाँकी रहे थुनेलो हुने सम्भावना भएकोले दुध दुहुँदा कलचौडोको दुध पुरै निखार्नु पर्छ। थुनेलोको तीक्ष्ण लक्षण देखिएको भए बरफले सेक्नु लाभदायक हुन्छ। थुनेलोको उपचार गर्दा विभिन्न एन्टिबायोटिकहरू थुनमा राखेर वा मासुबाट वा नसाको माध्यमबाट दिन सकिन्छ। एम्पिसिलिन, क्लोक्सासिलिन, जेन्टामाइसिन, स्ट्रिप्टोमाइसिन जस्ता एन्टिबायोटिकहरू एक्लै वा एक भन्दा बढी एन्टिबायोटिकका मिश्रणहरू थुनेलोमा प्रयोग गर्ने मलम वा झोलको रूपमा बजारमा पाइने गर्छन्। यी औषधिहरू कति अवधि चलाउने भन्ने कुरा रोगको अवस्था अनुसार पशु चिकित्सकले निर्धारण गर्नुपर्छ। प्राविधिकको सल्लाह बमोजिम एन्टिबायोटिकका सुई अथवा थुनमा राख्ने मलम प्रयोग गर्न सकिन्छ। तीक्ष्ण प्रकारको थुनेलो भए ज्वरो तथा दुखाइ कम गर्ने औषधि पनि चलाउन सकिन्छ।
2: आज हामीले गाई भैँसीको गोठ व्यवस्थापन, गोठ निर्माण स्थल, गोठ निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू र गाई भैँसीका प्रमुख रोगहरू र तिनको रोकथाम र नियन्त्रणका उपायहरूका बारेमा चर्चा गर्यौं। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? कार्यक्रम बारे थप सल्लाह एवं सुझाव भएमा तपाईँ हामीलाई हाम्रो टोल फ्री टेलिफोन नम्बर 1660195000 सम्पर्क गर्न सक्नुहुनेछ अथवा हाम्रो इमेल एड्रेस info@aitc.gov.np मा लेखी पठाउन सक्नुहुनेछ। हवस् त, आजको कार्यक्रम यति नै। अर्को साता पुनः भेट्ने बाचाका साथ म लगायत हाम्रो सम्पूर्ण टिमलाई बिदा दिनुहोस्। नमस्कार।

0: लागू औषधको उत्पादन, सञ्चय, ओसार पसार, बिक्री, वितरण तथा सेवन कानुनत दण्डनीय अपराध हुन्। यस्ता गतिविधिमा आफू पनि नलागौं र अरूलाई पनि लाग्न नदिऊ।
1: जनहितका लागि रेडियो नेपाल

0: धार्मिक, जातीय, क्षेत्रीय तथा वर्गीय हिसाबले कोही कसैलाई पनि भेदभाव नगरौं।
1: परस्पर सामाजिक एकतामा रहौं र बसौं। यसले हाम्रो सामाजिक मर्यादा जोगाउँछ अनि अग्रणी विकासमा साथ सहयोग बढाउनेछ।
0: जनहितका लागि रेडियो नेपाल।
2: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
3: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
2: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। ग्यास अभावको समस्या तत्काल सम्बोधन गर्न संसदीय समितिमा सांसदहरूको माग। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी बनाउने निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रासोपाका सांसदहरूसँग छलफल। कञ्चनपुरको महेन्द्रनगर स्थित मजगाउँ विमानस्थल पुनः सञ्चालनको तयारी। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती बम विस्फोट हुँदा 17 जनाको मृत्यु। र एन्फाको निलम्बन फुकुवा गर्न फिफासँग निरन्तर संवाद भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा उहाँहरूले सरकारले सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको प्रशंसा गर्दै सरकारका राम्रा कामबारे जनतालाई सुसूचित गराउने उद्देश्यले संसद मार्फत जनतालाई जानकारी गराउने उल्लेख गर्नुभयो। छलफलमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषय पनि प्रधानमन्त्री समक्ष राख्नु भएको थियो। प्रतिनिधि सभामा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनस्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ। जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कङ्ग्रेस संसदीय दलका नेता भीष्म राजा आङदेम्बेले सरकारले सक्कली सुकुम्बासी र भूमिहीनले आत्मसम्मानका साथ आवास पाउनुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेस संसदीय दलका नेता भीष्म राजा आङदेम्बे प्रस्तावक रहेको प्रस्तावको समर्थकमा नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महर, नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई रहनु भएको छ। प्रस्तावमाथिको छलफलमा सांसदहरूले सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाएर सरकारले नागरिकको बाँच्ने भरोसा भत्काइदिएको भन्दै वास्तविक सुकुम्बासीको पहिचान गरी सुरक्षित आवास, क्षतिपूर्ति र लाल पूर्जा वितरणको माग गर्नुभयो। सरकारले प्रत्येक 15 दिनमा प्रगति विवरण समितिमा पेश गर्नुपर्ने र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आदिवासी जनजाति आयोगको 6ठौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुभयो। सांसदहरूले सुनसरी र तराई मधेसमा भएको धार्मिक तथा साम्प्रदायिक तनावका सन्दर्भमा शान्ति स्थापनाका लागि सरकारले दीर्घकालीन सोच राख्नुपर्ने र नागरिकमा रहेको त्रास हटाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले धनुषामा गृहमन्त्री सुदन गुरुङले गरेको 13 बुँदे सहमतिप्रति प्रश्न उठाउँदै सरकारले धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता तथा धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एउटा पक्षसँग मात्र गरिएको सहमतिबाट निष्कर्षमा पुग्न नसकिने बताउनुभयो। बैठकमा सांसदहरूले सरकारको कमी कमजोरीका कारण तराई मधेसमा 4 नागरिकले ज्यान गुमाउनु परेको भन्दै घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने र घटनाको निष्पक्ष छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले भारतीय सीमा सुरक्षा बल SSB सुस्ता स्थित नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई धम्काएको र भौतिक संरचनामा क्षति पुर्याएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यका सहित मुलुकभर खाना पकाउने LP ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई आग्रह गर्नुभएको छ। खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा समितिमा आज भएको छलफलमा सांसदहरूले बजारमा ग्यासको अभाव रहेकाले तत्कालै सम्बोधन गर्न माग गर्नुभयो। समितिका सभापति रहबर अन्सारीले ग्यासको अभाव बारम्बार देखिएकाले घरायसी उपभोक्ता र होटल तथा औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यास छुट्टा छुट्टै हुनुपर्ने बताउनुभयो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 पारित गरेको छ। समितिको आज बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृह मन्त्रालय अन्तर्गत नै राख्नुपर्ने गरी राखेको संशोधन प्रस्ताव अस्वीकार गर्दै बहुमतले पारित गरेको हो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले मुलुकको कार्यकारी निकाय अन्तर्गत अनुसन्धान विभागलाई राख्दा देशको सुरक्षा चुनौतीका सूचना सहज रूपमा सङ्कलन गर्न सकिने हुँदा सरकारले विधेयक ल्याएको बैठकलाई जानकारी गराउनुभयो। बैठकमा नेपाली कङ्ग्रेस र नेकपाका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत लैजान नहुने बताउनुभयो। यस्तै नेकपा एमालेका सांसदहरूले विगतमा एमाले नेतृत्वको सरकारले सो अभ्यास गरिसकेकाले नैतिक रूपमा विरोध गर्न नसकिने भए पनि सैद्धान्तिक रूपमा कङ्ग्रेसका सांसदहरूले राखेको संशोधन प्रस्तावमा समर्थन गर्नुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाउनु पर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन, आरोग्य पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले देशभरि सञ्चालनमा रहेका 3,000 भन्दा बढी होटेलहरू अझै पनि दर्ता नभई चलाइएको पाइएको भन्दै तिनीहरूलाई दर्ता प्रक्रियामा ल्याउन देखिएका कठिनाई हटाउनु पर्ने समितिलाई जानकारी गराउनुभयो। समितिको बैठकमा सदस्यहरूले पर्यटन गतिविधि हुने स्थानहरूमा सर्वसुलभ सञ्चार सुविधा र पर्यटकको सुरक्षा लगायतका विषयमा मन्त्रालयले थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्य योजना निर्माणका लागि काम गरिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति एमड्याक बैठकमा कार्ययोजना निर्माणका लागि परराष्ट्र मन्त्री खनालले विदेशमा बसोबास गर्ने नेपालीको एकिन संख्या उपलब्ध नहुँदा नीति तथा योजना निर्माण र कार्यान्वयनमा कठिनाई भइरहेको उल्लेख गर्नुभयो। मन्त्रालयमा आयोजित बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट, परराष्ट्र सचिव अमृत बहादुर राई, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औल्याउनुभयो। मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने बताउनुभयो। नेपालले कम विकसित मुलुकको हैसियतमा विभिन्न मुलुकबाट शून्य भन्सार दरको सुविधा पाउँदै आए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्दै परराष्ट्र मन्त्री खनालले विगतमा कहाँ कहाँ अवसर गुमाइयो भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औल्याउनु भयो। केही दिन अघि झडप तथा तनावका कारण अत्यन्त संवेदनशील बनेको सुनसरीको भोकराहा नर्सिङ गाउँपालिकामा आज सामाजिक सद्भाव कायम गरौँ भन्ने नारासहित सर्वपक्षीय शान्ति सद्भाव र्याली निकालिएको छ। हालैको घटनापछि स्थानीय प्रशासनले सो क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरेको थियो। तनावग्रस्त त्यस क्षेत्रमा आयोजित र्यालीले समुदायबीचको विश्वास, एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने जनाइएको छ। कार्यक्रमका क्रममा हालैको घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। कञ्चनपुरको महेन्द्रनगर स्थित मजगाउँ विमानस्थल पुनः सञ्चालनको तयारी तीव्र पारिएको छ। हालसम्म विमानस्थलको पुनः निर्माण कार्य करिब 77% सम्पन्न भइसकेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले केही दिन अघि निर्माणाधीन मजगाउँ विमानस्थलको स्थलगत अनुगमन गर्दै बाँकी पूर्वाधार समयमै पूरा गरी विमानस्थल सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कञ्चनपुरबाट संवाददाता हरिश चन्द्र बाको रिपोर्ट।
3: विक्रम सम्बत 2030 देखि 2054 सम्म जहाजबाट सेवा दिएर लामो समयदेखि ठप्प रहेको महेन्द्रनगर मजगाउँ विमानस्थललाई पुनः सञ्चालन गर्न निर्माण कार्य अघि बढाइएको हो। 2078 माघ 10 गतेदेखि सुरु भएको आयोजनाको दोस्रो पटक विस्तारित म्याद अनुसार 2083 पौष 24 गतेसम्म निर्माण पूरा गर्ने लक्ष्य छ। 52 बिघा 10 कट्ठा 12 धुर क्षेत्रफलमा फैलिएको यो विमानस्थललाई पुनः निर्माण गर्न ₹51,50,23,622 रकमको लागत अनुमान गरिएकोमा भ्याट सहित ₹45,66,54,174 2078 पुसमा ठेक्का सम्झौता गरिएको थियो। हालसम्म आयोजनाको भौतिक प्रगति 76.65% र आर्थिक प्रगति 73% पुगेको छ। नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी भइसकेकाले रोकिएका कामहरूलाई तीव्रता दिएर बाँकी पूर्वाधार निर्माण पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो।
4: भारतीय पर्यटकहरूलाई यो सजिलो ठाउँमा छ, बफर जोनमा छ, नजिकै बोर्डर छ, पोखरा, काठमाडौँ, जनकपुर जस्ता धार्मिक स्थलहरूमा आकर्षण बढिरहेको छ भारतीय पर्यटकहरूको, त्यता जान सक्ने वातावरण देखिन आएको छ। भइसकेको कामलाई रोक्ने कुरा हुँदैन, हामी यसलाई कम्प्लिट गर्ने दिशातर्फ अगाडि बढ्छौँ।
3: मजगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले सुदूर पश्चिमको समृद्धिसँग जोडिएको यो विमानस्थल सञ्चालनका लागि वर्षौंदेखि निरन्तर संघर्ष र दबावमूलक अभियान चलाउँदै आएको बताउनु भयो।
5: मजगाउँ विमानस्थल वास्तवमै सुदूरपश्चिमलाई नै पर्यापर्यटनसँग जोडेर देशका विभिन्न ठाउँहरूलाई हामीले जोड्न सक्छौँ, जुन व्यावसायिक रूपमा मजगाउँ विमानस्थल चल्छ भन्ने कुरा चाहिँ हामी विश्वस्त छौँ।
3: पर्यटन व्यवसायी परमानन्द भण्डारीले निर्माणाधीन विमानस्थललाई चाँडै सम्पन्न गरी यस क्षेत्रको आर्थिक बहुआयाम र समृद्धिसँग जोड्नु पर्नेमा जोड दिनुभयो।
6: हाम्रो यो एयरपोर्टदेखि विभिन्न ठाउँमा भिआइपी खालका र अलिक खर्च गर्ने खालका पर्यटकहरू पनि यस क्षेत्रबाट आउन सक्ने मैले बुझेको छु। अब यो नयाँ सरकारले कमसेकम यो एयरपोर्ट कम्प्लिट गरिदियो भने हामी एकदम आशावादी पनि हुने थियौँ।
3: यस आयोजनामा संघीय सरकार अन्तर्गत क्यानको 50%, सुदूरपश्चिम प्रदेश सरकारको 25%, भीमदत्त नगरपालिकाको 15% र दोधारा चाँदनी नगरपालिकाको 10% बहुपक्षीय लगानी साझेदारी रहेको छ।
7: हरिश्चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
2: झापामा आर्थिक वर्ष 2082-83 696 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। बिरतामोडमा 598, दमकमा 43, मेचीनगरमा 25, कमलमा 16, कन्काईमा 6, हल्दीबारीमा 5, झापा गाउँपालिकामा 2 र भद्रपुरमा 1 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका ल्याब टेक्निसियन निरीक्षक युवनाथ बरालले जानकारी दिनुभयो। स्क्रब टाइफस संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, खोकी, बान्ता, पखाला, श्वास प्रश्वासमा समस्या हुने र टोकेको स्थानमा कालो दागको लक्षण देखिने गर्दछ। किर्नाको टोकाइबाट सर्ने रोग भएकाले खेतबारी, झाडी तथा वन क्षेत्रमा जाँदा लामो बाहुला भएको लुगा, कपडा, जुत्ता र कीटनाशक मलम प्रयोग गर्न तथा घर वरपरको वातावरण सफा राख्न स्वास्थ्य कार्यालय झापाले आग्रह गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गडवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम अहिर सहित 5 जनालाई राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन अध्यक्ष अहिर समेत 5 जना र सगुन कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्राली बुटवल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो। यस्तै अख्तियारको टोलीले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई 1,00,000 रुपियाँ घुस सहित नियन्त्रणमा लिएको जनाएको छ। मुलुकका 5 सडक बाढी पहिरो लगायतका मनसुनी विपदका कारण पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक विभागका प्रवक्ता शुभराज नेउपानेले ललितपुरको बागमती गाउँपालिका 3 पाङदुर स्थित कान्ति लोकपथ र काठमाडौँको नागार्जुन नगरपालिका 8 ठुलो खोला स्थित सीतापाइला धार्के सडक खण्ड, कोशी प्रदेशमा भोजपुर नगरपालिका 5 बोखिम स्थित मध्य पहाड़ी लोकमार्ग, इलाम नगरपालिका 9 राजदुहाली स्थित मेची राजमार्ग वर्षाका कारण बन्द भएका छन्। बन्द भएका सडक सञ्चालन गर्न विभागले डोजर, स्काभेटर, लोडर लगायतका उपकरण परिचालन गरी मर्मत तथा पहिरो पछाउने कार्यलाई तीव्रता दिएको छ। प्रहरीले अवरुद्ध सडकको विकल्पमा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा भएको आत्मघाती बम विस्फोटमा 7 प्रहरीसहित 17 जनाको मृत्यु हुनका साथै अन्य 27 जना घाइते भएका छन्। पाकिस्तानी पत्रिका डनका अनुसार स्वात प्रहरी प्रवक्ता नासिर इकबाल कारिमीले नजिकैको काबुल चोकमा कानुन र कानुन व्यवसायीको व्यवस्थाको विरोधमा सार्वजनिक विरोध प्रदर्शन भइरहेको समयमा काबुल प्रहरी स्टेसन नजिकै आत्मघाती बम विस्फोट भएको बताउनुभयो। स्वात प्रहरीका अनुसार प्रहरी कर्मचारीहरूले प्रहरी स्टेसनको प्रवेशद्वारमा उनीहरूलाई

चलचित्रका गीतहरू सुनाउने क्रममा चलचित्र जीवन रेखाबाट सुनाउँछौ अमर गुरुङको स्वर, काली प्रसाद रिजालको रचना हो भने गायक स्वयंकै संगीतमा।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: असतो
3: शिक्षाको नीति, अभ्यास र प्राप्ति।
4: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन, पाठ्यवस्तु सिकाइ र प्राध्यापन कला।
3: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय।
5: शैक्षिक उत्पादन, रोजगारी, नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक बहस।
6: नमस्कार, शैक्षिक बहसको एउटा अर्को श्रृङ्खलामा सम्पूर्णमा हार्दिक स्वागत छ। म मुकुन्द भण्डारी। शैक्षिक बहस सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण र अनलाइनमा www.psbnepal.gov.np मार्फत संसारभर एकैसाथ सुन्दै हुनुहुन्छ। शैक्षिक बहसमा हामी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेर विभिन्न विषयवस्तुमाथि छलफल, बहस र अन्तर्क्रिया गर्ने गर्दछौँ। आदरणीय श्रोता, विदेशमा गएर उच्च शिक्षा हासिल गर्न खोज्ने युवाहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ। त्यसमध्ये जापान पनि नेपाली विद्यार्थीहरूको रोजाइमा पर्ने प्रमुख मुलुक मध्ये एक हो। जापान अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूको अवस्था कस्तो छ? अध्ययनको लागि जापान जानु अघि के कुरामा ध्यान दिनु पर्दछ? सहजै रोजगारी मिल्छ कि मिल्दैन? आजको कार्यक्रममा हामी यही विषयमा चर्चा गर्नेछौँ। जापानलाई आज पनि सपनाको देश भनिन्छ। गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि, अध्ययनसँगै रोजगारीका अवसर र अन्तर्राष्ट्रिय अनुभवका साथै आफ्नो सुनौलो भविष्यको लागि धेरै विद्यार्थीहरूको आकर्षणको केन्द्रबिन्दु जापान बन्न पुगेको छ। तर यही यात्रामा यहाँको भाषा संस्कृतिमा घुलमिल हुनुपर्ने चुनौती, पढाइसँगै कामको सन्तुलन मिलाउनु पर्ने बाध्यता, आर्थिक दबाव, समयको व्यवस्थापन लगायत थुप्रै समस्यासँग यहाँ अध्ययनरत विद्यार्थीहरू जुझिरहेका छन्। पहिले विद्यार्थीहरूलाई काम पाउन सहज थियो, तर जापान सरकारले SSW भिजाबाट फुल टाइमर कामदार ल्याउन थालेपछि समस्या देखिन थालेको बताउनुहुन्छ 8 वर्ष कि जापान जानुभएकी सिन्धुपाल्चोकी सविता रावत।
7: म 2018 आएको हो। त्यति बेला चाहिँ मैले कन्सल्टेन्सीबाट जे जे सुनेको, जस्तो जस्तो उहाँहरूले मलाई चाहिँ काउन्सिलिङ गर्नुभएको त्यस्तै नै थियो। त्यति धेरै फरक मैले पाइनँ। कामहरू पनि सजिलै पाइन्थ्यो। यहाँ हामी आउने भाषा स्कुलले चाहिँ पार्ट टाइम एउटा काम चाहिँ एकदमै आफै छेउ खाइ भन्सुन गरेर काम पनि उपलब्ध गराइन्थ्यो। तर अहिले चाहिँ जापानमा काम पाउन एकदमै गाह्रो, जति अहिले कन्सल्टेन्सीहरूले नेपालमा भनिरहेका छन् त्योभन्दा बिल्कुल फरक छ। अहिलेको 5-6-7 वर्ष यतादेखि र अहिलेको चाहिँ जापान चाहिँ एकदमै गाह्रो हुँदै आएको छ।
6: यहाँको त नेपालबाट गएका विद्यार्थीहरूसँग भेटघाट हुन्छ, के भन्नुहुन्छ?
7: पहिला मसँग आउँदाखेरिको विद्यार्थीहरू चाहिँ धेरै जसो काममा बिजी हुने, काम एकदमै पाउने, अनि उहाँहरू सबैको एउटै हुन्थ्यो, वर्किङ गर्ने, यहीँ सेटल हुने, पढ्ने हुन्थ्यो। भने अहिले आएका विद्यार्थीहरूले चाहिँ कामै पाइरहेको हुँदैन। यति धेरै विद्यार्थीहरूको फोन आउँछ कि कहीँ काम छ भने भनिदिनु न, कहीँ काम लगाइदिनु न भनेर 6 महिना 1 वर्षदेखि काम नपाएर पनि एकदमै तडपिरहेको, काम खोजिरहेको विद्यार्थीहरू भेटिरहेको छु। कति विद्यार्थीहरूले चाहिँ डिप्रेस भएर काम नपाएर आत्महत्या गरेका केसहरू पनि आइरहेका छन्। अहिले काम पाउँदै पाउँदैन के जापानमा, अहिले एकदमै गाह्रो छ विद्यार्थीको लागि।
6: सिप नभएर भाषाको समस्या हो यार, काम नै कम भएर अथवा कामको नै अभाव हो।
7: यो SSW भिजामा पनि एकदमै धेरै विदेशीहरू ल्याउन थाल्यो जापानले,
6: हजुर।
7: अनि कामदारको अभाव चाहिँ पहिला SSW भिजा नहुँदाखेरि चाहिँ काम गर्ने मान्छेहरूको अलिकति कमी, जापानमा अलिकति कामहरू पनि हुने, यहाँको अब आर्थिक होला नि त्यो चाहिँ मलाई थाहा छैन देशको। अनि अहिले चाहिँ यो SSW भिजाले गर्दा विभिन्न देशबाट चाहिँ फुल टाइम वर्करहरू ल्याउन थालेपछि चाहिँ विद्यार्थीको लागि चाहिँ एकदमै कामको अभाव हुन थाल्यो। र अर्को कुरा, त्यति धेरै अभाव पनि पाउँदै नपाउने भन्ने पनि होइन, एकदमै भाषा जानेको छ, जापानिज भाषा कम्युनिकेसन एकदमै राम्रो छ भने कहीँ कतै पाउन त सकिन्छ। तर कति धेरैलाई चाहिँ भाषाले पनि रोकेको छ काम गर्नलाई।
6: यस्तो समस्या छ, तर विद्यार्थीहरू जापानमा जान घटेका छैनन्, स्टुडेन्ट भिसामा अहिले पनि विद्यार्थीहरू गइरहेका छन्। त्यसको कारण के होला?
7: अब त्यही हो, अरूको देखासिखी, त्यसपछि गएर ठिक छ जाने हो भन्ने। अब यहाँ बसेका हामीहरूले होइन, जापानमा अहिले एकदमै गाह्रो छ, तपाईँ आफ्नै पैसाले 3-4 वर्ष चाहिँ ल्याएर घरबाट पैसा मगाएर बाँच्न सक्नुहुन्छ, आर्थिक रूपमा कुनै स्ट्रेस छैन, लोन तिर्नुपर्छ भन्ने कुनै खालको त्यस्तो दबाब छैन भने आएर पढेर बिस्तारै सेटल हुँदा भयो, नभए चाहिँ एकदमै गाह्रो छ भन्यो भने पत्याउँदै पत्याउँदैनन्। कन्सल्टेन्सीहरूले पनि त्यो आफूले पाउने हुन्छ नि पैसाको लोभमा चाहिँ नभनिदिने सबै कुराहरू, यहाँ आएर काम नपाउने सानो सानो सानो कुरामा पनि स्कुलले भिजा क्यान्सल गरेर फर्काइदिने जस्ता केसहरू, अनि अहिले फेरि जापानमा विदेशीलाई अलिकति हामीहरू आउँदाको तुलनामा चाहिँ अलिकति विदेशी भनेपछि चाहिँ घृणाको दृष्टिले हेरेको हो कि जस्तो पनि लाग्छ। त्यो कारणले पनि धेरै कारणहरू छन्, त्यो कुराहरू चाहिँ कन्सल्टेन्सीहरूले खुलाउँदैनन् जस्तो लाग्छ के।
6: विद्यार्थीहरू नेपालबाट अध्ययनको लागि जापान गइरहेका हुन्छन्, उहाँहरू अध्ययन गरेर फर्किने हिसाबले जान्छन् या सेटल हुने हिसाबले जान्छन् के देखिन्छ?
7: फर्किने हिसाबले त कोही आएकै हुँदैन नि, सबैजनालाई यहीँ वर्किङ गर्ने, अलिकति लामो समय बस्ने, परिवार यहीँ बनाउने ल्याउने हुन्छ। तर पहिले अलिकति सजिलो थियो भने अहिले आफ्नो परिवार ल्याएर बच्चा बच्ची यहाँको स्कुलमा पढाउन पनि सम्भव छैन, विदेशी स्कुलहरूमा पनि महँगो छ, काम पाउँदैन, जापानमा यति धेरै महँगी छ। फर्किने हिसाबले कोही आएकै हुँदैन, सबै सेटल हुन खोज्छन् र आएको पनि 10-20 लाख भन्दा बढी लोन हुन्छ, तिर्न सकिन्न। त्यो तिर्न नसकेको स्ट्रेसले चाहिँ बिग्रिने, आत्महत्या गर्ने, अब के गर्ने कसो गर्ने भनेर तडपिने, कतिले चाहिँ स्ट्रगल गरेर अब सेटल पनि हुन्छन्। तर 2018-19-20 जापान जस्तो थियो नि अहिले चाहिँ एकदमै फरक छ, अहिले धेरै गाह्रो छ।
6: 2013 स्टुडेन्ट भिसामा जापान गएर अहिले वर्किङ भिसामा काम गरिरहनु भएका धादिङका रामचन्द्र सिरवाल भन्नुहुन्छ, जापानको पढाइ एकदमै व्यवहारिक र जीवन उपयोगी छ, तर एकातर्फ आफ्नो जीविकोपार्जनको लागि गर्नुपर्ने सङ्घर्ष, अर्कोतर्फ जापान आउँदा लिएको ऋण तिर्नुपर्ने दबाबमा नेपाली विद्यार्थीहरू रहने गरेका कारण झनै बढी समस्या देखिने गरेको उहाँको अनुभव छ।
2: 2013 आउँदा चाहिँ यहाँ नेपालीको संख्या एकदम न्यूनतम संख्या थियो, 20,000 हारमा थियो भन्ने सुनेको हो त्यो बेलामा चाहिँ, र अहिलेको अवस्थामा हेर्ने हो भने 3 लाख क्रस छ अहिले नेपालीको जनसङ्ख्या। पहिला आउँदा विद्यार्थीले चाहिँ 28 घन्टा काम गर्न पाउने रुल हो, अहिले पनि 28 घन्टा नै हो। तर के चाहिँ फरक छ भने त्यो बेला चाहिँ विदेशीको संख्या चाहिँ थोरै भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई काम पाउनमा चाहिँ अलिकति सहज हुन्थ्यो भने, अहिलेको अवस्था चाहिँ कस्तो छ भने विदेशीको संख्या चाहिँ धेरै बढ्दै गएको कारणले गर्दाखेरि चाहिँ अलिकति काम पाउन चाहिँ अलिकति गाह्रो अवस्था छ।
6: नेपाली विद्यार्थीको संख्या बढेको कारणले गर्दाखेरि रोजगारीको सम्भावना कम भएको हो या अन्य कुनै कारण पनि छन्?
2: त्यो बेला विदेशीको संख्या चाहिँ अलिकति कम भएको कारणले र अहिले चाहिँ एकदम चाप बढेको कारणले गर्दाखेरि चाहिँ त्यो पनि एउटा कारण हो जस्तो लाग्छ मेरो विचारमा। कामै नपाउने भन्ने कुरा चाहिँ होइन, जस त्यो बेला जति सहज रूपमा काम पाइन्थ्यो अलिकति सहज थियो भने अलिकति अहिले चाहिँ अलिकति डिफिकल्ट अवस्था हो भन्ने मेरो चाहिँ बुझाइ हो।
6: जापान अध्ययनको लागि विशेषमा के कुरामा ध्यान दिनुपर्छ?
2: तपाईँहरूले चाहिँ जापानी ल्याङ्ग्वेज चाहिँ पोख्त भएर आउनु होला, जापानी ल्याङ्ग्वेज नै हो यहाँको सबभन्दा प्रमुख कुरो चाहिँ। तपाईँहरूले जति जे भने पनि जापानी ल्याङ्ग्वेज छैन भने अब त्यहाँ इङ्ग्लिसहरू नचल्नेहरू छन्, ठाउँहरू धेरै छन्, इङ्ग्लिस आएर पनि यिनीहरूले इङ्ग्लिस बोल्दैन। त्यस कारणले गर्दाखेरि चाहिँ पहिलो प्रायोरिटी गरेर नेपालमा ल्याङ्ग्वेज सिकेर राम्रोसँग दक्ष भएर आउँदा चाहिँ यहाँ काममा सहज हुन्छ, मेरो चाहिँ बुझाइ त्यो हो।
6: त्यहाँ अध्ययन गरेर काम गरेर नेपालमा आमाबुवा लिएको लोन अथवा ऋण तिर्न सक्ने सम्भावना हुन्छ कि हुँदैन?
2: यो 28 घन्टा काम गर्ने हो, काम गर्दा चाहिँ 28 घन्टा भनेको चाहिँ नेपालको 1,00,000-1,20,000 हुन आउँछ। 28 घन्टाको मापदण्डले हिसाब गर्दा फेरि त्यस कारणले गर्दा फेरि नेपालको लोन तिर्ने हिसाबले अब आएको यो 2 वर्षमा लोन तिर्छु भन्ने हिसाबले आउँदा फेरि चाहिँ तपाईँले रुलमा रहेर चाहिँ हामी काम गर्ने हो भने चाहिँ त्यो सम्भव हुँदैन। तपाईँको यहाँ बस्नको सिएका छु भन्छ, त्यसो लाइफ स्टाइल चलाउनको लागि मात्रै पुग्ने पैसा हो। त्यो कारणले गर्दा फेरि ऋण तिर्न चाहिँ विद्यार्थी भिजामा आएर 28 घन्टा काम गरेर चाहिँ हामी त्यो ऋण तिर्न चाहिँ अलिकति गाह्रै हुन्छ मेरो बुझाइमा। अलिकति इलिगल, अलिकति ह्यान्ड क्यास काम गर्ने त्यस्तो हिसाबले जाने हो नि त, त्यो छुट्टै पाटो रह्यो। तर नियमअनुसार नियमसँग जान्छु, नियमअनुसार काम गर्छु भन्ने हो भने चाहिँ विद्यालय बिहा भएको अवस्थामा चाहिँ 40 घन्टा काम गर्न मिल्ने हो, त्योभन्दा अरू बाहेक अरू टाइम भनेको चाहिँ 28 घन्टा भन्दा काम गर्न मिल्दैन। नियमअनुसार चाहिँ जाने हो भने चाहिँ तपाईँको ऋण तिर्ने, घरमा पठाउने भन्ने कुरा चाहिँ अलिकति सम्भव हुँदैन कि जस्तो लाग्छ मेरो विचारमा।
6: यी समस्याका कुराहरू भए जापान त सम्भावनाको मुलुक हो नि त, हो नि?
2: हजुर, त्यो पक्कै पनि हो तपाईँहरूले भने जस्तो। त्यस कारणले गर्दा फेरि हामीले पहिलो प्रायोरिटी चाहिँ रुल एन्ड रेगुलेसनमा चाहिँ हामी अघि बढेनौँ भने हाम्रो भोलि भविष्यमा हाम्रो भिजा रिन्यू गर्ने, नवीकरण गर्ने विषयमा चाहिँ अलिकति नवीकरण नहुन पनि सक्छ। त्यस कारणले गर्दा फेरि गएकोमा स्कुलमा विद्यालय गएर चाहिँ हाम्रो एटेन्डेन्सहरू बुकेन भने भिजा नवीकरण नहुने, टाइम टेबलमा विद्यालय नगयो भने चाहिँ नवीकरण नहुने। तपाईँको 28 घन्टा भन्दा चाहिँ बढाएर चाहिँ हामीले हप्तामा चाहिँ काम गरिदियो भने चाहिँ भोलि भिजा रिन्यू गर्ने बेला चाहिँ समस्या हुनसक्छ। त्यस कारणले गर्दाखेरि चाहिँ म के भन्छु भने अब तपाईँ जो कोही विद्यार्थी पनि जापान आउँदै हुनुहुन्छ भने पहिलो प्रायोरिटी चाहिँ आएर चाहिँ तपाईँको चाहिँ भाषा बनाएर आउनुहोस् र यहाँ रुल एन्ड रेगुलेसन अनुसार चाहिँ फलो गरेर चाहिँ स्टुडेन्ट लाइफ सघाउनुहोस्। त्यसपछि चाहिँ वर्किङ गरेपछि चाहिँ तपाईँको भोलि चाहिँ डिपेन्डेन्ट लिएर आउन सक्नुहुन्छ। तपाईँले डिपेन्डेन्ट लिएर आएपछि एकजनाले खर्च गर्ने र एकजनाको बचत गर्न सकिन्छ। त्यसपछि चाहिँ अवसर तपाईँले भनेअनुसार नै अवसरको मुलुक हो, अवसर त्यो बेला चाहिँ हुने हो। सिस्टमको हिसाबले भन्दा फेरि व्यावहारिक हिसाब अब नेपालमा चाहिँ एउटा सैद्धान्तिक शिक्षा भयो हाम्रो, जहाँसम्म लाग्छ प्र्याक्टिकल अलिकति कमै हुन्छ, थ्योरीमा अलिकति रटान गर्ने शिक्षा हुन्छ जस्तो लाग्छ मलाई नेपालमा चाहिँ। यहाँ चाहिँ आएर चाहिँ तपाईँको थ्योरी भन्दा पनि प्र्याक्टिकलमा चाहिँ बेस भएर पढाउने, यहाँ चाहिँ नैतिक शिक्षा कसरी चाहिँ अब बाटोमा फोहोर्न फाल्नेदेखि लिएर टोइलेटहरू सफा गर्ने, आफ्नो काम आफै गर्ने, सबैले खायो भने अब नेपालमा बाटा बाटा हुर्याउँदै हेर्छ, पिए पदार्थ बोतल खायो भने बाटा फालर हुँदैन चाहिँ नेपालमा हो नि। यहाँ चाहिँ फोहोर गरिसकेपछि आफ्नो चक्लो खायो भने गोजीमा लिएर डस्टबिनमा डस्टबिनमा भातामा गोजीमा हाल्ने, गोजीमा हालेर लिएर आएर चाहिँ सम्बन्धित ठाउँमा चाहिँ फाल्ने र अलिकति नैतिक व्यवहारिक शिक्षा अलिकति फोकस गरे हुन्छ।
6: नेपालमा कन्सल्टेन्सीहरूले ठुला ठुला सपना देखाइदिने सबै कुरा नभन्ने हुँदा त्यहाँ भनिएका कुरा र जापानमा भोगिरहेका कुरा आकाश जमिनको फरक परेको बताउनुहुन्छ भर्खरै जापान जानुभएका डोटी गढसेराका टङ्कराज भट्ट।
8: फरक ठाउँको भाषा भएर होला अध्ययन गर्नमा चाहिँ अब अलि अप्ठ्यारो छ भनौँ सुरु सुरुमा, अब अहिले बिस्तारै बिस्तारै त्यसै भाषामा भिजिँदै अलि बिस्तारै सहज हुँदैछ।
6: के गरेर गएको भए सहज हुन्थ्यो जस्तो लाग्छ यहाँलाई?
8: त्यसको लागि चाहिँ नेपालमै अझै धेरै यहाँको भाषा पढेर आएको भए चाहिँ अलि सहज हुन्थ्यो कि भन्ने जस्तो लाग्छ। धेरै जसो गरी विद्यार्थीहरूले काम गर्ने चाहिँ रेस्टुरेन्ट साइडतिर पार्ट टाइम काम गर्छन्, त्यसको लागि चाहिँ अब नेपालमै कुनै रेस्टुरेन्टतिर काम गरेको भए यस्तो अनुभव भएको भए अझै यहाँ आएर बेटर हुन्छ जस्तो लाग्छ। विशेष गरी विद्यार्थीहरूले चाहिँ यहाँ बेन्तो फ्याक्ट्री भन्छ खाना पकाउने फ्याक्ट्रीहरूमा,
6: हजुर,
8: अनि त्यसपछि रेस्टुरेन्टहरू साना साना होटलहरूमा बस्छन् प्राय जस्तो, अनि त्यो सामान छुट्याउने एमाटो भन्छन् यतातिर गोदाम वेयर हाउसहरूमा काम गर्छन् पार्ट टाइम।
6: विद्यार्थीहरू लोन लिएर विदेश जाने गरेका छन्, यहाँबाट गइसकेपछि पढाइसँगै काम पनि गर्नुपर्ने हुन्छ, जापान महँगो ठाउँ भनिन्छ।
8: पहिला चाहिँ जापानमा पनि धेरैवटा काम गर्न मिल्ने, धेरैवटा काम गरे पनि केही नगर्ने टाइपको थियो, अहिले बिस्तारै बिस्तारै सरकार चेन्ज भएसँगै नियमहरू पनि धेरै चेन्ज भइसकेका छ। हप्तामा 28 घन्टा भन्दा बढी काम गर्न मिल्दैन, एक हप्तामा 28 घन्टाको कामले चाहिँ टोकियो जस्तो ओसाका जस्तो सहरहरूमा चाहिँ अब खान बस्न आफ्नो दैनिक जीवनयापन गर्न बाहेक अरू गर्न सकिएको हुँदैन। त्यस्तो अवस्थामा चाहिँ अब नेपालबाट अहिले ऋण लिएर जापान आउँदाखेरिमा धेरै अप्ठ्यारो छ भनौँ, तिर्न गाह्रो छ। पढाइसकेपछि 2 वर्ष स्कुल लेभलको ल्याङ्ग्वेज लेभल सकेर 2 वर्ष यहाँको युनिभर्सिटीको गरिसकेपछि चाहिँ धेरै राम्रो छ, त्यही तत्कालै 4 वर्ष अगाडि नै तत्काल चाहिँ धेरै गाह्रो छ।
6: नेपालमा हुँदाखेरि यहाँलाई कन्सल्टेन्सीहरूले भन्ने कुराहरू र त्यहाँ जाँदाखेरि केही फरक पाउनु अथवा पाउनु भएन सबै कुरा भन्छ नि भन्दैनन्?
8: सबै रियालिटी त भन्दैन, अब धेरै जस्तो भन्दा पनि धेरै आकाश पातालको कुरा फरक हुन्छ। अब उहाँहरूले त सजिलै तरिकाले 2 काम पाइन्छ जापान जाने बित्तिकै, अब ऋण त 6-7 महिनामै तिरिहालिन्छ नि, भाषा हो अरूको देशको बिस्तारै सिकिन्छ नि भन्ने जस्तो कुरा गर्छन्, तर त्यो एक्चुअलमा चाहिँ त्यो हुँदैन, लागू हुँदैन। यहाँ आयो मान्छेहरूले 6-7 महिनापछि काम पाउने हुन्छन्, त्यही पनि काम गर्यो काम पाइन्छ, अनि त्यसपछि स्कुलको टाइमसँग काम जुत्छ, अनि स्कुल जानु पर्यो काम गर्न त्यो काम पनि छुट्छ। त्यही भएर नेपालमा भन्ने कन्सल्टेन्सीको कुरा र जापान आएको रियालिटीमा चाहिँ आकाश पातालकै फरक छ भने।
6: यहाँका धेरै साथीहरू जापानमा अध्ययनको लागि जाने तयारीमा हुनुहुन्छ होला, उहाँलाई के भन्नुहुन्छ?
8: नेपालमै अब सबै लोन लिएर अब जापानमा गएर छिट्टै तिरौँला, चाँडै नै ठुलो घर बनाउला भन्ने सपनाको लागि चाहिँ अहिले चाहिँ हाल चाहिँ जापान त्यस्तो छैन। अब भाषा सिक्छु बिस्तारै, यहाँको स्किल लिन्छु र अनि बिस्तारै राम्रो 4-5 वर्षपछि राम्रो गर्छु आफ्नो क्षमता विकास गर्छु भन्नुहुन्छ भने चाहिँ जापान आउँदा बेटर हुन्छ। र किन नेपालमा त कन्सल्टेन्सीहरूले 20-25 हजारमै भाषा पढाउँछ, अब त्यही भाषा पढ्नलाई हामी यहाँ 6-7 लाख किन्ने, अनि त्यसपछि दिन रात खाना नखाई काम गर्नुपर्ने हुन्छ। सकभर चाहिँ भाषा चाहिँ नेपालमै सिकेर आउने, सकभर स्टुडेन्टमा आउँदै नआउने, धेरैवटा विकल्प छन् अहिले जापानमा आउने, वर्किङ भिसाहरू छन्। भोलि पछि म फ्यामिलीलाई पनि यतै सेटल गर्छु, आफू पनि राम्रो स्किल दिन्छु भन्नुहुन्छ भने चाहिँ त्यो मेन्टालिटी बनाएर 4-5 वर्षपछि म ऋण तिर्छु, 4-5 वर्षसम्म चाहिँ म आफ्नो पढाइलाई मात्र ध्यान दिन्छु भनेर आउँदा बेटर हुन्छ होला।
6: जापान भिजा लगाउन सहज भएकाले पनि आफूले जापान रोजेको भए पनि विद्यार्थीको लागि जापान सहज नभएको भनाइ छ धनगढी कैलाली घर भई टोकियोमा बस्दै आउनुभएका भुवन छेत्रीको।
9: भिजा लिने तरिका अलिक सहज तरिका र सजिलै जान सकिन्छ भन्ने कुराहरू भएर अब त्यहाँको टेक्नोलोजी कुराहरूदेखि लिएर सबै कुरालाई बुझ्दाखेरि राम्रो छ भन्ने सोचले एउटा सजेसन लिएर जापान नै चुज गरेको।
6: जान सजिलो छ भने जापान जानुभयो, तर यहाँले सोचे जस्तो जापान पाउनु भएन?
9: छैन, सोचेको भन्दा त अब धेरै नै फरक छ। यहाँको बसाइ मान्छेको अब यहाँको खर्चहरू हरेक कुराहरूले गर्दा धेरै नै महँगो छ भन्दा हुन्छ यताको बसाइ चाहिँ, टोटल्ली फरक छ।
6: यहाँ जापान अध्ययनको लागि जानुभयो, अध्ययन गर्दै गर्दाखेरि काम खोज्नु पर्ने हुन्छ, काम सहजै पाउनु भयो पाउनु भएन यहाँले?
9: काम पाउनु धेरै गाह्रो छ अहिले जापानमा, कामै पाउन अब किनकि अब कि त आफूले चिनजानको मान्छेहरू हुनुपर्छ यता, यदि चिनजानको मान्छे राम्रो छैन भनेपछि काम पाउन पनि धेरै गाह्रो छ। चिनेको भए पनि कहिले काहीँ अब के हुन्छ भनेपछि कामै खुलेको हुँदैन, त्यस्तो कुराहरू आफूलाई पनि थाहा हुँदैन, पढ्ने कुराहरूमा फोकस हुन्छ मान्छे, पहिला सुरुमा आउँदा केही कुरा थाहा हुँदैन, भाषा पनि हुँदैन। अब हाम्रै कुरा गर्ने हो भने कम्तीमा 2-3-4 महिनासम्म पनि काम नपाएको साथीहरूले बल्ल काम पाएको थियो, अब हामीहरूले नै 3 महिनापछि काम पाएको।
6: काम नपायो भने खर्च कसरी मिलाउनुहुन्छ, घरबाटै मगाउनुहुन्छ या अन्य केही विकल्पहरू छन्?
9: यहाँ साथीहरू चिनजानको छ त्यहाँबाटै मिलाउने, होइन भने घरबाट पनि मगाएको छ धेरैले, घरबाट फोन गरेर अब समस्या पर्यो यस्तो छ भन्ने भने अब घरको त्यही पहिले लिएको ऋणहरू हुन्छ त्यस्तै हुन्छ, फेरि त्यहीमै पनि फेरि घरबाट भनेर यस्तो भयो भनेर मगाउनु पर्ने कन्डिसन हुन्छ। नेपालमा भाषा राम्रोसँग सिकेर वर्किङ आयो भने बेस्ट अप्सन हुन्छ, होइन फ्यामिली सपोर्ट छ, पैसा पनि 3-4 वर्षको लागि म केही पनि हेर्दैन, 4-5 वर्ष नै म एकदम पढाइलाई फोकस गरेर आउने सोच छ भनेपछि चाहिँ स्टुडेन्टमा आउँदा राम्रो।
6: यी त समस्याका कुरा भए, राम्रा कुरा पनि त होला नि।
9: विद्यार्थीहरूको लागि फ्युचर हेर्ने हो भने धेरै राम्रो छ, जापानको टेक्नोलोजीको कुराहरू हेर्ने हो, यहाँको विकासहरू सबै कुराहरू, र आफूलाई म यी कन्ट्रीमा म आफ्नो ड्रिम बनाउँछु भन्यो भने त अब स्टुडेन्टमा आउँदाखेरि किनकि लङ टर्म बस्न पनि मिलिन्छ, अब रुल चाहिँ अब एकदमै कडाहरू छ, रुलमा बसेर पढ्ने हो भने चाहिँ फ्युचर पनि राम्रो छ। जति नराम्रो नेगेटिभ कुराहरू छ त्यो मात्र भन्दा पनि अब राम्रो कुराहरू पक्ष पनि छ, स्टुडेन्टमा आयो भने फ्युचर छ।
6: जापानमा अध्ययनरत विद्यार्थीहरूलाई पर्ने समस्याहरूलाई त्यहाँ स्थित विभिन्न संघ संस्थाहरूले पनि सहयोग र समन्वय गर्दै आएका छन्। पछिल्लो समय जापानमा नेपाली विद्यार्थीहरूले आत्महत्या गर्ने गरेका घटना बढ्दै गएको बताउनुहुन्छ सुदूरपश्चिम समाज जापानका उपाध्यक्ष सारिका कुँवर खड्का।
10: फर्स्ट अफ अल त विद्यार्थीहरूले भाषा नसिकेर आएका कारण उहाँहरूले काम पाउन एकदम कठिनाई भइरहेको हुन्छ, र लोकेसनका कुराहरू पनि उहाँहरूले धेरै अध्ययन नगरेर आएको कारणले उहाँहरूले यताबाट उता जाने कता जाने भन्ने लोकेसन नै थाहा हुँदैन। अर्को कुरा, उहाँहरूलाई के गर्ने भन्ने आफ्नो भविष्यको बारेमा नै थाहा भएको हुँदैन।
6: विद्यार्थीले समस्या पर्दाखेरि त्यहाँ धेरै जनसम्पर्क समितिहरू छन्, यस्ता सम्पर्क समितिहरूले कसरी काम गर्दैछन्?
10: सबैभन्दा पहिला त उहाँहरूले हामीलाई सम्पर्क गर्यो भने हामीलाई पनि थाहा हुने हो, यहाँ 3-4 लाख जना नेपाली भाइ बहिनीहरू विद्यार्थी भाइ बहिनीहरू आइरहेको छ, त्यही भएर अब उहाँहरूले हामीलाई सम्पर्क गर्यो भने को पीडामा पर्नु भएको छ, कसले काम पाउनु भएको छैन, कसलाई गाह्रो भइराखेको छ भनेर उहाँहरूले हामीलाई सम्पर्क गर्यो भने चाहिँ हामीलाई थाहा हुन्छ। तर उहाँहरूले सम्पर्क गरिसकेपछि हामीहरूले जो जसले जहाँबाट हुन्छ उहाँहरूलाई काम लगाएर हुन्छ कि अथवा उहाँहरूलाई के गाह्रो परिरहेको छ त्यो समस्याको समाधान गर्ने गरेका छौँ हामीले, हर ठाउँबाट, हर समूह, हर समाज, हर व्यक्तिबाट गर्ने गरेका छौँ।
6: विद्यार्थीहरूमा कस्ता समस्या देखेका छन्, यहाँहरूले कसरी सहयोग गर्दै हुनुहुन्छ उहाँहरूलाई?
10: अहिले चाहिँ विद्यार्थीको हकमा चाहिँ विद्यार्थी भाइ बहिनी र सकभर जापान आउँदै नआउनुहोस् भन्न चाहन्छु, किनभने उहाँहरूले 12-14 लाख रुपियाँ तिरेर जापान आउनुहुन्छ, फर्स्टमा चाहिँ उहाँहरूले कन्सल्टेन्सीले नै उहाँहरूलाई धोका दिएको हुन्छ, 12-14 लाख खाएको हुन्छ, जानुहोस् तपाईँको यति स्यालेरी हुन्छ, यति कमाउनुहुन्छ भन्नुहुन्छ, यस्तो कलेज छ भन्नुहुन्छ उहाँले। अर्को कुरा, यहाँ जापानमा ल्याएर उहाँहरूले अर्को मार्फत दलहरूलाई कनेक्सन गरेको हुन्छ, उहाँहरूले होस्टेलमा 2 जना बस्ने ठाउँमा 8-10 जना राखिएको हुन्छ, त्यसमा पनि 10,000 लाग्ने ठाउँमा 30,000, 30,000 लाग्ने ठाउँमा 60,000 विद्यार्थीहरूबाट लिइरहेका हुन्छन्। अर्को कुरा, विद्यार्थीले पढेर पनि भोलि यहाँ वर्किङ भिजाहरू नपाउने समस्याहरू धेरै भइराखेको कारणले उहाँहरू डिप्रेसनमा जाने, अनि यहाँ आएर 6-7 महिनासम्म कामै पाउँदैन, घरमा भएको ऋण सम्झने, घरका बाबुआमालाई भनौँ भने अब यत्रो ऋण लागेको हुन्छ, अनि आत्महत्या गर्नेको सङ्ख्या पनि धेरै राखेको छ नेपालीहरूमा सबैभन्दा। त्यो भएर म त के भन्न चाहन्छु भने आउनुहुन्छ भने भाषा राम्रोसँग भाषाको लेभल बनाएर आउनुहोस्, काम पाउन आफै काम खोज्न सक्नुहुन्छ। यदि यहाँ आएर तपाईँहरूलाई फलानोले काम लगाउँछ, ढिस्कुनोले काम लगाउँछ भनेर सोच्दै नसोच्नु होला, कमाउने हेतुले आउनुहुन्छ भने यहाँ जापानमा आउँदै नआउनु होला भन्न चाहन्छु। अर्को कुरा, 4 वर्ष पढेर उहाँहरूले चाहिँ घर फर्काउनु पर्ने बाध्यता हुन्छ, अब वर्किङ भिजा उहाँहरूले सकभर 100%मा 50% पाउनुहुन्छ, 50% चाहिँ घर जाने हो, यदि त्यसमा पनि 10% एसएसडब्ल्यूतिर यताउतातिर पस्नुहुन्छ तर उहाँको जति लाइफ सोचेर आउनुहुन्छ लाइफ चाहिँ यहाँ बन्दैन भन्न चाहन्छु। अहिले त हामी जति मर्यो हामीले प्रत्येक मान्छेले आफूले सके अनुसारको 10,000-20,000 माथि नै उठाइराखेका छौँ, त्योभन्दा तल उठायो पैसा उठायो भने चाहिँ लास नै नेपाल जाँदैन। अर्को कुरा, यहाँ पनि तिर्नुपर्ने उहाँहरूका धेरै तिर्नुपर्ने कुराहरू छन्, हामीले भन्दाखेरि सबै अहिले कमा कमाएर तिर्दा तिर्दै हामी धेरैजना हैरान भइरहेका छौँ। सबैजनाले आफ्आफ्नो ठाउँबाट कम्तीमा 5,000 माथि नै तिरेका छन्। लासहरूको समस्या, एउटा लासलाई नेपाल पठाउँदाखेरि 18-20 लाख लाग्छ। 18-20 लाख उठाउँदाखेरि एकजनाले 10,000 उठाउनै पर्छ। त्यो भएको भएर धेरैजनाले मरिसकेपछि यसरी नै हामीलाई समस्या धेरै आइरहेको भएर तपाईँहरूले पनि केही कुरा बुझेर गार्जेनहरूले पनि तपाईँहरूले केही कुरा बुझ्नुहुनेछ। यहाँका समस्याहरू अप्ठ्यारो नमानिकन यहाँ चाहिँ धेरै कमाइ हुँदैन। यदि 16-17 लाख लगानी गर्नुहुन्छ भने नेपालमै केही गर्नुहोस् र अन्य देशहरूमा जानुहोला भन्न चाहन्छु।
6: यो त अप्ठ्याराका कुराहरू भए, जापान त सम्पन्न देश हो, धेरैको सपनाको देश पनि हो, त्यहाँ अवसरहरू पनि त होला नि। हामी निराशाका कुरा मात्र गर्यौँ, आशावादी कुरा गर्दाखेरि के कस्ता सम्भावनाहरू छन्?
10: आशा पनि एकदम छन्, आशाका कुराहरू पनि। त्यही त मैले अघि नै हजुरलाई भनिसकेँ, जसले एकदम मेहनत गर्छ, मेहनतका साथ अगाडि बढ्छ, म केही गर्छु भनेर लाग्छ भने त्यो मान्छेले चाहिँ अवश्य नेपालमा पनि प्रगति गर्छ, जापानमा पनि प्रगति गरेकै छन्। धेरै अप्सनहरू पनि छन्। तपाईँको आइटी लेभलका विद्यार्थीहरू, आइटी पढेको विद्यार्थीहरू छ भने 5.5 लाखदेखि स्यालेरी माथि नै हुन्छ है। कोठा भाडा पनि उहाँहरूले कम्पनीले नै बेहोर्छ, उहाँहरूको पैसा धेरै के अरे कमाउन सक्नुहुन्छ। अनि यहीँ पनि वर्किङ गरेर राम्रो पढाइ, आफूले जापानी सरह जापानी भाषा सिकेको मान्छेहरू केही गर्छु भने एक्टिभ भएर लाग्यो भने चाहिँ यहीँ बसेका, यहीँ पढेर गरेका मान्छेहरूले पनि धेरै राम्रो लाइफ बनाइसकेका छन्, बनाउनुहुन्छ। तर यदि पढ्नै नसक्ने, जापानको भाषालाई अलि दिमागमा राख्नै नसक्ने मान्छे र पढेर नआउने मान्छेलाई चाहिँ गाह्रो छ मात्रै भन्न खोजेको।
6: आवश्यक तयारी बिना लहलहीमा जापान आउने अभिभावकहरूको पनि आफ्ना सन्ततिलाई विदेश पठाउने होडबाजीले समस्या देखिएको लामो समयदेखि जापानमा रहेर कलम चलाउँदै आउनुभएका सञ्चारकर्मी पूर्ण चलाउनेको अनुभव छ।
9: कारण त पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव पनि हो जस्तो लाग्छ। जस्तै जापान आउँछन् विद्यार्थीहरू, यहाँ आउँछ, यहाँको समुद्र अनि अलिकति रमाइलो गरेर अनि टिकटक बनाउँछ, फेसबुकमा राख्छ, ल जापान पुग्यो भन्ने खालको हुन्छ। अनि अर्को सँगैको उसको साथी, उसको छिमेकीलाई कस्तो पर्छ भने चाहिँ, ए फलानाको छोरा जापान गयो, फलानु साथी जापान गयो, ल हामी पनि किन नजाने भनेर अलि हौसिने त्यो प्रवृत्ति छ नेपालीको छ जता पनि। अब जसले जे गर्यो त्यो गरिहाल्नु पर्ने, अनि त्यस कारण बुझ्दै नबुझी पछि लाग्ने हामी नेपालीहरूको त्यो अलिकति प्रवृत्ति त्यो छ जस्तो लाग्छ। त्यसै कारणले पनि धेरै जसो विद्यार्थीहरू बुझ्दै नबुझी जापान आउनुको कारण पछिल्लो समय अब फलानु गयो, फलानुको छोरा गयो भनेर अनि आमा बाबुले पनि ल जापान हामी पनि पठाउँ भने एउटा होडबाजी, यो एउटा विकृति जस्तो पनि हो जस्तो लाग्छ। बुझ्दै नबुझी अब जापान गएपछि ल पैसा भइहाल्छ, त्यहाँ केही न केही भइहाल्छ भन्ने त्यो जुन सोचले आउँछन् त्यो चाहिँ छैन। फेरि जापान आइसकेपछि यो जापान खराब मात्रै छ, जापान नराम्रो मात्रै छ भन्ने पनि होइन। जस्तै हामी गाउँबाट काठमाडौँ आउँछौँ, काठमाडौँमै राम्रो गरिरहेका साथीहरू पनि हुनुहुन्छ नि त। जस्तै मेरो कतिपय साथीहरू, मैले जापानमा जति कमाउँछु मैले भन्दा बढी काठमाडौँमै मसँग पढाएको साथीहरूले कमाइराख्नु भएको छ। कसरी चाहिँ आफूमा भर पर्छ, त्यो चाहिँ आफूमा भर पर्छ। तपाईँ जापान आएर जापानको नियमअनुसार चल्न सक्नुहुन्छ कि हुँदैन? तपाईँले जापान आउनुभन्दा पहिला जापानका बारेमा के बुझ्नु भएको छ, यहाँको नियम के छ, अनि विद्यार्थीमा आएपछि त्यसका चुनौतीहरू के छन्, अवसर के छन् भन्ने कुरा नेपालदेखि नै अलिकति अध्ययन गरेर आइएन भनेपछि दुःख पाइन्छ जस्तो लाग्छ। अनि अर्को कुरा, तपाईँको भाषा अलिकति कन्भर्सेसन गर्न सकेन जापानीहरूसँग, उनीहरूले बोल्या बुझ्ने र आफूले उनीहरूसँग बोल्न सक्ने खालको आफ्नो भाषा छैन भनेपछि अब जापानमा काम गर्ने ठाउँमा पनि अलिक गाह्रै हुन्छ, काम पाउन पनि गाह्रो हुन्छ, इत्यादि समस्याहरू चाहिँ आउन सक्छन् जस्तो लाग्छ।
6: जापान बसेर काम गरिराख्नु भएको छ, कलम पनि चलाइराख्नु भएको छ, सञ्चारकर्मी हुनुहुन्छ, जापानमा गएर कस्ता कस्ता गल्ती गर्छ नेपाली विद्यार्थीहरूले?
9: जापानमा नेपाली विद्यार्थीको सबैभन्दा ठुलो समस्या भनेको के हो भने चाहिँ, जापान आइसकेपछि उनीहरू चाहिँ जस्तै अब 28 घन्टा जापान सरकारले जुन तोकेको काम गर्न सक्ने जुन टाइम हुन्छ त्योभन्दा बढी काम गर्ने, धेरै काम गर्ने, अनि आइसकेपछि अध्ययन नगर्ने अनि कामलाई मात्रै बढी प्रायोरिटी दिने, अनि कलेजमा गएर अलिकति नपढ्ने, कलेजमा गएर ध्यान नदिने, अनि पछि जस्तो 2-3 वर्षपछिको लागि तयारी नगर्ने, जस्तै आफू अब 2-3 वर्ष किन जापान आएको हुँ र अब मैले के गर्नुपर्छ, 1 वर्षपछि के गर्ने, 2 वर्षपछि के गर्ने, अनि मैले कतिसम्म मैले भाषाको लेभललाई चाहिँ बढाउनु पर्छ, मैले जापान आइसकेपछि मैले गर्नै पर्ने आफ्ना जापानका नियमहरू के हुन्, त्यसको बारेमा अध्ययन नगरिकन ल मैले नेपालमा मेरो यति तिर्न छ उति तिर्न छ ऋण छ काम काम काम भन्दै तपाईँको कामको पछि दौडिने खालको एउटा त्यो छ, त्यो एउटा मुख्य समस्या हो जस्तो लाग्छ। सबैभन्दा ठुलो समस्या भनेको नेपालबाट धेरै ठुलो अपेक्षा गरेर जापान आउनु नै सबैभन्दा ठुलो समस्या हो। जस्तो आमा बाबुलाई पनि थाहा हुँदैन, गार्जेनलाई पनि थाहा हुँदैन। फेरि अर्को समस्या के भने, नेपालमा जुन कन्सल्टेन्सीहरू छन् उनीहरूको गलत उनीहरू सल्लाह पनि छ एउटा। जस्तो तपाईँ जापानमा गएपछि ल घन्टाको यति कमाउनुहुन्छ यति कमाउनुहुन्छ भनेर कन्सल्टेन्सीले उनीहरूलाई त्यसरी सल्लाह दिएको हुन्छ, तर त्यो कमाई मात्रै छ
11: छैन नि त, खर्च पनि छ यहाँ, अनि तपाईँको कलेजको फी पनि छ, कोठा भाडा छ, जापानमा अनिवार्य आफूले काम गरेपछि काम गरेको ट्याक्स तिर्नुपर्छ, इन्सुरेन्सहरूमा छिर्नुपर्छ, अनि यो सबै कुराहरूलाई कन्सल्टेन्सी नै उनीहरूलाई नबुझाउँदाखेरि विद्यार्थीहरू नबुझेर अभिभावकहरूले पनि नबुझेर अनि त्यो समस्या पनि आइराखेको छ जस्तो लाग्छ।
6: विद्यार्थीले आफूले चाहे जस्तो काम अथवा आफूले चाहे जस्तो जीवनशैली जापानमा गएर उहाँहरू व्यतीत गर्न पाउँदैनन्, त्यसले गर्दाखेरि डिप्रेसनमा जाने पनि ठुलो सङ्ख्या छ भन्छन् नि।
11: डेफिनेटली त्यो पनि छ सर, अब पछिल्लो समय दूतावासले नै एउटा आँकडा निकालेको छ, त्यसमा पनि कतिपय नेपाली विद्यार्थीले वर्षमा कतिजना विद्यार्थीले त आत्महत्या गरे भन्ने खालको पनि त्यो समाचार अस्ति पढाएको थिएँ मैले। नेपाली विद्यार्थीहरूको अब डिप्रेसनमा गएका विद्यार्थीहरूको सङ्ख्या पनि ठुलै छ पछिल्लो समय, अब धेरै समस्याहरू हामी कहाँ पनि आउँछन्। म त यसो कहिले काहीँ यसो सामाजिक कामहरू पनि गरिराखेको हुन्छु, यस्ता खालका केसहरू म कहाँ पनि आइराखेको हुन्छ, ल दाइ अब म त खत्तमै अब मर्ने अवस्था पुगिसक्यो, के गर्ने, काम छैन, कामबाट निकालिदियो, अनि भाषाको कारणले गर्दा त्यहाँबाट पनि कामबाट निकालिदियो, अर्को काम खोज्न सकेका छैन, अनि के गर्ने, कलेज फी तिर्न सकेका छैन भन्ने खालका विद्यार्थीहरूको गुनासोहरू थुप्रै आइरहेका हुन्छन् म कहाँ पनि।
6: जापानमा नेपालीहरूका पनि जनसम्पर्क समितिहरू छन्, विभिन्न संस्थाहरू छन्, उहाँहरूको भूमिका कस्तो हुन्छ विद्यार्थीलाई सहयोग गर्नमा?
11: धेरै संस्थाहरू छन्, तर जति विद्यार्थीहरूको लागि गर्न चाहिँ सबैले आफ्नो ठाउँबाट केही सक्दो सहयोग त गरिराख्नु भएको होला, तर जति गर्न सकिन्छ यो पछिल्लो समय जुन यो समस्याका रूपमा विद्यार्थीको समस्या आइरहेको छ त्यसका लागि चाहिँ गम्भीर भएर कुनै पनि संस्थाले त्यसरी लिएको म चाहिँ देख्दैन, किनकि विद्यार्थीलाई विद्यार्थीका यी समस्याका विषयमा विभिन्न अलिक ज्ञानवर्धक यसो कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, अनि विभिन्न खालका अनलाइन मार्फत अथवा आफ्नो अभिव्यक्ति सञ्चार गर्नेले लेखेर सूचित गर्नुपर्ने यस्ता खालका कामहरू हुनुपर्छ, त्यो चाहिँ भइराखेको छैन जस्तो लाग्छ। त्यो यी कामहरू अहिलेदेखि नै सुरु गरिदिएन भने चाहिँ यो समस्या अझ यो अलिक विकराल रूप लिन सक्छ, यसले चाहिँ भोलि ठुलो समस्या निम्ताउन सक्छ जस्तो मलाई चाहिँ लाग्छ।
6: जापानमा गएर नेपाली विद्यार्थीहरूले नेपालीबाटै बढी दुःख पाएका समाचारहरू पनि आउने गरेका छन् भनिन्छ, यथार्थ के बताइदिनु?
11: त्यो कस्तो हुन्छ भने चाहिँ सबै मान्छेको नियत एउटै हुँदैन, केहीले चाहिँ विद्यार्थीहरूलाई अब केही सानो सहयोग लिएर सानो रकम लिएर आफ्नो पारिश्रमिक लिएर काम खोजिदिने अनि काम लगाइदिने कम्पनीहरू चेन्ज गरिदिने अब अलिकति राम्रै काम पनि गर्नुभएको हुन्छ, तर कसैले के गर्नु कसैको नियतै कस्तो हुन्छ भने चाहिँ विद्यार्थीहरूलाई थाहा हुन्न, उनीहरू पनि आशा हुन्छ नि त अब नेपाली नै हो यसले गरिदिन्छ भन्ने खालको अब विश्वास गर्छन् अनि अलिकति पैसा दिन्छन्, अनि सब पैसा दिएपछि अब त्यो ब्रोकरले चाहिँ अब त्यो पैसा चलाइराख्ने अनि त्यसपछि टाइममा काम नखोजिदिने अनि पछि गएर आफूले पैसा चलाउने चार पाँच महिनापछि ल तपाईँलाई काम खोज्न सकिएन, मैले गरेको यो प्रयास गरेको यो ल तपाईँको पैसा फिर्ता लिनुहोस् भन्ने अनि त्यसरी झुल्याउने त्यस्ता खालका कामहरू पनि नभएका होइन त्यो अब त्यस्तो खालको केसहरू पनि यसो सामाजिक सञ्जालतिर यसो पढ्न सुन्न चाहिँ पाइन्छ।
6: यहाँले समस्याका कुराहरू भन्नुभयो, जापान प्रबल सम्भावना भएको मुलुक हो नि,
11: विद्यार्थीले आफूले जुन लक्ष्य जुन उद्देश्यले जापान आएका विद्यार्थीहरू हुन्छन् उनीहरूले त्यो आफ्नो उद्देश्य र लक्ष्यमा टेकेर मेहनत गरेर पढ्ने हो भनेपछि यहाँ अवसर पनि छ, जस्तै तपाईँको राम्रो कम्पनी पहिले आफूले कुन कस्तो खालको कम्पनीमा आफू छिर्न खोज्या छ त्यसको बारेमा तयारी गर्ने अनि आफूले पढ्या सब्जेक्ट अनुसारको कामहरू खोज्ने अनि पढ्ने समयमा चाहिँ आफ्नो लेभललाई चाहिँ बढाउने भाषाको लेभल बढाउने अनि त्यसको अनुभव लिने अनि आफू चाहिँ कुन क्षेत्रमा चाहिँ सुट हुन्छ कस्तो खालको कम्पनीमा आफू जान सक्छ त्यसो गरेर तयारीहरू गरेर मेहनत गर्यो भनेपछि तपाईँको नराम्रो छ जस्तो लाग्दैन। जस्तै अब मै पनि तपाईँको 15-16 वर्ष अघि विद्यार्थी भिसामै जापान आएको थिएँ, अहिले अब मैले पनि विद्यार्थी भिसामा पनि अब धेरै अब यसलाई दुःखै दुःख रहेछ या त गाह्रै रहेछ जापान त धेरै समय के बस्न सकेला र भन्ने जस्तो हुन्थ्यो मलाई नि विद्यार्थी छँदाखेरि, पछि गएर अब अहिले राम्रै छ त्यस्तो खालको यसलाई राम्रै भएछ अब जापान बस्दै जाँदाखेरि पछि चाहिँ राम्रो हुँदो रहेछ भन्ने खालको चाहिँ मलाई चाहिँ त्यो अनुभव त छ। तर धेरै जसो अब सबैले चाहिँ अब राम्रो गर्न सक्छन् भन्ने पनि हुँदैन, अब मेन आफूमै भर पर्छ, आफूले अलिकति मेहनत गर्न सक्यो भनेपछि यहाँ अवसर छैन भन्ने चाहिँ होइन, अवसरहरू छ, जापान अवसर भएको देश हो, तर नेपालीहरू जुन अपेक्षा राखेर आउँछन् जुन तयारी गरेर नेपाली विद्यार्थीहरू नेपालबाट आउँछन् त्यतिले चाहिँ जापानमा चाहिँ पुग्दैन, त्यति मात्रै पर्याप्त होइन, सङ्ख्यात्मक हिसाबले पनि बढ्दै गइराखेको छ। पछिल्लो समय जापानको अध्यागमन नीतिमा तपाईँको दिन प्रतिदिन परिवर्तन आइराखेको छ, त्यस अर्थमा पछिल्लो समय अलिकति भिसामा चाहिँ कडाई भएको छ, त्यसमा पनि धेरै जसो अब विदेशीहरू त्यसमा हाम्रो नेपालीहरू पनि अलिकति समस्यामा चाहिँ पर्नु भएको छ, कतिपय कम्पनी चलाएर बसेका रेस्टुरेन्ट चलाएर बसेकाहरू पनि भिसा बिग्रेर नेपाल फर्किनु भएको भन्ने खालका समाचार पनि सुन्नमा आएका छन्।
6: यहाँ जापानमा बसेर सञ्चार क्रममा पनि लागिराख्नु भएको छ, यहाँले त्यहाँका विभिन्न समस्याहरूलाई देख्नु भएको छ, भोग्नु भएको छ र सुन्नु भएको छ, जापान अध्ययनको लागि जान चाहने अथवा तयारी गरिरहेका विद्यार्थीलाई के भन्नुहुन्छ?
11: भाषाको दखल चाहिँ राम्रो बनाएर आउने, आफूले बोल्न सक्ने र बोलेको बुझ्ने भाषाको लेभल बनाएर आउनुपर्छ एउटा, अर्को चाहिँ आफू जापान किन आउने भन्ने उद्देश्य स्पष्ट हुनुपर्छ। विद्यार्थी भिसामा कमाई गर्नका लागि जापान हो भने तपाईँ 2-4 वर्ष कमाई हुँदैन, तपाईँ उस्तै गरेपछि तपाईँ बस्न खान नै अलिकति गाह्रो हुन्छ, तपाईँ जापान आइसकेपछि तपाईँको फ्यामिलीले त्यो दुई तिन वर्ष तपाईँ अध्ययन गर्ने क्रममा अझ फ्यामिलीबाट पैसा पठाउनु पर्ने अवस्था पनि हुन्छ, तुरन्त एक दुई महिनामै ऋण तिर्नुपर्ने, अब घरमा सपोर्ट गर्नुपर्ने त्यस्तो खालको अवस्था छ भने चाहिँ जापान आएर त्यो चाहिँ सम्भव छैन जस्तो लाग्छ मलाई चाहिँ। पछिल्लो समय धेरै विद्यार्थीहरू डिप्रेसनमा जानुको मुख्य कारण त्यो पनि छ, गार्जियनबाट फोन आउँछ ल ऋण यहाँ ब्याज बढिसक्यो हामीलाई पैसा चाहियो, जापान गएको चार पाँच महिना भइसक्यो पैसै आएको छैन भन्ने खालको अब गार्जियनहरूबाट पनि त्यस्तो खालको त्यो पनि अपेक्षा ठुलो राखेर आएको हुन्छ, तर यहाँ चाहिँ त्यो नभेटिएपछि त्यसरी डिप्रेसनमा जानेहरूको सङ्ख्या बढी छ। त्यही भएर तपाईँ धेरै त्यो चार पाँच वर्ष पैसा कमाउँछु भनेर नै विद्यार्थी आउने चाहिँ चार वर्षसम्म राम्रो पढेर पछि त्यहाँको राम्रो कम्पनीमा छिरेर त्यहीँ जमेर बस्छु भन्ने तरिकाले आउनु भने चाहिँ राम्रो छ जापानमा।
6: आज हामीले जापानको
3: शिक्षाको नीति अभ्यास र प्राप्ति
4: नेपाली विद्यालय विश्वविद्यालयको पाठ्यक्रम अध्ययन पाठ्य वस्तु सिकाइ र प्राध्यापन कला
3: शिक्षा क्षेत्रमा रहेका तमाम समस्याको पहिचान र समाधानको उपाय
5: शैक्षिक उत्पादन रोजगारी नेपाली ज्ञान र परम्परा माथि रेडियो नेपालको बहस कार्यक्रम शैक्षिक

0: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
1: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि खेल संसार कार्यक्रम सुन्नुहुनेछ। यस बेला रातिको 9 बज नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।
2: यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। सुरुमा प्रमुख समाचार। ग्यास अभावको समस्या तत्काल सम्बोधन गर्न संसदीय समितिमा सांसदहरूको माग। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी बनाउने निर्णय। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रासोपाका सांसदहरूसँग छलफल। पाकिस्तानको खैबर पख्तुनुवा प्रान्तमा आत्मघाती बम विस्फोट हुँदा 17 जनाको मृत्यु। र इन्फाको निलम्बन फुकुवा गर्न फिफासँग निरन्तर संवाद भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। अब समाचार विस्तारमा। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा उहाँहरूले सरकारले सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको प्रशंसा गर्दै सरकारका राम्रा कामबारे जनतालाई सुसूचित गराउने उद्देश्यले संसद मार्फत जनतालाई जानकारी गराउने उल्लेख गर्नुभयो। छलफलमा सांसदहरूले आफ्ना निर्वाचन क्षेत्रका विषय पनि प्रधानमन्त्री समक्ष राख्नु भएको थियो। प्रतिनिधि सभामा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनर्स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ। जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले सक्कली सुकुम्बासी र भूमिहीनले आत्मसम्मानका साथ आवास पाउनुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रस्तावक रहेको प्रस्तावको समर्थनमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई रहनु भएको छ। प्रस्तावमाथिको छलफलमा सांसदहरूले सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाएर सरकारले नागरिकको बाँच्ने भरोसा भत्काइदिएको भन्दै वास्तविक सुकुम्बासीको पहिचान गरी सुरक्षित आवास, क्षति पूर्ति र लाल पूर्जा वितरणको माग गर्नुभएको थियो। सरकारले प्रत्येक 15 दिनमा प्रगति विवरण समितिमा पेश गर्नुपर्ने र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आदिवासी जनजाति आयोगको 6ठौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुभयो। सांसदहरूले सुनसरी र तराई मधेसमा भएको धार्मिक तथा साम्प्रदायिक तनावका सन्दर्भमा शान्ति स्थापनाका लागि सरकारले दीर्घकालीन सोच राख्नुपर्ने र नागरिकमा रहेको त्रास हटाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले धनुषामा गृहमन्त्री सुदन गुरुङले गरेको 13 बुँदे सहमतिप्रति प्रश्न उठाउँदै सरकारले धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता तथा धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एउटा पक्षसँग मात्र गरिएको सहमतिबाट निष्कर्षमा पुग्न नसकिने बताउनुभयो। बैठकमा सांसदहरूले सरकारको कमी कमजोरीका कारण तराई मधेसमा 4 जना नागरिकले ज्यान गुमाउनु परेको भन्दै घटनाको नैतिक जिम्मेवारी प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने र घटनाको निष्पक्ष छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्नुपर्ने माग गर्नुभयो। बैठकमा सांसदहरूले भारतीय सीमा सुरक्षा बल SSBले सुस्ता स्थित नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई धम्काएको र भौतिक संरचनामा समेत क्षति पुर्याएको विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यका सहित मुलुकभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई आग्रह गरेको छ। खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा समितिमा आज भएको छलफलमा सांसदहरूले बजारमा ग्यासको अभाव रहेकाले तत्कालै सम्बोधन गर्न माग गर्नुभयो। समितिका सभापति रहबर अन्सारीले ग्यासको अभाव बारम्बार देखिएकाले घर आएसी उपभोक्ता र होटेल तथा औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यास छुट्टा छुट्टै हुनुपर्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 पारित गरेको छ। समितिको आज बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृह मन्त्रालय अन्तर्गत नै राख्नुपर्ने गरी राखेको संशोधन प्रस्ताव अस्वीकार गर्दै बहुमतले पारित गरेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाउनु पर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन, आरोग्य पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। कञ्चनपुरको महेन्द्रनगर स्थित मजगाउँ विमानस्थल पुनः सञ्चालनको तयारीलाई तीव्र पारिएको छ। हालसम्म विमानस्थलको पुननिर्माण कार्य करिब 77% सम्पन्न भइसकेको जनाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले केही दिन अघि निर्माणाधीन मजगाउँ विमानस्थलको स्थलगत अनुगमन गर्दै बाँकी पूर्वाधार समयमै पूरा गरी विमानस्थल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
3: हजुर दर्शन,
4: भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
3: हजुर राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
5: नमस्ते बाबुजू।
4: नमस्ते, आउनु न भित्रै।
5: हुन्छ बाबुजू।
3: अनि दादा त अफिस गइसक्नु भयो होला है?
4: उहाँ त बिहानै हो। हुन्छ, तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
3: हस् हस् बाबुजू।
6: ओए, वाइफाई होला नि, पासवर्ड माग्न।
3: हे, त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
5: ए हो र,
3: एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
0: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब बाँकी समाचार। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको औल्याउनुभयो। केही दिन अघि झडप र तनावका कारण अत्यन्त संवेदनशील बनेको सुनसरीको भोकराहा नर्सिङ गाउँपालिकामा आज सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित सर्वपक्षीय शान्ति सद्भाव र्याली निकालिएको छ। हालैको घटनापछि स्थानीय प्रशासनले सो क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरेको थियो। तनावग्रस्त त्यस क्षेत्रमा आयोजित र्यालीले समुदायबीचको विश्वास, एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने जनाइएको छ। कार्यक्रमका क्रममा हालैको घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। यस्तै जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका 3 कप्तानगंजमा यही साउन 10 गते राति भएको घटनामा घाइते हुनुभएका 22 वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा आज निधन भएको प्रति गहिरो दुःख व्यक्त गरेको छ। प्रशासनले सार्वजनिक अपील जारी गर्दै काठमाडौँमा उपचाररत मेहताको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। घटनाबाट प्रभावित पक्षलाई परेको चोट तथा आहतलाई पूर्ण रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारसँग गृहमन्त्री सुदन गुरुङले गर्नुभएको सम्झौता अनुरूप राहत र सहायता उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ। झापामा आर्थिक वर्ष 2082-83 696 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफस संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, खोकी लाग्ने, बान्ता, पखाला, श्वास प्रश्वासमा समस्या हुने र टोकेको स्थानमा कालो दागको लक्षण देखिने गर्दछ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा भएको आत्मघाती बम विस्फोटमा 7 प्रहरीसहित 17 जनाको मृत्यु हुनका साथै अन्य 27 जना घाइते भएका छन्। पाकिस्तानी पत्रिका डनका अनुसार स्वात प्रहरी प्रवक्ता नासिर इकबाल करिमीले नजिकैको काबुल चोकमा कानुन र कानुनी व्यवस्थाको विरोधमा सार्वजनिक विरोध प्रदर्शन भइरहेको समयमा काबुल प्रहरी स्टेशन नजिकै आत्मघाती बम विस्फोट भएको बताउनुभयो। स्वात प्रहरीका अनुसार प्रहरी कर्मचारीहरूले प्रहरी स्टेशनको प्रवेशद्वारमा उनीहरूलाई रोक्ने प्रयास गरेपछि आक्रमणकारीले विस्फोटक पदार्थ विस्फोट गरेको डनले जनाएको छ। अहिले पनि कुनै अतिवादी समूहले आक्रमणको जिम्मेवारी भने लिएको छैन। अब आर्थिक समाचार भुवन आचार्यबाट।
7: अर्थमन्त्री डाक्टर सोनी मुवागले राष्ट्र ब्याङ्कलाई थप सक्रिय र उत्तरदायी बनाउन बैङ्कको ऐन संशोधन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको मङ्गलबारको बैठकमा अर्थमन्त्री वाग्ले सार्वजनिक संस्थानलाई थप प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक भएको बताउनु भएको हो। नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न भनेको विधेयकमाथिको दफावार छलफलमा अर्थमन्त्री डाक्टर वाग्ले नेपाल जस्तो अर्थतन्त्रमा वित्तीय नीति र मौद्रिक नीति एक अर्काका परिपूरक भएकोले अर्थ मन्त्रालय र नेपाल राष्ट्र ब्याङ्क बीच प्रभावकारी समन्वय आवश्यक भएकोमा जोड दिनुभयो। अर्थमन्त्री वाग्ले राष्ट्र ब्याङ्क सञ्चालक समितिमा कम्तीमा 7 सदस्य रहने प्रस्ताव उपयुक्त रहेको उल्लेख गर्दै नेपाल राष्ट्र ब्याङ्क नेपाल सरकारबाट प्रत्यक्ष निर्देशन दिने व्यवस्था हटाइने भएपछि अर्थ सचिवको उपस्थिति थप महत्वपूर्ण हुने धारणा राख्नुभयो। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा ग्यासको वितरणलाई थप प्रभावकारी नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिने निर्णय भएको छ। नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग उद्योगिक तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिका बारे समीक्षा गरिएको छ। बैठकमा आगामी दशैं तथा चाडपर्वमा हुने ग्यासको उच्च मागलाई मध्यनजर गर्दै आगामी 3 महिनासम्म प्रत्येक महिना 50,000 मेट्रिक टन भन्दा बढी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने समेत बैठकमा निर्णय भएको छ। छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चले जस्तो ग्यासको अभाव नभएको बताउनु भएको थियो। सरकारले 7.1 किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा पुनः 14.2 किलोग्रामको भरि सिलिन्डर वितरण सुरु गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरूको धारणा थियो। व्यवसायीहरूले पहिले भन्दा बढी ग्यास आयात भइरहेको तर उपभोक्ताहरूले आवश्यकता भन्दा बढी भण्डारण गर्ने गरेकोले समस्या निम्तिएको उल्लेख गर्नु भएको थियो। छलफलमा मुख्य सचिव गोविन्द बहादुर कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरकारवालाहरूसँग आगामी दिनमा पनि त्यही ढङ्गले छलफल जारी राख्ने बताउनु भयो। अर्थमन्त्री डाक्टर सोनी मुवागले बजेटको कार्यान्वयन बैङ्कमा थुप्रिएको रकमलाई उत्पादनशील क्षेत्रमा लगानी गर्ने जस्ता विषयहरूमा वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्नु भएको छ। मङ्गलबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री वाग्ले अर्थतन्त्रमा देखिएका समस्याको समाधानका लागि गर्नुपर्ने सुधार इतिहासमै न्यून दर झरेको ब्याङ्कको ब्याज दर त्यसको उचित प्रयोग लगायतका विषयहरूमा सुझाव दिन ब्याङ्करहरूलाई आग्रह गर्नुभयो। अर्थमन्त्री वाग्ले अर्थतन्त्रको वास्तविक मनोविज्ञान बजारको आत्मविश्वास लगानीकर्ताको सोच र भविष्य प्रतिको अपेक्षा सबैभन्दा स्पष्ट रूपमा ब्याङ्करहरूले नै महसुस गर्न सक्ने भएकोले त्यस्ता समस्या समाधानका लागि उपयुक्त सुझाव दिन आग्रह गर्नुभयो। नेपाली सेयर बजारमा मङ्गलबार कारोबार मापक नेप्से परिसूचक 2 अङ्कले घटेको छ। मङ्गलबार नेप्से परिसूचक 81.15 अङ्कले घटेर 2663.18 अङ्कमा झरेको छ। मङ्गलबार विभिन्न कम्पनीका 1,07,61,000 किता सेयरहरू 4,07,08,53,000 रुपियाँमा किनबेच भएका छन्।
2: अब खेल समाचार अजय बमबाट।
8: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले एन्फाको निलम्बन फुकुवा गर्नका लागि फिफासँग निरन्तर संवाद भइरहेको बताउनु भएको छ। मन्त्री पोखरेलले मङ्गलबार सञ्चारकर्मी सङ्घको एक छलफलका क्रममा आफू मन्त्रीको हैसियतले फिफासँग इमेल मार्फत कुराकानी भइरहेको बताउनु भएको हो। मन्त्री पोखरेलले योभन्दा अगाडिको सरकारले गर्न ढिलाइ गरेको काम आफूहरूले छोटो समयमै पुरा गरेको जानकारी गराउँदै एसियन गेम्समा जाने खेलाडीहरूका लागि यसपटक केही अतिरिक्त खर्च समेत दिएर पठाउने व्यवस्था गरेको बताउनु भयो। फिफाको निलम्बनपछि नेपाली फुटबलको भविष्य अन्योलमा परिरहेका बेला नेपाल फुटबल खेलाडी सङ्घ एनएफपिएले राष्ट्रिय टोलीका खेलाडीहरूको सामूहिक भिडियो सन्देश सार्वजनिक गर्दै फिफा एएफसी राष्ट्रिय खेलकुद परिषद राखेप र नेपाल सरकारसँग नेपाली फुटबल जोगाउन तत्काल पहल गर्न अपिल गरेको छ। मङ्गलबार बिहान सार्वजनिक गरिएको भिडियो कन्टेन्टमा राष्ट्रिय टोलीका 1 दर्जन भन्दा बढी खेलाडीले नेपाली फुटबलको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। खेलाडीहरूले नेपाली फुटबलको वर्तमान सङ्कट समाधानका लागि सबै सम्बन्धित निकायले तत्काल समन्वय गरी फिफाको निलम्बन फुकुवा गर्न वातावरण बनाउन आग्रह गरेका छन्। दक्षिण एसियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पहिलो पटक नेपालको सहभागिता नहुने देखिएपछि पछिल्ला दिनमा राष्ट्रिय टोलीका खेलाडी प्रशिक्षक र पूर्व खेलाडीहरूले सामाजिक सञ्जाल मार्फत सङ्कट समाधानका लागि सरकार र सरकारवालासँग निरन्तर अपिल गर्दै आएका छन्। काबा महिला बीच भलिबल प्रतियोगिताको छोरटमा कमला पुन र कोपिला राणाको जोडी च्याम्पियन बनेको छ। भुटानमा आयोजना हुने प्रतियोगिताको घरेलु छनौटको फाइनलमा नेपाल पुलिस क्लबकी कमला र कोपिलाको जोडीले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबकी भावना डाँगी र सुनिता राईको जोडीलाई पराजित गरेकी हुन्। यी चारैजनाले प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।
2: अब मौसम आज राति कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेशको हिमाली पहाडी र तराई भूभाग, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा मधेस प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। ग्यास अभावको समस्या तत्काल सम्बोधन गर्न संसदीय समितिमा सांसदहरूको माग, ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी बनाउने निर्णय, प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रासोपाका सांसदहरूसँग छलफल, पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती बम विस्फोट हुँदा 17 जनाको मृत्यु, र एन्फाको निलम्बन फुकुवा गर्न फिफासँग निरन्तर संवाद भइरहेको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको भनाई। यसका साथै रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
9: कुनै पनि कारणले उत्पन्न हुने हिंसात्मक घटनाले जनधनको क्षति मात्र होइन, समाजमा वर्षौंदेखि कायम रहेको विश्वास, भाइचारा र सद्भावमा समेत गहिरो चोट पुर्याउँछ। संयमता, धैर्यता र जिम्मेवार नागरिकको व्यवहार नै सबैभन्दा ठूलो आवश्यकता हो।
10: अशान्ति फैलाउने प्रयास प्राय अफवाह, भ्रामक सूचना र उत्तेजक अभिव्यक्तिबाट सुरु हुन्छ। त्यसैले कुनै पनि समाचार, फोटो वा भिडियो सामाजिक सञ्जालमा देख्दैमा त्यसलाई सत्य ठान्नु हुँदैन। आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट पुष्टि नगरी कुनै

0: खेल खेलाडी र खेल प्रेमीका लागि रेडियो कार्यक्रम खेल संसार सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मंगलबार राति 9 बजेको समाचारपछि कार्यक्रम खेल संसार।
1: नमस्कार, खेल खेलाडी र खेल प्रेमीका लागि समर्पित कार्यक्रम खेल संसारमा यहाँलाई हार्दिक स्वागत छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट यो कार्यक्रम हरेक मंगलबार राति 9 बजेको समाचारपछि सुन्न सकिन्छ। कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका बारेमा जानकारी दिने, स्वस्थ जीवनका लागि खेलकुदको महत्व बुझाउने र खेलप्रति चेतना अभिवृद्धि गर्दै खेल प्रेमी श्रोता महानुभावहरूलाई समेट्ने हाम्रो अपेक्षा छ। आशा छ कार्यक्रमलाई तपाईँले रचनात्मक सल्लाह सुझाव दिँदै अगाडि बढाउन मद्दत गर्नुहुनेछ। खेल संसारको साथमा छु म मनुका कुँवर, प्रविधि संयोजनमा हुनुहुन्छ सुधीर मिश्र। आज हामी कार्यक्रम खेल संसारमा खेलकुद स्पोर्ट्स फिजियोथेरापीसँग सम्बन्धित कुराकानी सुनाउँदैछौँ। खेलकुदमा स्पोर्ट्स साइन्सको प्रयोग गरिरहनु भएका विभिन्न खेलकुद प्रतियोगिताहरूमा मुख्य फिजियोथेरापिस्टका रूपमा समेत सेवा दिइसक्नुभएका एथलेटिक थेरापिस्ट अनि पर्फर्मेन्स कोच विवेक विक्रान्त अधिकारीसँग कुराकानी गर्दैछौँ। विदेशमा पढ्नुभयो र नेपालमा खेलकुद व्यवस्थापनका लागि र खेलकुदलाई व्यावसायिक बनाउन सकिन्छ, खेलकुदबाट आमदानी पनि गर्न सकिन्छ, यसका लागि केही कुराहरूमा ध्यान दिनुपर्दछ भन्दै वकालत गर्नुभएका र बुझाउँदै आउनुभएका विवेक विक्रान्त अधिकारीसँगको कुराकानी अबको क्रममा। हजुर, कार्यक्रम खेल संसारमा यहाँलाई स्वागत छ।
2: धन्यवाद हजुरलाई।
1: फिजियोथेरापी भन्ने बित्तिकै सामान्य रूपमा बुझ्दाखेरि हामीले हाड जोड्नेका कुरा अथवा यो शारीरिक चाल फिजिकल फिटनेससँग जोडिरहेका हुन्छौँ, तर स्पोर्ट्समा पनि यो थेरापीको फिजियोथेरापिस्टको आवश्यकता पर्छ भन्ने कुरा यहाँले जसरी बुझाइरहनु भएको छ नि, यसलाई हामीले सामान्यतया फिजियोथेरापी बुझ्ने र स्पोर्ट्समा खेलकुदमा बुझिनेमा के फरक हुन सक्छ?
2: सामान्य र खेलकुदको फिजियोथेरापीमा चाहिँ अलिकति फरक के छ भनेदेखि, सामान्य भनेको थेरापीमा चाहिँ हामीले जस्तो प्रकारको चाहिँ क्लाइन्ट्सहरूसँग डिल गर्छौँ, उहाँहरूलाई चाहिँ रेगुलर अलिकता समय दिएर अलिकता रेस्ट टाइमिङहरूलाई चाहिँ अलि लामो गरेर ट्रिटमेन्टको ड्युरेसन अलि लामो राख्न सकिन्छ। तर खेलमा भनेको लामो समय खेलाडीलाई बाहिर राख्दाखेरि चाहिँ क्लबलाई पनि घाटा पर्न जान्छ र राष्ट्रिय लेभलमै खेल्छ भनेदेखि उहाँहरूलाई पनि घाटा पर्ने भएकोले गर्दाखेरि छिटोभन्दा छिटो गेममा फर्काउनुको लागि विशेष गरेर मुभमेन्ट के गरेर बिग्रियो भनेर त्यो मुभमेन्टलाई चाहिँ थाहा पाएर ट्रिटमेन्ट गरेर छिटोभन्दा छिटो गेममा फिर्ता गराउनु भएकोले गर्दाखेरि रेगुलर भन्दा स्पोर्ट्स फिजियो चाहिँ नि अलिकता एफिसियन्ट हुन्छ र छिटो रिजल्ट आउने ओरिएन्टेड हुन्छ भनेर बुझ्न सकिन्छौँ हामी।
1: यो अवधारणा कन्सेप्ट नेपाली खेलकुद क्षेत्रमा अभ्यासमा आएको यो पनि आवश्यक छ भनेर बुझ्न थालेको कति वर्ष भयो होला?
2: ठ्याक्कै बुझ्नुभएको त अझै पनि छैन भन्छु म है, किनभनेदेखि जरुरी चिज हो फिजियोथेरापी, किनभनेदेखि हामी थेरापिस्टहरूले चाहिँ विशेष गरेर मासुको समस्याहरूलाई चाहिँ समाधान गर्छौँ कि मासु र चालको लागि पनि मेन इन्जिन भनेको हो मासु। अब यो मसलले गर्दाखेरि मुभमेन्ट बिग्रिने भएकोले गर्दा दुखाइ आउने अथवा चोटपटक आउने हुन्छ कि मान्छेहरूलाई चाहिँ नि इन जेनरल स्पोर्ट्समा के लाग्छ भनेदेखि चोटपटक लाग्यो भने रेस्ट गऱ्यो भने ठिक हुन्छ भन्ने चाहिँ कन्सेप्ट भयो कि खालि घुँडा दुखेको छ म अलि दिन रेस्ट गर्छु अनि आफै ठिक हुन्छ अनि देन म ब्याकमा आउँछु गेममा भन्ने हुन्छ। तर इन रियालिटी स्पोर्ट्समा चाहिँ नि खेलाडी जति लामो मैदान बाहिर बस्यो उसको खेल्ने क्षमता पनि ह्रास भएर जान्छ र खेल्ने क्षमता ह्रास भएको छ इन्जुरीले गर्दा र उसको ठाउँ चाहिँ अरू प्लेयरले लिएर जाने भएकोले गर्दाखेरि एउटा प्लेयरको सिक्युरिटीको हिसाबले पनि छिटोभन्दा छिटो गेममा फर्किन चाहिँ जरुरी हुन्छ। हामीसँग नेपालमा के कन्सेप्ट अहिलेसम्म पनि छैन भनेदेखि चाहिँ छिटोभन्दा छिटो प्लेयर यदि गेममा फर्किएन भनेदेखि उसको प्लेसलाई अरू कसैले रिप्लेस गरिदिन्छ अथवा ट्रिटमेन्ट गर्यो भनेदेखि त्यस्तो धेरै थेरापी नै चाहिन्छ जस्तो लाग्दैन, औषधि खाएर ठिक हुन्छ भन्ने चाहिँ एउटा मेन्टालिटी भएको छ क्या। तर मासुको लागि चाहिँ औषधि लाग्दैन, मासुलाई लाग्ने चिज भनेको रिलिजेसहरू हो, स्ट्रेन्थनिङ गर्ने बलियो बनाउने चाहिँ मात्रै हो अनि सो यो कुरा चाहिँ अझै पनि राम्रोसित बुझ्नु भएको छैन। सो त्यही भएर पनि यो विगत 8-9 वर्षदेखि म आफै पनि खेलाडीदेखि लिएर कोचेसदेखि लिएर इभन खेल संस्थाहरूसँग सङ्गठनहरूलाईमा पनि गएर फिजियोथेरापीको महत्त्व एकदमै धेरै छ। झन् अब अहिलेको जुन यो मोडर्न स्पोर्ट्स चाहिँ जुन अपग्रेड भइरहेछ

0: यहाँ चाहिँ फिजियोथेरापीको इम्पोर्टेन्स एकदम धेरै छ। अब हामी चोट लागेर ट्रिटमेन्ट गर्नुभन्दा पनि चोटलाई नै लाग्न नदिकन अलि अगाडि नै पनि प्रिभेन्सनको लागि के गर्न सक्छौँ, सो त्यो पाटोको लागि चाहिँ फिजियोथेरापीको महत्त्व छ। र चोट लागिहाल्यो भनेदेखि भने पनि छिटोभन्दा छिटो फेरि गेममा फिर्ता लिएर जानको लागि चाहिँ नि फिजियोथेरापीको महत्त्व एकदमै इम्पोर्टेन्ट छ भनेर कतिले बुझ्नु भएको छ, कतिले बुझ्न चाहनुहुन्छ, तर अझै पनि 100% पक्का फिजियोथेरापी भनेको चाहिँ एकदमै एसेन्सियल हो फुटबल स्पोर्ट्सको लागि। र थेरापिस्टहरू चाहिँ एउटा दक्ष फिजियोथेरापिस्टले चाहिँ खेलको पुरै नक्सा नै पनि चेन्ज गर्न सक्छ भन्ने कुरा बुझ्नलाई चाहिँ अलि टाइम छ, बट बुझ्न चाहिँ बिस्तारै सुरु गर्नु भएको छ भनौँ न।
1: अलि जस्तो यहाँहरूले दिइरहनु भएको अन्तर्वार्ताहरूलाई पनि हेर्ने हो भने स्पोर्ट्स साइन्स बढी जोडिएको हुन्छ होइन, स्पोर्ट्स साइन्स त्यसमा पनि अहिले अब हामीले अन्तर्राष्ट्रिय खेलाडीहरूले पनि यो आइस बाथ लिएको पनि देख्छौँ होइन, यस्ता कुराहरूलाई पनि यहाँले प्रवर्धन गरिरहनु भएको छ नि, यी कुराहरू खेलाडीहरूलाई नै बुझाउन चाहिँ कतिको सहज छ?
0: मैले मेरो आफ्नो पर्सनल एक्सपिरियन्सले चाहिँ के पाएँ भनेदेखि, खेलाडीहरू चाहिँ तिन तहका खेलाडी पाएँ मैले। पहिलो तहको खेलाडी कस्तो हुनुहुन्छ भनेदेखि एकदमै उत्सुक, जान्नको लागि चाहिँ एकदम इन्थुजियास्टिक, यो कसरी गर्ने त, मैले गेम खेल्नको लागि चाहिँ आफूलाई कसरी रिकभर गर्ने, इन्जुरी प्रिभेन्सनको लागि मैले फिटनेसका कुराहरूमा के गर्न सक्छु, खेलको क्षमतालाई बढाउनको लागि के कस्ता काम गर्न सक्छु भन्ने एउटा एक थरी इन्थुजियास्ट हुनुहुन्छ। अर्को ग्रुप भनेको चाहिँ नि ठिकै छ, जे जे गराइदिन्छ गरिदिउँ न भन्ने खालको त्यो एकदम प्यासिभ ग्रुप हुन्छ। र अर्को एउटा ग्रुप चाहिँ नि कस्तो खालको ग्रुप छ भने, हामीले पहिलादेखि यसरी नै गरिरहेछौँ, पहिलादेखि गरेर हामीले राम्रै खेलिरहेछौँ, किन चाहिँ चाहियो हामीलाई यत्रो धेरै तामझाम चाहिँ चाहिँदैन भन्ने खालको चाहिँ एउटा यो मेन्टालिटी भएको चाहिँ यो तिनवटा लेयरको प्लेयर देख्छु कि मैले चाहिँ। आफूले प्लेयरले चाहिँ इन्ट्रेस्ट चाहिँ देखाउनु हुने पनि जमात छ, सो काइन्ड अफ मिक्स छ भनौँ न, रिकभरी आफ्नो केयरको लागि चाहिँ बुझाउँदाखेरि बुझ्दिने खेलाडीहरू चाहिँ।
1: यहाँ त विदेशमा पढेर आउनुभएको होइन, अहिले अब नेपाल हामी जसरी हुर्के बढेका हुन्छौँ, हाम्रो पृष्ठभूमि जे हुन्छ त्यो हिसाबले हेर्दाखेरि अबका दिनमा अझ कतिको आवश्यक छ जस्तो लाग्छ?
0: अबका दिनमा, अब त अबको दिनमा त अब झनै महत्त्वपूर्ण छ भन्छु म। हामीले रिसेन्टली एउटा वर्कसप पनि गरेका थियौँ स्ट्रेन्थ एन्ड कन्डिसनिङ भन्ने होइन, त्यसमा चाहिँ यसको महत्त्व किन त भनेर चाहिँ हामीले बुझाएको थियौँ कि। तपाईँलाई म रमाइलो फ्याक्ट्सहरू सुनाउँछु, हेर्नुहोस्। नेपालको लाइफस्टाइल यो विगत 20-25 वर्ष यता ठ्याक्कै चेन्ज भएको छ, हेर्नुहोस् होइन। कस्तो थियो भने पहिला अब हामी धेरै हिँड्थ्यौँ होइन, धेरै हिँड्ने, कामसाम धेरै गर्ने, बारी बोक्ने, रुख चढ्ने, उकालो ओह्रालो गर्ने, एकदम फिजिकली एक्टिभ थियौँ कि। तर अहिले चाहिँ नि हाम्रो लाइफस्टाइल धेरै सजिलो भएसँगै यी कामहरू बन्द भएको छन्। सो फिजिकल एक्टिभिटी नभएको कारणले गर्दाखेरि हाम्रो मांसपेशीहरू जतिको बलियो हुनुपर्ने त्यति बलियो छैनन् होइन। सो अहिलेको हाम्रो नयाँ जेनेरेसनहरूमा हेऱ्यो भने, बच्चा बच्चीहरू हेऱ्यो भने, पहिला पहिलाको जस्तो बच्चाहरू चाहिँ नि स्ट्रङ छैनन्। जुन बेसिक मुभमेन्टहरू भन्छ नि, जस्तै टुक्रुक्क भुइँमा बस्ने होइन, पलटी कसेर भुइँमा बस्ने खालका कामहरू पनि गर्नलाई बच्चाहरूलाई गाह्रो छ अहिले। अनि त्यसमाथि कस्तो भनेदेखि, हाम्रो बच्चाहरू त झन् खेलेर बलियो हुने हो नि त, त्यो खेल्ने पर्याप्त खेल मैदानहरू पनि अभाव भएको छ कि अहिले चाहिँ। खेल्नलाई पनि बच्चा बच्चीहरू त्यस्तो साह्रो खेल्नलाई बाहिरको मैदान छैन, कोठाभित्र बस्ने, मोबाइलहरूको चाहिँ ग्याजेटहरू युज गर्ने भएकोले गर्दाखेरि यो होल इन्टायर जुन हाम्रो जेनेरेसन छ, अब आउन लागेको जेनेरेसन छ, यो बिस्तारै मसल सम्बन्धी इस्यु, मांसपेशी तथा जोड्ने चाल सम्बन्धी समस्याबाट चाहिँ ग्रसित हुन चाहिँ सुरु भएको छ होइन। अब अहिले तपाईँको चाइल्डहुड ओबेसिटी भन्छौँ हामी, बच्चा बच्चीहरू, मोटो बच्चाहरू हेर्नुहोस् त आजकल धेरै देखिन थालेका छन्। पहिला त एउटा बच्चा मात्रै मोटो भयो भने गाउँभरि ए फलानु मोटे भनेर चाहिँ फेमस हुन्थ्यो होइन। अब अहिले त त्यस्तो छैन, अब त बच्चाहरू त सबै मोटो देखिन्छ ओबेसिटीले गर्दाखेरि, बिकज खाने अप्सन धेरै भयो। खेल्नको लागि त बच्चाहरूलाई खेल्नको लागि पर्याप्त मात्रामा चाहिँ तपाईँको ग्राउन्ड पनि भएन, उसले काम गर्न सक्ने फिजिकल लेबर पनि नभएको कारणले गर्दाखेरि, अब यो वेट गेनले गर्दाखेरि यो बच्चा बच्चीहरूको चाहिँ फ्युचरमा गएर अब चाइल्डहुड एपिडेमीको चाहिँ जुन ओबेसिटीको एपिडेमी छ, अबको 10-15-20 वर्षमा त यो भयावह रूप लिन्छ। सो यो चिजलाई रोक्नको लागि हामीले स्ट्रेन्थ एन्ड कन्डिसनिङ, एक्सर्साइज गर्ने कुराहरू, फिजिकल एक्टिभिटीको कुराहरू चाहिँ दैनिकैबाट नभए पनि एज अ सप्लिमेन्टै भए पनि दिनुपर्ने चाहिँ जरुरत देखिएको छ भनौँ न। नभए भनेदेखि चाहिँ हामीले अबको यो 15-20 वर्ष पछाडि चाहिँ जुन जति पनि अहिलेको जुन बच्चाहरू चाहिँ जुन छन्, यो हेल्दी जेनेरेसन्सहरू चाहिँ नि हेल्दी इन अ सेन्स तपाईँको मांसपेशी र चाल सम्बन्धी समस्याको लागि चाहिँ, मस्कुलोस्केलेटलको उसको लागि चाहिँ यो धेरै समस्या आउनेवाला देख्दैछु। सो त्यही भएकोले गर्दाखेरि नेपालमा अहिलेको जुन जस्तो लाइफस्टाइल सिफ्ट भएकोले गर्दाखेरि चाहिँ यो कन्सेप्ट चाहिँ स्ट्रेन्थ एन्ड कन्डिसनिङ र मासुको स्वास्थ्यको लागि चाहिँ एकदमै जरुरी छ. सो हामीले पनि यो हाम्रो नेसनल एथलेटिक्स डेभलपमेन्ट एसोसिएटबाट अहिले चाहिँ मेनली मान्छेहरूलाई चाहिँ यही कुराको बारेमा अवेरनेस दिलाइरहेका छौँ कि मासु कतिको जरुरी छ. मान्छेको मासु र लामो समयसम्म बाँच्नुसँग चाहिँ डाइरेक्टली रिलेटेड छ. यदि तपाईँको मासुहरू स्वस्थ छन्, तपाईँहरूको मासुमा चाहिँ राम्रो मास, हाम्रो शरीरमा भएको मसलको मास राम्रो छ भनेदेखि तपाईँ लामो आयुसँग बाँच्न सक्नुहुन्छ. तर यदि तपाईँको मासुमा केही समस्याहरू आए, त्यसको मास घटे, कमजोरी धेरै भयो भनेदेखि तपाईँको लाइफको क्वालिटी पनि बिग्रिन्छ र लाइफको एक्सपेक्टेन्सी पनि घटेर जान्छ.
1: यहाँले विदेशको हेर्दाखेरि के पाउनुहुन्छ? विदेशमा भएका खेलाडीहरू र हामी बिचको खेलाडीहरू, अब हुन त हामीले यो भर्खरै बुझाउँदैछौँ, तैपनि त्यहाँको सकारात्मक पक्ष चाहिँ के छ?
0: एक्ज्याक्टली, यो चाहिँ जुन स्पोर्ट्सको पक्षमा हेर्दाखेरि स्किल लेभल वाइज हेर्ने हो भनेदेखि नेपाली खेलाडी पनि विदेशी खेलाडीभन्दा कम छैनन्, होइन? विदेशी खेलाडी किन राम्रा भए त भन्दाखेरि उनीहरूलाई चाहिँ उनको स्किल बाहेक पनि पालिस गरेर उनीहरूलाई चाहिँ फिटनेस र पर्फर्मेन्सलाई कसरी बेटर बनाउने त, उनीहरूको चाहिँ जुन यो फिटनेस लेभललाई चाहिँ कसरी बेटर बनाउने त भनेर, सो स्किल 50% र 50% फिटनेस गरेर बेटर पर्फर्मिङ एथलिट बनाउनु भयो. अनि नेपालमा चाहिँ के भयो भने हामीसँग यो फिटनेसको कन्सेप्ट त्यति धेरै छैन. कोही कोही फुट्टा प्लेयरहरूले गर्नुहुन्छ, नभए भनेदेखि चाहिँ सबैजसो प्लेयरहरूले फिटनेसमा त्यति धेरै एक्टिभली लागेको देखिँदैन. सो हामी 70% स्किल भयो भनेदेखि भने पनि बाहिरको कम्पेरिजनमा त जहिले पनि कमै पऱ्यो नि त, होइन? सो यो फिटनेसको एस्पेक्टले गर्दाखेरि पनि कम भयो. र अर्को कस्तो भने बाहिरमा मैले के देखेँ भनेदेखि त्यहाँ चाहिँ कलेज लेभलबाट स्कुल लेभलबाटै पनि तपाईँको यो फिटनेस स्ट्रेन्थ एन्ड कन्डिसनिङको कामहरू गराउने प्लस खेल रेगुलर रूपमा हुने वर्षभरि नै चाहिँ गेमको हुने अवस्था भएकोले गर्दाखेरि खेलाडीहरू वर्षभरि खेल्ने भएकोले गर्दाखेरि स्किल पनि राम्रो हुने भयो. प्लस त्यो स्किललाई अझै राम्रो बनाउनको लागि स्ट्रेन्थ एन्ड कन्डिसनिङ र फिटनेसको कन्सेप्ट पनि एस्पेक्टलाई चाहिँ एड गर्दाखेरि चाहिँ के भयो भनेदेखि उनीहरू जब आफ्नो कलेज लेभल हाई स्कुल लेभल सकेर कलेज लेभल जाने बेलासम्ममा चाहिँ एउटा परिपक्व एथलिट भएर निस्किसक्छन् कि. र झन् कलेज लेभलमा पनि गएर, अब कलेजमा भनेको चाहिँ अब युएसको कुरा गर्दाखेरि चाहिँ यो NCAA भन्ने छ, जसले चाहिँ यो हरेक कलेजहरूको चाहिँ स्पोर्ट्सलाई गभर्न गर्छ. सो यो 4 वर्ष कलेजमा बसेर त्यो स्पोर्ट्स खेलिसके पछाडि, जब उनीहरू फाइनल कलेज सकिसके पछाडि, अनि त्यसपछि उनीहरू यो अमेरिकन फुटबल, यो नेसनल फुटबल लिग चाहिँ जुन छ, NBA भयो, यो मेजर लिग भयो, त्यसमा ड्राफ्ट भएर जान्छ कि. सो भनेपछि यो प्लेयरहरूलाई स्कुल लेभलदेखि नै, स्कुल हाई स्कुल कलेज हुँदै त्यत्रो वर्षदेखि उनीहरूलाई ट्रेन गरेको कारणले गर्दाखेरि जब उनीहरू प्रोफेसनल लेभलमा गएर खेल्न जान्छ नि, त्यस पछाडि उनीहरूको त्यो लेभलै डिफ्रेन्ट लेभलको हुन्छ कि. सो नेपालमा पनि यदि हामीले स्पोर्ट्सलाई त्यो लेभलमा इन्टरनेसनल लेभलसम्म कम्पिट गर्नको लागि लिएर जाने हो भनेदेखि ग्रास रुटमा स्कुल लेभलदेखि बनाएर त्यो स्किल मात्रै नभएर यो फिटनेस कम्पोनेन्टलाई पनि एड गरेर अनि एउटा पक्का एथलिट बनाउने हो भनेदेखि चाहिँ अनि बल्ल हामी त्यो लेभलसम्म पुग्न सक्छौँ. अहिले जुन यो ग्याप देखिरहेछौँ, अब विदेशी प्लेयरहरूसँग र नेपाली प्लेयर कम्पेयर गर्नु पऱ्यो भनेदेखि त हामी पहिले विदेशी प्लेयरहरू एकदमै अर्कै ट्रेनिङ गर्नुहुन्छ, खतरा ट्रेनिङ गर्नुहुन्छ, हाम्रो त ट्रेनिङै छैन. सो एक्चुली त्यस्तो धेरै डिफरेन्स छैन कि, हाम्रो सिस्टमेटाइज मात्रै नभएको.
1: स्कुल लेभलबाटै कुरा बुझाउने हो भने कसरी समेट्नु पर्ला?
0: हामीसँग फिजिकल एजुकेसन थियो पहिला, होइन? फिजिकल एजुकेसनमा हामीले स्कुलमा मार्च पास गर्थ्यौँ, पिटी खेल्थ्यौँ, होइन? अनि विभिन्न त्यो एक्सर्साइजेसहरू गर्थ्यौँ, तर अहिले त्यो चिज पनि बन्द भएको छ. हेर्नुहोस्,
1: अहिले शुक्रबार झन् विशेष खेलकुद कार्यक्रम अथवा गतिविधिकै लागि फोकस छ नि.
0: अब चाहिँ नयाँ भन्ने चाहिँ भयो, तर त्यो सिस्टमेटिक भएन, त्यो साइन्टिफिक भएन कि, यतिकै खेल्ने मात्रै भयो, होइन? अब खेल्नलाई पनि अब कस्तो भनेदेखि अहिले रियलाइज गऱ्यौँ, हामीले पहिला जुन सानोमा खेल्थ्यौँ नि ती खेल पनि चाहिँ नि थाहा नभइकन अहिलेको चाहिँ नि हाम्रो साइन्टिफिक एक्सर्साइजेस जस्तरी छ. फर इक्जाम्पल, हामी मेरो चाहिँ बहिनीहरू हुनुहुन्छ कि घरमा, चाहिँ म चाहिँ जेठो भएँ, मेरो बहिनीहरू चाहिँ हुनुहुन्थ्यो घरमा. सो हामी धेरै स्किपिङ खेल्ने अनि त्यो यो के भन्छ, डोरी चाहिँ जम्प गर्ने हुन्छ नि, त्यो वान स्टेज हो त्यो गर्ने. सो अहिले जब मैले ट्रेनिङ गराउँछु मेरो एथलिटहरू लाई, एउटा स्पिडको लागि ट्रेनिङ गराउँदाखेरि हामी प्लायमेट्रिक्स भन्छौँ कि. सो त्यो प्लायमेट्रिक्समा गराउने एक्सर्साइज चाहिँ तिनै एक्सर्साइज रहेछन् कि. हामी त्यो हुन्छ नि लङ्गडी गरेर एउटा एउटा खुट्टामा जम्प गरेर खेल्ने त्यो खेल्थ्यो, त्यो एक्सर्साइज चाहिँ एक्चुली प्लायमेट्रिक एक्सर्साइज रहेछ.
1: हामीले
0: चुङ्गी खेले पनि, एक्ज्याक्टली. त्यो चिजहरू चाहिँ हामीले सानोमा खेलेको एक्सर्साइजेसहरू अहिले चाहिँ साइन्टिफिकली चाहिँ यिनै एक्सर्साइज रहेछन् कि एक्चुअली खेलाडीको क्षमताहरू बढाउनेको लागि चाहिँ युज हुने एक्सर्साइजहरू. सो त्यही भएर स्कुल लेभलमा चाहिँ बच्चा बच्चीहरूलाई खेल्नको लागि धेरै प्रोत्साहित गर्नुपर्ने हो कि खास यो सिस्टमेटिकली बना खेल्ने अनि प्लस अब खेल्नको लागि त पहिला जस्तो बच्चा बच्ची स्ट्रङ छैनन्, अब अलिकता मात्रै चोटपटक लाग्यो भने पेरेन्ट्सहरू आत्तिने, त्यसपछि आएर सानैतिन चोटपटकमा पनि अब हात खुट्टा भाँचिने जस्तो भयो भने त प्रब्लम. सो त्यो नआओस् भन्नको लागि चाहिँ स्ट्रेन्थ एन्ड कन्डिसनिङ राख्नु पऱ्यो स्कुलमा, प्लस खेल्ने वातावरण चाहिँ मिलाउनु पऱ्यो. यो दुईवटा चिजको जब लेभल मिल्छ नि अनि बल्ल ग्राउन्ड लेभलबाट बिल्ड भएर आउँछ कि.
1: यहाँले त विभिन्न खेलकुद प्रतियोगिताहरूमा पनि मुख्य फिजियोथेरापिस्ट भएर काम गर्नुभएको छ, राष्ट्रिय टिमहरू विशेष क्रिकेट फुटबलमा पनि.
0: फुटबलमा चाहिँ म 2018-20 राष्ट्रिय टोली महिला पुरुष दुइटैमा बसेर काम गरेँ र अरू स्पोर्ट्समा चाहिँ नि म फ्रान्चाइज लिग्सहरूमा चाहिँ सबै क्रिकेट भलिबल फुटबल सबै फ्रान्चाइज लिग्सहरूमा चाहिँ काम गरिसकेको छु एज अ एथलेटिक थेरापिस्ट अफ पर्फर्मेन्स कोच काम गरेँ.
1: अन्तर्राष्ट्रिय सिरिजहरूमा पनि होइन
0: म इन्टरनेसनल सिरिजमा चाहिँ नि फुटबलमा चाहिँ हुँदाखेरि चाहिँ ट्राभल गरेँ. अब अरू स्पोर्ट्समा चाहिँ छैन सिन्स अब अहिले मेरो आफ्नै सेन्टर भएकोले गर्दाखेरि त्यहाँबाट म निस्केर यताउति चाहिँ.
1: त्यति बेला मुख्य थेरापिस्ट हुँदाको अलिअलि अनुभव सुनाउन, हाम्रो खेलाडीहरूलाई प्राय कस्ता खालका चाहिँ चोटपटकहरू लाग्ने गर्दा रहेछन्?
0: मेजोरिटी नेपाली खेलाडीहरूलाई चाहिँ हुने इन्जुरी भनेको ओभर युज इन्जुरी हो. ओभर युज इन्जुरी भने कस्तो भनेदेखि चल्नको लागि सर्टेन ग्रुप अफ मसलले काम गर्ने हुन्छ होइन, त्यो ग्रुपमा पनि एउटा एकदमै मुख्य मसल भन्ने हुन्छ र बाँकी सहायक मसलहरू भन्ने हुन्छ क्या. मुभमेन्ट गर्ने बेलामा के प्रब्लम आउँछ, जुन मुख्य मसलले काम गर्नुपर्ने हुन्छ त्यो मसल कोही कोही बेलामा काम गर्न छोडिदिन्छ. सो त्यसको सट्टामा काम त गर्नु पऱ्यो स्टिल. सो त्यसको सट्टामा त्यसको सहायक मसलहरू चाहिँ जुन हुन्छ त्यो सहायक मसलले काम गर्नु परेपछि अब यिनीहरूको मेन काम त होइन, यो सहायकले नै मुख्य जस्तो काम गर्न थालेपछि त अभियसली त्यो मसल चाहिँ ओभर युज हुन थालेको, धेरै नै काम गर्नुपर्ने भएको कारणले गर्दाखेरि चाल बिग्रिन्छ. सो त्यो चाल बिग्रिएको अवस्थामा पनि हामीले अझै पुस्ट गरेर गेम खेल्ने बेलामा चाहिँ अनि इन्जुरी हुन्छ. त्यस्तो इन्जुरीहरू भनेको जस्तै साधारण एसिएलको इन्जुरीजहरू भयो, घुँडाको लिगामेन्ट चाहिँ च्यातिने भनौँ न,
1: साम्बाले त आफ्नो उपचारको लागि
0: फेसबुकमै हजुर अपिल गरेको, त्यस्तो खालको इन्जुरीजहरू भयो, मिनिस्कसको इन्जुरीजहरू धेरै भयो. सिन्स यो फुटबल खेलाडीहरूमा चाहिँ घुँडाको समस्याहरू चाहिँ धेरै तर ओभर युजको कारणले गर्दाखेरि. अब यो ओभर युजको चाहिँ पनि के भयो भनेदेखि चाहिँ खेलाडीहरू आफैलाई मैले आफूले आफैलाई कसरी केयर गर्ने, यो ओभर युज गर्न चाहिँ भएको चिजलाई कसरी कन्ट्रोल गर्ने भन्ने कुराहरू चाहिँ त्यति धेरै चेतना भएको चाहिँ मैले पाइनँ. सो कन्सेप्ट अफ रिकभरी भन्ने जुन हजुरले जुन अघि नै आइस बाथ भन्नुभयो, त्यो आइस बाथ भनेको चाहिँ रिकभरीको चाहिँ एउटा मात्रै पार्ट हो. अब रिकभरी भनेको एउटा होल फर्टर्निटी भनेको हुन्छ, त्यसको चाहिँ एउटा च्याप्टर भनेको चाहिँ आइस बाथ हो कि. खासमा रिकभरीलाई चाहिँ हामीले बुझ्नु पर्दाखेरि अब जस्तै एउटा खेलाडी गेम खेलिसके पछाडि ऊ मानसिक रूपमा थाक्छ होइन, एउटा अब आज मैले मजाले कम्पिटेटिभ फुटबल खेलेर आएको छ, इक्जाम्पल फुटबल खेलेर आएको छ भने म त बेडमा राति सुत्ने बेलामा पनि त्यो ग्राउन्डमै दौडिरहेको, स्टेडियमकोमा भयो मान्छे भएको, गोलको नेट यस्तै मात्र देखिन्छ. सो त्यो दिमागै प्रोसेस गर्न सक्दैन. यदि मेरो ब्याक टु ब्याक गेम छ भनेदेखि त म मेन्टली थाक्छु. अर्को भनेको चाहिँ नि हाम्रो फिजिकल रिकभरी, फिजिकलमा चाहिँ कस्तो पर्छ भनेदेखि जस्तै हाम्रो मासु त त्यत्रो कोही बेलामा स्पिडमा दौडिरहेको हुन्छ, कोही मान्छेसँग ठोक्किरहेको हुन्छ, कोही काहीँ मासुमै पनि चोटपटक लागिरहेको हुन्छ. सो त्यसले गर्दाखेरि यो मासुहरूमा चाहिँ एक प्रकारको मासु चाहिँ गाँठो भएर बस्ने, छोटो भएर खुम्चिएर टाइट भएर बस्ने भएको हुन्छ. सो त्यसको लागि फिजिकल रिकभरीको कन्सेप्ट आउँछ, जहाँ चाहिँ हामी स्ट्रेचिङ मोबिलिटीहरू भन्ने हुन्छ. कार्डियो रिकभरी, कार्डियो रिकभरीमा चाहिँ कस्तो आउँछ भनेदेखि गेम खेल्ने बेलामा त हाम्रो हार्ट रेट भनेको त एकदमै कहिले कहाँ माथि पुगेको हुन्छ, कहिले कस्तो ड्रप भएको हुन्छ होइन. सो त्यो हार्ट रेटलाई चाहिँ रेगुलर बनाउनको लागि त्यो ट्रेनिङहरू गराउनु. सो यिनी पार्टहरूबाट चाहिँ हामीले प्लेयरहरूलाई चाहिँ रिकभर गराउने चाहिँ कन्सेप्टमा चाहिँ युटिलाइज गरेपछि चाहिँ बल्ल यो इन्जुरीको सिलसिला चाहिँ कम भएर जान्छ. ओभर युज इन्जुरी मेन खालको इन्जुरीजहरू भयो खेलाडीहरूमा देखिने, चाहे त्यो फुटबल होस्, चाहे भलिबल होस्, चाहे क्रिकेटमा. र कारण के त भन्दाखेरि पर्याप्त मात्राको रिकभरी नपुगेर.
1: खेलकुद प्रतियोगिताहरूमा भाग लिइसकेपछि खेलाडीहरूले के रेस्ट गर्न पाएका हुन्छन्?
0: नेपालमा चाहिँ नि हामी एडभोकेसी गर्दैछौँ यो चिजको लागि कि खेलको लागि चाहिँ नि एउटा निश्चित क्यालेन्डर तोकियोस् कि वर्षभरि खेल खेल्नको लागि. पिरियडाइजेसन भन्छ कि त्यो भनेर चाहिँ कस्तो भनेदेखि चाहिँ हरेक खेलको अफ सिजन, प्री सिजन र सिजन भन्ने हुन्छ कि. त्यो चाहिँ नि अफ सिजन भनेको त्यसमा अब केही पनि गेम सेम खेलिँदैन, त्यो वक्तमा चाहिँ खेलाडीहरूले आफ्नो फिटनेसमा ध्यान दिएर आफू बलियो हुनेतिर लाग्नुहुन्छ. प्री सिजन भनेको चाहिँ अब गेम सुरु हुन लाग्यो, अब चाहिँ नि मोर गेम स्पेसिफिक ट्रेनिङ गरेर अलिकति फास्ट हुने, आफ्नो पर्फर्मेन्सलाई अब पालिस गर्ने चाहिँ यो प्री सिजन भन्ने हुन्छ र ड्युरिङ द सिजन त सिजन भइहाल्यो होइन. सो यदि यो तिनवटा सिरिज ठ्याक्क मिल्यो भनेदेखि चाहिँ अनि बल्ल प्लेयरहरूले कहिले मेरो गेम हुन्छ र कहिले मैले ब्रेक टाइम लिने कसरी ब्रेक टाइम लिने भन्ने चाहिँ एउटा प्रपर बुझ्नु सजिलो हुन्छ. ब्रेक टाइम पनि त्यसरी म्यानेज गर्न मिल्छ. तर नेपालमा यस्तो वर्षभरि चल्ने भन्ने चिज चाहिँ लिगै रेगुलर चाहिँ छैन. चाहे फुटबल खेलाडी हो चाहे भलिबल खेलाडी हुन् चाहे अब क्रिकेटमा अलिकता चाहिँ डिफ्रेन्ट छ होइन. तर 7 महिना हुनुपर्ने लिगहरू चाहिँ क्रन्च भएर 2 महिना 1 महिनामा भएकोले गर्दाखेरि त अब त्यो सबै गेम सकाउने बेलामा चाहिँ एकदम छोटो छोटो समयमा भए पनि गेम चाहिँ खेलाउनु पर्ने भएकोले गर्दाखेरि यो खेलाडीहरूलाई पनि भार चाहिँ पर्छ. तर गेम चाहिँ नेपालमा त्यसरी नै भइरहेछ. छोटो लिग बनाउने चक्करमा चाहिँ यो प्लेयरहरूको स्वास्थ्यसँग चाहिँ एक्चुअली खेलवाड चाहिँ भइरहेको.
1: अब चाहिँ तपाईँको अध्ययनका कुरा विदेशमा पुग्नुभयो, यो स्पोर्ट्स साइन्स पनि पढ्नुभयो, खासमा यहाँको यो रुचि थियो कि कसरी?
0: म चाहिँ फिजियोथेरापीमा पनि मेरो विधा चाहिँ अलिकता फरक पर्यो. म विशेष त मासु र मुभमेन्टसँग काम गर्ने भएँ होइन. फिजियोथेरापीमा पनि थुप्रै हुनुहुन्छ, गाइनोकोलोजी भन्नुहुन्छ, महिला रोगको लागि काम गर्नुहुन्छ, न्युरो भनेर न्युरोको लागि हुनुहुन्छ. सो म चाहिँ विशेष गरेर यो मासु र मुभमेन्टसँग काम गर्ने भएँ. त्यो भएको कारणले गर्दाखेरि चाहिँ मेरो मैले गर्ने काममा 4 थपिन्छन् कि. एउटा भनेको इन्जुरी प्रिभेन्सनको लागि काम गर्छु मैले, एथलिटसँग मात्रै होइन नन एथलिटसँग पनि, किनभने चाल बिग्रियो भनेदेखि त समस्या आउने हो नि त. सो पहिला सुरुमा चाललाई चेक गरेर मुभमेन्ट कस्तो छ, हाम्रो पोस्चर कस्तो छ भनेर चेक गरेर हामीले इन्जुरी प्रिडिक्ट गर्न सक्छौँ कि. सो त्यो इन्जुरी प्रिडिक्ट गरे अनुसार चाहिँ हामीले असेसमेन्ट गरेर जसरी तपाईँको होल बडी चेक गरेर जुन औषधि प्रिस्क्राइब हुन्छ नि तपाईँ बोर्डर लाइनमा यो छ भने जस्तै हामी चाहिँ एक्सर्साइज प्रिस्क्राइब गर्छौँ कि. सो इन्जुरी प्रिभेन्सन गर्छौँ. ट्रिटमेन्ट र रिहेबिलिटेसन भनेको चाहिँ नि हाम्रो मेन स्ट्रिम फिजियोथेरापी जस्तो नै भयो. मेन ट्रिटमेन्टमा चाहिँ मोर ओभर हामी चाहिँ म्यानुअल थेरापी भन्छौँ. सो म्यानुअली चाहिँ हातैले गर्ने टेक्निकहरू युज गर्छौँ र एक्सर्साइजहरू करेक्टिभ एक्सर्साइजेसहरू युज गर्छौँ. अनि रिहेबिलिटेसन भयो. प्लस अर्को एउटा चिज चाहिँ जुन मैले अरू चाहिँ नेपालमा प्र्याक्टिस यो गरिराख्नु नपाएको चाहिँ नि पर्फर्मेन्स कोचिङ भन्छ कि. पर्फर्मेन्स कोचिङ भनेको चाहिँ खेलाडीको खेल्ने क्षमतालाई कसरी अभिवृद्धि गर्ने, त उसको खेल्ने कला छ त्यसमा चाहिँ के कुराको कमी छ, हायर लेभल पिक लेभलमा खेल्नबाट रोकिरहेको छ भनेदेखि त्यसलाई एनालाइज गरेर उसको लागि त्यही अनुसारको प्रोग्रामिङहरू बनाउने, चाहे उसको बडीको कम्पोजिसनको कुरा होस्, चाहे उसको पर्फर्मेन्स गर्दाखेरि केही चिज दिन नसके आउटपुट दिन नसकेको कुरा होस् या अथवा इभन साइकोलोजिकल कुराहरू नै पनि हुनसक्छ. यो 4 चाहिँ एस्पेक्टमा इन्जुरी प्रिभेन्सन, ट्रिटमेन्ट, रिहेबिलिटेसन र पर्फर्मेन्स इन्हान्समेन्ट गर्छु मैले चाहिँ. तर मेन स्ट्रिम फिजियोथेरापीबाट चाहिँ इन्जुरीको ट्रिटमेन्ट र रिहेबिलिटेसन हुन्छ. इन्जुरी प्रिभेन्सन भनेर चाहिँ भन्नुहुन्छ, तर इन्जुरी प्रिभेन्सनमा चाहिँ के हुन्छ भनेदेखि इन्जुरी हुनको लागि चाहिँ बुझ्नको लागि मुभमेन्ट यो कारणले गर्दाखेरि इन्जुरी प्रिडिक्टर्सहरूको लागि चाहिँ केही फिलोसफिजहरू हुन्छ क्या. त्यो मेन स्ट्रिम फिजियोथेरापीमा चाहिँ त्यो फिलोसफिजहरू त्यति धेरै चाहिँ फलो गरिराख्नु भएको हुँदैन.
1: यहाँले अघि एडभोकेसीको कुरा गर्नुभएको थियो नि, एडभोकेसी गर्नको लागि चाहिँ यहाँसँग यहाँ जस्तै विशेषज्ञता भएकोहरू हुनुहुन्छ कि अथवा कसरी यहाँहरूले यो विषयमा बुझाइरहनु भएको छ? विशेष राखे पो त्यसमाथि अब मन्त्रीज्यू विशेष खेलमा पनि रुचि राख्ने हुनुहुन्छ, कसरी गरिरहनु भएको छ?
0: एडभोकेसीमा चाहिँ अब खेलमै मात्रै चाहिँ मैले त्यति धेरै चाहिँ एडभोकेसी गर्नु पाएको छैन भनौँ. हाम्रो जुन यो नेसनल एथलेटिक्स डेभलपमेन्ट एसोसिएट्सको पर्फर्मेन्स एन्ड रिहेबिलिटेसन सेन्टरमा चाहिँ हाम्रो जति पनि ट्रेनर्सहरू आउनुहुन्छ, आई मिन एथलिट्सहरू प्लस नन एथलिट्सहरू पनि जो चाहिँ खेलाडी हुनुहुन्न उहाँहरूको पनि ट्रिटमेन्टको लागि आउँछ. उहाँहरूलाई चाहिँ हामीले मासुको बारेमा र चालको बारेमा चाहिँ धेरै नै अवेर गर्छौँ. कतिजना त यस्तो पनि भन्नुहुन्छ, अब त नाडा आउँदा आउँदा मैले त के देख्छु, मान्छेको कोही पनि सिधा देख्दैन, कोही बाङ्गो देख्छु भन्नु भन्नुहुन्छ कि. सो द्याट इज बिकज अवेरनेस. तर यो जुन अर्गनाइजेसनल बडिजहरूमा चाहिँ गएर रिच आउट चाहिँ गर्न खोजेको, सायद मैले बुझाउने तरिका मिलेन कि अथवा उहाँहरूले बुझ्न खोज्नु भएन कि, त्यो चाहिँ बुझिनँ मैले. तर बुझाउने कोसिस चाहिँ गऱ्यौँ, तर जति बुझ्नुपर्ने हो त्यति चाहिँ बुझ्नु भएको छैन.
1: अनि यो बुझाउँदाखेरि चाहिँ मलाई अर्को लागेको चाहिँ जस्तो खानपिनको पनि कुरा आउँछ नि होइन, यो विश्वकप ताका हाल्यान्डको फुडीवाला रिलहरू निकै भाइरल भयो होइन, के देख्नुहुन्छ? यी सबै कुराहरूले पनि यो फिजिकल फिटनेसमा प्रभाव परिरहेको होला नि.
0: अभियसली खाना चाहिँ नि एकदमै, खाना भनेको चाहिँ नि फ्युल हो खेलाडीलाई. इमेजिन गर्नुहोस् न, अब मोटर रेसिङको मेन टुल भनेको त गाडी हो नि त होइन. गाडीमा तपाईँको त्यसमा सर्भिसिङ गर्नु पर्यो, टायर्सहरू राम्रो राख्नु पर्यो, सबै कन्ट्रोलमा हुनु पर्यो, राम्रो तेल हाल्नु पर्यो होइन. जे पाइ तेल हाल्यो भने त इन्जिन बिग्रेला नि त. सो गाडीको हकमा त्यो हुन्छ भनेदेखि त खेलाडीहरू भने पनि त त्यही गाडी जस्तै भयो नि त खेल्नको लागि. अब यो गाडीमा हाल्ने तेल भनेको चाहिँ न्युट्रिसन भयो कि होइन. खेलाडी राम्रो खेल्नको लागि त राम्रो तेल हाल्नु पर्यो नि, जे पाइ तेल हाल्यो भनेदेखि त इन्जिनै बिग्रेला. सो खेलाडीहरूलाई न्युट्रिसनको कन्सेप्ट चाहिँ बुझाउन जरुरी छ. यो पाटामा चाहिँ नि हामीले अलिकता जोड दिनु चाहिँ पर्छ नै. तर कस्तो छ भनेदेखि इभन खेलाडी नैहरू पनि अझै पनि खेलको लागि खाने भन्ने चाहिँ भइसकेका छैन। अहिले पनि मुख्य स्वादकै लागि खाने हो। अब त्यो बोइल गरेर अलिकति हेल्दी उसमा चाहिँ नि स्पेक्ट्रमबाट चाहिँ नि प्लेयरहरूलाई ड्युरिङ द उसमा गेममा खाना दियो भनेदेखि खाना खुवाइदिनुहुन्न उहाँहरूलाई चाहिँ नि, होइन बरु नेपाली दाल भात नै दिनुहोस् हामी भनेर चाहिँ नि त्यो ट्रेडिसनल एउटै उसमा मात्रै फुडमा चाहिँ हामीले एक्सपेरिमेन्टै गर्न सक्दैनौँ नेपालमा चाहिँ। यो समस्या चाहिँ मैले खेलाडीहरूसँग थुप्रै खेलाडीहरूसँग भोगेँ कि, विशेष त फुटबलमा पनि। कस्तो भन्दाखेरि अब उनीहरूले जे रेगुलरली खाना खाइरहेछ त्यो खानाको सट्टामा चाहिँ नि, यदि तपाईँलाई गेमलाई अझ तपाईँको गेमलाई चाहिँ नि राम्रो होस् भन्नको लागि अलिक बेटर अलिक डिफ्रेन्ट टाइपको खानालाई ट्राई गर्यो भनेदेखि खाइदिनै रुचाउनुहुन्न। अनि सो त्यो भएकोले गर्दाखेरि पनि अलिकति गाह्रो छ न्युट्रिसनल एस्पेक्टमा बुझाउनलाई चाहिँ खेलाडीहरूलाई। तर सकेसम्म हामीले पनि न्युट्रिसनको बारेमा खेलाडीहरू, चाहे प्रोफेसनल लेभलको खेलाडी हुन् चाहे नयाँ रुकी लेभलको खेलाडीहरू, उहाँहरूलाई चाहिँ न्युट्रिसनको बारेमा चाहिँ भन्छौँ नै। अब कोही कोही खेलाडीहरूले चाहिँ मलाई डाइट प्लानहरू पनि बनाइदिनुहोस्, चार्टहरू बनाइदिनुहोस् भने हामी त्यो पनि गर्छौँ।
1: यस्तो भइदिएदेखि चाहिँ अझ राम्रो हुन्थ्यो होला भनिहाल्नु लाग्छ।
0: मैले एथलेटिक थेरापी मात्रै गरेँ होइन, मैले स्पोर्ट्स मेडिसिन र स्पोर्ट्स म्यानेजमेन्ट पनि गरेँ। अब म नेपाल फर्केको कारण चाहिँ नट एज अ एथलेटिक थेरापिस्ट भएर कि, म आएको चाहिँ बिकज अफ यो स्पोर्ट्स म्यानेजमेन्टको कारणले गर्दाखेरि आएको कि। नेपालमा खेललाई चाहिँ प्रोफेसनलाइज गराउन सकिन्छ र खेलबाट पनि पैसा चाहिँ जेनेरेट गर्न सकिन्छ, त्यसका लागि केही कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ भनेर चाहिँ म नेपाल आएको। ग्रास रुट बन्यो भनेदेखि बल्ल खेलाडी आउँछन्, खेलाडी आयो भनेदेखि चाहिँ हामीसँग अप्सन भयो नि त। मसँग एक वर्षमा मैले 500 खेलाडी उत्पादन गर्छु अथवा 1000 खेलाडी उत्पादन गर्छु भनेदेखि मैले एउटा टिममा राख्नको लागि 20-30 खेलाडी लिन त मलाई समस्या भएन नि। तर हाम्रो प्रब्लम के भयो भने यो खेलाडी उत्पादनै रेगुलर भएन कि। अब खेलाडी उत्पादन रेगुलर हुनको लागि त खेलाडीहरूले त गेम आएसँगै सानै लोकल लेभलबाट खेल्दै खेल्दै खेल्दै आयो भने पो एक्सपिरियन्स पनि हुन्छ, गेम नलेज भयो, त्यसपछि लगाएर अझ मच्योर हुँदै जानुहुन्छ। तर प्रब्लम के छ भनेदेखि हामी तल ग्रास रुटबाट रेगुलरली बिल्ड हुने गेमहरू नै छैन। त्यो भएको कारणले गर्दाखेरि खेलाडीहरू एकैचोटि माथि प्रो लेभलको अथवा चाहिँ इन्टरमिडिएट लेभलको बाट चाहिँ स्टार्ट गर्नुहुन्छ। सो त्यसले गर्दाखेरि चाहिँ यो हाम्रो जति पनि नेसनल एथलिट्सदेखि लिएर इन्टरमिडिएट लेभलको एथलिटको लेभल बाहिरसम्म पनि बाहिरको लेभल प्लेयरहरूको लेभलमा चाहिँ नपुग्ने कारण त्यो भएर यो स्कुललाई चाहिँ करिकुलमलाई स्पोर्ट्समा राख्ने भन्ने कुरा चाहिँ भएको छ होइन। तर करिकुलममा स्कुललाई जबरजस्ती तिमीहरू चाहिँ करिकुलममा राख है स्पोर्ट्स गराउनलाई भन्यो भनेदेखि चाहिँ उनीहरूको लागि बर्डन भयो नि त स्कुललाई। सो स्कुलले त्यसलाई इन्जोय गरेर त्यसलाई राम्रो सकारात्मक तरिकाले युटिलाइज गर्न सक्दैन। त्यसको सट्टा बरु करिकुलममा राख त भनेको छ, बरु सरकारले जति पनि हाम्रो एसोसिएसन्सहरू यहाँबाट एउटा रेगुलर चाहिँ वर्षभरि चल्न मिल्ने चाहिँ स्पोर्टिङ प्लेटफर्म बनाइदियो भनेदेखि चाहिँ स्कुलले त त्यही प्लेटफर्मको लागि खेल्छ नि त। अब जस्तै मेरो फर इक्जाम्पल फुटबलको लागि चाहिँ मैले वर्षभरि खेल्छु, विकेन्डमा गेम खेल्छ हाम्रो स्कुलले भनेदेखि चाहिँ हरेक वर्ष खेल्नको लागि त ओहो च्याम्पियनसिपको टाइटल जित्नको लागि भयो नि त स्कुलले चाहिँ नि राम्रो स्टुडेन्ट्सहरूमा इन्भेस्ट गर्छ, राम्रो कोचेसहरूमा इन्भेस्ट गर्छ, राम्रो इन्फ्रास्ट्रक्चरमा इन्भेस्ट गर्छ। त्यो स्कुल आफैले गर्छ कि, त्यो जबरजस्ती थोप परेर ल तिमीहरूले पढाउनै पर्छ गराउनै पर्छ भन्नुभन्दा पनि स्कुल आफै ह्याप्पी भएर हामीलाई पनि पार्टिसिपेट गराउनुहोस् न भन्नको लागि चाहिँ गभर्मेन्टले एउटा प्लेटफर्म चाहिँ बनाउनु पर्छ कि पहिला सुरुमा, रादर देन जबरजस्ती इम्पोज गरे जस्तै भयो कि त्यो चाहिँ गर्नै पर्छ भनेपछि त तपाईँलाई। अब जस्तै फर इक्जाम्पल मैले तपाईँलाई भोलि चाहिँ यही कपडा लगाएरै आउनुपर्छ है, तपाईँ यो लगाएर आउनु पाउँदैन भन्यो भनेदेखि तपाईँको लागि म नेगेटिभ हुन्छु कि, कस्तो मैले कपडामा पनि, तर मैले भोलि हाम्रो चाहिँ यहाँनिर ड्रेस कम्पिटिसन छ हामी अलिक फर्मल ड्रेसको थिम लगाएर आऊँ है भनेर भन्यो भनेदेखि त तपाईँ झन् ओहो म कस्तो राम्रो कपडा कसरी लगाएर भन्नु त्योतिर जान्छ नि त सोच। कुरा त्यही नै हो, मैले गराउन खोजेको कुरा चाहिँ तपाईँले आजभन्दा चाहिँ भोलि चाहिँ डिफ्रेन्ट यो फर्मल लगाएर आओस् भन्ने नै हो, तर खालि भन्ने तरिका फरक मात्रै गर्ने बित्तिकै तपाईँको इनपुट चाहिँ 200 बढ्यो कि। सो यो चाहिँ नि तरिकाबाट भयो भनेदेखि चाहिँ आई थिङ्क स्पोर्ट्सलाई चाहिँ बिल्ड गर्न सकिन्छ कि, रादर देन जबरजस्ती होइन यो तिमीहरूले यो गर्नुपर्छ त्यो गर्नुपर्छ भन्यो भनेदेखि चाहिँ त्यसले चाहिँ झन् एउटा बर्डन क्रिएट गर्छ जस्तो लाग्छ मलाई।
1: अन्तिममा अब यहाँले पढ्नु भएको छ गर्नु भएको छ, खेलकुद प्रेमी या खेल क्षेत्रमा चाहिँ म भोलि आउँछु भनेर सोचेका नयाँ पुस्ताहरूको लागि पर्फर्मेन्स कसरी अभिवृद्धि गर्ने?
0: पर्फर्मेन्सको लागि हरेक खेलको डिमान्ड चाहिँ बडीसँग फरक फरक तरिकाको हुन्छ। भलिबल खेल्ने खेलाडी हुनुहुन्छ भनेदेखि उहाँहरूको अप्पर बडी स्ट्रङ हुनु पर्यो, जम्प राम्रो हुनु पर्यो, फास्ट हुनु पर्यो। फुटबल खेल्ने हो भनेदेखि स्प्रिन्टिङ स्पिड हुनु पर्यो, इन्डोरेन्स राम्रो हुनु पर्यो, स्किल्सहरू चाहिँ एक्वायर गर्नु। सो पहिला सुरुमा चाहिँ एउटा खेलाडीले म प्रोफेसनल लेभलमा खेल्छु भन्दाखेरि बुझ्नुपर्ने कुरा के भन्दाखेरि पहिला सुरुमा त्यो कुन खेल खेल्न लागेको त्यो खेललाई चिरफार गर्न जरुरी छ कि त्यो खेलको रिक्वायरमेन्ट्सहरू के छन् त। फुटबलै खेल्छु, फुटबलको स्ट्राइकरै खेल्छु भने देखि भने पनि अब एउटा स्ट्राइकरमा हुनुपर्ने कुराहरू के हुन्? गुड ड्रिब्लिङ स्किल हुनसक्छ, गुड फिजिकल एट्रिब्युट हुनसक्छ, ताकि डिफेन्सहरूसँग मजाले चाहिँ के भन्छ कन्ट्याक्ट स्पोर्ट्समा पनि स्ट्रङली चाहिँ खेल्न सक्ने हुनु पर्यो. अनि त्यसपछि तपाईँको सुटिङ एक्युरेसी भनेदेखि लिएर तपाईँको स्प्रिन्टिङ स्पिडदेखि लिएर कार्डियो इन्डुरेन्सहरू चाहिने रहेछ भनेर यो चिज क्याटेगोराइज गरेर आफ्नो एउटा प्रपर कोचेसमा पनि स्किलको लागि एउटा खालको कोच हुन्छ, पर्फर्मेन्स ट्रेनिङको लागि, फिटनेसको लागि अर्को खालको कोचेसहरू हुन्छ कि. सो आफ्नो सही कोचेसहरू सिलेक्सन गर्ने प्लस आफूले कुन गेम खेल्ने, कुन पोजिसनमा खेल्ने र त्यसका रिक्वायरमेन्ट्सहरू के हुन् भनेर बुझ्नुभयो भनेदेखि चाहिँ त्यो प्रश्नको जवाब पायो भनेदेखि चाहिँ त्यो जवाफलाई इम्प्लिमेन्टेसन गर्नलाई त हामीहरू जस्तो थेरापिस्ट पनि छौँ, प्रोफेसनल कोचेसहरू पनि हुन्छ. सो त्यसरी चाहिँ हेल्प गरेर चाहिँ अब आउने नयाँ खेलाडीहरूले चाहिँ आफ्नो पर्फर्मिङ लेभललाई चाहिँ अपग्रेड गर्न सक्नुहुन्छ. अब झन् अहिले त अब सोसियल मिडियाको जमाना छ, सो पर्फर्मेन्स कोचिङको एस्पेक्टमा इफ मान्छे कोही कसैले पनि चाह्यो भनेदेखि चाहिँ के भन्छ सोसियल मिडियाबाट पनि इनफ रिसोर्स अनि नभयो भने मलाई पनि भेट्न सक्नुहुन्छ. एक्ज्याक्टली
1: हजुर, समय दिनुभएकोमा धेरै धेरै धन्यवाद.
0: थ्याङ्क यू सो मच.
1: उहाँ हुनुहुन्थ्यो एथलेटिक थेरापिस्ट, पर्फर्मेन्स कोच विवेक विक्रान्त अधिकारी. आजलाई खेल संसार यति नै. यो कार्यक्रम रेडियो नेपालको युट्युब च्यानल रेडियो नेपाल प्रोग्रामबाट पनि सुन्न सक्नुहुनेछ. कार्यक्रमको लागि प्रविधि संयोजनमा साथ दिनु भएकोमा सुलोचना बज्राचार्यलाई हार्दिक आभार व्यक्त गर्दै म मनुका कुँवर बिदा हुन्छु. नमस्कार.

0: झन्डु आयुर्वेद
1: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झन्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ
0: प्रेसर सुगर बाथ डिप्रेसन मोटोपन युरिक एसिड ग्यास्ट्रिक पाइल्स दम अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ
1: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ
0: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ
1: झन्डु नेपाल प्राली पुतली सडक काठमाडौँ पद्मोदय स्कुलको पूर्वपट्टि फोन नम्बर 01-4530-418
2: के तपाईँ खोला नदीनाला छेउछाउमा बसोबास गर्नुहुन्छ होसियार बर्सातको समयमा खोला नदीमा पानीको सतह बढेमा तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जानुहोस्
3: विपद बाजा बजाएर आउँदैन त्यसैले बाढी पहिरोको जोखिम हुने ठाउँमा हुनुहुन्छ भने महत्वपूर्ण कागजात र आपतकालीन सामग्री तयारी अवस्थामा राख्नुहोस्
2: हल्लाको पछिना लागि आधिकारिक सूचना र मौसम सम्बन्धी जानकारी लिनुहोस्
3: रेडियो नेपालद्वारा जनहितका लागि

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। समाचारपछि गजल गङ्गा कार्यक्रम सुन्नुहुनेछ। यस बेला रातिको 10 बज्नै लाग्यो। अब सुन्नुहुनेछ हिन्दी भाषामा समाचार।

बर्खायामसँगै बाढी पहिरो विपदका घटनाहरू हुन सक्छन्। त्यसैले विपद बारे सचेत बनौ, विपदबाट जोगिन पूर्व तयारी गरौं। जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

यहाँ घाउ लुकाएर भन्नुपर्छ जखम छैन, किनकि दुनियाँ सोचे झैँ मुलायम छैन। यहाँ घाउ लुकाएर भन्नुपर्छ जखम छैन, किनकि दुनियाँ सोचे झैँ मुलायम छैन। होइन रहेछ मान्छेको हृदय मात्र कठोर, होइन रहेछ मान्छेको हृदय मात्र कठोर। घाउ यहाँ घाउ लुकाएर भन्नुपर्छ जखम छैन, किनकि दुनियाँ सोचे झैँ मुलायम छैन। होइन रहेछ मान्छेको हृदय मात्र कठोर, हाडै नभएको जिब्रो पनि त नरम छैन। धरातल सम्झिरहने पाइलाहरूलाई हेर, सधैँ धरातल सम्झिरहने पाइलाहरूलाई हेर, धरातल सम्झिरहने पाइलाहरूलाई हेर। सगरमाथामै पुगे पनि रत्ती अहम छैन, सगरमाथामै पुगे पनि रत्ती अहम छैन। यहाँ घाउ लुकाएर भन्नुपर्छ जखम छैन, मारुनी सबै थला परे खैँजडीमा खै, मारुनी सबै थला परे खैँजडीमा खै। आज भोलि शरदमा खासै रमझम छैन, मारुनी सबै थला परे खैँजडीमा खै। आज भोलि शरदमा खासै रमझम छैन, किनकि दुनियाँ सोचे झैँ मुलायम छैन। बिर्सेर पनि आफ्नालाई घाउ नदेखाऊ, बिर्सेर पनि आफ्नालाई घाउ नदेखाऊ, बिर्सेर पनि आफ्नालाई घाउ नदेखाऊ। आफ्नासँग नुनचुक छ त्यो मलम छैन, यहाँ घाउ लुकाएर भन्नुपर्छ जखम छैन। यहाँ त घरमै रहेछन् यी बुढा बा आमा, यहाँ त किन तपाईँ

हामी गजलगङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा, झन्डै 45-50 मिनट रेडियो नेपालको तरङ्ग मार्फत, रेडियो नेपालका विभिन्न एफएम फ्रिक्वेन्सी, सँगसँगै अनलाइन पोर्टल, साथमा मोबाइलको स्क्रिन, सँगसँगै तपाईँको हृदयमा बास बस्न, गजलको गङ्गामा साउती मार्न, गजलको गङ्गामा डुबुल्की मार्न आइपुग्छौँ तपाईँको हृदयमा बास बस्न, गजलका कुरा गर्न, गजलमा रम्न अनि रमाउन। आजको बसाइमा पनि निकै मिठा गजल सङ्गीतहरू जोड्नेछौँ र साथमा विदीर्ण विवेक आफ्ना गजलहरू प्रस्तुत गर्नुहुनेछ। आजको बसाइ पनि मिठो र यादगार रहनेछ भन्ने विश्वास मनभरि सङ्गाल्दै कार्यक्रमको पर्दा उगारौँ। ऊ जितेर गई या हारेर गई, नतिजा आफै तिर पारेर गई। गजल हो पुरुषोत्तम ढुङ्गेलको, स्वर राज सिग्देलको र सङ्गीत चण्डी प्रसाद।

0: हजुर जितेर गई या हारेर गई, नतिजा आफैतिर पारेर गई। पुरुषोत्तम ढुङ्गेलको गजल र सिग्देलको स्वर र चण्डी प्रसाद काफलेको संगीतमा हामीले गजल संगीत राख्यौं। गजल गंगामा अबको समय विदीर्ण विवेकलाई।
1: म आज गजल गंगा कार्यक्रममा मेरो भर्खरै प्रकाशित कृति गजल संग्रह जतनबाट केही गजलहरू हजुरहरूलाई सुनाउनेछु। गजल यसरी सुरु हुन्छ। यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ, यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ, दिन ढलाएर लास जलाएर बाँच्नुपर्छ। यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ, दिन ढलाएर लास जलाएर बाँच्नुपर्छ। कहाँ पुग्नु औकात जोरी खोज्नेहरूसँग, कहाँ पुग्नु औकात जोरी खोज्नेहरूसँग, कहाँ पुग्नु औकात जोरी खोज्नेहरूसँग। कसैले चुडे पनि म त पलाएर बाँच्नुपर्छ, कहाँ पुग्नु औकात जोरी खोज्नेहरूसँग, कसैले चुडे पनि म त पलाएर बाँच्नुपर्छ। यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ, मान्छेहरू यहाँ यसकारण खुसी छन्, मान्छेहरू यहाँ यसकारण खुसी छन्, यी मान्छेहरू यहाँ यसकारण खुसी छन् कि हुनेले नहुनेलाई दलाएर बाँच्नुपर्छ, कि हुनेले नहुनेलाई दलाएर बाँच्नुपर्छ। मान्छेहरू यहाँ यसकारण खुसी छन्, यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ। सत्य बोल्यो या झुठ यसो भन्दै थियो, सत्य बोल्यो या झुठ यसो भन्दै थियो, उसले सत्य बोल्यो या झुठ यसो भन्दै थियो। स्वाभिमानको फल फलाएर बाँच्नुपर्छ, दिन ढलाएर लास जलाएर बाँच्नुपर्छ। आराम मिल्न पनि मर्नै पर्ने गरिबलाई, अन्तिम शेर आराम, अरे आराम मिल्न पनि मर्नै पर्ने गरिबलाई, आराम मिल्न पनि मर्नै पर्ने गरिबलाई, बाँचुजेल त यो शरीर गलाएर बाँच्नुपर्छ। आराम मिल्न पनि मर्नै पर्ने गरिबलाई, बाँचुन्जेल त यो शरीर गलाएर बाँच्नुपर्छ। यसरी पनि जिन्दगी चलाएर बाँच्नुपर्छ, दिन ढलाएर लास चलाएर बाँच्नुपर्छ। म अर्को गजल सुरु गर्छु। मन भाँचिएको हो बाँसुरी जस्तै, म छु भौतारिएको कस्तुरी जस्तै, मन भाँचिएको हो बाँसुरी जस्तै, म छु भौतारिएको कस्तुरी जस्तै, विदीर्ण मनलाई तिम्रो एक नजर छ, विदीर्ण मनलाई तिम्रो एक नजर छ, यो विदीर्ण मनलाई तिम्रो एक नजर छ, ठ्याक्कै त्यो जुनको माधुरी जस्तै, यो विदीर्ण मनलाई तिम्रो एक नजर छ, ठ्याक्कै त्यो जुनको माधुरी जस्तै, म छु भौतारिएको कस्तुरी जस्तै, दिलको अचानोमा भो वचनको प्रहार, दिलको अचानोमा भो वचनको प्रहार, दिलको अचानोमा भो वचनको प्रहार, हुँदो रहेछ त्यो गहिरो खुकुरी जस्तै, हुँदो रहेछ त्यो गहिरो खुकुरी जस्तै, मन भाँचिएको हो बाँसुरी जस्तै, उदास मन बोकी मुस्कुराइरहेछु, उदास मन बोकी मुस्कुराइरहेछु, उदास मन बोकी मुस्कुराइरहेछु, हाँसो पनि देखिन्छ मजबुरी जस्तै, उदास मन बोकी मुस्कुराइरहेछु, हाँसो पनि देखिन्छ मजबुरी जस्तै, मन भाँचिएको हो बाँसुरी जस्तै, सधैँ बासना बोकेर डुल्दैनन् यादहरू, सधैँ बासना बोकेर डुल्दैनन् यादहरू, सधैँ बासना बोकेर डुल्दैनन् यादहरू, कहिले काहीँ आइदिन्छन् हुरी जस्तै, सधैँ बासना बोकेर डुल्दैनन् यादहरू, कहिले काहीँ आइदिन्छन् हुरी जस्तै, म छु भौतारिएको कस्तुरी जस्तै, म जस्तै अन्यायमा छन् मेरा शेरहरू, अन्तिम शेर, म जस्तै अन्यायमा छन् मेरा शेरहरू, म जस्तै अन्यायमा छन् मेरा शेरहरू, माफ हो सुनियो भने उजुरी जस्तै, म जस्तै अन्यायमा छन् मेरा शेरहरू, माफ हो सुनियो भने उजुरी जस्तै, म छु भौतारिएको कस्तुरी जस्तै, मन भाँचिएको हो बाँसुरी जस्तै। धन्यवाद। म अर्को गजल सुरु गरे। सोच्दैछु कहाँसम्म त्यो अभिमान उभियो, आफ्नै विरुद्धमा आफ्नै सन्तान उभियो, सोच्दैछु कहाँसम्म त्यो अभिमान उभियो, आफ्नै विरुद्धमा आफ्नै सन्तान उभियो, कहाँ छ आमाको छाती र बाबुको काँध, खै कहाँ छ आमाको छाती र बाबुको काँध, अदालतमा र सिमानामा जवान उभियो, अदालतमा र सिमानामा जवान उभियो, सोच्दैछु कहाँसम्म त्यो अभिमान उभियो, खै कसरी दिन्छ ईश्वरले उसलाई जवाफ, खै कसरी दिन्छ ईश्वरले उसलाई जवाफ, खै कसरी दिन्छ ईश्वरले उसलाई जवाफ, आमालाई माग्न अबोध अन्जान उभियो, किन बाँझै छन् यो देशमा खेतका गराहरू, किन बाँझै छन् यो देशमा खेत र गराहरू, किन बाँझै छन् यो देशमा खेतका गराहरू, किन हलो लिएर सडकमा किसान उभियो, किन बाँझै छ यो देशमा खेतका गराहरू, किन हलो लिएर सडकमा किसान उभियो, सोच्दैछु कहाँसम्म त्यो अभिमान उभियो। अन्तिम शेरमा छु, झुपडीका बामाले साङ्गुरिने घर के गर्नु, झुपडीका बामाले साङ्गुरिने घर के गर्नु, उभिन त छोरोको सहरमा मकान उभियो, उभिन त छोरोको सहरमा मकान उभियो, सोच्दैछु कहाँसम्म त्यो अभिमान उभियो, आफ्नै विरुद्धमा आफ्नै सन्तान उभियो।

तपाईँ यति बेला गजल गङ्गा सुन्दै हुनुहुन्छ। गजलको मझधारमा पौडिँदै पौडिँदै गजल आस्वादन गरिरहेका छौँ। रात्रिकालीन प्रहर छ, सुनसान प्रहरमा तपाईँको रेडियो सेटमा, मोबाइल सेटमा, अनलाइन स्क्रिनहरूमा, अझ भनौँ तपाईँको हृदयमा गजलको ढुकढुकी लिएर, गजलको झङ्कार लिएर, गजलको तरङ्ग लिएर, गजलको प्रेम लिएर हामी बहिरहेका छौँ, पोखिरहेका छौँ, तपाईँसँगै छौँ, तपाईँकै समीपमा छौँ, अझ भनौँ गजलको साथमा छौँ, गजल अनुरागीको साथमा छौँ। अर्को निकै मिठो गजल सङ्गीत जोडौँ। गजल हो जानकी पन्थको, सङ्गीत पनि जानकी पन्थकै रहेको छ र स्वर सत्यराज आचार्यको छ। बोल न केही आजको दिन त हुँदैछौ भोलिबाट पराईको।

मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, पक्कै तिमीसँग बोल्न मेरो औकात मिल्दैन। मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, पक्कै तिमीसँग बोल्न मेरो औकात मिल्दैन। यी औँलाहरूले तिम्रो चित्र कोर्छन् भन्दैमा, यी औँलाहरूले तिम्रो चित्र कोर्छन् भन्दैमा, यी औँलाहरूले तिम्रो चित्र कोर्छन् भन्दैमा, कुरा काटे जसरी काट्न यो हात मिल्दैन। यी औँलाहरूले तिम्रो चित्र कोर्छन् भन्दैमा, कुरा काटे जसरी काट्न यो हात मिल्दैन। मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, आफू फरक हुनुको मूल्य बुझ ए फुलहरू, आफू फरक हुनुको मूल्य बुझ ए फुलहरू, ए फुलहरू, आफू फरक हुनुको मूल्य बुझ। उज्यालोमा फुल्न किन पारिजात मिल्दैन, आफू फरक हुनुको मूल्य बुझ ए फुलहरू, उज्यालोमा फुल्न किन पारिजात मिल्दैन। मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, अरू कुरा तिमी बिना जसो तसो मिलाउला, अरू कुरा तिमी बिना जसो तसो मिलाउला, अरू कुरा तिमी बिना जसो तसो मिलाउला, तर तिमी बिना जिन्दगीको निपात मिल्दैन। अरू कुरा तिमी बिना जसो तसो मिलाउला, तर तिमी बिना जिन्दगीको निपात मिल्दैन। मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, आऊ निदाऊ यो छातीमा केही सपना देखौँ। अन्तिम शेर, आऊ निदाऊ यो छातीमा केही सपना देखौँ, आऊ निदाऊ यो छातीमा केही सपना देखौँ। थाहा छैन फेरि कहिलेसम्म यो रात मिल्दैन, थाहा छैन फेरि कहिलेसम्म यो रात मिल्दैन। मिलाउँदा मिलाउँदै पनि यहाँ बात मिल्दैन, पक्कै तिमीसँग बोल्न मेरो औकात मिल्दैन। धन्यवाद। म परदेशमा रहेको पनि अहिले 3 वर्ष पुग्यो। मेरो परिवारसँगको यो अहिले नेपाल बसाइको भेट भनेको 1 दशकपछि भएको हो। हामीहरू प्राय बाहिरै बस्छौँ, मेरो परिवार पनि बाहिरै हुनुहुन्छ। हामी परदेशमा रहेर नेपाललाई माया गरिरहेका ती परदेशीहरूको र परदेशीको पीडाहरूलाई समेटेर मैले लेखेको यो गजल अब चाहिँ वाचन गर्न चाहे। अबको यो गजल यसरी सुरु हुन्छ। नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, आएर भोगेको यी दुःख सम्झदा कहानी लाग्छ। नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, आएर भोगेको यी दुःख सम्झदा कहानी लाग्छ। आज पनि भोकै निदाए आमासँग झुटो बोले, आज पनि भोकै निदाए आमासँग झुटो बोले, आज पनि भोकै निदाए आमासँग झुटो बोले। यति नगरे कहाँ आमाको शिरमा सिरानी लाग्छ, यति नगरे कहाँ आमाको शिरमा सिरानी लाग्छ। नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, पसिना मन्थेर यहाँ सुखको नौनी लाग्दैन साथी, पसिना मन्थेर यहाँ सुखको नौनी लाग्दैन साथी, पसिना मन्थेर यहाँ सुखको नौनी लाग्दैन साथी। जिन्दगीको ठेकीलाई समयको मदानी लाग्छ, जिन्दगीको ठेकीलाई समयको मदानी लाग्छ। पसिना मन्थेर यहाँ सुखको नौनी लाग्दैन साथी, नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ। सधैँ चल्दैन एकनास कहिले काहीँ धकल्नु पर्छ, सधैँ चल्दैन एकनास कहिले काहीँ धकल्नु पर्छ, सधैँ चल्दैन एकनास कहिले काहीँ धकल्नु पर्छ। समयले बाँच्न सिकाउँछ र त्यही नै बानी लाग्छ, समयले बाँच्न सिकाउँछ र त्यही नै बानी लाग्छ। नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, बा आमा बन्दकी राखेर मैले जहाज चढेको हुँ। अन्तिम शेरमा छु, बा आमा बन्दकी राखेर रा मैले जहाज चढेको हुँ, बा आमा बन्दकी राखेर रा मैले जहाज चढेको हुँ। बिन्ती नसोध परदेशीलाई कति लगानी लाग्छ, नसोध परदेशीलाई कति लगानी लाग्छ। नआउँदासम्म यो परदेश पैसाको खानी लाग्छ, आएर भोगेको त्यो दुःख सम्झदा कहानी लाग्छ। गजल सुरु गर्नुभन्दा अगाडि थोरै विषय जोड्न चाहे। मेरा गजलका कुनै न कुनै शेरहरूमा कतै मैले आफूलाई नै लेखेको छु। कालखण्डमा लेखेका यी गजलहरू मलाई नै कुनै न कुनै शेरले प्रतिनिधित्व गर्छन्। मेरा भावनाहरू नै यसमा रहेको कुरा पनि प्रस्ट्याउन चाहे। म गजल सुरु गरेँ। जब मान्छेलाई मान्छे भन्नु पर्ने कर लाग्दैन, अनि मन्दिरको ढुङ्गो पनि पत्थर लाग्दैन, जब मान्छेलाई मान्छे भन्नु पर्ने कर लाग्दैन, अनि मन्दिरको ढुङ्गो पनि पत्थर लाग्दैन। बुढो घाम खोकिरहन्छ डाँडाको आश्रममा, बुढो घाम खोकिरहन्छ डाँडाको आश्रममा, बुढो घाम खोकिरहन्छ डाँडाको आश्रममा। त्यसैले तिम्रो सहरको मलाई रहर लाग्दैन, त्यसैले तिम्रो सहरको मलाई रहर लाग्दैन, अनि मन्दिरको ढुङ्गो पनि पत्थर लाग्दैन। निर्दोष मालीहरूलाई हत्कडीमा देखेपछि, निर्दोष मालीहरूलाई हत्कडीमा देखेपछि, निर्दोष मालीहरूलाई हत्कडीमा देखेपछि, गुलाब समाउने ती हातहरू सुन्दर लाग्दैन। निर्दोष मालीहरूलाई हत्कडीमा देखेपछि, गुलाब समाउने ती हातहरू सुन्दर लाग्दैन। जब मान्छेलाई मान्छे भन्नु पर्ने कर लाग्दैन, बाले पो स्वीकारलान
आमालाई स्वीकार्य छैन। बाले पो स्वीकार लान आमालाई स्वीकार्य छैन। बाले पो स्वीकार लान आमालाई स्वीकार्य छैन। मेरो मृत्युको खबर उनलाई खबर लाग्दैन। मेरो मृत्युको खबर उनलाई खबर लाग्दैन। अनि मन्दिरको ढुङ्गो पनि पत्थर लाग्दैन। अन्तिम शेर मन मुटु मेरो भरमा कतै छोडी नजाऊ तिमी। मन मुटु मेरो भरमा कतै छोडी नजाऊ बिन्ती। मन मुटु मेरो भरमा कतै छोडी नजाऊ बिन्ती। मलाई आज भोलि सत्य आफ्नै भर लाग्दैन। मलाई आज भोलि सत्य आफ्नै भर लाग्दैन। मन मुटु मेरो भरमा कतै छोडी नजाऊ बिन्ती। मलाई आज भोलि सत्य आफ्नै भर लाग्दैन। जब मान्छेलाई मान्छे भन्नु पर्ने कर लाग्दैन। अनि मन्दिरको ढुङ्गो पनि पत्

सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ, सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ, आफ्नो भविष्य त आफैले नै सोच्नु पर्छ। सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ, आफ्नो भविष्य त आफैले नै सोच्नु पर्छ। बरु विदेशीदा पनि यति धेरै सोचिँदैन, बरु विदेशीदा पनि यति धेरै सोचिँदैन, आफ्नै देश फर्कनलाई धेरै सोच्नु पर्छ। सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ, केटाकेटीमा रहेछ रहर बाँच्न पाउने, केटाकेटीमा रहेछ रहर बाँच्न पाउने, केटाकेटीमा रहेछ रहर बाँच्न पाउने, कमाउने भएपछि जताततै सोच्नु पर्छ, कमाउने भएपछि जताततै सोच्नु पर्छ। सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ, समथर देख्दैमा हतार नगर कुद्नलाई, समथर देख्दैमा हतार नगर कुद्नलाई, समथर देख्दैमा हतार नगर कुद्नलाई, पाइलाहरू चाल्दा असाध्यै सोच्नु पर्छ, पाइलाहरू चाल्दा असाध्यै सोच्नु पर्छ। सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ, चल्दैन यहाँ सापट्टि न त ऐँचो पैँचो, अन्तिम शेरमा छु, चल्दैन यहाँ सापट्टि न त ऐँचो पैँचो, भोलिको लागि आफैले आजै सोच्नु पर्छ, भोलिको लागि आफैले आजै सोच्नु पर्छ। सबैले यसै भन्छन् उमेर हुँदै सोच्नु पर्छ, आफ्नो भविष्य त आफैले नै सोच्नु पर्छ। जतन गजल सङ्ग्रहको कभर पेजमा रहेको यो एक शेर वाचन गर्न चाहे, यो गजल यसरी सुरु हुन्छ। पहिला मैले आफैलाई बेचेर जतन गरे, पहिला मैले आफैलाई बेचेर जतन गरे, पहिला मैले आफैलाई बेचेर जतन गरे, अनि फेरि थोरै आफू किनेर जतन गरे, पहिला मैले आफैलाई बेचेर जतन गरे, अनि फेरि थोरै आफू किनेर जतन गरे, बिग्रनलाई अवसर कति थियो कति, बिग्रनलाई अवसर कति थियो कति, बिग्रनलाई अवसर कति थियो कति, थाहा छैन के त्यस्तो सम्झेर जतन गरे, थाहा छैन के त्यस्तो सम्झेर जतन गरे, पहिला मैले आफैलाई बेचेर जतन गरे, आमाले कर्कलोको चुल्ठो बाटिरहँदा। यो गजल म थोरै यसको विषय जोड्न चाहे, मैले मेरो घरमा, मेरो मामा घरमा हजुरआमाले गर्नुभएको र घरमा आमाले बेला बखतमा गर्नुभएको यो कर्कलो काटिसकेर हिउँदको लागि चुल्ठो बनाएर कर्कलोको राख्ने देखेको थिएँ बाल्यकालमा, र मामा घरमा हजुरबुवाले बाबियो काटेर बाबियोको चुल्ठो पारेको देखेको थिएँ। अनि आमाको त्यो चुल्ठोमा माया जतन गरेर राख्नु भएको थियो, पछि गएर छोराछोरी बहिनी ककलाई दिनुपर्छ, नाति नतिना सबैलाई हजुरआमाको माया त्यसरी कर्कलोको चुल्ठोमा जतन गरेर राख्नु भएको थियो भने, हजुरबुवाले चाहिँ मृत्युको सत्यलाई स्वीकारेर हाम्रो धर्म संस्कृति जन्मदेखि मरणसम्म बाबियोको महत्त्व बुझेर चुल्ठो पारेर राख्नुहुन्थ्यो, त्यो हामीलाई पर्छ, त्यो आवश्यक छ भन्ने कुरा। अनि मैले त्यही कुरालाई मनन गरेँ र मैले यो शेर हजुरबुवा हजुरआमा आमा बुवाप्रति समर्पित छ, म यो शेर फेरि वाचन गरेँ। आमाले कर्कलोको चुल्ठो बाटिरहँदा, आमाले पहिले मैले आफैलाई बेचेर जतन गरे, अनि फेरि थोरै आफू किनेर जतन गरे, आमाले कर्कलोको चुल्ठो बाटिरहँदा, आमाले कर्कलोको चुल्ठो बाटिरहँदा, बाले किन बाबियो बाटेर जतन गरे, आमाले कर्कलोको चुल्ठो बाटिरहँदा, बाले किन बाबियो बाटेर जतन गरे, पहिला मैले आफैलाई बेचेर जतन गरे, जताउन नजानेको मनको माया पनि, जताउन जताउन नजानेको मनको माया पनि, जताउन नजानेको मनको माया पनि, यिनै गजलका शेरमा लेखेर जतन गरे, यिनै गजलका शेरमा लेखेर जतन गरे, पहिला मैले आफैलाई बेचेर जतन गरे, सपना यतिसम्म महँगो नराख्नु छोरो, अन्तिम शेर। यो कुरा मलाई सधैँ बुवाले झस्काइरहनुहुन्छ, सम्झाइरहनुहुन्छ, सपना यतिसम्म महँगो नराख्नु छोरो, सपना यतिसम्म महँगो नराख्नु छोरो, आँगन अनि चिहान नबिर्सेर जतन गरे, सपना यतिसम्म महँगो नराख्नु छोरो, आँगन अनि चिहान नबिर्सेर जतन गरे, पहिला मैले आफैलाई बेचेर जतन गरे, अनि फेरि थोरै आफू किनेर जतन गरे। धन्यवाद। म अर्को गजल वाचन गर्न चाहे, यो गजल सङ्ग्रह जतनको पहिलो गजलै हो। बा आमालाई पनि सहरमा बस्न मन छैन, मेरो गजलहरूमा प्राय परदेशिनुको पीडा, परदेशीहरूको कथा, घर आँगन प्रतिको माया, देशप्रतिको त्यो स्नेह त्यस्तै झल्कन्छ प्राय शेरहरूमा, यी भावहरू भेट्नुहुनेछ। बा आमालाई पनि सहरमा बस्न मन छैन, बा आमालाई पनि सहरमा बस्न मन छैन, किनकि यहाँ कसैको घरमा आँगन छैन, बा आमालाई पनि सहरमा बस्न मन छैन, किनकि यहाँ कसैको घरमा आँगन छैन, आँखै फुट्दा पनि मुस्कुराऊ भन्छ समय,
आँखै फुट्दा पनि अरे आँखै फुट्दा पनि मुस्कुराऊ भन्छ समय, आँखै फुट्दा पनि मुस्कुराऊ भन्छ समय, बेलुन फुट्दा रुने अब त्यो बचपन छैन, बेलुन फुट्दा रुने अब त्यो बचपन छैन, बा आमालाई पनि सहरमा बस्न मन छैन, जसले सधैँ अटाए सन्तानलाई त्यो मुटुमा, जसले सधैँ अटाए सन्तानलाई त्यो मुटुमा, जसले सधैँ अटाए सन्तानलाई त्यो मुटुमा, सन्तानको मुटुमा भने किन आसन छैन, जसले सधैँ अटाए सन्तानलाई त्यो मुटुमा, सन्तानको मुटुमा भने किन आसन छैन, बा आमालाई पनि सहरमा बस्न मन छैन, उज्यालोमै निसासिन्छु विपनीमा डर लाग्छ, उज्यालोमै निसासिन्छु विपनीमा डर लाग्छ, आजभोलि मध्यरातमा मलाई ऐठन छैन, आजभोलि मध्यरातमा मलाई ऐठन छैन, बा आमालाई पनि सहरमा बस्न मन छैन, यसैले नै हो आँखाबाट आँसुलाई धकल्ने, यसैले नै हो आँखाबाट आँसुलाई धकल्ने, यसैले नै हो आँखाबाट आँसुलाई धकल्ने, कसरी भन्न सकिन्छ बोलीको वजन छैन, कसरी भन्न सकिन्छ बोलीको वजन छैन, किनकि यहाँ कसैको घरमा आँगन छैन, किन मुस्कुरायो आत्महत्या गरेको चेहरा, किन किन मुस्कुरायो आत्महत्या गरेको चेहरा, किन यहाँ मृत्यु भन्दा प्यारो यो जीवन छैन, किन मुस्कुरायो आत्महत्या गरेको चेहरा, किन यहाँ मृत्यु भन्दा प्यारो यो जीवन छैन, बा आमालाई पनि सहरमा बस्न मन छैन, किनकि यहाँ कसैको घरमा आँगन छैन। अर्को गजल, यो मन यो तन हजुरको लागि, यो मन यो तन हजुरको लागि, यो सारा जीवन हजुरको लागि, यो मन यो तन हजुरको लागि, यो सारा जीवन हजुरको लागि, यसैमा रेट्नुहोस् घमण्डको धार, यसैमा रेट्नुहोस् घमण्डको धार, यो मन यो तन हजुरको लागि, यो सारा जीवन हजुरको लागि, यसैमा रेट्नुहोस् घमण्डको धार, यसैमा रेट्नुहोस् घमण्डको धार, यो नाङ्गो गर्दन हजुरको लागि, यसैमा रेट्नुहोस् घमण्डको धार, यो नाङ्गो गर्दन हजुरका लागि, यो मन यो तन हजुरको लागि, बाछोलाई गाईको थुन हे कृष्ण, बाछोलाई गाईको थुन हे कृष्ण, बाछोलाई गाईको थुन हे कृष्ण, मिश्री र माखन हजुरका लागि, बाछोलाई गाईको थुन हे कृष्ण, मिश्री र माखन हजुरका लागि, यो मन यो तन हजुरका लागि, मसँग भएको यही प्रेम र प्राण, मसँग भएको यही प्रेम र प्राण, मसँग भएको यही प्रेम र प्राण, बेकामे यो निर्धन हजुरका लागि, बेकामे यो निर्धन हजुरका लागि, यो मन यो तन हजुरका लागि, हामीले हार्दा सम्बन्धले जित्छ, अन्तिम शेरमा छु, हामीले हार्दा सम्बन्धले जित्छ, हामीले हार्दा सम्बन्धले जित्छ, भयो मेरो वचन हजुरका लागि, भयो मेरो वचन हजुरको लागि, यो मन यो तन हजुरको लागि, यो सारा जीवन हजुरको लागि। अर्को गजल, तिम्रो मसँग प्रेम थियो या दुश्मनी सोचिरहे, तिम्रो मसँग प्रेम थियो या दुश्मनी सोचिरहे, किन खोज्यौ प्रमाण म रोएको पनि सोचिरहे, तिम्रो मसँग प्रेम थियो या दुश्मनी सोचिरहे, किन खोज्यौ प्रमाण म रोएको पनि सोचिरहे, मसँग जे जति थियो त्यही नै सुम्पेर प्रेम गरे, मसँग जे जति थियो त्यही नै सुम्पेर प्रेम गरे, मसँग जे जति थियो त्यही नै सुम्पेर प्रेम गरे, नहुँदो रहेछ भएर पनि मनको धनी सोचिरहे, नहुँदो रहेछ भएर पनि मनको धनी सोचिरहे, तिम्रो मसँग प्रेम थियो या दुश्मनी सोचिरहे, तिमीले झै दुश्मनी निभाइरहेछ जुनले पनि, तिमीले झै दुश्मनी निभाइरहेछ जुनले पनि, तिमीले झै दुश्मनी निभाइरहेछ जुनले पनि, बोकी आउँछ तिमीलाई भन्दै नभनी सोचिरहे, बोकी आउँछ तिमीलाई भन्दै नभनी सोचिरहे, तिमीले झै दुश्मनी निभाइरहेछ जुनले पनि, मनको डढेलोमा तिम्रै याद मट्टितेल जस्तो, मनको डढेलोमा तिम्रो याद मट्टितेल जस्तो, मनको डढेलोमा तिम्रो याद मट्टितेल जस्तो, साँच्चै सुनिनौ तिमीले विदीर्ण ध्वनि सोचिरहे, साँच्चै सुनिनौ तिमीले विदीर्ण ध्वनि सोचिरहे, किन खोज्यौ प्रमाण म रोएको पनि सोचिरहे, अन्तिम शेरमा छु, बाडुल्की लाग्दा तिमीले सम्झियौ कि लाग्यो, बाडुल्की लाग्दा तिमीले सम्झियौ कि लाग्यो, बाडुल्की लाग्दा तिमीले सम्झियौ कि लाग्यो, अब भारी मन कसरी कटला रजनी सोचिरहे, अब भारी मन कसरी कटला रजनी सोचिरहे, तिम्रो मसँग प्रेम थियो या दुश्मनी सोचिरहे, किन खोज्यो प्रमाण म रोएको पनि सोचिरहे। धन्यवाद।

आजको बसाईमा हामीले विदीर्ण विवेकलाई सुन्यौं। अवश्य पनि आजको बसाई यहाँले मधुर मानेर सुनिदिनु भयो भन्ने विश्वास छ। तपाईँलाई पनि आफ्ना गजलहरू रेकर्ड गराउन मन छ भने हाम्रो स्टुडियोसम्म पाल्नुहोला। तपाईँलाई सदैव हामी हृदय ओछ्यार स्वागत गर्नेछौँ। तपाईँका गजलहरू छन्, तपाईँलाई गजल पठाउन मन छ भने gazalganga@gmail.com गजल पठाउन सक्नुहुन्छ। कार्यक्रम कस्तो भइरहेको छ, जस्तो भइरहेको छ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। राम्रो भइरहेको छ भने सुन्न अरूलाई खबर गर्नुहोला। केही मनका कुरा छन्, केही सोध्नु छ, केही भन्नु छ भने सुटुक्क हामीलाई खबर गर्नुहोला। हामी तपाईँका सुझाव सल्लाहलाई सदैव शिरोधारे गर्दै अगाडि बढ्नेछौँ। हवस् त, आजका लागि गजल गङ्गा यति नै। अर्को मङ्गलबार पुनः गजलको गङ्गामा पौडिन, गजलका श्रुति मधुर शेरहरूको झङ्कारमा झङ्कृत हुन पुनः उपस्थित हुने नै छौँ। जाँदा जाँदै केशव आचार्यको गजल, दिव्य ज्योति मिश्रको स्वर र शिव परियारको सङ्गीत रहेको यो निकै मिठो गजल पागल बनायो प्रिय यो दिल हरेर पागल छोड्दै, प्रविधि संयोजनतर्फ साथ दिने पराग पोखरेललाई हृदयता आभार व्यक्त गर्दै, तपाईँको मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै, विद्या निर्दोष पहाडी पनि ओझेल पर्छ। शुभ शुभरात्री।

यतिन्जेल यहाँहरूले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गजल गङ्गा। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। यस बेला रातिको 11 बज्नै लाग्यो। अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपाल हो। राति 11 बजेको समाचारमा स्वागत छ। म रमेश टमाटा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसदहरूले सरकारले गरेका राम्रा कामबारे संसदमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज प्रधानमन्त्री बलेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको भेटमा उहाँहरूले सरकारले सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको प्रशंसा गर्दै सरकारका राम्रा कामबारे जनतालाई सुसूचित गराउने उद्देश्यले संसद मार्फत जनतालाई जानकारी गराउने उल्लेख गर्नुभयो। प्रतिनिधि सभामा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनर्स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ। जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले सक्कली सुकुम्बासी र भूमिहीनले आत्मसम्मानका साथ आवास पाउनुपर्ने बताउनुभयो। प्रस्तावमाथिको छलफलमा सांसदहरूले सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाएर सरकारले नागरिकको बाँच्ने भरोसा भत्काइदिएको भन्दै वास्तविक सुकुम्बासीको पहिचान गरी सुरक्षित आवास क्षतिपूर्ति र लालपूर्जा वितरणको माग गर्नुभयो। सांसदहरूले सुनसरी र तराई मधेसमा भएको धार्मिक तथा साम्प्रदायिक तनावका सन्दर्भमा शान्ति स्थापनाका लागि सरकारले दीर्घकालीन सोच राख्नुपर्ने र नागरिकमा रहेको त्रास हटाउन विशेष पहल गर्नुपर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले धनुषामा गृहमन्त्री सुधन गुरुङले गरेको 13 बुँदे सहमतिप्रति प्रश्न उठाउँदै सरकारले धर्म, राज्यको संवैधानिक चरित्र, नागरिकता तथा धार्मिक संस्थासँग सम्बन्धित विषयमा कुनै एउटा पक्षसँग मात्र गरिएको सहमतिबाट निष्कर्षमा पुग्न नसकिने बताउनुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आजको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यकासहित मुलुकभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जनाउने सम्बन्धी विधेयक 2083 पारित गरेको छ। समितिको आज बसेको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृह मन्त्रालय अन्तर्गत नै राख्नुपर्ने गरी राखेको संशोधन प्रस्ताव अस्वीकार गर्दै बहुमतले पारित गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाइनु पर्नेमा जोड दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण, ऐन, आरोग्य, पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्त्वपूर्ण आधार रहेको बताउनुभयो। मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने बताउनुभयो। केही दिन अघि झडप र तनावका कारण अत्यन्त संवेदनशील बनेको सुनसरीको भोकराहा नर्सिङ गाउँपालिकामा आज सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित सर्वपक्षीय शान्ति सद्भाव र्याली निकालिएको छ। हालैको घटनापछि स्थानीय प्रशासनले सो क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरेको थियो। तनावग्रस्त त्यस क्षेत्रमा आयोजित र्यालीले समुदायबीचको विश्वास, एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई थप मजबुत बनाउने सन्देश दिने जनाएको छ। कार्यक्रमका क्रममा हालैको घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। हवस् त, राति 11 बजेको समाचार सकियो। नमस्कार।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
2: नेपालको समावेशी आवाज। लौ त राति 11 बजेको यो समाचार सँगै आजलाई रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबारबाट प्रसारण हुने सम्पूर्ण कार्यक्रमहरू यहीँ पुर्याउँछन्। अब यहाँहरूले खुमलडार प्रसारण केन्द्रबाट रात्रिकालीन प्रसारणमा सुमधुर गीत संगीतका साथै विविध कार्यक्रमहरूको पुनः प्रसारण एफएम 98.1 मेगाहर्जका साथै अनलाइनमा पनि हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल। सिंहदरबार स्थित केन्द्रीय स्टुडियोबाट प्राविधिक सहकर्मी सुधीर मिश्र, सहयोगी नारायण बाबु श्रेष्ठ र म उद्घोषक गणेश थापा बिदा हुन्छौँ। नमस्कार, शुभरात्री।

लुम्बिनी जिल्लाको प्रमुख धार्मिक ऐतिहासिक तपोभूमि एवं पर्यटकीय स्थल रेसुङ्गामा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। काभ्रे प्लानचोक जिल्लाको बनेपा नगरपालिका वार्ड नम्बर 3 स्थित हिले जलजले सामुदायिक वनमा पर्यटकीय ताल निर्माण गरिएको छ। पञ्चे बाजाको संरक्षणमा महिलाहरू जुट्न थालेका छन्। क्षेत्रफलका हिसाबले देशकै सानो जिल्ला भए पनि भक्तपुर नेपालकै एक जीवन्त संग्रहालयका रूपमा परिचित छ, जहाँ देशभर घुम्न आउने पर्यटक मध्ये करिब 25% पर्यटक भक्तपुर जिल्लाको भ्रमणमा आउने गरेका छन्। पर्यटन संवादमा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई रहनुहुनेछ। नमस्कार, सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको पर्यटन विशेष प्रस्तुति कार्यक्रम दूर सुदूरमा हार्दिक स्वागत छ। यो कार्यक्रम सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट हरेक मङ्गलबार राति 9 बजेको समाचारपछि प्रसारण हुने गर्दछ। कार्यक्रम दूर सुदूर सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको मिडियम वेबका साथै देशभर रहेका 35 एफएम रिले स्टेसनहरू 98, 100 र 103 मेगाहर्जमा एकैसाथ सुन्न सकिनेछ। यसै गरी पिएसबी नेपाल .gov.np, रेडियो नेपाल .online.com, फेसबुक पेज र रेडियो नेपाल एप डाउनलोड गरी संसारभर सहजै सुन्न सकिन्छ। दूर सुदूरमा देशको पर्यटन प्रवर्धन गर्न प्रचार प्रसारका साथै नागरिकको आर्थिक समृद्धिमा जोड दिने सामग्रीहरू समेट्दै आएका छौँ। खास गरेर नेपाली प्रकृति र संस्कृतिको प्रवर्धन र सम्वर्धनमा जोड दिँदै सकारात्मक सन्देश प्रवाह गर्दै आएका छौँ। कार्यक्रमको सुरुवात गर्छौँ मनोरञ्जनात्मक प्रस्तुतिबाट। गाउँदै हुनुहुन्छ राज।

0: मनोरञ्जनात्मक प्रस्तुतिबाट कार्यक्रम दूर सुदूरको यात्रा अघि बढायौं। अब हाम्रो यात्रा अघि बढ्छ पर्यटन गतिविधिबाट।
1: गुल्मीको धार्मिक ऐतिहासिक तपोभूमि एवं पर्यटकीय स्थल रेसुङ्गा पछिल्लो समय पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। पश्चिम क्षेत्रकै एक पवित्र स्थल रेसुङ्गा धाम धार्मिक सँगै पर्यटकीय गन्तव्य बन्दै गएको हो। धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण रेसुङ्गा पौराणिक धार्मिक सांस्कृतिक एवं ऐतिहासिक रूपले प्रसिद्ध तीर्थस्थलका रूपमा

नगरपालिकाको यस अभियानले आन्तरिक तथा बाह्य पर्यटकहरू रेसुङ्गा क्षेत्रमा घुम्न आउने गरेका छन्। रेसुङ्गामा रहेको महापोखरीको पवित्र जल स्नान गरी पुण्य लाभ लिई महापोखरी स्थित पशुपति शिवालय, भोलेनाथ मन्दिर, माथि रहेका गरुड स्थान, राम कुवा, यज्ञशाला मन्दिर, राधा कृष्ण मन्दिर, सिद्ध बाबा मन्दिर र विष्णु पादुका लगायतको दर्शन गरी भ्यू टावरबाट तमघास बजारसँगै छिमेकी जिल्लाका गाउँ बस्ती र हिमालहरूको सुन्दर दृश्यावलोकन गरी भरपूर आनन्द लिन सकिन्छ। रेसुङ्गा क्षेत्रमा पछिल्लो समय चारैतिरबाट सडकको सहज पहुँच पुगेको छ। तमघास बजारदेखि रेसुङ्गासम्म पुग्ने सडक कालो पत्रे भएकाले रेसुङ्गा पुग्ने पर्यटकलाई सवारी साधनमा यात्रा गर्न सहज बन्दै गएपछि रेसुङ्गा पुग्ने धार्मिक पर्यटकको संख्यामा समेत वृद्धि भएको छ। पर्यटनबाट समुन्नतिको आधार तय गर्न सकिने भएकोले पर्यटन विकासका लागि नगरपालिका लागि परेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिल धोज पन्थी बताउनुहुन्छ। काभ्रे पलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर 2 स्थित हिले जलजले सामुदायिक वनमा पर्यटकीय ताल निर्माण गरिएको छ। वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयद्वारा 2079 साल मङ्सिरमा ताल निर्माण कार्य सुरु गरिएको थियो। काभ्रे पलाञ्चोक र भक्तपुरको सीमास्थल स्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हिले जलजले सामुदायिक ख वनमा ताल निर्माण गरिएको हो। निर्माण कम्पनी विजय लोटस तेजस्वी जेबीका गणेश मोक्तानका अनुसार ओखरे र थुम्की खोला मिसिएर बग्ने सिउरो खोलामा तालको बाँध निर्माण गरिएको छ। तालको भौतिक पूर्वाधार निर्माण सकेर ताल वरपर पर्खाल निर्माण गरी पानी जम्मा गरिएको छ। ताल निर्माणका लागि निर्माण कम्पनीसँग 5,89,51,000 ठेक्का सम्झौता भएको थियो। ताल सहितका अन्य संरचना निर्माण गर्न करिब 17 करोड रुपियाँ लाग्ने अनुमान गरिएको छ। निर्माणाधीन पर्यटकीय ताल 8 मिटर अग्लो, 11 मिटर चौडाइ र 182 मिटर लम्बाइ रहेको छ। हाल सम्झौता अनुसार पहिलो चरणको निर्माण कार्य सकिएको छ। बागमती प्रदेश स्थित पर्यटन मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माण गरेको थियो। सम्झौता अनुसार तालमा डुङ्गा सञ्चालन तथा ताल आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राकृतिक सौन्दर्यीकरण सजावटका काम हुने बताइएको छ। यस्तै ताल परिसरमा चराचुरुङ्गी र वन्य जन्तुको संरक्षण गर्ने गरी तालको संरक्षण गर्ने योजना बनाइएको छ। ताल क्षेत्र वरपरका रुखमा ट्री हाउस, ट्री सेन्टर निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाई लम्ब्याउने योजना रहेको बताइएको छ। प्रदेश सरकारले प्राथमिकतामा राखेको उक्त ताल निर्माणपछि दोस्रो चरणमा पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचना, टिकट घर लगायतका अन्य पूर्वाधार निर्माण गरिने गुरु योजनामा उल्लेख गरिएको छ। ताल निर्माणपछि संघीय राजधानी काठमाडौँको नजिकको एक पर्यटकीय गन्तव्य तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोडिने अपेक्षा गरिएको छ। पञ्चे बाजाको संरक्षण गर्न महिलाहरू जुट्न थालेका छन्। यतिखेर पछिल्लो समय विवाह, व्रतबन्ध लगायत महोत्सव, सार्वजनिक कार्यक्रमहरूमा महिलाहरूको समूहले पञ्चे बाजा बजाएको देख्न सकिन्छ। आधुनिक बाजाहरूका कारण नेपाली संस्कृतिहरू लोप हुने खतरा बढिरहेकोले करिब 3 वर्ष अघि धरानका महिलाहरूले प्रगतिशील नौमती बाजा तथा पञ्चे बाजा महिला समूह संस्था गठन गरेर संरक्षणमा जुटेको प्रगतिशील नौमती बाजा महिला समूहकी अध्यक्ष लीला ढकालले बताउनु भएको छ। पश्चिम सिन्धुलीमा जाँदा महिलाहरूले पञ्चे बाजा बजाएर बाजाको संरक्षण गरेको देखेपछि आफूहरूले पनि संरक्षण गर्न सकिन्छ भनी यस सम्बन्धी तालिम लिई बाजा बजाउनु सुरु गरेका अध्यक्ष ढकालले बताउनु भएको छ। हाल संस्थामा 10 जनाको समूह रहेको उहाँ बताउनुहुन्छ। खास गरेर वैवाहिक कार्यक्रममा प्रयोग गरिने पुरानो बाजाको रूपमा नौमती बाजालाई लिने गरिएको भए पनि हाल विवाह, पास्नी लगायतका महोत्सव कार्यक्रमहरूमा पनि महिलाहरूले नौमती बाजा बजाउँदै आएका छन्। नौमती बाजामा टेम्को, दमाहा, सनाई, नरसिंहा, झ्याम्टा लगायतका बाजाहरू रहन्छन्। पछिल्लो समय अत्याधुनिक ब्यान्ड बाजा वैवाहिक समारोहमा अधिक प्रयोग हुन थालेपछि विस्थापित बन्दै गएकोले यसको संरक्षणका लागि

महिलाहरू जुटेको अध्यक्ष ढकालको भनाइरहेको छ। यसले नेपाली संस्कार संस्कृतिको प्रवर्धन हुनुका साथै पञ्चे बाजाको संरक्षण र जगेर्नामा समेत बल पुग्ने उहाँ बताउनुहुन्छ। पहिला पहिला दलित समुदायले मात्र बजाउने बाजाको रूपमा लिँदै आएको पञ्चे बाजा अहिले सबै जातिका महिलाहरू मिलेर बजाउन थालेका छन्। यो बाजा नेपाली बाजा हो, यसको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको अध्यक्ष लीला ढकाल बता

0: पर्यटन गतिविधिसँगै देवेन्द्र सेमजोङको स्वरमा सजिएको एउटा लोक गायन यहाँका माझ प्रस्तुत गर्यौं। अब पर्यटन संवाद। पर्यटन संवाद प्रस्तुत गर्नुभन्दा पहिला भक्तपुर जिल्लाको संक्षिप्त परिचय प्रस्तुत गर्छौं। बागमती प्रदेश अन्तर्गत काठमाडौँ उपत्यकाको 3 जिल्ला मध्ये एक प्राचीन सहर हो भक्तपुर, जसलाई भातगाउँ वा नेपाल भाषामा खोप नामले पनि चिनिन्छ, जुन काठमाडौँ उपत्यकाको पूर्वी भागमा पर्दछ। भक्तपुर जिल्ला प्राचीन वास्तुकला र गौरवमय संस्कृतिको अभूतपूर्व समायोजनले सुसज्जित कला नगरी हो। भक्तपुर दरबार क्षेत्र, चागुनारायण जस्ता विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाहरूका साथै मल्लकालीन कला संस्कृति अनि नेवारी जीवनशैलीले भक्तपुर एक प्रकारले जीवन्त सङ्ग्रहालयका रूपमा स्थापित छ। यो जिल्ला नेपालको सबैभन्दा सानो जिल्ला पनि हो। भक्तपुर जिल्ला भातगाउँले टोपी जुजु धौ भनिने स्थानीय दहीको परिकारका लागि प्रसिद्ध छ। भक्तपुर जिल्लाको केन्द्रबिन्दुमा अवस्थित भक्तपुर नगरपालिका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्रका रूपमा चिनिँदै आएको छ। एक तथ्याङ्क अनुसार हाल देशभर घुम्न आउने पर्यटक मध्ये भक्तपुर जिल्लामा करिब 25% पर्यटक आउने गरेको देखिन्छ। यही सेरोफेरोमा आज हामीले भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईसँग छोटो संवाद गरेका छौँ। कार्यक्रम दूर सुदूरमा पुरा गर्दै भट्टराई अगाडि भन्नुहुन्छ।
1: हजुर, यहाँले भन्नुभयो जस्तै भक्तपुर नगरपालिका भक्तपुर जिल्लाकै सबैभन्दा केन्द्रमा सदरमुकाममा रहेको नगरपालिका हो। यो अत्यन्तै पुरानो सहर पनि हो। मल्लकालमा नेपाल मण्डलकै राजधानीको रूपमा परिचित थियो। भक्तपुर जिल्लाभरमा विभिन्न धार्मिक तथा पुरातात्विक सम्पदा स्थलहरू छन्। त्यसमध्ये भक्तपुर दरबार क्षेत्र, त्यस्तै गरी चौमडी दरबार क्षेत्र, दत्तात्रेय दरबार क्षेत्र र पोएट्री स्क्वायर भन्छ हामी, चारवटा दरबार क्षेत्र भक्तपुर नगरपालिकामै अवस्थित छ।
0: जस्तो 2072 सालको भूकम्पबाट त्यहाँका कतिपय धार्मिक तथा सांस्कृतिक र पुरातात्विक स्थलहरूमा क्षति पुर्याएको थियो, त्यसको पुनर्निर्माणको कार्यहरू सबै सम्पन्न भइसकेको हो, के भएको छ यो बारेमा थोरै जानकारी पाउन?
1: तपाईँले भन्नुभयो जस्तै 2072 सालको विनाशकारी भूकम्पले सबैभन्दा बढी प्रभावित भएको जिल्ला भक्तपुर पनि पर्छ र त्यो प्रभावित हुने क्रममा यहाँका सम्पदा क्षेत्रहरू निकै नै प्रभावित भए। ती सम्पदा क्षेत्रहरूलाई पुनर्निर्माण गर्ने क्रम अत्यन्तै अन्तिम चरणमा पुगेको छ र धेरै जसो सार्वजनिक सम्पदाहरू नगरपालिकाको प्रयासबाट पुनर्निर्माण भइरहेका छन्। केही नेपाल सरकार पुरातत्व विभागबाट हुनुपर्ने पुनर्निर्माणहरू केही चलिरहेका पनि छन् र नगरपालिकाबाट चाहिँ अधिकांश पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ।
0: अब त्यसो हो भने भक्तपुर पुनर्निर्माणसँगै पहिलेकै तुलनामा त्योभन्दा अझ सुन्दर देखिने अवस्थामा पुगेको छ।
1: भक्तपुर क्षेत्रमा रहेका सम्पदा क्षेत्रहरू, सम्पदाका स्मारकहरू पहिलाभन्दा अझै आकर्षक शैलीमा पुनर्निर्माण भएका छन्। मैले आकर्षक किन भने भन्दाखेरि भूकम्प गइरहने ठाउँ हो र यसमा पहिला राणाकालभन्दा अगाडि पनि भूकम्प गएर विभिन्न सम्पदा क्षेत्रहरू ध्वस्त भएका थिए र त्यसलाई चाहिँ बिचमा राणाकालको समयमा आफ्नै तरिकाले पुनर्निर्माण गरिएको पनि पाइयो। यसलाई चाहिँ विभिन्न तरिकाले खोज अन्वेषण गरेर, अध्ययन गरेर मल्लकालीन शैलीमै, मल्लकालीन अवस्थामा जस्तो थियो त्यही शैलीमै पुनर्निर्माण गरिएको छ कतिपय सम्पदाहरू। त्यो हुनाले झन् पहिलेभन्दा अत्यन्तै सुन्दर, आकर्षक पनि भएको छ।
0: यसो हो भने पछिल्लो समयमा भक्तपुर क्षेत्रमा पर्यटकहरूको आगमन कस्तो देख्नुहुन्छ?
1: देशभर आउने पर्यटकहरूको करिब 25% पर्यटकहरू चाहिँ भक्तपुरमा आएको हामीसँग रेकर्ड छ। जस्तै नेपाल सरकारले पनि लगभग गत आर्थिक वर्षहरूमा 10 लाखको सङ्ख्या पर्यटक आउने अनुमान गरेको थियो। स्वरूप लगभग 2.5 लाख जति भक्तपुरमा आएको हामीसँग रेकर्ड छ। यस वर्ष पनि केही पर्यटकहरू त्यसमा बढ्ने नै छन्। त्यो हुनाले देशभर आउने सम्पूर्ण विदेशी पर्यटकहरू मध्ये 25% पर्यटकहरू त भक्तपुर नै आउनुहुन्छ उहाँहरू।
0: पक्कै पनि त्यसो हो भने भक्तपुर जिल्लामा आउने पर्यटकहरूलाई हामीले त्यहाँ केही दिन बसाई लम्ब्याउनुको लागि केही पहलहरू भएका देखिन्छन्? नगरपालिकाको तर्फबाट केही त्यस्ता पहलहरू भइरहेका छन्?
1: यो चाहिँ हामीले एकदमै चाहेर पनि अलिकति प्रगति हासिल गर्न नसकेको क्षेत्र पनि हो। हामीले यहाँ पर्यटकको बसाइ अवधि लम्ब्याउनको लागि अत्यन्तै धेरै प्रयासहरू गरिरहेका छौँ। हामीले 26 वर्षपछि गत पुष 28 माघ 2 गतेसम्म 5 दिनको ठुलो एउटा भक्तपुर महोत्सव पनि आयोजना गर्यौँ। त्यो भक्तपुर महोत्सवमा 2 दिनसम्म पर्यटकहरूलाई यहीँ राख्ने गरिकन विभिन्न सम्पदा मार्गहरूको स्थलगत रूपमै अवलोकन गराउन सक्ने गरेर हामीले म्यापहरू पनि बनाएर त्यो किसिमको प्रचार प्रसार गऱ्यौँ र केही पर्यटकहरू त्यसपछि बस्ने क्रमहरू पनि रहेको छ। तर यहाँ चाहिँ के छ भने काठमाडौँ उपत्यकाका सबै सम्पदाहरू हेर्ने दृष्टिकोणले उहाँ त्यही अनुसार योजना बनाएर आउने र भक्तपुरमा 3-4 घन्टाको समय व्यतीत गरेर फर्कनेछ। त्यसलाई चाहिँ हामीले यहीँ बसेर सम्पदालाई अझै फुल बिहानदेखि बेलुकासम्मको अवस्थामा कस्तो देखिन्छ त भक्तपुर भन्ने किसिमले प्रचार प्रसार चाहिँ व्यापक गरिरहेका छौँ र यसमा उहाँहरूको आकर्षण पनि भयो। बढ्दो छ।
0: पर्यटकहरूलाई आकर्षण गर्नुको लागि प्रचार प्रसार शैलीमा केही परिवर्तन गर्नुपर्ने अथवा प्रचार प्रसार शैलीलाई अझ बढीभन्दा बढी विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय मिडिया मार्फत गर्नुपर्ने आवश्यकता देख्नुहुन्छ कि नै? यसको लागि केही पहल भइरहेको छ?
1: हो, पक्कै पनि प्रचार प्रसार हुन सक्यो र जो पर्यटकहरू यहाँ नेपालको बारेमा जान्न चाहन्छ, भक्तपुरको बारेमा जान्न चाहन्छ, उहाँलाई पहिले नै केही कुरा इन्फर्मेसन भयो भने यो कुरा अत्यन्त सहज हुन्छ। त्यसको लागि हामीले पनि निकै जोड गरिराखेको छौँ। उहाँहरूको कानसम्म, उहाँहरूको अहिलेको नयाँ अब प्रविधि अनुरूप उहाँहरूको डिभाइससम्म, ल्यापटपसम्म यो उहाँहरूको डिस्प्ले हुन सक्यो, उहाँलाई पुर्याउन सक्यौँ भने अझै त्यसै चाहिँ हाम्रो यो पर्यटन प्रवर्धनको विषयलाई मूर्त रूप दिन सक्छ। यसको लागि हामी निकै प्रयासरत नै छौँ। विभिन्न एप्लिकेसनहरू बनाउने, सोसियल साइटहरूको प्रयोग गर्ने, विभिन्न सातवटा भाषामा हामीले ब्रोसर नै छपाई गरेर विभिन्न डिस्ट्रिब्युटहरू गर्छौँ। यसलाई थप जोड दिनु जरुरी छ।
0: अहिलेको समयमा हामीले गुणस्तरीय पर्यटकको अपेक्षा गरेका छौँ। खास गरेर नेपालमा बढीभन्दा बढी गुणस्तरीय पर्यटक, खर्चालु पर्यटकको अपेक्षा गर्न सकिन्छ पर्यटन क्षेत्रबाट लाभ लिनुको लागि। यसका लागि सरकारसँग, खास गरेर सङ्घीय सरकारसँग र अन्य प्रदेश सरकारसँग यहाँहरूको समन्वय कसरी भइरहेको छ स्थानीय तहको तर्फबाट?
1: हामीले निरन्तर रूपमा प्रदेश र सङ्घीय सरकारसँग पर्यटन क्षेत्रको विकासको लागि विभिन्न पहलहरू गरिरहेका छौँ। पर्यटन दिवसको अवसरमा हुने विभिन्न कार्यक्रमहरू, पर्यटनसँग सम्बन्धित अन्य विभिन्न कार्यक्रमहरू, यहाँका सम्पदाहरू चिन्ने, यहाँको महोत्सवहरूको विषयमा, यहाँको जनजीवन शैली लगायतका कुराहरूमा प्रचार प्रसार गर्ने काममा निरन्तर हामी समन्वयमै छौँ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, त्यस्तै गरी पर्यटन बोर्ड, प्रदेश स्थित मन्त्रालयसँग यस विषयमा हाम्रो निरन्तर छलफल, विभिन्न पूर्वाधार निर्माणहरूमा समन्वय सहकार्य भइ नै रहेको छ र यसलाई अझै जोडदारका साथ अगाडि बढाउनु पर्ने आवश्यकता पनि देख्छु म।
0: अब अन्त्यमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिकाको तर्फबाट देश विदेशमा रहनुभएका खास गरेर आन्तरिक तथा बाह्य पर्यटकहरूसँग यहाँको के अनुरोध छ, के आह्वान छ?
1: भक्तपुर नगरपालिकाभित्र रहेको भक्तपुरको सम्पदा क्षेत्र यस्तो एउटा सम्पदा क्षेत्र हो जुन जीवन्त छ। भन्नुको मतलब यहाँनिर देखिने चिजहरू, जस्तै यहाँका जनजीवनका कुराहरू, यहाँका सम्पदा क्षेत्रका कुराहरू, अमूर्त सम्पदाहरू यहाँ प्रत्यक्ष रूपमा आँखामै देख्न पाइन्छ र यो चाहिँ कुनै एक समयमा बिहान मात्रै आएर भक्तपुर दरबार स्क्वायर हेर्दा यस्तो देखिन्छ भनेर एउटा पर्सेप्सन बनाउनु भन्दा फुल टाइप बिहान एक किसिमको देखिन्छ, दिउँसो एक किसिमको, बेलुका अर्को किसिमको, त्यसै गरेर विभिन्न किसिमको पोखरीहरूको कुरा, अमूर्त सम्पदाहरूको कुरामा यहाँनिर अध्ययन गर्न यहाँहरू आउनु सक्नुभयो भने अत्यन्तै यो चाहिँ तपाईँहरू सम्पूर्णलाई लाभदायक हुन्छ र विभिन्न विद्वानहरूले पनि भन्नुभएको छ यो जीवन त एउटा सङ्ग्रहालय हो भन्ने किसिमले उहाँहरूले पनि भन्नुभएको छ। यसलाई चाहिँ आफ्नै आँखाले मनन गरेर देखेर यहाँहरूले सम्पदाको, यहाँको संस्कृतिको लाभ लिन सक्नुहुन्छ, आनन्द उठाउन सक्नुहुन्छ। एकचोटि भक्तपुर घुम्न आउनुहोस् भनेर भन्न चाहन्छु सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकहरूलाई।
0: यो थियो भक्तपुर नगरपालिकाको पर्यटकीय सन्दर्भलाई जोडेर भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त भट्टराईसँग गरिएको छोटो संवाद। विविधताले भरिपूर्ण नेपालको प्रकृति र संस्कृति विश्वकै लागि अद्भुत मात्र नभएर एक गौरवमय पुञ्जका रूपमा लिने गरिन्छ। यसैले त संसारका मानिसहरू नेपाल घुम्न आतुर देखिन्छन्। यद्यपि हामीले सोचे अनुसार पर्यटक भित्र्याउन सकेका छैनौँ, यसैले पर्यटनलाई नेपालको आर्थिक समृद्धिको मुख्य आधार बनाउन हामी सबै हातेमालो गरेर अघि बढौँ र आफ्नो वरपर रहेका पर्यटकीय स्थलहरूको प्रचार प्रसार गर्न आजैदेखि जुटौँ। यही आग्रहसहित कार्यक्रम दूर सुदूरको आजको यात्रा यहीसम्म रह्यो। आउँदो मङ्गलबार पुनः नियमित यात्रामा जोडिने गरी छुट्टिन्छौँ। छुट्टिने बेला तपाईँहरूका माझ कृष्ण बाबु पुनको स्वरमा सजिएको एउटा स्वदेश गान छोड्दै बिदा हुन्छौँ। प्राविधिक सहयात्री देवकी भण्डारी, सञ्चालन सहकर्मी टेक बहादुर ऐर र यो उद्धव सिंह स्वागडीलाई पनि आज्ञा दिनुहोस्। हुन्छ त, नमस्कार।

रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज, राष्ट्रिय रेडियो, राष्ट्रको संचार।

देखे लो जा।

आवाजले छुने सम्पूर्ण नेपाल, रेडियो नेपाल, नेपाली माटोको आवाज, रेडियो नेपाल।

0: थेवा पारी बन के थेवा पारी बन
1: देख के छ।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुन्छ। आज मिति 2083 साल साउन महिनाको 20 गते बुधबार, श्रावण कृष्ण पक्ष सप्तमी तिथि, तदनुसार अगस्त 5 तारिक सन् 2026, नेपाल सम्बत 1146, दिल्ला गा सप्तमी। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी राजन छेत्री, रमा ढुङ्गाना अनि म नरहरि नेउपाने। सदा झैं आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

अहिले सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

अबको केही बेरमै प्रस्तुत गर्नेछौँ जीवन विज्ञान कार्यक्रम। त्यसपछि 5:25 अध्यात्म सन्देश कार्यक्रम, 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार, 6:05 प्रस्तुत गर्नेछौँ अखबार कार्यक्रम, 6:36 सुन्नुहुनेछ अन्तर सम्वाद कार्यक्रम, 7 बजे सुनाउनेछौँ समाचार, समाचारपछि करिब 7:40 हामी यहाँलाई स्वदेश गान सुनाउनेछौँ, 7:40 प्रसारण गर्नेछौँ दिगो पर्यटन प्रवर्धन कार्यक्रम, 8 बजे सुन्नुहुनेछ अङ्ग्रेजीमा समाचार, समाचारपछि करिब 9 बजेसम्म आजका नारी कार्यक्रम प्रसारण गर्नेछौँ, 9 बजे सुन्नुहुनेछ नेपालीमा समाचार, 9:10 नेपाल भाषामा समाचार, समाचारपछि 9:20 प्रसारण गर्नेछौँ विश्व परिवेश कार्यक्रम, 9:45 10 बजेसम्म हामी यहाँलाई चलचित्रका गीत सुनाएर मनोरञ्जन गराउनेछौँ, 10 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि 10:05 करिब 11 बजेसम्म प्रसारण गर्नेछौँ लेक बेसी कार्यक्रम, 11 बजे सुन्नुहुनेछ समाचार, समाचारपछि पनि यहाँले हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ।

0: अहिले प्रस्तुत गर्यौं सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बिहान 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब प्रस्तुत छ जीवन विज्ञान कार्यक्रम। यसपछि 5:25 सुन्नुहुनेछ अध्यात्म सन्देश कार्यक्रम। सुन्दै गर्नुहोला रेडियो नेपाल।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवत गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 17 श्रद्धात्रय विभाग योग श्लोक 5 भगवान श्री कृष्ण भन्नुहुन्छ, अशास्त्र विहितम घोरम तप्यन्ते ये तपोजनाः दम्भा अहंकार संयुक्ताः काम राग बलान्विताः। जुन मनुष्यहरू शास्त्र विधि रहित केवल मनःकल्पित घोर तपको अभ्यास गर्दछन् तथा दम्भ र अहंकारले युक्त एवं कामना आसक्ति बलको अभिमानले पनि युक्त भएका हुन्छन्। राजसी व्यक्तिहरू र विशेष गरी आसुरी सम्पत्तिले भरिएका व्यक्तिहरूको विषयमा चर्चा आयो यहाँ। जसले यक्ष राक्षस प्रेत र भूतको यजन गर्दछन् ती व्यक्तिहरूको चर्चा आयो यहाँ। यसलाई अलिक फराकिलो दायरामा हामीले हेरौँ, यी तिनवटा गुण त सबै व्यक्तिमा हुन्छन्। यदि कोही व्यक्ति खालि भौतिकता खोजिरहेको छ, उसले खालि नाप्न योग्य कुरा प्रमाण चाहिने कुरा मात्रै खोजेको छ भने त्यो व्यक्तिभित्र तामस प्रवृत्ति हुन्छ। आफ्नो सिमाना बाहेक केही देख्दैन, शरीरको सिमाना बाहेक केही देख्दैन, मनमा मेरो र तेरोको भाव स्पष्ट छ। उसले आफ्नो लागि एउटा बाकस बनायो, एउटा गोल घेरा बनायो, लक्ष्मण रेखा बनायो, त्यसभित्र बस्दछ। तामसी व्यक्ति एकदम रोकिन्छ त, जहाँ जहाँ जे जे रोकिएको छ उसले त्यही मन पराउँछ। राजसी व्यक्ति अलिक फरक प्रकारको हुन्छ। राजसी व्यक्ति यो कहाँबाट धन जन्मिन्छ, कहाँबाट शक्ति जन्मिन्छ, कहाँबाट सम्पत्ति जन्मिन्छ, त्यतातिरको खोजीमा लाग्छ। हामीले हेऱ्यौँ भने नयाँ प्रकारको प्रयोग गर्ने वैज्ञानिकहरू, अर्थशास्त्रीहरू, समाजसेवीहरू, कविहरू, कलाकारहरू जो भविष्यको देख्दछन् उनी राजसी हुन्छन् साधारणतया, र एकदमै तल न्यून चेतना जसलाई शूद्र चेतना भनिन्छ ती शूद्र चेतनामा बाँच्ने व्यक्तिहरू तामसी हुन्छ। शूद्र भनेको तल्लो जात भनेको होइन, यो मनोवैज्ञानिक हो। चारवटा वर्ण भनिन्छ नि, ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र। वास्तवमा वर्ण त जम्मा 3 हुन्छन् किनभने गुण 3 छन्, सत्व, रज र तम, जम्मा 3 गुण छन्। वर्ण पनि तिनै प्रकारका मात्रै हुनुपर्छ, चौथो प्रकारको वर्ण हुनुहुन्न, तर चौथो प्रकारको वर्ण पनि छ। मनुष्य समुदायको माझमा अझ चौथो प्रकारको वर्ण अत्यन्तै धेरै छ, त्यो वैश्यको वर्ण। मुख्यतः जो व्यक्ति रोकिएको छ, कुनै बुद्धि लगाउन चाहँदैन, शारीरिक क्रिया मात्रै गर्छ, शारीरिक काम मात्रै गर्छ, जसलाई क्लरिकल वा मिनियल वर्क भनिन्छ, जसमा आफ्नो सृजनशीलता छैन, नयाँ केही सोच्दैन, त्यो चाहिँ तामसी व्यक्ति हो, तिनलाई शूद्र भनिन्छ। त तमस शूद्रसँग सम्बन्धित छ। अर्कोतिर व्यक्ति बडो स्वस्थ छ, बडो दौडधुप गर्छ, सबै कुरा मेरै हुनुपर्छ भन्ठान्छ, आफ्नो दम्भ, आफ्नो बल, आफ्नो शक्तिको पछाडि दौडिन्छ र अरूलाई पनि आफ्नो शासनमा लिन चाहन्छ। त्यो व्यक्तिलाई क्षेत्रीय भनिन्छ र उसको गुण चाहिँ राजसी हुन्छ, क्षेत्रीयको गुण राजसी हुन्छ। अब यो तामसी व्यक्ति वा तमस ऊर्जा भएको व्यक्ति दबेर रहेको हुन्छ, आफैले आफैलाई थिचेको हुन्छ, कसैले थिच्नु पर्दैन उसलाई, र उसले जीवनमा कुनै बाटो कुनै मार्ग भेटिरहेको हुँदैन, अर्कोतिर राजसी व्यक्ति भयानक दौडिरहेको हुन्छ। यी दुवै प्रकारका गुणहरू जब एक ठाउँमा आउँछन् त्यहाँबाट तेस्रो प्रकारको वृत्ति जुनलाई वैश्य समुदाय भनिन्छ त्यो वैश्य समुदाय जन्मिन्छ। वैश्य समुदाय कसरी जन्मिन्छ कि अब हरेक कुरालाई मैले के पाउन सक्छु यसबाट भन्ने जब हेर्न थाल्छ, जहाँ लोभ केन्द्रमा हुन्छ। क्षेत्रीयको दौडधुप चाहिँ आफ्नो अहङ्कारको कारणले बढी हुन्छ, तर वैश्यको दौडधुप चाहिँ लोभको कारणले बढी हुन्छ। मैले नै जम्मा गर्नुपर्छ भन्ने हुन्छ, ऊ जे गरी पनि आफ्नो लागि जम्मा गर्छ वैश्यले। त यसरी हामीले हेऱ्यौँ भने तमस र रजस यी दुईटाको सम्मिश्रणबाट तिनवटा जन्मियो, अनि सात्विकताबाट चाहिँ ब्राह्मण जन्मिन्छ। फेरि पनि म भन्दैछु, यो कुनै जातिपातिसँग यसको कुनै सम्बन्ध होइन, है, कुनै पनि जाति जन्मबाट आउँदैन, यो कर्मबाट आउने, भित्रको गुणबाट जन्मिने हो। त्यसकारणले अब यी व्यक्तिहरू चाहिँ यदि कुनै प्रकारको साधना गर्न थाले, आराधना गर्न थाले, धर्मको बाटोमा लागे भने कस्तो प्रकारका हुन्छन्, यो पाँचौँ श्लोकले यो चर्चा गर्छ। हेरौँ, अशास्त्र विहितम घोरम, शास्त्र विहीन। आजभन्दा पहिले प्रज्ञा पुरुषहरूले के भने, जान्ने व्यक्तिहरूले के भने, उतातिर हेर्न उसलाई जरुरी नै ठान्दैन। यो व्यक्तिले के गर्छ, कसैले भनेको मान्दैन, आफ्नै घोर भनेको एकदम डरलाग्दो मनकल्पित, एकदम डरलाग्दो तपस्या, यानि हरेक कुरा ऊ अति गर्न चाहन्छ। केही महिना अगाडि एकजना मित्रले मलाई पूर्वबाट फोन गर्नुभयो अनि भन्नुभयो, गुरु म दुई हप्ता मौनमा बस्न चाहन्छु, मौन कसरी गर्ने, यो जुन महामारी छ, महामारी भर्खर प्रारम्भ हुँदै थियो, अनि मैले मौन घरमा बस्नु छ भने यो यो कुरा गर्नुहोस्, यति यति कुराहरूप्रति सजग हुनुहोस्, विधि यो हो भनेर बताइदिएँ। अनि त्यसपछि मैले भने तपाईँको परिवारमा कतिजना छन्, उहाँले भन्नुभयो मेरो परिवार त ठुलो छ गुरु, हामी 16 छौँ परिवारमा, संयुक्त परिवार। अनि मैले भने तपाईँलाई संयुक्त परिवारमा बाधा व्यवधान होला, अव्यवहारिक होला त्यसरी मौनमा बस्नु, तपाईँ सक्नुहुन्छ त यो विधिमा बस्न? त उहाँले भन्नुभयो, उहाँले जुन शब्द प्रयोग गर्नुभयो त्यो शब्द बडो स्पष्ट शब्द थियो। उहाँले भन्नुभयो कि गुरु मेरो अगाडि कोही टिक्दैन, म अत्यन्तै कठोर छु र जुन कुरा म गर्न चाहेँ त्यो म गरेर छाड्छु, असाध्यै राम्रो छ। तर अब त्यो बल जफ्ती गर्ने भावले, कठोरताको भावले कहिल्यै पनि धर्म जन्मिँदैन, ध्यान जन्मिँदैन, न भक्ति नै जन्मिन्छ। कठोरतालाई केन्द्रबिन्दु बनाएर गर्ने होइन, समझलाई केन्द्रबिन्दु बनाएर। मैले भने तपाईँ प्रेमलाई केन्द्रबिन्दु बनाउनुहोस्, समझलाई, सजगतालाई केन्द्रबिन्दु बनाउनुहोस्। यो श्लोक ठिक त्यही भन्छ। यस्ता व्यक्तिहरू जो राजसी र तामसी स्वभावका छन्, यी व्यक्तिहरू चाहिँ कुनै पनि तपस्या गर्नु पर्यो भने, तपस्या भनेको के हो, आफ्नो लागि प्रसन्न हुने विधि, प्रसन्नताको बाटो रोज्नु पर्यो भने बहुत कठोर हुन्छन् यिनीहरू। यिनीहरू लाग्यो कि मलाई ध्यानले प्रसन्न बनाउँछ, मलाई भक्तिले प्रसन्न बनाउँछ, त्यो बाटोमा लागे, तर सबैलाई अब यिनले घरमा रहेका सबैलाई कि यही बाटोमा लगाइ छाड्छन्, कि सबसँग विरोध गर्न थाल्छन् यिनीहरू। यी व्यक्तिहरूलाई भनिदियो कि भगवान् मूर्तिमा मात्रै कहाँ हुन्छ र आफूभित्र खोज्नुपर्छ, यिनीहरू पहिल्यै गएर घरमा भएको मूर्ति निकालेर फाल्न थाल्छन्। यिनलाई भनियो कि शास्त्र मात्रैले के हुन्छ र गुरुका वचनलाई मान्नुपर्छ, यी गएर शास्त्रलाई च्यात्न थाल्छ। यिनलाई थाहा भएन कि शास्त्र पढ्ने हो, शास्त्र बुझ्ने हो, शास्त्रले के सही हो त्यो कहिल्यै पनि भन्न सक्दैन, शास्त्रले हामीलाई गलत गर्नबाट रोक्छ मात्रै। शास्त्रको एउटै प्रयोजन हुन्छ, गलत गर्नबाट रोक्छ, अलिकति बाटो देखाउँछ, तर मूलतः गलत गर्नबाट रोक्छ। जस्तो नेपालमा त खास आइसकेको छैन, विदेशमा हुन्छ नि जिपिएस प्रणाली, त्यो जिपिएस प्रणाली मैले सुनेर मात्रै घर बसिराखेँ भने म कहीँ पुग्छु?
3: शास्त्र पढ्नु भनेको त्यही हो। त्यो शास्त्र पढी मात्रै म राखेँ भने म कहीँ पनि पुग्दिनँ। त्यो त जिपिएसले भनेको छ, यहाँ जाओ, दाहिने यो आउँछ, बायाँ यो आउँछ, अगाडिबाट त्यो यसरी जाऊ भन्ने विधि हो त्यो। अब त्यो विधि म मान्दै मान्दिनँ। म चाहिँ के भने यही शास्त्र पढेर नै म भयानक हुन्छु, संसारको सारा ज्ञान मसँग आउँछ भन्दैछु भने म त्यो घोर तपस्यावाला हुँ, मबाट यो जीवनमा केही पनि हुँदैन, मेरो जीवन खेर मात्रै जान्छ। र यी व्यक्तिहरू के गर्छन्? दम्भ र अहङ्कारले भरिएर र आफ्नै काम र रागको कारणले यिनीहरू अध्यात्ममा लाग्दछन्, धर्म कर्म गर्दछन्, अभिमानले युक्त भएर, आसक्तिले भएर। उनले देख्छन् कि हो, भगवान् बुद्ध त यति शान्त भए, म पनि फटाफट गरेँ भने, त्यसै गरी बसेँ भने शान्त भइहाल्छु। भित्र शरीरको व्यवस्था मिलोस् नमिलोस्, त्यो आसन जानुन् कि नजानुन्, बस एकछिन बस्यो, सिद्धासन लगाएर, सुखासन लगाएर, पद्मासन लगाएर बस्यो एकछिन, जबरजस्ती गर्नमा प्रयास गर्छन् यिनीहरू। समझले होइन, शरीरलाई व्यवस्थित बनाएर, शरीरलाई फकाएर, मनलाई फकाएर, सुखपूर्वक महर्षि पतञ्जलि भन्नुहुन्छ नि, स्थिरम सुखम आसनम। आसन त्यो हो जसले मलाई स्थिरता र सुख प्रदान गर्छ, त्यतातिर ध्यान नै हुँदैन। ध्यान मात्र केमा हुन्छ? बस भगवान् बुद्ध त्यसरी बस्नु, म त्यसै गरी बसौँ, शास्त्रले यस्तो भनेको छ त्यस्तो गरिहालौँ। र त्यो गर्दाखेरि मूल कुरा चाहिँ छुट्छ, मूल कुरा चाहिँ समझ हो, शास्त्रले दिने समझ हो, त्यही कुरा छुट्छ। र काम राग बलान्विता, काम राग र बल वा कामना र आसक्तिको बलमा गर्दछन् यिनीहरू। कुनै कुरा पाउनु छ, सिद्धि पाउनको लागि गर्छन्। हेर्नुहोस्, कति मित्रहरू सोध्नुहुन्छ कि गुरु, जीवन विज्ञानको बोध विज्ञान लय विज्ञान कार्यक्रम गरेपछि तपाईँले के सिद्धि प्राप्त गर्नुहुन्छ? शान्तिमा जोड दिँदैनन्, सिद्धिमा जोड दिन्छन्। अरूलाई देखाउनु छ के, सिद्धि भनेको के हो? अरूलाई देखाउने। महर्षि पतञ्जलि आफैले भनिदिनु भएको छ 347 कि यी सारा सिद्धिहरू, पतञ्जलि योग सूत्रमा भनिएका सिद्धिहरूको पछाडि तिमी लाग्यौ भने तिमी संसारमा फर्किन्छौ, यी समाधिका लागि यिनीहरू चाहिँ विरोध हुनै बाधा व्यवधान हुन् भनिदिनु भएको छ। त्यो कुरा पढ्दैनन् यिनीहरू, बुझ्दैनन्। आजभन्दा अगाडि जो जो प्रज्ञा पुरुषहरूका वाणी छन्, शास्त्र छन्, तिनलाई हेर्दै हेर्दैनन्, बल जफ्ती गर्न खोज्छन्। र बल जफ्ती गर्दा पुरै जीवन सिद्धि आउँछन्, पुरै जीवन। कति मित्रहरू भन्नुहुन्छ कि गुरु, म हार्ड ड्राइभमा तपाईँको प्रवचन सबै सेभ गरेको छु, मैले त्यो सुनेको सुनै गर्छु। अब यो यही हो, यी तामसी र राजसी श्रेणीमा पर्यो। सुनेर के गर्नुहुन्छ? ती प्रवचनले के भने, कहाँ पुग्ने हो त्यो तपाईँले ध्यान दिनुभएको छ? त्यहाँ पुग्नुभयो कि भएन? पुग्ने विधि के हो? त्यो विधितिर यिनको पटक्कै ध्यान हुँदैन, यिनलाई खालि त्यो परिणाम हात पार्नु छ। कसरी हुन्छ? भगवान् बुद्ध जस्तो शान्त बन्नु छ, भगवान् शिव जस्तो शक्तिशाली बन्नु छ, वा अरू कुनै राक्षस जस्तो क्रोधले भरिएको बन्नु छ, त्यो क्रोधको पनि आचरण गर्नु छ? त खालि परिणाम हेरेर गर्छन्। एक त परिणाम हेर्छन्, अर्को विधि हेर्दैनन्, प्रज्ञा पुरुषहरूको कुरा सुन्दैनन्, महापुरुषहरूको कुरा सुन्दैनन्, आफ्नै दम्भ, आफ्नै पुरानो ज्ञानको भरमा गर्छन् र आफू पनि डुब्छन्, अरूलाई पनि डुबाउँछ।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त, भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
4: झण्डु आयुर्वेद,
5: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक, पुतली सडक, काठमाडौँ।
4: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
5: क्यान्सरका रोगीहरूको लागि पनि

की परिभाषा गोविंद राधे, श्री कृष्ण निष्काम प्रेम बता दे। हानि की परिभाषा गोविंद राधे, श्री कृष्ण विमुखों का संग बता दे। वास्तविक लाभ एवं अपूर्णनीय हानि को निरूपण गरिएको राधा गोविंद गीत को यो अनमोल दोहा का साथी श्री राधा माधव समिति नेपाल श्यामा श्याम धाम टिमी द्वारा संचालित कार्यक्रम अध्यात्म सन्देशमा यहाँहरूलाई राधे राधेको अभिवादन। यस कार्यक्रममा यहाँहरूले विशेष रूपले जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक स्वामी श्री हरिदासजीको प्रवचन र साथमा जगद्गुरु श्रीद्वारा निरचित रसमय सङ्कीर्तनहरू श्रवण गरी विशुद्ध सत्सङ्ग प्राप्त गर्न सक्नुहुनेछ। आउनुहोस् कार्यक्रमको शुभारम्भ गरौँ सुमधुर पद गायनबाट। प्रस्तुत पद जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित प्रेमरस मदिराबाट लिएको हो।

0: भर्खरै सुन्नुभयो जगद्गुरु श्री कृपालुजी महाराजद्वारा रचित प्रेम रस मदिराबाट लिएको सुमधुर पद गायन। आदरणीय श्रोताहरू, अब प्रस्तुत छ जगद्गुरु श्री कृपालुजी महाराजका प्रचारक आदरणीय स्वामी श्री हरिदासजीले दिनुभएको समन्वयात्मक दार्शनिक प्रवचनको आजको श्रृङ्खला।
1: इन्द्रिय यो माथि मन, मन माथि बुद्धि, बुद्धि सबको मालिक हो। हाकिमको चेयर माथि हुन्छ नि, हो हाकिम हो बुद्धि, त्यसको नौकर मन हो, मनको नौकर यो इन्द्रिय हो। त यो इन्द्रिय मन बुद्धिभन्दा माथि आत्मा छ। आत्मा बिना यी तिनै चिज चल्न सक्दैनन्। त यो आत्माभन्दा पनि माथि माया तत्त्व छ, एक माया तत्त्व जसले हामीलाई अन्डरमा राखेको छ, र त्यो मायाभन्दा माथि परमात्मा छ, भगवान छ, जसलाई हामीलाई जान्नु छ। त हेर्नुहोस्, फेरि एकचोटि बुझ्नुहोस्, इन्द्रिय मन बुद्धि यो माथि आत्मा। त हाम्रो जान्ने चिज के भयो? इन्द्रिय मन बुद्धि। यो इन्द्रिय मन बुद्धिले हामी आफ्नै आत्मालाई जान्दैनौँ। जान्नुहुन्छ तपाईँहरू? कोही आफ्नो आत्मालाई जानेको दाबी गर्नुहुन्न, न देख्नु भएको छ, न फिलिङ गर्नु भएको छ। त जब हाम्रो साधन जुन छ, इन्स्ट्रुमेन्ट जुन छ, त्यसले हाम्रो आफ्नै आत्मालाई जान्न सक्दैन भने त्यो आत्माभन्दा माथि माया छ, मायाभन्दा पनि माथि परमात्मा छ, त कसरी जान्न सकिन्छ? प्रश्नै उठ्दैन। अरे, हामीसित साइकल छ, साइकल लिएर हामी अमेरिका जाने सपना देख्न सक्छौँ, हवाई जहाज चाहियो नि। त हामीसँग साधनै छैन त फेरि हामीले जान्ने प्रयत्न किन गर्नु? कसरी जान्न सक्छौँ? हेर्नुहोस्, हामीसँग जान्ने चिज यही छ। जस्तै मानिलिनुहोस् कि तपाईँहरू कुनै पनि पदार्थलाई जस्तै हेर्नुहुन्छ, जस्तै यो के हो? घडी। तपाईँले हेर्नुहुन्छ त घडी जुन तपाईँले बोल्नुभयो, यति बोल्नुमा, हेरेर बोल्नुको पछाडि धेरै काम भइसकेका हुन्छन्, तपाईँहरूलाई थाहा हुँदैन तर भइसकेका हुन्छन्। जस्तै यो आँखाले हेरेर घडीलाई यो घडी हो भनेर डिसिजन गर्न सक्दैन आँखाले। हेर्नुहोस्, तपाईँहरूलाई निदाको बेलामा मैले तपाईँहरूको आँखाको अगाडि घडी घुमाइदिएँ 10 मिनट, त्यसपछि आँखा खोलेपछि तपाईँहरू बिउजेपछि मैले सोधेँ कि मैले आँखा अगाडि के घुमाइदिएको थिएँ, त तपाईँहरू भन्नुहुन्छ थाहा भएन। यानि कि आँखाले यदि डिसिजन गर्ने भए त तपाईँहरूले बताउन सक्नुपर्ने नि घडी भनेर। यसको मतलब आँखाले स्वयं डिसिजन गर्न सक्दैन। यसले यो जुन पदार्थ छ, यसको फोटो खिच्छ, यसको सामानको बारेमा लेख्छ, टिप्पणी उठाउँछ र आफ्नो हाकिमलाई पठाउँछ। कसलाई? मनलाई। मनलाई त मनले त्यसको संकल्प विकल्प गर्छ, यस्तो यस्तो चिज के हुन सक्छ, अझ विस्तृत बनाउँछ, तर डिसिजन मनले पनि गर्न सक्दैन। त्यो चिज बुद्धि कहाँ पठाउँछ? ए, आँखाले यस्तो यस्तो चिज देखेर पठाछ, त्यो हो के हुन सक्छ, डिसिजन देऊ, आफ्नो हाकिमलाई पठाउँछ, बुद्धिलाई। जसरी तपाईँहरूको संसारमा पनि कुनै कर्मचारी फिल्डमा जान्छ, उहाँको वस्तुस्थिति लिएर आउँछ, फाँटवालालाई दिन्छ, फाँटवालाले त्यसमा टिप्पणी उठाएर त्यसमा के गर्नुपर्ने यो निर्णय हाकिम कहाँ पेस गर्छ? गर्दैन। हो, त्यही प्रकारले त यहाँ बुद्धि कहाँ पठाउँछ? त बुद्धिले भन्छ, ए, यो त घडी हो, घडी, यसलाई घडी भन्छन्, हजार पटक देखाएको छ, भन्दै घडी हो। त बुद्धिले जब भन्छ त मनमा आउँछ त्यो कुरा, त्यहाँबाट मनले बाणीलाई आज्ञा दिन्छ, भन्दै घडी हो। त फेरि बाणीले भन्छ यो घडी हो। यो प्रोसेस हुन्छ तपाईँहरूको। तर जुन चिज बुद्धिमा अलरेडी छ, सेफ भएर बसेको, सुरक्षित छ ज्ञान, त्यो मात्र बताउन सक्छ। तपाईँहरूमध्ये कतिजनालाई यसलाई के भन्छन्, यसको भित्रको पार्टलाई के भन्छन् थाहा छैन। यदि कुनै नचिनेको चिज तपाईँले भेट्नुभयो, हातमा लियो भने लिएर पल्टाई गर्नुहुन्छ, तपाईँहरू बताउन सक्नुहुन्न त्यो के चिज हो। यसको मतलब आँखाले डिसिजन गर्न सकेन, मनले पनि सकेन, बुद्धिलाई पनि त्यसको बारेमा ज्ञान छैन, त्यसैले बताउन सकेन। प्रोसेस यो हुन्छ, चाहे एक भूसुना होस् चाहे बुद्धिका अन्तिम अथोरिटी बृहस्पति सरस्वती हुन्, सबको यही प्रोसेस हुन्छ। यानि कि निष्कर्ष यो कि हामीसँग जान्नको निमित्त साधन यी तीन छन्, इन्द्रिय मन बुद्धि, अरू चौथो चिज छैन। हेर्नुहोस् अझै यसरी बुझ्नुहोस्, हामीलाई काठमाडौँ जानु छ त काठमाडौँ जानलाई तीन नै उपाय छन्। या त तपाईँहरू हिँडेर जानुहोस्, या त गाडी चढेर जानुहोस्, या हवाई जहाज चढेर जानुहोस्, होइन? यति नै उपाय छ नि, चौथो कुनै उपाय छैन। त्यस्तै हाम्रो जान्नलाई पनि यही तिनवटा छ, तर यहाँ तिनवटाको तह छ, इन्द्रिय मन बुद्धि। बस जुन इन्द्रिय मन बुद्धिले हामी आफ्नै आत्मालाई जान्दैनौँ भने, आत्माभन्दा माथि माया, मायाभन्दा पनि पर रहेको परमात्मालाई हामी कसरी जान्न सक्छौँ? तमाम व्यक्तिहरू हेर्नुहोस्, तपाईँहरू यो त गर्नुहुन्छ नि, जब स्वास्थ्य खराब हुन्छ त तपाईँहरू डाक्टर कहाँ जानुहुन्छ, डाक्टरले तपाईँको रगत निकाल्छ, टेस्ट गर्नुपर्छ भन्छ। अब रगत त त्यहीँ थियो नि, त्यही हेरेर बताइदिए हुन्थ्यो नि के रोग लाग्यो हो, तर जान्दैन। त्यसको निमित्त साधन चाहिन्छ, ल्याबमा पठाउँछ, ल्याबमा टेस्ट गरेपछि बल्ल तिमीलाई यो रोग लागेको छ भनेर डिसिजन लिन सक्छ। त साधन हुनु पर्यो, त हामीसँग त साधन नै छैन भगवान्लाई जान्ने। जब आफ्नै आत्मा जान्न सक्दैनौँ भने भगवान्लाई जान्ने साधन नै छैन, त फेरि के आधारमा हामी दावा गर्दैछौँ कि हामी जान्दछौँ? हाम्रो बुद्धिको प्रवेश नै छैन त्यहाँ, भगवानको ठाउँमा हाम्रो पहुँचै छैन। हाम्रो साधन जुन छ त्यहाँ बुद्धिको प्रवेशै छैन, त फेरि हामी कसरी दावा गर्न सक्छौँ भगवान्लाई जान्ने मान्ने? बताउनुहोस्। अब नजान्नुको अन्य कारणहरू अझै छन्, सुन्नुहोस्। वेद भन्छ भगवान दिव्य छ, दिव्य, तिमी माइक छौ। अघि मैले बताएँ नि, मायाको अन्डरमा छौ हामी। अजामे काम लोहित शुक्ल कृष्ण बहवी प्रजा सृजमानाम स्वरूपा अजाहे को जूस माडो नुसेते जहा तेन्यम भुक्त भोग्याम जोन्यः। श्वेता श्वेतर उपनिषद 4-5। माया एक तत्व छ जीवात्मा र परमात्माको बीचमा, त्यो माया तत्वको कारणले जीवात्माले परमात्मालाई जान्न सक्दैन। त्यसैले भगवान दिव्य, दिव्यो यः पुरुषः यः मूर्त पुरुषः, मुण्डको उपनिषद् दोस्रो मुण्डकको पहिलो खण्डको दोस्रो मन्त्र भन्छ भगवान दिव्य छ, तिमी माइक छौ, मायाको अन्डरमा छौ, त्यसैले तिमी जान्दैनौ। दोस्रो कारण, भगवान प्रेरक छ, प्रेरक, तिमी प्रेरिय छौ, त्यसैले जान्दैनौ।

0: एदम यदिदम उपासते केनोपनिषद् पहिलो खण्डको पाँचौँ मन्त्र। भगवान् प्रेरक छ, तिमीलाई शक्ति दिएको छ, भगवानकै कारणले तिमी जीवित छौ, तिम्रो हात घोडा चलेको छ, आँखाले देखेको छ, कानले सुनेको छ। यदि उसले शक्ति माइनस गरिदियोस् त तिम्रो यो शरीर के हो? मुर्दा लास। त्यसैले भगवान् प्रेरक हो, तिमी प्रेर्य हौ। प्रेर्यले आफ्नो प्रेरकलाई आफ्नो हो प्रेर्य बनाउन सक्दैन, त्यसैले तिमी जान्दैनौ, वेद हुन्छ। भगवान् प्रकाशक हो, तिमी प्रकाश्य हौ। ज्योतिर्मयो भगवान् प्रकाशक। राम पूर्व तापिन्यु उपनिषद् दोस्रो उपनिषद्को पहिलो मन्त्र भन्छ, भगवान् प्रकाशक छ, तिमी प्रकाश्य छौ। प्रकाश्यले आफ्नो प्रकाशकलाई प्रकाश्य बनाउन सक्दैन। सो प्रकाश म्यहम् प्रकाशोऽस्मि, ब्रह्म विद्योपनिषद् बताउँछ। हेर्नुहोस्, यसरी बुझ्नुहोस्, भगवान् प्रकाशक हो। जस्तै यो बल्ब जुन छ नि, यो प्रकाशक हो, यसले हामीलाई प्रकाशित गरेको छ कि छैन? यसकै कारण तपाईँहरूले मलाई देख्नु भएको छ, मैले तपाईँहरूलाई देखाएको छु यो बल्बको कारण। यदि यो बल्ब अहिले अफ होस्, निभोस्, त हामी अँध्यारोमा बस्न बाध्य छौँ। हामी अब यो बल्बलाई प्रकाशित गर्न सक्दैनौँ। सक्नुहुन्छ? अँध्यारोमै बस्नुपर्छ। त्यस्तै यो भगवान् हो, उसले हामीलाई प्रकाशित गरेको छ, तर हामीले उसलाई प्रकाशित गर्न सक्दैनौँ, त्यसैले हामी जान्न सक्दैनौँ। भगवान् धारक हो, धारक। भगवान्ले यो पुरा विश्वलाई धारण गरेको छ, त भगवान्लाई हामी धारण गर्न सक्दैनौँ, किनकि हामी धार्यमान हौ। हेर्नुहोस्, यो पनि सजिलो तरिकाले बुझ्नुहोस्। जस्तै यो रुमाललाई कसले धारण गरेको छ? हातले धारण गरेको छ, होइन? त्यसैले यो हल्लिँदैछ। अब यो रुमाललाई छोडेर हात राख्नुहोस्, अब रुमालले हातलाई धारण गर्न सक्छ? हा हो, त्यस्तै यो भगवान् हो, यो हामी हौ। भगवान्ले धारण गर्न सक्छ, हामी धारण गर्न सक्दैनौँ, त्यसैले भगवान्लाई जानिँदैन। भगवान् सर्वज्ञ छ, हामी अल्पज्ञ छौँ, त्यसैले हामी सर्वज्ञ भगवान्लाई जान्दैनौँ। भगवान् हेर्नुहोस्, तीन हुन्छ, एक अज्ञ यज्ञ, एक सर्वज्ञ, तीन। हामी अज्ञ अल्पज्ञ, हामी यो जान्दैनौँ कि यही पर्खाल बाहिर के भइरहेछ, तर भगवान् सब जान्दछन्, सर्वज्ञ छ। यः सर्वज्ञ सर्वविद्धस्य ज्ञानमयम् तपः, वेद भन्छ, मुण्डको उपनिषद् पहिलो मुण्डकको पहिलो खण्डको नवौ मन्त्र। सर्वज्ञ, सर्वज्ञ माने सब जान्नु, कतिसम्म जान्नु थोरै आइडिया दिन्छु तपाईँहरूलाई। हेर्नुहोस्, अनन्त अनन्त कोटि ब्रह्माण्ड छन्, त्यो ब्रह्माण्डमा अनेक लोक छन्, ती अनेक लोकमा अनेक राष्ट्र छन्, अनेक राष्ट्रमा नेपाल जस्तै मान्यो भने अनेक अञ्चल छन्, अनेक जिल्ला छन्, अनेक गाविस नगरपालिका छन्, त्यसको भित्र टोल छ, टोलभित्र घर छ, घरभित्र बस्ने परिवार छ, परिवारभित्र बस्ने कोठामा एक एक व्यक्ति जुन छ, त्यसको भगवान् एक साथ सबको कर्मको फल कर्म नोट गर्छ र त्यो अनुसार फल प्रदान गर्छ। एक साथ पहिला यो कोठाको व्यक्तिको गरौँ, त्यसपछि त्यो कोठाको होइन, सबको पुरा विश्वको एक साथ, त्यति सर्वज्ञ छ ऊ। तपाईँहरूलाई अहिले घरमा के भइरहेछ यो थाहा छैन, अफिसमा के भइरहेछ थाहा छैन, तर भगवान् सर्वज्ञ छ। ऊ सर्वज्ञ भगवानलाई अल्पज्ञ जीवले जान्न सक्दैन। यी तमाम कारण छन् भगवानलाई जान्न नसक्नुको। हेर्नुहोस्, भगवानलाई नजान्नुको अर्को कारण हो, भगवान् विरोधी धर्मको अधिष्ठाता हो, विरोधी धर्म। भगवानमा विरोधी धर्म प्रकट हुन्छ। विरोध दि धर्म रूपो सा वैश्वर्यात् पुरुषोत्तम ब्रह्मांड पुराण। यसमा बताइयो भगवानमा विरोधी सिद्धान्त लागू हुन्छ, त्यसैले भगवानको निश्चय भगवानलाई जानेको दावा कसैले गर्न सक्दैन। जस्तै विरोधी सिद्धान्त माने भगवान सर्वव्यापक छ, यो बताइन्छ नि तपाईँहरूलाई, सर्वम खलविदम ब्रह्म सबै ब्रह्म हो त भगवान सर्वव्यापक छ, तर तपाईँहरू के हुनुहुन्छ, केवल शरीरमा व्याप्त हुनुहुन्छ। तपाईँहरूलाई यही पर्खाल बाहिर के भइरहेछ थाहा छैन, भगवान व्याप्त छ त्यहाँ पनि यहाँ पनि, उसलाई त्यहाँको कुरो नि थाहा छ यहाँको कुरो नि थाहा छ। विरोधी धर्म भयो, त्यहाँको कुरा नि थाहा हुनु यहाँको कुरा नि थाहा हुनु, विरोधी दुई चिज। यो भगवानमा लागू हुन्छ, हामीमा लागू हुँदैन। अरू तमाम चिज छन्, अजाय मानो बहुधा विजायते वेद भन्छ मुद्गलोपनिषद तेस्रो खण्डको पहिलो मन्त्र, ए भगवान विरोधी धर्मको अधिष्ठाता हो। दुई चिज हुन्छ भगवानमा, विरोधी तत्त्व हुन्छ, जस्तै भगवानको अजाय मानो, भगवानको जन्म वन्म हुँदैन, वेद बताउँदैछ। फेरि भन्छ होइन बहुधा विजायते, भगवानको अनेक जन्म हुन्छ। हेर्नुहोस् दुइटै कुरा सत्य हो, अब वेद छ, भगवान हो स्वयं झुट त बोल्दैन, दुई चिज बताउँदैछ, भगवान अजन्म हुन्छ, भगवानको अनेक जन्म हुन्छ, दुई विरोधी चिज भगवानमा लागू हुन्छ।
1: आदरणीय श्रोताहरू, आजको प्रवचनलाई यही विश्राम दिँदै यसको बाँकी भाग भोलि प्रसारण गरिनेछ। प्रवचनको अगाडिको भाग

सद्गुरुको शरणागतिबाट नै जीवको भगवत प्राप्ति सम्भव हुनेछ। आदरणीय श्रोताहरू, जगद्गुरु श्रीको यो अनमोल वचनका साथै सत्सङ्गको लाभ लिनु नै भयो होला भन्ने विश्वासका साथ आजलाई बिदा चाहन्छौँ। भोलि पुनः भेट हुने नै छ। जय श्री राधे।